0: नेपालमा विद्युत प्रसारण लाइन र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माणमा निजी क्षेत्रको लगानी भित्र्याउने एसियाली विकास बैंक एडीबीले नेपाल विद्युत प्राधिकरणलाई सहयोग गर्ने भएको छ। प्राधिकरणले आफ्नो र निजी क्षेत्रको संयुक्त लगानीमा तिङला नयाँ खिम्ती ढल्केबर 400 केवी प्रसारण लाइन र मल्टीसाइट ब्याट्री इनर्जी स्टोरेज सिस्टम निर्माण गर्ने योजना बनाएको छ। यी परियोजना विकासको लागि नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग दिने सम्बन्धमा प्राधिकरण र एडीबी बीच बिहिबार एक सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार एडीबीले नेपाल विद्युत प्राधिकरणलाई सम्भाव्यता अध्ययन, परियोजना सम्झौताको तयारी, खरिद प्रक्रिया, बोलपत्रा आह्वान तथा क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ। सम्झौतामा एडीबीको नेपाल हेर्ने कन्ट्री डाइरेक्टर अर्नाउन्ड काउचोइस र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। एडीबीका सदस्य राष्ट्रमा विद्युत प्रसारण सम्बन्धी सार्वजनिक निजी साझेदारी पीपीपी परियोजना र स्वतन्त्र युटिलिटी स्केल ब्याट्री ऊर्जा भण्डारण प्रणाली सम्बन्धी पीपीपी सम्बन्धी परियोजनाका लागि यो एडीबीको पहिलो कारोबार परामर्श सेवा भएको एडीबीले बताएको छ। यी परियोजना मार्फत 20 करोड़ अमेरिकी डलर भन्दा बढ़ी निजी क्षेत्रको लगानी परिचालन हुने अपेक्षा गरिएको छ।
1: प्रस्तावित संघीय निजामती सेवा विधेयकले सरकारी सेवालाई थप समावेशी बनाउने देखिएको छ। विधेयकले निजामती सेवामा हाल कायम रहेको समावेशी व्यवस्था, प्रतिशत निर्धारण र लैंगिक समानताको नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आरक्षणको सीमालाई सकेसम्म जनसंख्या अनुपातमा हुने गरी व्यवस्था विधेयकमा प्रस्ताव गरिएका छन्। सेवालाई थप समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानि 50% पदमा महिला बीचमा मात्र प्रतिस्पर्धाको व्यवस्था प्रस्ताव गरिएको छ। सरकारी सेवा थप समावेशी बन्ने शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।

दसैँमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।

0: Snacks and gifts.
1: यस चाड पर्वमा BCL घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा TCL साउन्ड बार, फ्रिजमा सिजी इन्डक्सन कुकटप, वासिङ मेसिनमा 6 किलो सर्फेक्स मेटिक, एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ। शर्तहरू लागू हुनेछन्। ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL TV इलेक्ट्रोनिक्स।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्र पृष्ठका खबर। संघीय संसदको वर्षे अधिवेशन आज राति 12 बजेबाट औपचारिक रूपमा अन्त्य हुँदै गर्दा यस अधिवेशनको मुख्य विशेषता नै प्रधानमन्त्रीको अनुपस्थिति र त्यस विरूद्धको विपक्षी आक्रोश बन्यो। 2 सीट कम, 2/3 बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाह संसदीय प्रणालीमा जवाफदेही बन्न सकेनन्। यस्तो बहुमतको प्रधानमन्त्रीसँग जवाफदेहिताको अपेक्षा सबैभन्दा बढ़ी हुन्छ।
3: सरकारले किसान सूचीकरण प्रणालीलाई सुधार गरी कार्यान्वयनमा ल्याएको छ। कृषि मन्त्रालय अन्तर्गतको कृषि संचार तथा मानव संसाधन विकास केन्द्रले यही असोज 13 किसान सूचीकरण र वर्गीकरण दुवै एकैपटक गर्ने सफ्टवेयर प्रणाली लागू गरेको हो।
2: केही दिन अघि राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एक गोप्य प्रतिवेदन पेश गरेको छ। प्रधानमन्त्रीको मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले प्रधानमन्त्रीको सचिवालय र मुख्य सचिवलाई आन्दोलनको सम्भावना औल्याउँदै लिखित प्रतिवेदन बुझाएका हुन्।
3: चाडपर्वमा बढ़ने यात्रुको चापलाई मध्यनजर गर्दै काठमाण्डु उपत्यका मुख्य नाका तथा बस पार्कमा यात्रु र सवारी सुरक्षाका लागि एकीकृत अनुगमन तथा चेक जाँच गरिने भएको छ। ट्राफिक प्रहरीले रूट परमिट नभएको सवारीमा बीमाको व्यवस्था नभएको र अन्य रूटमा चल्ने सवारीलाई नयाँ ठाउँको बारेमा जानकारी नहुने भएको हुनाले सवारी प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। ट्राफिक प्रहरीका अनुसार टिकट काटेर मात्र यात्रा गर्नुपर्ने समेत बताएको छ।
2: परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदाम भरिएका छन्। भारतबाट जी2जी प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 र भाड़ामा लिएका थप 8 गरी 20 गोदाम भरिएका हुन्।
3: नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको खरिद सुनिश्चितताका लागि आवश्यक कानूनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि वन तथा पर्यावरण मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको छ। कृषि मन्त्री गीता चौधरीले मन्त्री स्तरीय निर्णय गर्दै कृषि अर्थ उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञ सम्मिलित कार्यदल गठन गरेकी हुन्।
2: पछिल्लो समय नेपाल आयल निगमको घाटा चुलिँदै गएको छ। संकटमा सरकारलाई साथ दिन निगमले घाटामै पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका कारण घाटा चुलिँदै गएको हो।
3: ग्लोबल आईएमई बैंक लिमिटेडले वित्तीय पहुँच विस्तारसँगै डिजिटल बैंकिङ र अटोमेसनलाई प्राथमिकतामा राखेको छ। बैंक स्थापनाको 2 दशकसम्मको यात्रामा यस बैंकले वित्तीय आकार, ग्राहक सुधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गरेको छ। बैंकले आज काठमाण्डुमा 20 वार्षिक साधारण सभा समेत आयोजना गर्दैछ।
2: इजरायलमा रोजगारीका लागि जान लिने अप स्किल अंग्रेजी भाषा परीक्षामा सहभागी मध्ये 5.66% मात्रै उत्तीर्ण भएका छन्। बुधबारसम्म परीक्षामा सहभागी 2031 जना मध्ये 115 जना मात्रै उत्तीर्ण भएका हुन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कोम डिशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यानुले फ्लाइ दुबईको विमान दुर्घटना गराउन चाहेका सहपाइलट इस्लामिक अतिवादी विचारधाराबाट प्रभावित भएको दावी गरेका छन् अमेरिकी निजी टेलिभिजन संस्था सीएनएनका अनुसार नेत्यानुले छुरा प्रहारबाट घाइते पाइलट स्मिथ मत्सरलाई नायकका रूपमा प्रशंसा गर्दै भनेका छन् उनले प्रतिवाद गरेर सेप्टेम्बर 9 एघार जस्तो विपत्ति रोक्न सफल भए अन्य दुःखद आक्रमण भन्दा यो घटना यस अर्थमा फरक छ कि यसपटक असल पक्षको जित भयो फ्लाइ दुबईको यात्रुवाहक विमान ठूलो दुर्घटनाबाट जोगिएको छ बुधबार पाइलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउन खोजेका सह पाइलटलाई नियन्त्रणमा लिएर विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो
6: अब खेल र खेलाड़ीका खबर नेपालले पहिलो पटक 7 च्याम्पियनशीप गुमाउने भएको छ विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बन तोकिएको समयभित्र फुकुवा नभएपछि नेपालले बंगलादेशमा हुने 15 7 च्याम्पियनशीप गुमाउने पक्का भएको छ
5: अब विचार तथा विश्लेषण विपदपछिको अर्थतन्त्र शीर्षकमा डाक्टर श्रीमणिराज खनालको विचार छापिएको छ विपदपछिको सरकारको सफलता कति रकम बाढ़ियो भन्ने आधारमा मात्र मापन गरिनु हुँदैन कति परिवार सुरक्षित रूपमा पुनर्स्थापित भए कति मानिस रोजगारीमा फर्किए कति उत्पादन पुनः सञ्चालन भयो कति व्यापारिक मार्ग खुलेर अर्थतन्त्र कति छिटो सामान्य अवस्थामा फर्कियो भन्ने आधारमा सरकारको कार्य सम्पादन मूल्यांकन हुनुपर्छ पुनरुत्थानको नीति राहत वितरणमा मात्र केन्द्रित हुनुहुँदैन उत्पादन रोजगारी निजी लगानी स्थानीय अर्थतन्त्र सार्वजनिक वित्त र भविष्यको जोखिम व्यवस्थापनलाई एउटै ढाँचामा समेट्नुपर्छ विपदपछिको आर्थिक नीतिको मूल सूत्र यही हुनुपर्छ राहतमा मानवीयता पुननिर्माणमा विवेक लगानीमा प्राथमिकता वित्त व्यवस्थापनमा अनुशासन र भविष्यका विपत्तिसँग जुट्ने क्षमता विपत्तिले नेपालको भौतिक संरचनामा क्षति पुर्याए पनि सोचमा भने क्षति पुग्न दिनुहुँदैन
6: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 16 गते शुक्रबार, अक्टोबर 2 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको षष्ठी तिथि, विश्व अहिंसा दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: 74 जिल्लामा फैलियो स्क्रब टाइफस, देशभर 9000 भन्दा बढ़ीमा संक्रमण, सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव।
1: संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव, कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश।
0: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइँदै।
1: आन्तरिक द्वन्दले गाजामा चरम मानवीय संकट बढ़दै गएको राष्ट्रसंघको भनाई, दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान, इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता।
0: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक, पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार, कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिता हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, देशका 77 मध्ये 74 जिल्लामा स्क्रब टाइफसको संक्रमण विस्तार भएको प्रसंग।
1: स्कब टाइफस संक्रमण 74 जिल्लामा फैलिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरी यता देशभर 9000 भन्दा बढ़ी व्यक्तिमा संक्रमण देखिएको हो। पछिल्लो एक महिनामा मात्रै देशभर 2718 जना यो रोगबाट संक्रमित भएको महाशाखाको तथ्याङ्कमा छ। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले पनि वास्तविक संख्या अझ बढ़ी हुन सक्ने अधिकारीहरूले बताएका छन्। त्यस्तै सल्यानको दारमा गाउँपालिका तीनका 12 वर्षीय बालक र वडा नम्बर 1 का 50 वर्षीय पुरूषको स्कब टाइफस संक्रमणबाट मृत्यु भएको छ। गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका अनुसार दुवै मृतक संक्रमक हुनु अघि स्वस्थ थिए र उनीहरूमा कुनै दीर्घरोग वा अन्य कुनै पनि स्वास्थ्य समस्या देखिएको थिएन। ती दुवै जनाको मृत्युसँगै गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ। यो पालिकामा मात्रै 600 भन्दा बढ़ीमा संक्रमित पुष्टि भएको पालिकाले जनाएको छ। स्कब टाइफस, जसलाई बुस्ट टाइफस पनि भनिन्छ, ब्याक्टेरियाका कारण हुने घातक संक्रमक रोग भएकाले यसको हेरचाह सरसफाईमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। संक्रमणका कारण दारमा गाउँपालिकामा मृत्यु भएसँगै त्यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको पनि अधिकारीहरूले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घरोगी र ज्येष्ठ नागरिक भएको समेत बताइएको छ। हामीले स्कब टाइफस के हो, यसबाट बस्न के गर्न सकिन्छ भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुललाई सोधेका छौं।
3: अब स्कब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले 8 टिकिटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएर जान्छ। त्यसले गर्दा स्कब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगर माइड हुन्छ जुन केटा कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि चाहिँ बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ, तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो।
0: संसदको वर्षे अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ। मन्त्री परिषदको मंगलबारको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति 12 बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले शुक्रबार राति 12 बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्षे अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो। यस वर्षको वर्षे अधिवेशन गत 28 वैशाखबाट शुरू भएको थियो। चालू अधिवेशनबाट बजेट पास भएको छ भने बजेटसँग सम्बन्धित केही कानून पनि बनेका छन्। यसैबीच राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकीले निम्ति आएको विपद अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति बनाएको छ। हिजोको बैठकले 9 सदस्यीय समिति गठन गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दोहालले जानकारी दिनुभयो। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी, कृष्ण प्रसाद पौडेल र तुलप्रसाद विश्वकर्मा रहनु भएको छ। एक सदस्य पछि मनोनित गरिने पनि अध्यक्ष दोहालले बताउनुभयो। समितिलाई पुष मशान्तसम्म काम गर्ने गरी समय सीमा तोकिएको छ। यसअघि गत बुधबार प्रतिनिधि सभाले पनि भोटेकोशी बाढ़ीका विषयमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश प्राजुलीको संयोजकत्वमा 15 सदस्यीय विशेष समिति बनाएको थियो। यसैबीच विद्यमान आरक्षण सम्बन्धी व्यवस्थालाई फराकिलो बनाउँदै सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार हिजो प्रतिनिधि सभामा दर्ता गरेको विधेयकले निजामती सेवामा प्रचलित समानुपातिक समावेशी व्यवस्थालाई विस्तार गरेको छ। विधेयकको दफा 11 पदपूर्ति गर्दा समानुपातिक समावेशी समूहको हिस्सा तोकिएको छ। विधेयकले महिलाको आरक्षण हिस्सा बढ़ाएको मात्रै छैन, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्तिलाई समेत आरक्षित गरेको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानी त्यसको 50% पदमा महिला बीच मात्र प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ। महिलाको प्रतिस्पर्धा हुने उक्त 50% पुनः 100% मानी 8 समूहका महिला उम्मेद्वारका बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गरिएको छ। त्यसमा खस, आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र र अपाङ्गता भएका महिलालाई क्रमशः 27.7, 25.7, 15.7, 12.6, 6.6, 4.4 र 4% हिस्सा तोकिएको छ। विधेयकका महत्वपूर्ण व्यवस्थाहरूमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई एकपटकका लागि अनिवार्य अवकाश, सेवा प्रवेशमा पुरूषलाई 35 र महिलातर्फ 40 वर्ष उमेर, 30 वर्ष सेवा वा 60 वर्ष उमेर पछि अवकाश, 20 वर्ष जागिर खाएका र 55 वर्ष उमेर कटेका कर्मचारीको स्वैच्छिक अवकाश दिँदा अधिकतम 5 वर्ष पेन्सनका लागि जोडिने, पदावधि छँदै अवकाश हुने मुख्य सचिव र सचिवले बाँकी अवधि पेन्सनका लागि गणना गर्न पाउने, निजामती सेवामा नेपाल सूचना प्रविधि सेवा थप गरिएको छ, श्रेणी र तह दुवै रहने, मुख्य सचिव 14, शाखा अधिकृत 8 र 7, कार्य सम्पादन सम्झौता अझै वृहत्तर बनाइएको छ भने मुख्य सचिवदेखि कार्यालय प्रमुखसम्मको समयबद्ध वार्षिक लक्ष्य तोकिनेछ, मूल्यांकन पनि हुनेछ। सुशासन कायम राख्न सम्बन्धित सचिव, विभागीय प्रमुख वा कार्यालय प्रमुख नै जिम्मेवार हुने, पदपूर्ति, अन्तरतह प्रतियोगिता थप, कार्यकारी वा विशेषज्ञ पदमा निजामती बाहिरबाट नियुक्त गर्ने, आरक्षणमा अझै उदार, खुल्ला पदपूर्तिमा आधा हिस्सा महिलालाई, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भए कागो समेत आरक्षित, आरक्षणको सुविधा बढ़ीमा 2 पटक, आरक्षणका प्रावधान 5 वर्षसम्म पुनरावलोकन गर्ने, 1 वर्षसम्म रिक्त भएको पद खारिज, पिछड़िएको क्षेत्रको आरक्षणको लाभ पाएकाले सम्बन्धित प्रदेश तथा जिल्लामा 2 वर्ष सेवा गर्नै पर्ने, विभागीय प्रमुख सहसचिवको सरूवा गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने लगायतका प्रस्ताव गरिएको छ।
1: विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने भएको छ। छिमेकी देश भारतमा यस्तो व्यवस्था भए पनि नेपालमा भने पहिलो पटक हो। नेपालले भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोगको भाड़ा तिर्दै आएको छ। विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड मार्फत यस्तो शुल्क लाग्ने व्यवस्था निर्धारण गरेको हो। प्राधिकरण अन्तर्गतको ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन, दीर्घकालीन र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा तिर्नुपर्नेछ। यो नेपालभित्र गरिने विद्युत व्यापारका लागि मात्रै तोकिएको प्रसारण शुल्क रहेको आयोगले जनाएको छ। अन्तर्देशीय विद्युत व्यापारका लागि छुट्टै शुल्क तोकिने पनि आयोगले बताएको छ। खुला पहुँच निर्देशिका अनुसार अन्तर्देशीय विद्युत व्यापारका लागि खुला पहुँच प्रयोग गर्न भने न्यूनतम 10 मेगा थकावट हुनुपर्ने उल्लेख छ। आयोगले खुला पहुँचलाई तीन तहमा वर्गीकरण गरेको छ। दीर्घकालीन खुला पहुँच अन्तर्गत पाँच वर्ष भन्दा बढ़ी अथवा विद्युत खरिद सम्झौतामा तोकिएको अवधिसम्म प्रणाली प्रयोग गर्न पाइनेछ। मध्यकालीन खुला पहुँचमा भने एक वर्ष भन्दा बढ़ी वा पाँच वर्षसम्म प्रयोग गर्न पाइने समेत व्यवस्था गरिएको छ। अल्पकालीन खुला पहुँचमा एक वर्षसम्म अथवा न्यूनतम 24 घण्टा अवधिका लागि प्रयोग गर्नुपर्ने जनाइएको छ। खुला पहुँचका लागि दीर्घकालीन मध्यकालीनका लागि मासिक प्रति मेगावटबाट 4,12,755 रूपियाँ र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा प्रसारण शुल्क निर्धारण गरेको समेत बताइएको छ। आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड 2063 जारी गर्दै मूल्य सार्वजनिक गरेको हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विपद व्यवस्थापनका लागि प्रतिपक्षी दल र बुझाई धारणा
4: विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एमएसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
1: फ्लाइ दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज र ग्राउण्डेड लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
5: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
7: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
8: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा कर्जाले उकास्नुपर्ने विपन्न लघु वित्तको कालो सूचीमा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुदिल पोखरेलले लेख्नु भएको छ। संख्यात्मक रूपमा तीव्र विस्तार हुँदै लघुवित्त संस्थाहरूबाट आक्रमक ढंगले कर्जा विस्तार भयो, तर लघुवित्तको सिद्धान्त र मर्म अनुसार सही ऋणीहरू छनौट भएनन्, त्यसले समस्या आएको बताइएको छ। कांग्रेसको वैचारिक धार समाजवाद कि सामाजिक लोकतन्त्र शीर्षकमा 15 महाधिवेशन केन्द्रित रहेर कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। बीपीको समाजवादलाई समय अनुकूल पुनर्व्याख्या गर्ने कि परम्परागत धारमै अघि बढ़ने भन्ने मान्यताहरूबीच मतभेद छ। विशेष महाधिवेशनले सामाजिक लोकतन्त्रतर्फ जाने संकेत गरेपछि कांग्रेसभित्र वैचारिक बहस तीव्र बनेको हो। आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइने शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यसै गरेर भित्र पृष्ठमा नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड 2 वटाले मात्रै उडान गर्दै शीर्षकमा सुरोज कौनले लेख्नु भएको खबर छ। बिहिबार एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडानमा र जहाज पर्याप्त नहुँदा निगमले बिहिबार रातिको मलेसिया उडान समेत रद्द गर्नु परेको र यात्रुलाई होटलमा राखेको खबर प्रकाशित छ। नेपाल वायुसेवा निगमका 6 जहाजमध्ये बिहिबार 4 वटा ग्राउण्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि 2 ट्विन्टर तथा अन्तर्राष्ट्रिय उडानका लागि 2 न्यारो बडी र 2 वाइड बडी जहाज मात्रै रहेका छन्। तर हिजो एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै ले उडान गरेका छन्। एडीबी र प्राधिकरण बीच प्रसारण लाइन र ब्याट्री भण्डारण प्रणाली निर्माणको सम्झौता भएको खबर सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा यो वर्ष बढ़ीमा 11.5 लाख पर्यटक शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। पछिल्ला 2 महिना विपदका बीचमा पनि ट्विन्टर तथा अन्तर्राष्ट्रिय उडानका लागि 2 न्यारो बडी र 2 वाइड बडी जहाज मात्रै रहेका छन्। तर हिजो एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A330

0: धेरै पर्यटक आएका छन् भने युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या भने घटेको छ। त्यस्तै सफ्टवेयरमा सुधार, किसानलाई परिचय पत्र पाउन बाटो खुल्यो शीर्षकको खबर प्रकाशित छ भने यूटीएलको 8 अर्ब बक्यौता सरकारी बाँकी सर असुल्दै शीर्षकको खबर पनि प्रकाशित छ।
1: नागरिक दैनिकमा 3 चिरामा कांग्रेस शीर्षकमा लेखिएको खबर छ। मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस 3 चिरा परेको उल्लेख गरिएको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वानसँगै गठन प्रक्रिया शुरू भएको कांग्रेस 8 दशक पार गर्दा 3 धारमा विभाजन भएको उल्लेख गरिएको छ। चिनिया पर्यटक बढ़ेको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। नेपालमा प्राकृतिक विपदका बेला पनि सेप्टेम्बर महिनामा 88,248 जना विदेशी पर्यटक आएका छन्। पर्यटन बोर्डका अनुसार यस वर्षको सेप्टेम्बरमा भएको पर्यटक आगमन अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा 12.1% बढ़ी हो। गत वर्षको सेप्टेम्बरमा नेपालमा विभिन्न देशका गरी 78,711 जना विदेशी पर्यटक घुम्न आएका थिए। विदेशीका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा शीर्षकमा पवित्रा सुनार लेख्नुहुन्छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सक्ने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागिएको हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने गरी तयारी भइरहेको छ। वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन इकाई प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा रासायनिक मलले भरिए गोदाम, आउँदै गरेको मलका लागि थप गोदाम आवश्यक शीर्षकमा दीपक प्रसाद गौतमले वीरगंज पर्साबाट लेख्नु भएको खबर छापिएको छ। वीरगंज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदामहरू भरिएका छन्। भारतबाट जीटूजी प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 वटा र भाडामा लिएका थप 8 वटा गरी 20 वटै गोदाम भरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न तोकियो शुल्क शीर्षकमा भने विपत्तिले रोकिएन पर्यटक आगमन, नेपाल भारत पर्यटन सम्झौता बारेको खबर पनि छापिएको छ। बैंकबाटै हुन्डी कारोबार, अवैध अनलाइन कारोबार समेत रहेको पाइयो शीर्षकमा अर्को खबर पनि छ भने च्याउ खेतीको हुँदैन बीमा शीर्षकमा टोपलाल अर्यालले रेशुङ्गा गुल्मीबाट लेख्नु भएको छ। जापानबाट फर्किएर 10 वर्षदेखि कृषि कार्यमा सक्रिय भलामीको च्याउ खेतीबाट पहिचान छुट्टै बनेको छ। दुःख गरेका हातले च्याउ टिप्न नपाउँदा रेशुङ्गा नगरपालिका 8 कि 44 वर्षीय कमला भलामीलाई निकै पीड़ा भएको उल्लेख गरिएको छ। पहिलो पृष्ठमा उचाइ नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। तराई मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाइ बढ़ाउनु पर्ने उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, रसुवागढ़ी बन्द भएपछि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव शीर्षकमा परशुराम काफ्रेले लेख्नुभएको हो। चीनले तिब्बतको झुआङबा काउन्टी जोड्ने मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 मा अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमाना बनाउने प्रस्ताव गरेको हो। चीनले परराष्ट्र मन्त्रालय मार्फत पूर्वाधार विकास मन्त्रालयमा यही साता चिठी पठाएर यस्तो प्रस्ताव गरेको छ। यो नाका समुद्री सतहबाट 4,600 मिटरको उचाइमा रहेको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश बारेमा खबर छापिएको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्च अदालतले भनेको हो। प्यारोल बोर्डले त्यस्तो सुविधा नदिएका एक कैदीले दायर गरेको रिटमा सर्वोच्चले कैद र प्यारोलको सुविधा फरक विषय भएको भन्दै यस्तो परमादेश दिएको उल्लेख गरिएको छ। जातीय विभेदको आरोपमा 3 शिक्षक पक्राउ शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको छ। कैलालीमा विद्यालयमा जातीय छुवाछूत गरेको आरोपमा 3 जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। गौरीगंगा नगरपालिका 6 मोया स्थित भैरव आधारभूत विद्यालयमा कार्यरत शिक्षक टेकराज उपाध्याय, भगवती रेग्मी र भगवती बडैलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको उल्लेख गरिएको छ। जलनको उपचारमा किर्तिपुरकै भर शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ भने नागढुङ्गा सुरूङ मार्गमा ट्राफिक नियम विपरीतका घटना बढ़्यो, दुर्घटनाको जोखिम शीर्षकमा पनि अर्को खबर छापिएको छ भने भित्री पन्नामा अर्को खबर छ, फ्लाई दुबईको दैनिक उडानले पोखरामा उत्साह थपेको छ। 8 अर्ब सरकारी दायित्व रहेको यूटीएलको अनुमति पत्र पनि खारेज भएको खबर छापिएको छ।

0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले गाजा पट्टीमा मानवीय संकटको गम्भीर चेतावनी दिएको छ। पानी, सरसफाई, आश्रयस्थल र फोहोर व्यवस्थापन सम्बन्धी निरन्तरका सवालमा औल्याउँदै सहेका त्यसलाई बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको संयुक्त राष्ट्रसंघले जनाएको हो। राष्ट्रसंघका प्रतिनिधिले गाजामा पानी, सरसफाई, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा काम जारी राखेको समेत उल्लेख गरेको छ। करिब 3 लाख भन्दा बढ़ी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको समेत जनाउँदै कृषि गतिविधिका लागि सीमित मात्रामा मात्रै जमीन उपलब्ध रहेको समेत राष्ट्रसंघले जनाएको छ। द्वन्दले 8,000 भन्दा बढ़ी मानिसहरू अझै भग्नावशेष मुनि बेपत्ता रहेको समेत राष्ट्रसंघले जनाएको हो। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँगको विश्वास पुनः स्थापित गर्दै वार्ता अघि बढ़ाउन आह्वान गर्नुभएको छ। दक्षिण कोरियाली संचार माध्यमका अनुसार दुई देश बीचको अर्ध सैनिक क्रियाकलाप र विस्फोट भएको केही दिनपछि उहाँले यस्तो आह्वान गर्नुभएको बताइएको हो। राष्ट्रपति लीले आफ्नो लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरियासँग पुनः विश्वास स्थापित गर्न सक्रिय रूपमा काम अगाडि बढ़ाएको समेत आशा व्यक्त गर्नुभएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट विरूद्धको सैन्य अभियान पूरा भएको दावी गर्नुभएको छ। यो सँगै अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको समेत घोषणा गरिएको छ। ट्रम्पले अमेरिकी सेना फिर्तालाई अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गर्नुभएको छ।
1: साझा खबरमा अब खेल खबर। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 को आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा आयोजित एउटा कार्यक्रमका बीच समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिएको हो। समूह विभाजन अनुसार समूह एमा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाब्वे र क्वालिफायरबाट आउने एक टोली रहेका छन्। समूह बीमा इंग्ल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनौटबाट आउने अर्को टोली परेका छन्। समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलिया खेल्ने भएका छन्। पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीले लगातार तेस्रो हार बेहोरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो अभ्यास खेलमा भूटान क्यान 11 13 रनले पराजित भएको हो। कालीकोटको रिंगिलमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 18 गतेसम्म कालीकोटको खाँडा चक्र नगरपालिका 11 रिंगिलमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिइएको छ। नेपाली गल्फर सुभाष तामाङले विश्व एसियाली खेलकुदको गल्फतर्फ दोस्रो दिन बिहिबार उत्कृष्ट प्रदर्शन गरी कट बनाउनु भएको छ। उहाँले 3 अण्डर 67 को प्रदर्शन गर्दै समग्रमा 11 स्थान हासिल गर्नुभयो। पहिलो दिन इभन पार 70 खेलेका सुभाषले दोस्रो दिन 2 राउण्डमा कुल 137 स्कोर सहित कट पार गर्नुभएको विनोद पाण्डेले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
0: विपद व्यवस्थापनका लागि नीतिगत व्यवस्था, प्रतिपक्षीय दलको रणनीति, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब विपद व्यवस्थापन नीतिका लागि प्रतिपक्ष दलको रणनीतिको प्रसंग। रसुवाको भोटेकोशी बाढ़ीपछि विपद पूर्वको सूचना प्रतिकारका लागि नेपालको उपलब्ध कानून र संशोधनको बारेमा सरकारवाला बीच बहस बढ़ेको छ। कानून निर्माणका लागि प्रतिपक्ष दलले के कस्तो रणनीति बनाएका छन्? हामीले एमाले सांसद तथा राज्य व्यवस्था समितिका सदस्य पद्मा कुमारी अरियालसँग कुराकानी गरेका छौं।
4: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आयो, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अहिले समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छ, अहिले समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब विस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
5: भोटेकोशी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ। यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ उतिखेर पनि यस्तै छलफल भएको थियो, त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा, व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
4: हामी एकदमै प्रतिबद्ध छौं सरकारका तर्फबाट अगाडि बढ़ाएका विपक्षसित जोड़िएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
5: विपद आउँदैछ भने सबैको मोबाइलमा घन्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन, जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
4: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
5: त्यस्तो कानून आयो भने
4: हामी चाहिँ यसमा कुनै कुरा अब बाँकी विषय हो। कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो, अब अर्को कानून चाहियो। अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रातो तारसित त निर्देशिकाले नै काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुनर्निर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे। अहिले हामीले भनिरहेछौ,
5: अहिले पनि विशेष समिति त गठन भयो,
4: जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेका छ गृह मन्त्रालय अन्तर्गत। गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै जान्छ, प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो। होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएका थियौं, हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले पनि छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
1: एमाले सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पद्मा कुमारी अर्यालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट।
0: 74 जिल्लामा फैलियो स्कब टाइफस, देशभर 9,000 बढ़ी संक्रमित, सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव।
1: संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव, कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको प्रमादेश।
0: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, आन्तरिक वायु सेवाका यात्रुको क्षतिप्रति $1,00,000 पुर्याइँदै।
1: आन्तरिक द्वन्द्वले गाजामा चरम मानवीय संकट, दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान, इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता।
0: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक, पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ अहिलेका राजनैतिक दलहरूभित्रको किताकाट र विवाद, जहाँ कुनै शीर्ष नेता विदेश जाँदा वा फर्कदा जुलुस निकाल्ने नेताहरू समर्थकहरू आफ्नै पार्टीको लागि पार्टी आधिकारिकताको विषयमा भने कुनै सभा समारोहमा निस्कन आन्कनाई रहेको विषयमा व्यङ्ग गर्न खोजिएको छ। यहाँ 2 व्यक्तिहरू छन्, खुल्ला मैदान जस्तो देखिन्छ, तलपट्टि केही कुखुराहरू पनि ओहोरदोहोर गरिराखेका छन् र त्यहाँ 2 अलिकति पाक उमेरका जस्ता देखिने व्यक्ति छन् नजिकै एकजना, र सामनेमा अर्को त्यहाँ अलिकति सुट पाइन्ट लगाएका व्यक्ति पनि छन्। तीतर्फ हेरेर ती दुब्ला पात्ला जस्ता देखिने पाक उमेरका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, विदेशबाट फर्किँदा चाहिँ भीड़भाड़ जुलुस, गएको चुनावमा जुलुस निकालौ न त भन्दा सातो जाने न कुरा गर।
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलीलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद. नमस्कार. कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ. म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व. जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क CIN-ले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ.
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने CIN-को फेसबुक पेज CIN खबर, वेबसाइट CIN खबर.com, युट्यूब CIN च्यानल र टिकटक CIN साझा खबरमा पनि सुनिरहनु भएको छ.
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला, विज्ञ सहितको छलफल गर्छौं. कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ.
1: आजको कार्यक्रम हेलो सांसदमा भने रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ी, उद्धार तथा राहत र पुनर्स्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी, प्रतिकार्य र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा छलफल गर्दैछौं.
2: भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण 1400 भन्दा धेरैको मृत्यु भएको छ भने 5000 भन्दा धेरै व्यक्ति अझै बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ. बाढ़ी गएको एक महिना बितिसकेको छ. सरकारले खोज तथा उद्धारको स्वरूप परिवर्तन गर्दै खोज तथा पुनः प्राप्तिमा केन्द्रित हुने निर्णय गरेको छ.
1: बाढ़ीमा ठूलो संख्यामा नागरिक बेपत्ता छन्. फेला परेका शव तथा मानव अवशेष मध्ये धेरैको अझै पनि पहिचान हुन सकेको छैन. अर्कोतर्फ बेपत्ता नागरिकका परिवारले राहत र कानूनी प्रक्रियामा कठिनाई भोगिरहेका छन्. भोटेकोसी बाढ़ीपछि पूर्व सूचनामा सिकाएर कानूनी रूपमा के कस्तो सुधार आवश्यक छ? शुरूमा जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईको विचार सुनौ.
3: भोटेकोसी रसुवा बाढ़ीको त हामीले दर्दनाक क्षेत्र नै अगाडि छ. यो लास्ट 8 गतेदेखि 11 गतेसम्म फेरि अर्को बाढ़ी पनि भयो र यो दुई प्रकारको जुन इभेन्ट हामीले देख्यौं, यो दुई चाहिँ फरक फरक तरिकाका इभेन्टहरू हुन्. एउटा चाहिँ हामीले एउटा हिमाली सुनामी भनौ या चाहिँ हिमपहिरो बाट उत्पन्न भएको बाढ़ी जसको लिड टाइम सूचना थापाउने समय चाहिँ हामीलाई यति छोटो भयो कि सूचना सम्प्रेषण गर्न पनि हामीलाई चाहिँ भ्याइ नै भयो. 8:45 जब हामीले यो सूचना थाहा पायौं, हामीलाई चाहिँ त्यसलाई कन्फर्म रिकन्फर्म पनि गर्नुपर्ने हुन्छ. त्यो गर्नको लागि जुन 10 मिनट जति चाहिँ हामीलाई नै समय लाग्यो र हामीले चाहिँ 9:04 चाहिँ एसएमएस पुस गर्ने मौका पायौं तल्लो तटीय क्षेत्रमा. त्यो एकदमै छोटो समयमा हामीले चाहिँ क्याल्कुलेसन गरेर निकाल्दाखेरि पनि झन्डै 188 किलोमिटर प्रति घण्टाको दरले चाहिँ हावा आएको थियो र त्यसले चाहिँ धेरै क्षति गर्यो. हालांकि हामीले सूचना पनि सम्प्रेषण गर्यौं र सबै निकायहरू पनि एक्टिभ भइसकेपछि तल्लो तटीय क्षेत्रमा खास गरी बेत्रावती भन्दा तलको एरियामा चाहिँ क्षतिहरू न्यूनीकरण गर्नको लागि चाहिँ केही सहजता भयो जस्तो लाग्छ. र अर्को इभेन्ट चाहिँ हामीले अहिले भर्खरै 8-11 भयौं जसमा चाहिँ यो बंगालको खाड़ीमा न्यून चापीय प्रणाली विकसित भयो र एउटा मौसमी सिस्टम चाहिँ डेभलप भयो. त्यसको लागि चाहिँ हामीलाई केही बढी समय थियो. 3 गतेदेखि नै यो प्रणालीको अनुगमन गरिरहेको थियौं. 3 गते 4 गते 5 गते विभिन्न तरिकाको चाहिँ सूचनाहरू सम्प्रेषण भइरहेको थिए. बाढ़ी पूर्वान महाशाखाबाट 6 गतेको दिन चाहिँ बुलेटिन मार्फत पनि यो प्रणालीको बारेमा चाहिँ सूचनाहरू सम्प्रेषण गर्यौं. केही हदसम्म चाहिँ हामी यसको लागि चाहिँ तयारी हुने स्थितिमा रह्यौं. सायद त्यसको कारणले पनि हुन सक्छ हताहतीको नै संख्या चाहिँ अत्याधिक कम भयो. हुन त भयो, दुःखद घटनाहरू केही पनि भए. खास गरी चाहिँ 2-3 कुरा चाहिँ अलिक अगाडिदेखि नै 2020 नै उठाइरहेको एउटा कुरा चाहिँ यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ. होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ. नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ, खतराको अवस्था छ यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर अलर्टहरू जारी हुन्छ. त्यसपछि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौं. त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन. हामीले जारी गरेर एउटा एडक बेसिस जस्तो गरेर चलाइदिरहेका छौँ अहिले होइन, यस्तोमा यस्तो गर्ने भनेर. तर त्यो चाहिँ मेरो जग्गा कानुनी रूपमै बनाउन पाइयो भने चाहिँ हरेक नागरिक जस्तो आज पनि के हेर्छौँ भने बाढी गइरहेछ, पुलभरि मान्छे चाहिँ बसिरहेछ, त्यो त खतराको त सबैभन्दा ठूलो चिज त त्यही भइदिने होइन. ओरेन्ज एलर्ट जारी गरेको अवस्थामा चाहिँ को कोले के गर्ने त भन्ने कुरा चाहिँ डिफाइन्ड हुनु पर्यो के.
2: बाढीको पूर्व सूचना समयमा नै दिनका लागि व्यवहारगत मात्र होइन कानूनी रूपमा पनि सुधार गर्नुपर्ने बारेमा धेरै बहस हुने गरेका छन्। कानूनमा उल्लेखनीय सुधार हुने हो भने पूर्व सूचनाका लागि प्रभावकारी कदम चाल्न सकिने बताउनुहुन्छ बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुले.
4: कम्तीमा पनि सन् 2008 कोशी बाढी पछाडि आजसम्म भोटेकोशी बाढीसम्म आइपुग्दाखेरि करिब करिब 24 ठूला होइन क्षति गर्ने विपदहरू बेहोर्यौं जो मौसम वा जल वा मौसम जन्य विपद थियो. र यसले के स्पष्ट संकेत गरिरहेको हो भन्दाखेरि हामी झन ठूला बाढी अथवा झन ठूला प्रकोपको सम्मुख गइरहेका छौं र भविष्यमा त्यो प्रवृत्ति अथवा ट्रेन्ड अहिले देखिएको छ, त्यो भविष्यमा बढ्नेवाला छ इन टर्म्स अफ म्याग्निच्युड र फ्रिक्वेन्सी. पटक पनि बन्नेवाला छ र परिमाण पनि त्यसको चाहिँ ठूलो हुन्छ. त अहिलेसम्मको जुन एउटा एडहक बेसिसको कानूनमा स्पष्ट कुनै किसिमको चाहिँ व्याख्या त्यसमा कानूनमा छैन नै. हामीले खालि चाहिँ प्र्याक्टिसको रूपमा यसलाई लिएर आयौँ र त्यसले प्रभावकारी हुँदै गयो भन्ने एउटा छ. तर धेरै विषयहरू छन् जहाँनिर हामी चुकिरहेका छौँ. कानून बाध्यात्मक नहुँदाखेरि चाहिँ भोटेकोशी बाढीले असर पुर्याएको क्षेत्र जुन छ त्यो क्षेत्रमा फेरि पनि बस्ती स्थापना हुन नदिने कानून पनि त हामीसँग छैन. त्यस कारणले अब त्यसतर्फ छलफल त अगाडि बढिसकेको जस्तो देखिन्छ. सँगै पूर्वानुमान र पूर्व सूचनासँग जोडिएर हेर्दाखेरि भविष्यमा साँच्चै हामीले येलो अलर्ट, ओरेन्ज अलर्ट, रेड अलर्ट र सेभिरिटीको आधारमा अझ बढी त्यस्तो किसिमको कुराहरूलाई ग्लोबली जुन प्र्याक्टिस गरिरहेका छ त्यो हामीले गरिरहेका छौँ. तर हामीले चाहिँ त्यसलाई कुन अलर्टको केसमा कसले कुन निकायले के गर्ने भन्ने जुन अहिलेको त्यसलाई चाहिँ कानूनमा लिपिबद्ध गर्न सक्ने हो भने अवश्य पनि केही गर्न सकिन्छ. भविष्यमा क्षति थप न्यूनीकरण गर्न सकिन्छ एकातर्फ भने, अर्कोतर्फ अब के गर्ने भन्ने जहाँसम्म यहाँको सन्दर्भ छ, हामीले भोटेकोशी जस्तै बाढीको लागि चाहिँ हाम्रो परम्परागत प्रणालीले पुग्दैन. हामीले एसएमएस पुस गर्यो, थाहा पाएको विदिन 10 मिनट पुस गरेको, तर 10 मिनटमा बाढीले 10 किलोमिटर भन्दा बढी ट्राभल गरिसकेको थियो, डिस्ट्रोय गरिसकेको थियो. भनेपछि हामीलाई एकदमै अत्याधुनिक प्रविधि जुन आजको विश्वले केही प्र्याक्टिस गरिरहेको छ विकसित देशहरूमा, त्यसलाई हिमालयन मोनिटरिङ सिस्टम होइन इस्टाब्लिस गरेर त्यसलाई रियल टाइममा मोनिटरिङ गरेर त्यहाँ ह्युमन इन्भल्भ नभइकन वार्निङ जेनेरेट गर्ने किसिमको हाम्रो चाहिँ सिस्टम नट ओन्ली इन भोटेकोशी थ्रु आउट द कन्ट्री हिमालयन रिजनमा खास गरी त्यो आवश्यक छ, जसमा चाहिँ सरकारले अब विशेष ध्यान दिनुपर्ने आवश्यकता त्यहाँ देखिन्छ. र सँगै यो विपदको लागि चीन, नेपाल र भारत, नेपाल र भारतको बीचमा केही हदसम्म हाम्रो पुरानो सम्झौताहरू छन् काम गरिरहेको छ, तर चीनसँगको समन्वयलाई चाहिँ एकदमै थप प्रभावकारी बनाउनु पर्ने र त्यसमा दुई देशीय सम्झौतामा पुग्नुपर्ने पनि एउटा ठूलो खाँचो चाहिँ देखिया छ.
1: सरकारले बेपत्ता नागरिकको विवरण स्थानीय तह र जिल्ला प्रशासन मार्फत प्रमाणीकरण गर्ने तथा विशेष कार्यविधि मार्फत राहत र अन्य कानूनी प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ. बाढ़ीबाट घरबार गुमाएका परिवारका लागि अस्थायी आवास निर्माणको प्रक्रिया पनि अघि बढ़ाउने तयारी भइरहँदा तीन तहको सरकारबीचको समन्वय भएका सरकारी संरचनाको प्रभावकारी रूपमा भूमिका निर्वाहका बारेमा सरकारवाला निकायका प्रतिनिधिले सुधारको आवश्यकता औंलाउँदै आएका छन्. बेपत्ता नागरिकको विवरण प्रमाणित गर्ने, विस्थापित परिवारको विवरण संकलन गर्ने र सुरक्षित स्थान पहिचान तथा पुनर्स्थापनामा स्थानीय तहसँगै तीनै तहका सरकारबीच पनि समन्वय आवश्यकता हुन्छ.
2: बाढ़ी लगायतका विपदको पूर्व सूचना र प्रतिकारका लागि भोटेकोशी बाढ़ीबाट के कस्तो सिकाइ भयो र के कस्तो सुधार आवश्यक छ, विपद प्रतिकारको क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिलाई हामीले सोधेका छौं.
5: म राष्ट्रिय कृषक समूह महासंघको अध्यक्ष पञ्चकारी श्रेष्ठ. भण्डारण गरिने खालको अथवा जल भण्डार अथवा विद्युत निकाल्ने जुन ठाउँहरू हामी बनाइरहेका छौँ त्यो 14-15 चाहिँ विद्युत क्रियाहरू त्यहाँ बनिरहेको रहेछ. त्यसबाट अब थप चाहिँ हिम पहिरो पनि आउनु, त्यो भण्डारणको चाहिँ विद्युत भण्डारणको पोखरीहरू पनि फुट्दै आउनु होइन, त्यसले चाहिँ थप जलको चाहिँ भण्डार भएपछि बाढीको चाहिँ प्रवाह झन् बढ्दै गयो, स्पिड झन् बढ्दै गयो। त्यसले गर्दाखेरि यसको चाहिँ एउटा सरकारी नियन्त्रणमा के हुनु पर्दैछ भन्दाखेरि, यो क्षेत्रमा बस्ने बसोबासलाई हटाउनु पर्छ एउटा नम्बर। अर्को भनेको त्यहाँ क्षति भयो, बालीको क्षति, बसोबासको क्षति, मानव क्षति, अटोमेटिकली रूपमा क्षति भएको खण्डमा बिमा हुनुपर्ने आवश्यक देखिन्छ। लाखौं चाहिँ जग्गा जमिन क्षति भयो, बाली क्षति भयो, मानव क्षति भयो, त्यो सबै कुरा भयो। अर्को भनेको टनेला बनाइन्छ, त्यो टनेलाको मुखमा चाहिँ अटोमेटिकली गेट बन्द हुने खालको सिस्टम हुनुपर्छ।
6: कोअर्डिनेटेड भएन कि बाढीको त चाहिँ अर्ली वार्निङ सिस्टम चाहिँ बनाउने भन्ने कुरा, अनि पहिरोको चाहिँ सकिन्छ कि सकिन्छ, एउटा त्यो टनेलहरू निर्माण गर्दाखेरि चाहिँ एउटा इमर्जेन्सी एक्जिट पनि अनिवार्य रूपले बनाउनु पर्ने चाहिँ एउटा चाहिँ मतलब
7: म सुजन सुवेदी, म नेपाल मौसम विज्ञान विभागबाट। विशेष त हामीले अहिले तीन दिनसम्मको पूर्वानुमान गर्छौँ होइन, तर विशेष परिस्थितिमा एक्सटेन्ड गरेर जाने हो। तर हामीसँग अहिलेसम्मको जुन पूर्वाधारको हिसाबमा जुन मैले अघि फोरकास्टिङका जुन डाइनामिक्सका कुराहरू त्यो सबै हामीसँग अहिले त्यो लेभलसम्म नपुगिसकेको हुनाले हामीले अहिले त्यो जान्न सक्ने अवस्था होइन। जुन सर सात दिनको भन्नुभयो, हामीले त सब सिजनलमा जानु छ, हामीले सिजनलमा जानु छ, त्यसको लागि अझ हामीले अझ विकास गर्नुपर्ने छ होइन, यी कुराहरू अझ छन्। र अर्को कुरो कानुनी रूपमा कुरा गर्नुपर्दा, जस्तो अहिले पनि कोअर्डिनेसन कुराहरू आयो, अहिलेसम्मको कोअर्डिनेसन कस्तो छ भन्ने, हाम्रो इन्फर्मल टाइपको छ भन्ने मतलब, जस्तो कि अब एभिएसनको कुरा गर्नुहुन्छ भने आइकाओ छ, हामीले एउटा त्यो लिगल रूपमै पनि एउटा गर्ने कामहरू छन् होइन। अब अहिलेसम्मको हामीले जुन दिने क्लाइमेट सर्भिसेसहरूको कुरो भनेको कस्तो हुन्छ भने अलिकति इन्फर्मल टाइपको, जस्तै यो दिउँ न त भन्ने छ, त्यो तर कुनै बाइन्डिङ चाहिँ छैन। हरेक सेक्टर स्पेसिफिक भएर हामीले अझ क्लाइमेट सर्भिसेसहरू पनि दिन सकौँ वा वेदर सर्भिसेसहरू पनि दिन सकौँ भनेर डब्ल्युएमओ ओल्ड मेटियोलो जिकल अर्गनाइजेसनको अवधारणा अनुरूप चाहिँ हामीले नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस पनि बनाएर सेक्टर स्पेसिफिक भएर पनि उहाँहरूसँग सँगै बसेर यो सर्भिस चाहिँ हामीले दिनुपर्छ भनेर एक प्रकारको त्यो कोअर्डिनेसन गरेर सर्भिस दिनुपर्छ भनेर चाहिँ अब हामी नेपालमा पनि हामीले चाहिँ नेसनल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेस बनाउनुपर्छ भनेर हामी लागिरहेका पनि छौँ।
8: म सूर्यबहादुर थापा, राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड, त्यसको केन्द्रीय अध्यक्ष, यो सिभिल सोसाइटीहरूको नेसनल नेटवर्क हो। विगतमा तपाईँको यो दैवी प्रकोप उद्धार यन 39 थियो, त्यसलाई चयन गर्नलाई 25-30 वर्ष लाग्यो, सरकारलाई बुझाउनलाई, मान्यजीहरूलाई बुझाउनलाई, र बल्ल बल्ल बुझेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन एन भनेर जुन चाहिँ 74 आयो होइन, 74 आयो। र हामीले त्यही बेलादेखि भनेका थियौँ कि यो गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले यत्रो विपद व्यवस्थापनको क्षेत्रलाई जो चाहिँ डेभलपमेन्टसँग डाइरेक्ट जोडिएको कनेक्सन भएको कुरा छ, गृह मन्त्रालयको महाशाखाले मात्रै हेर्न सक्दैन, एउटा छुट्टै युनिट चाहियो, नभए पनि पावरफुल चाहिँ त्यस्तो इन्स्टिट्युसन चाहियो जसमा चाहिँ स्रोत साधन र अधिकार सम्पन्न होस्। अहिले हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनेको छ, वास्तवमा स्रोत र साधन अधिकार सम्पन्न छैन, किनभने त्यो खालको जुन हुनुपर्ने त्यसले जुन काम गर्न त्यो स्रोत साधन अधिकार छैन। यसलाई चाहिँ वास्तवमा नि प्रधानमन्त्रीको कार्यालयभित्र राखेर प्रधानमन्त्रीलाई चाहिँ त्यसको प्रमुख बनाएर त्यो सँगको अन्डरगर भयो भने सबैलाई कोअर्डिनेसन गर्न पनि सजिलो हुन्छ भन्ने हाम्रो छ।
9: यो सम्पूर्ण चिज चाहिँ लोकलाइज जति भयो त्यति यसमा चाहिँ इफेक्टिभनेस आउँछ। यद्यपि अहिले जे गरिराख्नु भएको छ, हाम्रो यो विभागले जे गरिराखेको छ, एनडीआरआरएमले जे गरिरहेको छ, नेपाल सरकारले जे गरिरहेको छ, त्यो चाहिँ अहिलेको जुन स्केल हेर्दाखेरि चाहिँ त्यो तर आफ्नै क्षमता अभिवृद्धि पनि इन्स्टिट्युसनल डेभलपमेन्ट यो विभागको पनि पुगेको छैन। उहाँहरू त एक्जिक्युट गर्ने मान्छे हो, उहाँहरूले आफै काम गर्नुपर्ने हो, हुनुपर्छ भन्ने कुरा अरूले भन्ने चिज, संस्था राखियो तर अलिक सेन्ट्रलाइज छ। तीन तहको सरकारको लागि बागमती प्रदेश, प्राइम मिनिस्टरको अफिस र अफेक्टेड म्युनिसिपालिटीहरूको बीचमा बस्नु पर्थ्यो भन्दाखेरि यस्तो बस्नु पर्ने अटोमेटिक बस्नु पर्ने किसिमको कानूनहरू हामीसँग।
1: विपद पूर्व सूचना, पूर्व तयारी र प्रतिकार्यका मुख्य प्रावधानहरू, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली 2076मा आधारित रहेका छन्। विपद आउनु अघि जोखिमको पहिचान, पूर्वानुमान, सूचना संकलन र पूर्व सूचना प्रभाव गर्ने प्रणालीको विकास तथा सञ्चालन गर्ने जिम्मेवारी राज्यका सम्बन्धित निकायलाई दिइएको छ। जोखिममा रहेका समुदायसम्म सूचना पुर्याउने र उनीहरूलाई सम्भावित विपदबाट जोगिन पूर्व तयारी गराउने व्यवस्था कानूनको समग्र विपद जोखिम न्यूनीकरण संरचनाभित्र राखिएको छ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदको जोखिम, पूर्वानुमान र सम्भावित प्रभावका आधारमा सम्बन्धित निकाय तथा जनसमुदायलाई सचेत गराउने भूमिका निर्वाह गर्छ। ऐनले विपत आउनु अघि नै जोखिम न्यूनीकरण पूर्व तयारी क्षमता विकास खोज तथा उद्धारका लागि जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राख्ने व्यवस्था गरेको छ। तर बाढ़ीमा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत दिने कानूनी व्यवस्था भए पनि बेपत्ता व्यक्तिलाई तत्काल मृतक सरह मानेर राहत दिने विषयमा विद्यमान कानूनमा स्पष्ट व्यवस्था छैन।
1: सामान्य अवस्थामा लामो समयसम्म बेपत्ता भएको अवस्थामा मात्रै मृत्यु भएको मानुने कानूनी व्यवस्था छ। यही कारण बाढ़ीमा बेपत्ता भएका परिवारले तत्काल राहत तथा सामाजिक सुरक्षाका सुविधा पाउन समस्या परेको छ। विपदको पूर्व तयारी प्रतिकार्य र पुनर्स्थापनाका लागि भएका कानूनको कार्यान्वयन र सुधार गर्नुपर्ने पक्षका बारेमा साथी लीलप्रकाश चन्दले सांसद तथा सरकारवाला निकायका प्रतिनिधिसँग संवाद गर्दै हुनुहुन्छ।
10: आजको संवाद श्रृंखला हेलो सांसदमा विशेषतः रसुवाको भोटे कोशी विनाशकारी बाढ़ीपछि सांसद र संसदले नागरिकको खोज तथा उद्धारका लागि खेलेको भूमिका, विपद व्यवस्थापन र विपद प्रतिकारका लागि कानून निर्माणमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्दैछौ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रवक्ता शान्ति महजी हुनुहुन्छ। केही नयाँ व्यवस्था गर्न लागेका छौं र त्यसको लागि मन्त्री परिषद अथवा त्यो खालको अगाडि बढ़िसकेको प्रक्रिया छ जसले भविष्यमा आउन सक्ने जोखिमलाई कम गर्नको लागि चाहिँ सजिलो बनाउनेवाला छ र त्यसमा सांसदज्यूहरूले पनि केही सहयोग गरिदिनु भयो भने अलि छिटो छरिटो हुनेवाला छ भन्ने यहाँको के छ जानकारी, त्यो म राखिदिनुको लागि म प्राधिकरणको प्रवक्ता महजूलाई अनुरोध गर्दछु।
11: तटीय क्षेत्रमा चाहिँ बस्ती बसाउन हुँदो रहेछ भन्ने विषय चाहिँ हामीलाई धेरै घचघचाइसकेको छ। अर्ली वार्निङ सिस्टम पनि एउटा एकदम स्ट्रङ खालको ट्रान्सबाउन्ड्री मा हुने र विशेष गरी यो हिमालय रेन्जमा हुने विषयलाई चाहिँ गर्नुपर्ने देखिया छ। त्यो चाहिँ अब कसरी गर्न सकिन्छ यो एडभान्स खालको अहिलेको प्रिभेलिङ कानूनले चाहिँ के गर्न सकिराखेका छैन भन्दाखेरि यो मिसिङ एकिङ गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर क्षतिपूर्ति दिने भन्ने जुन एउटा एकजना विपदमा परेर 2,00,000 रुपियाँ पाउने जुन हाम्रो विपदको कार्यविधि छ त्यो अनुसार पनि हामीले 2,00,000 दिनलाई पनि मिसिङ कन्फर्म हुनु पर्यो पहिला होइन। अनि अर्को किसिमको फेरि यसमा पनि मृत्यु दर्ता गर्ने विषय छ। अरू सानातिना डिजास्टर हुँदाखेरि चाहिँ मानव अर्थक्वेकहरू लगायत अरू पनि यो अब स्मल अमाउन्ट भनौँ न स्मल स्केलमा भएको भए चाहिँ त्यहाँका सबैलाई थाहा हुन्छ कतिजना मिसिङ भएको थियो कतिको डेथ भएको थियो भने कन्फर्म हुन्छ। त्यही बेला मृत्यु दर्ता गर्न पनि पालिकालाई त्यस्तो अप्ठ्यारो भएन। अब त के भयो भन्दा यति धेरै जिल्लाका मान्छे हुनुहुन्छ अब रसुवा र नुवाकोटलाई बाहिरका जिल्लाका कति आएका थियो कन्फर्म थाहा हुँदैन। बाहिरको जिल्ला आएकालाई आफ्नो नागरिकहरू त्यही गएको हो कि होइन भन्ने पनि कन्फर्म गर्न अप्ठ्यारो भएको भएर यी सबै विषयहरू चाहिँ अहिले कानूनबाट नै संशोधन गरेर नै जस्तो अहिले हाम्रो नेपाल कानून संशोधन भन्ने विषय अगाडि बढेको छ जसमा चाहिँ 3 कानूनहरू हाम्रो विपद सम्बन्धी ऐन देवानी संहिता 2074 र हाम्रो यो पञ्जीकरण सम्बन्धी कानून 3 कानूनहरू चाहिँ संशोधन गरेर यसलाई चाहिँ यो मिसिङ एकिन गर्ने र मिसिङलाई चाहिँ मृत्यु सरह मानेर रिलिफ डिस्ट्रिब्युसन गर्ने र मृत्यु दर्ता गर्नेसम्मका प्रक्रियालाई चाहिँ यसले सहज बनाउने
10: क्षति भएको अथवा बगर बनिसकेको ठाउँमा फेरि बस्ती नबसाउने गरी प्राधिकरणले केही मस्यौदा बनाएर अथवा त्यसलाई अलिकति कडाई गर्नु पर्यो भनेर अगाडि छलफल चलाएको हो अथवा आज जो मान्यजो यहाँ उपस्थित हुनुहुन्छ उहाँहरूले बढी यसमा भूमिका खेलिदिनुपर्छ।
11: टेक्निकल विषयमा चाहिँ हामीले नै उठान गर्नुपर्ने हुन्छ सिफारिस गर्नुपर्ने हुन्छ तर कानूनी रूपमा नीतिगत रूपमा निर्णय त अब माननीय ज्यूहरूले नै लिनुपर्ने हुन्छ संसदबाट नै ऐन नियम नबनेसम्म। संविधानमा चाहिँ मेरो आफ्नो सार्वजनिक हक अधिकार सम्पत्तिको विषय एकातिर छ भने भोग चलन गर्ने विषय छ भने फेरि अर्को यतातिर तपाईँहरू चाहिँ यहाँ बस्न मिल्दैन भन्ने विषय चाहिँ अलिकति कन्ट्राडिक्सन हुन सक्छ। त्यो कारण अब कहाँनिर कहाँसम्मको कानून चाहिँ संशोधन गर्नुपर्छ भन्ने विषय पनि अलिकति जटिलै छ। यो चाहिँ गभर्मेन्टले चाहिँ अब प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीले को बाटो पनि आइसकेका छ। हामी सबै धेरै निकाय सरकारले चाहिँ के चाहिँ गरिरहेका छ भन्दा सबैभन्दा ठूलो कुरो चाहिँ जनताको जीवधनकै सुरक्षा हो। तटीय क्षेत्रमा बस्ती बसाउने जुन चाहिँ मेनली यो रसुवा बाढीले जुन बााउन्ड्रीसम्म मानव हाइटमा गएर त्यसले गर्यो त्योसम्म उसले जुन डिमार्केसन गरेको ठाउँसम्म चाहिँ बस्ती नबसाउने भन्ने नै छ गभर्मेन्टको भाषण अहिलेसम्म त्यो कानूनी रूपमा चाहिँ आउने भएको छ।
10: धेरै धन्यवाद छ प्रवक्ता महज्यू। साँच्चीकै सांसद भनेको के रहेछ भन्ने अलिकति त्यो महसुस गर्ने अवसर पनि सायद दियो भन्ने ठान्दछौ। अहिलेको पछिल्लो विपदले एउटा हेर्ने परम्परागत विचार धारणा थियो त्यो सायद परिवर्तन हुँदै गयो। शुरूमा म एमाले सांसद पद्मकुमारी अर्यालजी जो राज्य व्यवस्था समितिमा पनि सदस्यको रूपमा हुनुहुन्छ तपाईँले यो पछिल्लो विपदमा कसरी जनता सँगसँगै रहनको लागि भूमिका खेल्नुभयो र कानून निर्माणको पाटोमा तपाईँलाई पनि लागेको होला एउटा सांसदको रूपमा यो कानून ल्याउनको लागि राज्य व्यवस्था समिति र समग्र संसदले काम गर्छ त्यसको लागि म डटेर लाग्छु भन्ने के छ छोटकरीमा राख्न अनुरोध गर्दछु।
12: जुन विनाशकारी विपदले हामीलाई शिक्षा दिएछ त्यो शिक्षा प्राप्त भएका चिजहरूलाई कार्यान्वयन गर्ने दिशामा हामी अलि अगाडि शीघ्र ढंगले लागेनौ भने फेरि अर्को आशी सम्झिने हुन्छ कि। तसर्थ तपाईँहरू जस्ता निकायहरूको भूमिका पनि हामीलाई झकझक्याइरहने, सरकारलाई झकझक्याउने, नीति निर्मातालाई झकझक्याउने खालको बनिरहोस्। विपदसित जोडिएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
10: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउँ भने नीतिगत रूपमा त्यसकै व्यवस्था छैन, र अघि जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
12: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौं। अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो, राहत उद्धारसित त निर्देशिकाले नै काम गर्छ, कार्यविधिले पनि काम गर्छ, तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुननिर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे, जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत, गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ, प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो। होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबीसीडी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, छिटो परिणाम आउँछ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
10: हामीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय कमल सुवेदीज्यू हुनुहुन्छ। यहाँ अघि सुनेको कुराहरूको जवाब र विपदको पूर्व सूचना प्रतिकारको लागि नीतिगत रूपमा सरकारमा रहेको दलको सांसदको रूपमा चाहिँ तपाईँले कसरी भूमिका खेल्दै हुनुहुन्छ, छोटकरीमा राख्न म अनुरोध गर्दछु।
13: विपद प्राधिकरणलाई चाहिँ कामक्रममा तातै राख्नुपर्छ, किन भन्दा सुरक्षाको हिसाबले हेर्यो भने पनि तीन तहको सुरक्षा संयन्त्रलाई प्रयोग गर्नुपर्नेदेखि लिएर अन्तर्राष्ट्रिय समन्वय पनि गर्नुपर्ने देखि लिएर र तीनवटै सरकारको निकाय बीचको समन्वय गर्नुपर्नेको कारणले पनि यो इम्पोर्टेन्ट छ, सम्भवतः यो कुराले गति लिन्छ। तीनवटा तहको सरकार बीचको समन्वय संविधानमा हामीले गरेका छौँ, एन पनि छ, त्यो व्यावहारिक रूपमा चाहिँ अझै पनि हामी कसैको मुखी हेर्नु पर्दैन नि। अहिलेको संरचनाले पनि स्थानीय तहसम्म विपद व्यवस्थापनको लागि संयन्त्र छ, होइन, त्यहाँनिर पनि रिसोर्स छ, त्यहाँनिर पनि अथोरिटी छ, हामीलाई त कसैले रोकेको होइन नि त, इच्छा शक्ति कसैले भनिदिएर म गर्छु होला होइन।
10: कानून बनाउने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँकै पार्टी अहिले सरकारमा छ भनेपछि केही त्यस्तो खाका बनाउनु भएको छ, यो कानून हामीले बनायौं भने प्रतिकारमा सजिलो हुन्छ, पूर्व सूचनाको लागि सजिलो हुन्छ।
13: अब अहिले त हजुरहरूले के कुरा देख्नु भएको छ, कति हेर्नु भएको छ छैन थाहा छैन, मलाई संसद हेर्नु भएको छ भने यो विगतको छ महिनामा यो विगतका तीन वर्षमा नबनेका जति कानून त हामी यो बीचमा बनि नै सकेको छ, र सरकारले यो वर्ष कानून निर्माणको वर्षको रूपमा चाहिँ हामी सिरिज अफ त्यस्तो कानूनहरू संशोधनको चरणमा छौं, र अब अहिलेको हामीले यो विपदको लागि चाहिँ अस्ति मात्रै हामीले यो फोहोर व्यवस्थापनसँग कुरा गर्दाखेरि कतिपय कानूनहरू इन्टिग्रेटेड एप्रोचका छन्, भन्नुको अर्थ विपदको लागि मात्रै भनेर विपदको एउटा कानून मात्रै ल्याएर पनि नपुग्ने स्थिति छ। त्यो इन्टिग्रेटेड एप्रोचका कानूनहरूलाई चाहिँ हामीले अरू कानूनहरू पनि संशोधन र एकीकरण गर्दै अगाडि बढ्नुपर्ने स्थिति भावनाले अहिले सरकारले यो विषयमा चाहिँ काम गर्दैछ, र विशेष गरी बस्ती स्थानान्तरणदेखि लिएर त्यो सुरक्षित आवासका कुरादेखि लिएर अन्य कुरामा पनि सरकारले नीतिगत रूपमा पनि र कार्यक्रमको हिसाबले पनि त्यो लिएको छ। के हामीले आज नै इमिडिएट बनाएको कानूनले मात्रै सम्बोधन गर्न सक्छ त भन्ने प्रश्न अहिले हो कि, अब हामी नागरिक पनि सजग हुनुपर्ने स्थिति छ, सरकारवाला निकायहरू पनि अलर्ट भएर बस्नुपर्ने स्थिति छ।
10: श्रीराम न्यौपाने जो भोटेकोशी बाढीपछि धेरै सूचना धेरै व्यक्तिहरू सूचनाको पहुँच सजिलै नपाइराखेको अवस्थामा मानिज्यूको स्टाटस हेरेर नै कतिपयले ओहो यस्तो भएछ भन्ने पनि जानकारी पाउनुभयो, मानिज्यू आफै पनि खट्नुभयो, एउटा सांसदले जनताको सुख दुःखमा कसरी साथ दिन्छ, सायद राम्रो उदाहरण यहाँले त्यो सुनाउन देखाउन पाउनुभयो। अलि बढी नीतिगत रूपमा भएको कारणले स्थलगत रूपमा गएर देखेपछि कस्तो खालको परिमार्जन गर्ने भन्ने पनि तपाईँले थाहा पाउनुभयो, आफ्नो विचार राख्नको लागि मान्यज्यूलाई अनुरोध गर्दछ।
14: यो विपद भन्ने बित्तिकै धेरै क्षेत्र यसले समेट्छ, भूकम्प पनि हुन्छ, कोविड पनि विकम्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आग लागि पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्, यी सबैलाई समेटेर एउटा कानून बनाउन जरूरी छ, र मैले अस्ति अनुभव गरेको एउटा विषय के हो भने खड्केको विषय आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ त्यो कानून आवश्यक छ किनभने त्यो विपदको समयमा त्यहाँ के चाहिन्छ त्यो तत्काल निर्णय गरेर तत्काल कार्यान्वयन गर्नुपर्ने हुन्छ त्यसलाई विद्यमान अहिले भइरहेको कानूनमा टेक्दै गर्दाखेरि त्यो ढिला हुन्छ त्यहाँ मैले अनुभूत गरेको एउटा विषय त्यो थियो त्यसका लागि आपतकालीन इमर्जेन्सी ल चाहिँ आवश्यक छ विपद व्यवस्थापनका लागि अघि भने जस्तै त्यो यदि त्यो कानून हुने हो भने त्यो शक्तिशाली निकाय छुट्टै प्रधानमन्त्री कार्यालय अन्तर्गतै हुनुपर्छ भन्ने पनि छैन त्यो कानून एक्टिभेट हुने एउटा क्याबिनेटको बैठकले त्यो त्यो कानून एक्टिभेट गरिदिने बित्तिकै सक्रिय बनाउने बित्तिकै त्यो कानूनको अन्दरमा रहेर त्यो सम्बन्धित निकायले विपदलाई व्यवस्थापन गर्नेतिर जानुपर्छ अब त्यसको लागि मैले अस्ति प्रधानमन्त्रीज्यूसँग पनि उहाँसँगको भेटमा पनि यो कुरो मैले उठाएको छु र त्यो जरुरी छ थुप्रै कानूनहरू हामीले बनाउनु पर्ने पनि हुन्छ र परिमार्जन गर्नुपर्ने पनि हुन्छ डेब्रिस बगाएर ल्याएको छ जुन चाहिँ निर्माण सामग्रीको रूपमा उपयोग गर्न सकिन्छ अब त्यो निर्माण सामग्री उत्खनन जुन ऐन छ कानून छ त्यसलाई पनि परिमार्जन गर्नुपर्ने देखिन्छ यो कुरालाई मध्यनजर राखेर अर्को पूर्व सूचना प्रणाली अघि उठिसकेका छ धेरै जसो अब अहिलेको युगमा सेटेलाइट सिस्टम नेभिगेसन सिस्टम अनि सेन्सर सिस्टम होइन अब यो विभिन्न जुन प्रविधिहरू छ त्यो प्रविधिहरूलाई हामीले अधिकतम उपयोग गर्नुपर्छ अब वेदर फोरकास्टको त एकदम चुस्त दुरुस्त देखिन्छ होइन अनि त्यसपछि भौगोलिक अवस्थाको पनि हामीले डाटाहरू लिनुपर्छ अब त्यो संयन्त्रहरू हामीले पछिल्ला प्रविधि प्रयोग गरेर विकास गर्नुपर्ने देखिन्छ
15: कम्तीमा बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ
14: यो विषयमा
15: हामीले के कुरा सुधार गर्नुपर्छ
14: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले जनपानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ यदि सेरिज अफ जलविद्युत आयोजना बनेर दशौं हजार वर्षसम्म त्यो आयोजनाहरू चले मर्मत हुँदै त्यही चलिरह्यो भने त्यो लेभल भन्दा तल कहिल्यै पनि नदी जाँदैन जलविद्युत आयोजनामा मैले भनिराखेको छु जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो उकालो चढ्ने खालको हुनु पर्यो ओह्रालो झर्ने होइन र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो
15: हामीसँग मान्य सरस्वती लामाज्यू हुनुहुन्छ कस्तो खालको कानून बनाइयो अथवा परिमार्जन गरियो भने भविष्यमा यस्ता खालका विपदहरूबाट बच्नको लागि सजिलो हुन्छ भन्ने यहाँलाई लागिरहेको अथवा पार्टीले यसबारेमा केही बहस छलफल चलाएको आज आएका विचार प्रश्नहरूलाई पनि सम्बोधन गर्ने गरी म मानिजुलाई अनुरोध
16: गर्छु यस हाइड्रो पावरहरूको बनाउँदा हाउसहरू बनाउँदाखेरि कतै गलत ठाउँमा त बनेको छैन त्यसलाई के गर्न सकिन्छ त्यतातिर पनि ध्यान दिन जरुरी छ त्यहाँ धेरै मानवीय क्षतिहरू भएको कारण चाहिँ अब त्यो भौतिक त अब भौतिक संरचनाहरू त यसै पनि गइ नै हाल्यो धेरै नै अब गयो आर्थिक मेरुदण्ड नै भाँचिने गरेर नै गइसक्यो होइन तर मानवीय क्षति हुनुको कारण पनि त्यहाँ चाहिँ धेरै जस्तो प्राविधिकहरू जानुभएको छ बित्नु भयो नि होइन अब त्यो क्षति भएको कारण चाहिँ कस्तो भने समयमै हामीले उद्धार त्यो टनलभित्र भएको उहाँहरूलाई चाहिँ समयमा उद्धार गर्न सकेको भए सायद त्यति धेरै क्षति हुन्थेन होला क्षति न्यूनीकरण हुन्थ्यो होला भन्ने मेरो विचार हो है अब यस्तो हो हामीले चाहिँ अब हाम्रो त अब खासै हामीले त्यहाँ भन्ने मात्रै हो हामीले त्यहाँ संसदमा हामीले आवाज उठाउने हो तपाईँहरूको विचार पनि हामीले त्यहाँ लगेर भन्ने हो हामीले जनताको विचार पनि हामीले त्यहाँ मागहरू सबै हामीले त्यहाँ लगेर भन्ने हो हामीले यस्तो गर्नु पर्यो उस्तो गर्नु पर्यो भनेर गर्ने नगर्ने त सरकारको कुरा हो हाम्रो हातमा त छैन हामीले त त्यहाँ सबैको जनताको आवाज हामीले त्यहाँ पुर्याउने मात्रै हो अब हामीले सदनमा बोल्ने हो हामी सदनमा कुरा राखिदिन्छौँ हजुर हजुर हामी संसदमा उठाउँछौँ कानून समितिमा पनि भएको भएर म त्यहाँ पनि कुरा राख्छु
2: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ी उद्धार तथा राहत र पुनस्थापनामा सांसदको भूमिका र विपद पूर्व तयारी प्रतिकार र व्यवस्थापनका लागि उपलब्ध कानून कार्यान्वयनको अवस्था र सुधारको आवश्यकताका बारेमा गरिएको यो छलफलसँगै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
1: विचार तथा प्रश्न सहित साझाखबर@gmail.com मा ईमेल पठाउन सक्नुहुनेछ भने हाम्रो आईभीआर नम्बर 01-5268-661 मा जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
2: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।
1: नमस्कार।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्ज पेन्स
4: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुनो र लट्टेमा थियो
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
4: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
4: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
4: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
5: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
4: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: दूध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैंसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली

0: वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
0: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्रीडे
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्, धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वस्थ सुई चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वस्थ सुई रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
4: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
5: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869224444
5: 9840378793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9892695998।
7: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
8: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
7: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430998 0485430998।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
0: हजुरको रेडियो

0: आज अक्टोबर 2 तारीख हो, तर यस वर्षको मनसून बाहिरिन अझै केही दिन लाग्ने भएको छ। असोज मध्य भएसँगै कतिपय किसान मुख्य बाली धान भित्र्याउने तर्खरमा छन्। अबको मौसम कस्तो होला, पानी पर्ला कि नपर्ला भन्ने चासो पनि छ। यिनै चासो बारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। उहाँलाई मैले शुरूमा सोधेको छु, मनसून बाहिरिने तर्खरमा छ, अहिले अवस्था कस्तो छ?
1: हजुर, धन्यवाद। अवश्य पनि हाम्रो पछिल्लो तथ्याङ्कले चाहिँ यो अक्टोबर 2 चाहिँ सरदर मिति भनेर तोकिएको छ। अब अहिलेसम्मको गतिविधि हेर्दाखेरि चाहिँ अक्टोबर 2 नै यो वर्षको मनसून चाहिँ बाहिरिने अवस्था छैन, अझै केही दिनपछि मात्रै बाहिरिनेवाला छ।
0: सरदर मिति भनेर तपाईँले भन्नुभयो, यो सरदर मितिले चाहिँ के जनाउँछ?
1: 30 वर्षको औसत मानलाई सरदर भन्ने गरिन्छ। सरदर मितिमा चाहिँ हामीले त्यसरी नै बुझ्नु पर्यो, जस्तो पछिल्लो 30 वर्षको, यसमा चाहिँ हामी 1990 2020 यो 30 वर्षको अवधिको औसत मितिलाई चाहिँ सरदर मिति भनेर बुझ्नुपर्छ।
0: भनेको कसरी तय गरिन्छ भनेर हामीले बुझ्न सक्छौ?
1: अब जलवायुको केसमा चाहिँ 30 वर्षलाई चाहिँ एउटा स्ट्यान्डर्ड टाइम पिरियड मानेर त्यसको आधारमा गरिन्छ, त्यो मितिको कुरा चाहिँ त्यसरी भयो। अब मनसून कसरी बाहिरिन्छ अथवा के भयो भने मनसून बाहिरिएको भन्ने, के अवस्था हुँदा मनसून भित्रिएको भन्ने चाहिँ त्यो देश अनुसारको फरक फरक क्राइटेरियाहरू छ। हाम्रो नेपालको पनि नेपाल मौसम विज्ञान विभागको आफ्नै क्राइटेरियाहरू छ, यद्यपि त्यो चाहिँ उहाँहरूले पब्लिकली चाहिँ यो हुन्छ भनेर पब्लिक गर्नुभएको चाहिँ छैन, तर उहाँहरूको एउटा आफ्नो क्राइटेरियाको आधारमा मनसून आगमन भयो या बाहिरियो भन्ने हिसाबले त्यो जानकारीहरू त्यसरी आउँछ।
0: हो, तपाईँ पनि बेला बेला र निरन्तर यो विषयको चाहिँ जानकारीमै रहनुहुन्छ, अध्यावधिक अपडेटमा पनि रहने गर्नुभएको छ। खास गरी कहिलेकाहीँ ढिलो भित्रने वा छिट्टै आउने अनि ढिलोसम्म रहने पनि हुन्छ। अब यसपालि तपाईँले अघि नै भनिसक्नुभयो मनसून बाहिरिन केही ढिला हुन्छ कि जस्तो भनेर पनि देखियो भनेर, यो किन हुन्छ होला?
1: यो चाहिँ मनसून भनेको हाम्रो पृथ्वीको अझ दक्षिण एसियाको ठूलो क्षेत्रफललाई असर गर्ने गरी र धेरै लामो यात्रा पार गर्दै आउने प्रणाली हो। त्यसले गर्दाखेरि यो चाहिँ यसको एउटा हामीले चाहिँ औसतमा यो टाइमतिर चाहिँ आउँछ भन्ने चाहिँ अनुमान गर्न सकिन्छ, तर ठ्याक्कै यो मितिमा आउँछ भन्नलाई चाहिँ यो चाहिँ विकास भएको क्षेत्रदेखि यो पार गर्दै आउँदाखेरिको विभिन्न चरणहरू हुन्छ। त्यस्तै गरी यो पटकलाई चाहिँ एलनिनो वर्ष भनिएको थियो। सामान्यतया एलनिनो वर्षमा मनसून अलिकता ढिलो सुरु हुने गरेको चाहिँ हाम्रो तथ्याङ्कहरूले पनि देखाउँछ। त्यही अनुरूप यो पटक पनि अलिकता ढिलो चाहिँ भयो, 6 दिन जति ढिलो गरेर शुरूआत भएको थियो। त्यस्तै गरी बहिर्गमन पनि अलिकता ढिलो होला जस्तो छ।
0: तपाईँले एलनिनोलाई जोड्नुभयो र जलवायु परिवर्तनकै कारण अथवा यसैका कारण चाहिँ मनसून बाहिरिने समय पछाडि सर्दै गएको होला भनेर चाहिँ पूर्वानुमान पनि गर्न सकिन्छ त?
1: हजुर, अवश्य पनि। अब यो मनसून चाहिँ मनसूनको अवधि पनि लम्बिँदै गएको अनि ढिलो सुरु भएर अलिक पछिसम्म रहेको, अझ हाम्रो बोलीचालीको भाषामा भन्दा यो चाडबाडको बेलामा हिले दशैं भएको, यस्तो घटनाहरू चाहिँ पछिल्लो समयहरूमा देखिराखेको छ। अब यसमा चाहिँ ठोस रूपमा जलवायु परिवर्तनको कारणले यस्तो भयो भनेर विभिन्न अध्ययनहरू चाहिँ भइरहेका छन्, ठोक्का गरेर भनिसक्ने अवस्था चाहिँ छैन, तर पक्कै पनि जलवायु परिवर्तनको यसमा केही न केही प्रत्यक्ष या अप्रत्यक्ष सम्बन्ध चाहिँ छ,
0: यसले चाहिँ प्रभाव पारेको होला भनेर पूर्वानुमान गर्न सकियो। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। अब किसान र कृषिका लागि नै मौसम अति धेरै चासोको विषय बन्ने गरेको छ। यो हप्ताको मौसम कस्तो रहला भन्ने पनि अहिले ठ्याक्कै चासोको बेला परेको छ। कतिपय अवस्थामा चाहिँ भोलिदेखि फेरि पनि पानी पर्दैछ कि भन्ने कुराहरू पनि चलिरहेका छन्। अब यसलाई चाहिँ अलिकति किसानले बुझ्ने गरी भाषामा यो हप्ताको मनसून कस्तो रहला त?
1: हजुर, एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो र सँगै केही दिन अगाडिको जुन ठूलो वर्षा भयो त्यसले गर्दा पनि सबैलाई चासो पनि भएको छ। कतिको चाहिँ त्यो बेलामा धान भित्र्याउने अवस्थामा भएको, केही दिन पर्खिनु भयो, अझै पर्खिँदाखेरि चाहिँ झनै नोक्सानी हुने हो कि भन्ने उहाँहरूलाई चासो पनि छ। हामीले नेपाल मौसम विज्ञान विभागको सूचनालाई उहाँहरूको चाहिँ बुलेटिनलाई आधार मान्दाखेरि चाहिँ आगामी दिनहरूमा त्यस्तो आत्तिनुपर्ने खालको वर्षा हुने चाहिँ छैन। यद्यपि मनसून बाहिरि नसकेको, पश्चिमी वायु क्रमशः सक्रिय हुँदै आएको र स्थानीय वायुको प्रभावले पनि वर्षा गराउन सक्ने हुँदा हल्का खालको वर्षा, कुनै कुनै ठाउँमा मध्यम खालको वर्षा पनि हुन सक्छ, तर निरन्तर झरी पर्ने खालको वर्षा हुँदैन। त्यो हिसाबले चाहिँ यहाँहरूले पाकेर भित्र्याउन तयार भएको धानहरूलाई चाहिँ मौसमको अपडेट लिएर जस्तो नेपाल मौसम विज्ञान विभागले पनि तीन दिनसम्मको पूर्वानुमान दिनमा दुई पटक उहाँहरूले बिहान जारी गरेको बुलेटिनलाई फेरि बेलुका अध्यावधि गर्नुहुन्छ, त्यो सूचनाको आधारमा काट्न सकिन्छ। र यहाँलाई एकदमै डाउट लाग्यो भनेदेखि काटेर खेतमा नफिजाउने, काट्दै एक ठाउँमा अलि अग्लो ठाउँमा अथवा तल यो त्रिपालहरू प्लास्टिकहरू राखेर तलबाट ओस नआउने गरी त्यसलाई जम्मा गरेर अनि फुर्सदको समयमा झार्न पनि सक्नुहुन्छ।
0: यो भयो धान काट्ने किसानका लागि तपाईँले दिँदै गरेको सल्लाह, यस विषयमा हामी पछाडि पनि जोड्नेछौ। यो समग्रमा चाहिँ यो तीन चार दिनको झरी र ठूलो वर्षा चाहिँ कस्तो रह्यो?
1: यो चाहिँ पूर्वानुमान गरे अनुसारकै रह्यो, विभिन्न मोडलहरूमा आधारित भएर नेपाल मौसम विज्ञान विभाग साथसाथै अन्य
0: स्वतन्त्र मौसमविदहरू
1: उहाँहरूबाट पनि आए अनुसार चाहिँ पानी ठूलो पर्छ नै भन्ने थियो। यद्यपि शुरूआती चरणमा आउँदाखेरि चाहिँ उहाँहरूको प्रक्षेपण चाहिँ अझै डर लाग्दो थियो, तर पछिल्लो समय त्यस्तो भएन। र पनि यो यस्तो बेलामा के हुन्छ भने कुनै न कुनै एक दुई ठाउँमा चाहिँ यसले ठूलै वर्षा गराउने गरी त्यस्तो प्रणालीहरू आइरहेको हुन्छ। त्यस हिसाबले चाहिँ यो पटक पनि विशेष गरी लुम्बिनी प्रदेशमा र गण्डकी प्रदेशमा चाहिँ अलिकता ठूलो नोक्सानी नै भएको छ। अहिले पछिल्लो समय मिल्दै आएको छ, पहिलाको तुलनामा मिल्दै आएको छ, सायद प्रविधिको विकास पनि त्यही अनुसार हुँदै गएको छ। हामीले छिमेकी देशहरूबाट लिने तथ्याङ्कहरू पनि त्यही अनुसार लिँदै आएका छौं। र अर्को कुरा त उहाँहरूको आफैमा काम गर्दै जाँदाको क्षमता अभिवृद्धि पनि त्यही हिसाबले भएको छ।
0: रिमालजी, यसरी मौसमका चाहिँ तथ्यहरू, मौसमका चाहिँ गतिविधिहरू ठ्याक्क मिलाउने अनि त्यसै अनुसार चाहिँ जानकारी दिने यो हुँदैछ है, भोलि पर्सि अथवा अबको एकछिन पछाडि मौसम भनेर मिलाउँदाखेरि किसानको हकमा, किसानका लागि चाहिँ कति फाइदाजनक हुन्छ, कति प्रभावकारी हुन्छ, के लाग्छ तपाईँलाई?
1: यो त एकदमै फाइदाजनक र प्रभावकारी हुन्छ। र अर्को सँगै यहाँहरूले बुझ्नुपर्ने कुरा के हुन्छ भने अनुमान भन्ने बित्तिकै कहिलेकाहीँ नमिल्दिन पनि सक्छ है। तर हाम्रो चाहिँ चाहना, अब यो पूर्वानुमान गर्नेको चाहना पनि सूचना लिनेको चाहना पनि 100% नै मिलोस् भन्ने हुन्छ। तर पछिल्लो समयमा हामीले हेर्दाखेरि चाहिँ अहिले मौसम पूर्वानुमान चाहिँ धेरै नै मिल्दै गएको छ। र अर्को योसँग हामीले बिर्सन नहुने कुरा के हो भने जति छोटो अवधिको लागि पूर्वानुमान गरिन्छ त्यसको मिल्ने सम्भावना उति नै बढ़ी हुन्छ। जस्तो हाम्रो केसमा पनि अहिले तीन दिनको पूर्वानुमान झन्नै 100% जस्तै मिल्दै आएको छ भने अब त्योभन्दा जति बढ़ी दिनको पूर्वानुमान गर्दै गइन्छ त्यसको एक्युरेसी चाहिँ त्यही हिसाबले घट्दै जान्छ।
0: नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। भोलि शनिबारदेखि फेरि पनि पानी पर्ने जुन चर्चा अनुमान गरिएको थियो त्यस विषयमा पनि हामी यो कुराकानीमा जोड्नेछौ, यसको चाहिँ अवस्था के रहला, चर्चा के हो भन्ने बारेमा। तर तपाईँले अघि लामो अवधिको पूर्वानुमानलाई जोड्नुभयो र हालै महासागर, प्रशान्त महासागरमा चाहिँ एल्निनो विकास भएको घटनाक्रमलाई तपाईँले जोड्नुभयो। यस वर्ष समग्रमा मनसून चाहिँ भित्रदै गर्दा, मनसून आउँदै गर्दाखेरि औसतमा कम वर्षा र बढ़ी गर्मी हुने भनेर पनि प्रक्षेपण गरिएको थियो। समग्र अवस्था चाहिँ के रह्यो त अहिले हामी कुरा गर्दाखेरि?
1: हजुर, यो चाहिँ पूर्वानुमान अनुसारकै देखिन्छ, आकलन भन्छौ हामीले सिजनभरिको चाहिँ। यो मनसून सिजनको जुन आकलन थियो सरदरभन्दा कम पानी पर्ने, जुन अघि मैले भने 1480 मिलिमिटर चाहिँ यो फेरि 20 मौसम मापन केन्द्रको औसत मान हो। त्यसको आधारमा चाहिँ 10% कम र 10% बढ़ीसम्मको त्यो प्लस माइनस 10%सम्मको मानलाई चाहिँ सरदर भन्ने गरिन्छ भने 1480 को 10% भन्दा पनि अझ कम वर्षा हुँदाखेरि चाहिँ सरदर भन्दा कम भन्ने गरिन्छ। अब यस हिसाबले चाहिँ लगभग सरदर छुन खोजेको तर सरदर भन्दा कम नै वर्षा भएको जस्तो देखिएको छ। तापक्रम पनि अब आधिकारिक रूपमा त आइसकेको छैन, अहिलेसम्मको हिसाबले हेर्दा उहाँहरूको आकलन चाहिँ यो पटक मिलेको नै देखिन्छ। तापक्रम पनि धेरै केन्द्रहरूमा चाहिँ बढ़ी नै भएको देखिन्छ। र अर्को चाहिँ हाम्रो फेरि यो वर्षाको वितरण भन्छौँ हामीले, जस्तो समग्र नेपालभरिको एउटा कुरा भयो, हामी प्रदेश अनुसार अथवा जिल्ला अनुसार त्यसरी जाने हो भने फेरि त्यो चाहिँ फरक हुन सक्छ। कहिलेकाहीँ सरदरभन्दा बढी वर्षा हुँदा पनि केही त्यस्ता क्षेत्रहरूमा चाहिँ पानी एकदमै कम पर्ने पनि हुन सक्छ। त्यस हिसाबले वर्षाको वितरण हेर्दाखेरि पनि यो पटक चाहिँ गएको जस्तो खराब त भएन, तर मध्य प्रदेशमा चाहिँ तुलनात्मक रूपमा अलिकता कम पानी परेको, अनि रोपाई त गएको सालभन्दा धेरै राम्रो रोपाई भयो यो पटक मधेश प्रदेशमा, र पनि रोपाई पनि तुलनात्मक रूपमा अलिकता ढिला भएको हो कि भन्ने जस्तो थियो। तर अलिक पछि जो रोपाई गरिसकेपछि चाहिँ जुन अलिकता समय ग्याप हुँदै पानी पर्दै फेरि ग्याप हुँदै पानी पर्दै गर्दाखेरि चाहिँ अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ समग्र रूपमा धान रोपाई राम्रो पनि भएको छ, अहिलेसम्म धान राम्रो फलेको पनि छ, यद्यपि अस्तिको वर्षाले केही ठाउँहरूमा ढलाउने समस्याहरू जसले अलि छिटो रोप्नु भएको थियो छोटो अवधिको छिटो पाक्ने जातहरू रोप्नु भएको थियो र डीएसआर प्रविधिबाट रोप्नु भएको थियो त्यस्तो ठाउँमा चाहिँ अलिअलि नोक्सान पुगेको छ।
0: त्यो भन्न खोजेको तपाईँले किसानहरूले रोप्ने जातहरू अन्तर्गत 120 दिनभन्दा कम अवधिमा अथवा 120 दिन सरदरमा चाहिँ पाक्ने भनेर जोड्न खोज्नुभयो, त्यो भनेको 3-3.5 महिनामै किसानले उत्पादन लिन सक्ने धान बालीको कुरा, हामी यसलाई पछाडि पनि फेरि चर्चा गरौंला। म फर्किएँ, तपाईँले पोहोरको भनेर चाहिँ मधेसको कुरा जोड्नुभयो, त्यसै गरी अहिलेको चर्चा चाहिँ अलिकति जोड्नुभयो। बितेको अवधि जुन अहिले मनसून बितिसकेको अवधि छ, असोज अघि मनसूनी चक्रको चाहिँ असन्तुलन अथवा कहीँ सुक्खा खडेरी अथवा कतै ठूलो वर्षा त्यस्तो उदाहरणका रूपमा चाहिँ केही देखिएको छ, अथवा किसानहरूले नार्कै तपाईँहरूको चाहिँ स्टेशन हुँदै कतै त्यस्तो गुनासो गर्नुभयो अथवा कृषि प्राविधिकसँग गुनासो गर्नुभयो, यस्ता घटनाक्रम छन्?
1: त्यस्तो घटनाक्रम चाहिँ छैनन्, तर यद्यपि मनसूनको समयमा यो समयमा चाहिँ बढी सक्रिय हुन्छ, भारी वर्षा हुन्छ, अति भारी वर्षा हुन्छ है भनेर आउने वार्निङ चाहिँ यो पटक पनि 3 पटक उहाँहरूको स्पेसल बुलेटिन आयो। गएको वर्ष 82 सालमा एक पटक मात्रै मनसुनी वर्षालाई लिएर एक पटक मात्रै आएको थियो, र त्योभन्दा अझ अगाडि हामीले 81 सालमा हेर्ने हो भने 8 या 9 पटक चाहिँ त्यति धेरै पटक आएको थियो। त्यस हिसाबले चाहिँ यो पटक चाहिँ त्यस्तो भारी अति भारी वर्षा हुन्छ, सजग रहनुहोस् भनेर चाहिँ 3 पटक मात्रै भनिएको अवस्था छ। यद्यपि त्यो चाहिँ ठूलो प्रणाली आउँदैछ, धेरै क्षेत्रफलमा असर गर्छ भनेर गरिने त्यो चाहिँ सूचनाहरू जारी गरिने बुलेटिनहरू भयो भने स्वाभाविक रूपमा यो वर्षाको वितरण एकनाशको हुँदैन, केही केन्द्रहरूमा अलिक बढ़ी रहने, केही केन्द्रहरूमा अलिक कम हुने। अघि मैले भने जस्तै जस्तो प्रदेशवाइज हेर्ने भने तुलनात्मक रूपमा मधेश प्रदेशमा अलिकता कम पानी परेको, अनि पूर्वी नेपालका पहाड़ी भेगका केही केन्द्रहरूमा पनि वर्षा चाहिँ अलिकता कम भएको त्यस्तो चाहिँ छ। यद्यपि यो वर्षाले यो समयमा गरिने धान खेतीमा चाहिँ त्यस्तो असरै पर्यो, यो ठाउँमा चाहिँ सुक्खा खडेरी नै भयो भन्ने जस्तो अवस्था चाहिँ अहिलेसम्म चाहिँ हामीलाई जानकारीमा पाएका छैनौँ, सायद त्यो छैन पनि।
0: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामी खास गरी पूर्वानुमान अनुसार यसपालिको मनसून कस्तो रह्यो र मुख्य बाली धान तथा अन्य कृषि बालीमा चाहिँ यसको प्रभाव कस्तो रह्यो, अबका दिनमा चाहिँ के कस्ता सावधानी र पूर्व तयारीमा चाहिँ किसानहरूले ध्यान दिनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर आज कुराकानी जोड़िरहेका छौं। तपाईँले अघि भन्नुभयो नि 81 सालमा चाहिँ 8-9 पटक चाहिँ पूर्वानुमानलाई चाहिँ ल्याउनु पर्ने, त्यसै गरी 82 सालको अलिकति 1 पटकको, त्यसै गरी अहिलेको चाहिँ 3 पटकको फेरबदललाई जोड्नुभयो। किसानहरूलाई हामी त्यसै अनुसार चाहिँ पूर्व तयारी गर्नुहोस् है भनेर भन्छौं। यसरी यो भइरहने पूर्वानुमान एउटा, तयारी एउटा, पूर्वानुमान अर्को, तयारी अर्को गर्दाखेरि चाहिँ खास गरी मौसम र यसले चाहिँ किसानलाई के फरक पार्छ होला त?
1: हजुर, खेतीबालीमा अथवा पशुपालन इभन मत्स्यपालनमा पनि यो मौसम पूर्वानुमानको ठूलो महत्व हुन्छ। पहिलो कुरा त यहाँहरूले सूचना समयमा पाउनु पर्यो, त्यसलाई पूर्व तयारी गर्नलाई पुग्ने समय अगाडि नै त्यो सूचना पाउनु पर्यो। दोस्रो कुरा यहाँहरूले त्यो सूचना अनुसार तयारी पनि गर्नु पर्यो। कतिपय अवस्थामा के पनि भेटिया छ भने अस्तिको पटक मिलेको थिएन त्यही भएर यो पटक नै मिल्दैन होला भनेको, मेरो त यो पटक त नोक्सान भयो, त्यस्तो पनि हामीले भेटेका छौं। तर यहाँले तयारी गर्दाखेरि त नोक्सानी हुनबाट त जोगिन्छ, र तयारी गर्नलाई यहाँलाई त्यस्तो धेरै ठूलो परिश्रम या त्यस्तो धेरै ठूलो लगानी पनि आवश्यक पर्दैन। खालि सूचना अध्यावधिक रहने, यस्तो भइहाल्यो भने मैले चाहिँ यो तयारी गर्छु है भनेर यहाँहरू तयार रहने, र सँगै फेरि यहाँहरूलाई तयारीलाई सजिलो होस् भनेर हामीले फेरि छुट्टै मौसम पूर्वानुमानमा आधारित रहेर कृषि मौसम बुलेटिन तयार गरेर त्यहाँबाट पनि सुझाव सल्लाहहरू दिएका हुन्छौँ। खालि यहाँहरूले सूचना भरपर्दो स्रोतबाट लिने, अहिले त फेरि सूचना कुन स्रोतको चाहिँ भरपर्दो भनेर छुट्याउनै गाह्रो हुने अवस्था पनि छ, त्यही भएर भरपर्दो स्रोतबाट सूचना लिने, विज्ञहरूले सुझाउनु भएको सुझाव अनुसारको पूर्व तयारी गर्ने, कृषि कर्महरू गर्ने, र त्यसमा थप जानकारी लिन आवश्यक पर्यो भने आफ्नो नजिकको कृषि विकास शाखाको अथवा नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका निकायहरू, त्यस्तै गरी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतका निकायहरू, यहाँको नजिकको स्थानीय स्तरमा यहाँको पहुँच हुने ठाउँमा जो कृषि पशुपालन प्राविधिक भेट्नुहुन्छ उहाँहरूसँग थप अध्यावधिक जानकारीहरू लिएर तयारीको लागि उहाँहरूसँग थप सुझावहरू लिएर आफ्नो कृषि कर्म पशुपालन गर्नुभयो भने यहाँहरूले त्यस्तो आत्तिनै पर्ने ओहो मनसुन आयो अब त ल यो साल त के कसो पो हुने हो भनेर एकदमै धेरै डराएर बस्नुपर्ने अवस्था पनि रहँदैन।
0: उसो भए तपाईँले अघि धान बालीको चाहिँ अलिकति चर्चा जोड्नुभयो, समग्रमा यसपालि रोपाई पनि राम्रो भयो र किसानका लागि मौसमले पनि केही राम्रै रूपमा चाहिँ सन्तुलित रूपमा चाहिँ साथ दियो, यो पछिल्लो चाहिँ असोज पहिलो हप्तादेखिको वर्षा बाहेक भनेर चाहिँ अलिकति जोड्नुभयो। यो धान बाली सँगसँगै अरू बालीहरू पनि किसानहरूका त हुन्छन्, मध्य पहाड़मा चाहिँ मकै, त्यसै गरी अर्को कोदो, त्यसै गरी उच्च हिमाली क्षेत्रका चाहिँ कुरा गर्ने हो भने त्यहाँ स्याउ, यस्ता चाहिँ फलफूलहरूका कुराहरू पनि छन्। यी समग्र चाहिँ कृषि जन्य बालीमा चाहिँ कस्तो प्रभाव पारेको चाहिँ देखिन्छ त, के छ तपाईँहरूको विश्लेषण?
1: अब अस्ति जुन 9 देखि 11 को वर्षाको कुरा गर्दाखेरि चाहिँ विशेष गरी धान बाली त्यो पनि पश्चिमी तराई भूभागहरूमा चाहिँ अझ बढी चाहिँ ढलेको
0: त्यो भनेको लुम्बिनीबाट पश्चिमतर्फ
1: अथवा भनौँ अझ सजिलो गरी भन्दा नारायणीदेखि पश्चिमतर्फ
0: पश्चिमतर्फको क्षेत्र हो भन्दै हुनुहुन्छ तपाईँ।
1: हजुर, अनि त्यो क्षेत्रहरूमा चाहिँ धान अलि बढी तुलनात्मक रूपमा अलि बढी ढलेको अन्त ठाउँको तुलनामा। त्यस्तै गरी पूर्वी तराईको अथवा मध्य प्रदेशको तराईका जिल्लाहरूको कुरा गर्ने हो भने उखुबालीलाई चाहिँ अलिकति असर गरेको छ, त्यो चाहिँ हावाले पनि अलिअलि ढालेको छ, यद्यपि त्यति ठूलो हावा त चलेन र पनि त्यसमा धानबाली त्यो पनि पश्चिमी तराई भूभागहरूमा चाहिँ अझ बढी चाहिँ ढलेको
0: त्यो भनेको लुम्बिनीबाट पश्चिमतर्फ
1: अथवा भनौँ अझ सजिलो गरी भन्दा नारायणीदेखि पश्चिमतर्फ
0: नारायणीदेखि पश्चिम

0: खेतबाट चाहिँ जति सक्यो छिटो त्यहाँबाट सम्भव भएसम्मको उपाय अप्नाएर पानी त्यहाँबाट निकासको व्यवस्था गर्ने र त्यसलाई चाहिँ बाँध्ने ढलेको धानलाई उठाउने त्यो तयारी गर्नुपर्नेछ। अब त्यस्तै गरी छोटो अवधिको भएको तर राजमार्गहरू बन्द भएको हुँदाखेरि चाहिँ तरकारी खेती गर्ने किसानहरूले चाहिँ समयमा बजारमा पुर्याउन नसक्नु भएको र टिप्न नभ्याउँदाखेरि अलिअलि नोक्सानी भएको त्यस्तो असर थाहा पाएका छौँ हामीले भने अर्को चाहिँ केही ठाउँहरूमा चाहिँ जुन निस्किसकेको घरी राम्रो छिप्पिसकेको जुन केरा बोटहरू त्यो केराको बोटहरू पनि ढलेको चाहिँ त्यो जानकारीहरू चाहिँ छ।
1: हो, तपाईँले भन्नुभयो केरा ढल्यो, उखु ढल्यो, धान ढल्यो, सबै किसानको चाहिँ ढल्यो, थोरै भए पनि किसानको क्षति चाहिँ भइहाल्यो। अब मुख्य बालीलाई धानको रूपमा चाहिँ चर्चा गर्ने हो भने ढलेको छ, अब वर्षा रोकिएको तीन चार दिन पनि भइसकेको छ, अब यो बीचमा चाहिँ किसानले के गर्नुपर्ने थियो र अब के गर्न सकिन्छ होला त, तपाईँको सल्लाह के छ यसमा?
0: हजुर, अब यहाँहरूले पहिलो कुरा त खेतमा अझै पनि पानी जमिराखेको छ भने निकासलाई प्राथमिकता दिनुहोस्, खेतबाट जति सक्यो छिटो त्यो पानी बग्न नदिने गरी राख्नु पर्यो, सँगै धान ढलेको धानलाई यहाँहरूले उठाएर बाँध्नु पर्यो, बाँधेर मुठा मुठा जस्तो गरेर त्यसलाई बाँधेर ठाडो राख्नु पर्यो। अब त्यो मुठा मात्रै पार्दा अडिने अवस्था छैन भने बीचबीचमा घोचाहरू गाडेर अथवा डोरी राखेर रा, त्यो चाहिँ स्थानीय रूपमा उपलब्ध सामग्रीहरू प्रयोग गरेर त्यसलाई चाहिँ सकेसम्म खडा गर्नु पर्यो। अर्को भनेको चाहिँ जसको पाक्ने अवस्था भएको थियो या पाकेको थियो स्याहार्नु भ्याउनु भएको थिएन तर ढल्यो त्यस्तो धान छ भने चाहिँ यहाँहरूले अब जति सक्यो छिटो त्यसलाई काटेर ओतमा राख्ने, धान झार्ने, फ्यानको प्रयोग गरेर हुन्छ अथवा राम्रोसँग हावा खेल्ने गरी चाहिँ त्यहाँ हावा खेल्ने व्यवस्था मिलाउने र त्यसरी भिजेको धानलाई चाहिँ चिउरा या भुजा बनाउनको लागि मिलसँग सम्पर्क गरेर त्यसलाई लामो समय भण्डारण गर्न सकिँदैन, त्यसलाई चाहिँ जति सक्यो छिटो यहाँहरूले चिउरा भुजा बनाएर बेच्ने त्यो गर्दा राम्रो हुन्छ। अब जसको धान चाहिँ यो फुलफुल्ने अवस्थामा थियो त्यो फुलफुल्ने अवस्थामा भएको धानमा पनि यो पानीले चाहिँ अलिकता असर गरेको, अब त्यसको चाहिँ दाना पुष्ट नहुने सम्भावना चाहिँ रहेको हुन्छ। अब त्यस्तोलाई त हामीले जे जति त्यसले उत्पादन दिन्छ अब त्यसलाई केही समय पर्खेर पाक्न दिएर भित्र्याउने बाहेक त्यो धानमा त हामी अरू तत्काल केही गर्न सक्दैनौँ। र अर्को कुरा चाहिँ अब यो अघि भने जस्तै स्थानीय वायुको प्रभावले पनि पश्चिम वायु सक्रिय हुँदाखेरि पनि कहिलेकाहीँ चाहिँ सानोतिनो हल्कादेखि मध्यम खालको वर्षा चाहिँ अब आगामी दिनहरूमा पनि हुन सक्छ। अब पाँच सात दिनमा सायद मनसुन पनि बहिर्गमन होला तर मनसुन बाहिरिँदैमा ढुक्क हुने अवस्था रहँदैन किनभने गत वर्ष पनि मनसुन बाहिरिसकेपछि कार्तिकको 15-16-17-18 गतेतिर फेरि त्यसै गरी चाहिँ ठूलो पानी परेको थियो। अब अहिले चाहिँ तुरन्तै त्यस्तो पानी पार्ने ठूलो प्रणालीहरूको विकास भएको चाहिँ पाइएको छैन,
1: त्यो भनेको अहिलेसम्म त्यस्तो
0: छैन र पनि यहाँहरूले अलिकता मौसम सम्बन्धी जानकारीहरूको लागि चाहिँ अलि अध्यावधिक चाहिँ भइराख्ने त्यो जानकारीहरू चाहिँ लिइराख्ने चाहिँ गर्नुपर्छ। धानबालीमा अहिले तत्काल गर्न सकिने कार्यहरू यिनै हुन्।
1: हो, तपाईँले धानबालीलाई जोड्नुभयो, अब केही रूपमा चाहिँ हल्ला भनौ अथवा चर्चा भनौ, मौसम पूर्वानुमान महाशाखाले चाहिँ भने जस्तो हल्ला अनुसार चाहिँ पानी त्यस्तो ठूलो वर्षाको चाहिँ सम्भावना छैन भनेर त भनेको छ, हल्का फुल्का त्यस्तै पानी पर्ला भनेर चाहिँ भन्ने हो भने अहिले यसै पनि धान झरीले भिजिसकेर उठ्न लागेको अवस्था छ, फेरि अलिअलि पनि पानी थपिन सक्ला भन्ने पनि एउटा पूर्वानुमान गरिएको छ, यसलाई अलि बुझाइदिनुहोस् न।
0: हजुर, अब यो चाहिँ कस्तो हुन्छ भने हामीले प्राय गरेर धान लगाउने भनेको पानी जम्ने जग्गाहरूमा नै लगाइरह हुन्छौँ होइन, अब अस्तिको वर्षाकोमा पनि यहाँहरूको धान केही दिनसम्म पानी जमेर चाहिँ त्यो त्यसको बोट चाहिँ कमजोर भएको हुनसक्छ,
1: बोट कमजोर हुन सक्छ धानको
0: हुन्छ, त्यो कुन अवस्थामा भएको धान हो भन्नेले फरक पार्छ, जति अब त्यो चाहिँ पाक्नेतिर नजिक हुन्छ त्यति चाहिँ त्यो पानी जमे भनेदेखि त्यसले
1: एउटा उदाहरण दिनुहोस् न, नार्कै आसपासमा पनि लगाइराखेको धानबाली छ, अर्को चाहिँ पूर्वको मधेश प्रदेशमा पनि किसानहरूले हर्दीनाट आसपासमा पनि लगाइरहेको धान छ, अब ती दुईटा तुलना गर्दाखेरि कुन कमजोर हो कुनलाई चाहिँ अलि छिटो जोगाउनु पर्ने हो त्यस्तो केही हामी भन्न सक्छौँ?
0: त्यो सकिन्छ तर कस्तो हुन्छ भने फेरि हामीले भनेको जातमा चाहिँ अब किसानहरूले खेती गर्दाखेरि कति त्यसमा मलजल गर्नु भएको छ, अब कसैले चाहिँ नाइट्रोजन मल एकदम धेरै हाल्नु भएको छ, बोट धेरै अग्लो भएको छ, अब त्यो भेजिटेटिभ ग्रोथ भनिन्छ त्यो बाला दाना भन्दा पनि बोटको चाहिँ विकास एकदम धेरै भएको छ
1: र हर्लक्क बढेको
0: हर्लक्क बढेको हो त्यस्तो भएको छ भने त्यो चाहिँ ढल्ने सम्भावना बढी हुनसक्छ, पानी धेरै समय जमेको छ।

0: कुनै अवस्था नजिक अथवा दानामा दूध पसिसकेपछि पानी जम्न थालेको छ भने त्यस्तो धानहरूमा फेरि वर्षा हुँदाखेरि ढल्ने सम्भावना हुन सक्छ। त्यही भएर त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले पहिला निकास त गरिसक्नु भएको छ होला, अझै पनि निकासलाई चाहिँ प्राथमिकता दिनुहोस्। अब सानोतिनो पानी पर्दा खेतमा पानी नजमोस्, त्यो गर्दा एउटा त यहाँले छिटो भित्राउन पनि सक्नुहुन्छ, पानी जम्यो भने फेरि त्यो धान पाक्नलाई फेरि थप समय लाग्छ, त्यसपछि यहाँले लगाउने बालीलाई पनि फेरि त्यसले पछाडि धकेल्छ। त्यो हिसाबले चाहिँ अब पाकिसकेको धान या पाक्ने चरणमा भएको धानमा चाहिँ हल्का वर्षा हुँदैमा त पानी जम्ने अवस्था रहँदैन, तर मध्यम खालको वर्षा भइहाल्यो भनेदेखि चाहिँ त्यहाँ चाहिँ पानी जम्न सक्छ। त्यही भएर अब चाहिँ पानी कम्प्लिटली पानी नजम्ने गरी निकासको व्यवस्था गर्नु पर्यो, र धान ढल्न नदिनको लागि चाहिँ यहाँले पहिला त पानी निकासको व्यवस्था गर्नु पर्यो, अर्को धान यदि ढलिहाल्यो भने त्यसलाई तुरन्त उठाउनु पर्यो, किन अब त लामो झरी पर्दैन, लामो समय पानी पर्दैन, त्यसलाई उठाउनु पर्यो। यति गर्दा गर्दै सावधानी अपनाउँदा अपनाउँदै भिज्यो भने त्यो भिजेको धान र अनि नभिजेको धानलाई यहाँले सँगै सुकाएर राखेर लामो समय भण्डारण गर्न चाहिँ भएन, भिजेको धानलाई छुट्टै राखेर यहाँले जति सक्यो छिटो मिलसँग समन्वय गरेर बिक्री गर्नु पर्यो।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यस वर्षको समग्र मनसून कृषिमा यसको प्रभाव र धानबाली भित्र्याउँदै गर्दाका सावधानी बारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि मन्त्र नार्कसँग।
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग कुराकानी गरिरहेका छौं। उहाँसँग फेरि चासो, अब किसान खेत पस्न सक्नुहुन्छ?
3: अब खेत पस्दा हुन्छ, ठूलो प्रणाली छैन, अब ढुक्कले नै पस्न भन्न चाहिँ सकिन्छ, तर अलिअलि चाहिँ फेरि सावधानी पनि अप्नाउनु पर्यो, किनभने अघि भने जस्तै स्थानीय वायुको प्रभाव चाहिँ रहन सक्छ। त्यस हिसाबले चाहिँ यहाँहरू अलिकता चनाको हुने सूचना लिने चाहिँ गर्नु पर्यो, तर अब अस्तिको जस्तै अथवा गत वर्षहरूमा जस्तै तत्कालै ठूलो झरी परिहाल्नेवाला चाहिँ छैन, त्यो हिसाबले चाहिँ ढुक्क हुँदा हुन्छ।
2: तपाईँहरूले कृषि मौसम सल्लाह बुलेटिनमा चाहिँ अघिल्लो पटक जुन ठूलो वर्षाको पूर्वानुमान गरिएको थियो त्यति बेला काट्न ठिक्क परेको धान चाहिँ अहिले नकाट्नुहोस् नभित्र्याउनुहोस् भन्नुभएको थियो। अर्को कुरा पनि जोड्नु भएको थियो, जुन धानलाई चाहिँ अहिले मलजल गर्दै हुनुहुन्छ र रासायनिक मल विषादीहरू राख्दै हुनुहुन्छ, तपाईँले अघि जोड्नुभयो नि जात अनुसार भनेर, त्यो दुईटा सूचनाहरू थियो। अब विषादी हाल्न अब फेरि त्यस्तो आवश्यक छ कहीँ कतै भने अब चाहिँ गर्न सकिन्छ कि सकिँदैन? गर्ने हो भने कसरी गर्ने?
3: अब अहिलेको अवस्थामा चाहिँ लगभग अब धानबालीमा विषादी राख्ने एकदम ढिलो जसले लगाउनु भएको छ उहाँहरूकोमा चाहिँ
2: त्यो भनेको त भदौसम्म पनि रोपाई भएको थियो
3: भएको थियो त्यस्तो चाहिँ अलिक धेरै नै कम क्षेत्रफलमा छ र उहाँहरूले चाहिँ त्यही अनुसारको जातहरू पनि लगाउनु भएको छ। अब जात अनुसार पनि फेरि रोकिरहेको आक्रमण कम बढी हुने भन्ने हुन्छ। अर्को चाहिँ यहाँको मात्रै खेतमा धान बाँकी छ, अब वरपर सबैले भित्रै सक्नुभयो भने फेरि त्यतातिरको सबै उडेर चाहिँ फेरि त्यतातिर आक्रमण गर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ फेरि के हुन्छ, बीचमा कोही एकजनाले चाहिँ धेरै छिटो लगाउनु भएको छ, अरूकोमा चाहिँ ढिलो लगाइराखेको छ भने त्यो समय नमिल्दाखेरि पनि रोग किराले गर्ने आक्रमणहरू फरक हुन्छ। तर यद्यपि अबको अवस्था भनेको चाहिँ हामीले सरदरमा भन्दाखेरि चाहिँ लगभग जुनसुकै प्रकारको धानबालीमा अब लगभग विषादी हाल्ने चरण चाहिँ पार गरिसक्यो, त्यो अवस्था छ। र सँगै अर्को चाहिँ जस्तो यो जातको धानमा चाहिँ यस्ता रोग या किराहरू एकदमै धेरै बढे यो साल भन्ने खालको त्यस्तो रिपोर्टिङ पनि भएको छैन, तर यद्यपि रोग किराहरू त लाग्छ नै। यहाँहरूले स्थानीय प्राविधिकसँग सम्पर्क गरेर जुन राख्नुभयो अब चाहिँ लगभग त्यो अवस्था चाहिँ पार गरिसकेको जस्तो लाग्छ।
2: हो, असोज 15 पछाडि चाहिँ किसानहरूले आफ्नो पाकेको धान पाकेको बाला अब भित्र्याउने त्यसै सुरक्षित रूपमा चाहिँ भण्डारणमा थन्काउने बेला चाहिँ अब सुरु हुन्छ, त्यो अनुसार चाहिँ किसानहरू खेत पस्न पनि सक्नुहुन्छ। यो गर्दै गर्दाखेरि स्थानीय वायुको अवस्था चाहिँ के छ त्यसमा चाहिँ ध्यान दिनु पर्यो भनेर तपाईँले जोड्नुभयो, यति कुरा चाहिँ मैले सही रूपमै भनिरहेको छु जस्तो लाग्छ। अब अघि हामी 110-120 दिनका चाहिँ जातका कुराहरू जोड्दै थियौं, जो असारको चाहिँ पहिलो हप्ता त्यो धान रोपाई भयो, अब चाहिँ त्यसलाई काट्न भित्र्याउन किसानहरू लाग्दै गर्दाखेरि के कुरामा चाहिँ अरू ध्यान दिने त?
3: अब चाहिँ त्यही केही स्थानहरूमा अझ विशेष गरी पहाड़ी भेगहरूमा चाहिँ यो स्थानीय वायुले जुन क्षणिक समयलाई वर्षा गराउँछ त्यो सम्भावना चाहिँ रहन्छ। यहाँले भन्नुभएको जस्तै असारको शुरूआती चरणमै र छोटो अवधिको धान लगाउनेहरूले त अस्तिको यो वर्षाको घटनाभन्दा अगाडि पनि छिटपुट काट्न शुरू गरिसक्नु भएको थियो, अब त त्यो त्यस्ता जातहरू चाहिँ अझ विशेष गरी भन्दा हामीले सुक्खा सेरिजका जातहरू अनि हरदिनाथ 1, हरदिनाथ 6 जस्ता जातहरू चाहिँ लगभग अब तयारी अवस्थामा छ। यहाँले मौसमको जानकारी लिएर काट्न शुरू गर्दा हुन्छ, तर राम्रोसँग पाक्नु चाहिँ पर्यो, फेरि पछि मौसम बिग्री पो हाल्छ कि भनेर हतार गरेर कहिलेकाहीँ हामी काँचे धान भित्र्याउँछौँ अनि त्यसले चाहिँ फेरि पछि यो पुतलीहरूको समस्याहरू चाहिँ भण्डारणमा आउँछ।
2: कुराकानीमा हुनुहुन्छ रामेश्वर रिमाल, उहाँ किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने निकायको प्राविधिक अधिकृत पनि हुनुहुन्छ र हामीले विशेष गरी अहिले जुन धान बालीले झरी बेहोर्यो ठूलो वर्षा बेहोर्यो र अबको अवस्था के छ, अब किसान चाहिँ खेत पस्न सक्नुहुन्छ कि हुन्न भन्ने विषयलाई अहिले हामीले जोड़िरहेका छौं। तपाईँले यसअघि रुझेको भिजेको ढलेको धानलाई चाहिँ सुरक्षा गर्ने केही उपायहरू चाहिँ जोड्नुभयो, अब कुनै कुनै क्षेत्रमा चाहिँ धान बाली भित्र्याउने बाला काट्ने त्यो बेला पनि भएको होला, हामी असोज 15 पछाडिको अवस्थामा पनि छौं। गाउँघरतिर त अब धान काट्ने बेला शुरू हो भनेपछि चाड़ पर्वको एउटा झल्को दशैं भित्रियो कि त्यो मौसम त्यस्तो आयो कि मौसम खुलियो कि भन्ने जस्तो पनि लाग्छ धान काट्न शुरू गर्दै गर्दा किसानहरू खेत पस्ने बेला हुँदै गर्दा तर कहिलेकाहीँ तपाईँले अघि जोड्नुभयो दशैंका बेला पनि झरी परेका घटनाहरू छन् त्यसले चाहिँ मौसमले अलिकति प्रभाव पारेका कुराहरू पनि छन् झरीपछि केही अवस्थामा छौं फेरि हामी अहिले कुराकानी गर्दै गर्दाखेरि पनि किसानलाई मौसम र यस्ता सूचनाहरू निकै महत्वपूर्ण छन् भनेर तपाईँले अघि भन्नुभयो अब पानी पर्ने हल्लाहरू पनि छन् तपाईँले पनि सुन्नु भएको छ अब आजको मौसम बुलेटिनले यस्ता कुराहरू चाहिँ कसरी समेट्ला के आउला त एउटा सानो चासो मैले यहाँनिर राखेँ
3: हजुर अवश्य पनि हामीले मौसम पूर्वानुमानमा आधारित रहेर कृषि मौसम सल्लाह बुलेटिन तयार गर्न चाहिँ हामीले मुख्य गरेर नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान सात दिनको मौसम पूर्वानुमानलाई आधार मान्छौं त्यस हिसाबले हेर्दा केही ठाउँहरूमा मनसुनी वायुको प्रभाव पनि रहेको पश्चिम वायु पनि सक्रिय हुँदै गरेको र स्थानीय वायु पनि यो समयमा सक्रिय भएर क्षणिक वर्षा गराउन सक्ने हुनाले हल्कादेखि मध्यम वर्षा हुन सक्छ भन्ने खालको नै पूर्वानुमान आउनेवाला छ त्यस हिसाबले नै हामीले किसानहरूलाई धान काट्न पाकेको धान काट्न शुरू गर्नुहोस् तर सूचना चाहिँ अध्यावधिक रूपमा लिँदै गर्नुहोस् है भन्ने हिसाबले नै बुलेटिनमा त्यो कुराहरू आउनेछन् भने केही सुझावहरू चाहिँ अस्तिको जुन 9 देखि 11 को भारी वर्षाले जुन उखु बालीमा धान बालीमा विशेष गरी बढ़ी नोक्सानी भएको छ त्यसलाई कसरी स्याहार गर्ने भन्ने कुराहरू चाहिँ हामी राख्नेछौं भने अरू चाहिँ हाम्रो फेरि यो क्यालेण्डर बेस्ड एडभाइजरीहरू पनि हुन्छ यो समयमा यो कर्म गर्ने यो कर्म नगर्ने भन्ने खालको हुन्छ त्यो कुराहरूलाई पनि हामी समेटेर बुलेटिन तयार गर्दैछौँ
2: भनेको सामान्य वर्षाले पनि धानको बाला भिजायो भने त्यसले नोक्सानी गर्न सक्ने हो कि होइन यो चाहिँ के छ
3: हजुर झरीको रूपमा 1-2 दिन नै भिज्यो लगातार रूपमा भने चाहिँ असर गर्छ अब नत्र भने केही समय भिज्यो तर त्यसपछि मौसम सफा भएर घाम लाग्यो भने यहाँले त्यो जुन भिजेको बाला सुक्ने गरी घाम लाग्ने गरी त्यति समय चाहिँ पर्खिनु पर्यो अनि त्यसपछि फेरि त्यसलाई राम्रोसँग सुकाएर घाममा सुकाएर अनि भित्राउँदाखेरि त्यस्तो आत्तिनु पर्दैन तर हामीले एउटा याद गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भने लामो समयको लागि बकारीमा हामीले भण्डारण गर्नु अगाडि चाहिँ त्यसमा चिस्यान चाहिँ सकेसम्म कम हुने गरी प्रशस्त रूपमा हामीले 3-4 घाम भन्छौँ भन्दाखेरि त्यो चाहिँ कम्तीमा 12% आसपासमा यदि यहाँले त्यो नाप्न सक्नुहुन्छ भने त्यसरी चाहिँ चिस्यान रहने गरी चाहिँ भण्डारण गर्दा पछि भण्डारणमा लाग्ने रोग किराहरूको असर चाहिँ कम हुन्छ
2: भनेको धानलाई पनि सुकाउनु पर्यो
3: हजुर पहिलो त हामीलाई त्यसलाई कुट्न सजिलो हुने हिसाबले धान काटेर खेतमै फिजाउने अब ठाउँ अनुसार कतै चाहिँ त्यसलाई पाँजो भन्ने गरिन्छ कतै निन भन्ने गरिन्छ त्यसलाई हामी 2-3 दिन खेतमा छोड्ने गर्छौं अनि त्यसपछि खलिहानमा ल्याएर त्यसलाई झार्छौं अनि पराल एकतिर धान एकतिर गर्छौं त्यसपछि पनि त्यो धानलाई सुकाएर अनि भित्राउँदाखेरि चाहिँ राम्रो हुन्छ अब जसले मसिनको प्रयोग गर्नुहुन्छ अहिले त कस्टम हायरिङ सेन्टर
2: अहिले त खलोमै काट्ने खलोमै भित्राउने त्यस्तो पनि
3: आइसक्यो छ अब पहिला जस्तो धेरै समय त्यसमा दिनलाई अब समयको पनि कुरा आउँछ लेबर चार्जको पनि कुरा आउँछ लेबर
2: लागतको
3: लागतको पनि कुरा आउँछ त्यस हिसाबले र अहिले चाहिँ सजिलो फेरि मसिनहरू पनि उपलब्ध छ अनि त्यो हिसाबले जसले ठूलो क्षेत्रफलमा लगाउनुहुन्छ उहाँहरूले मेसिन प्रयोग गरेर झार्नुहुन्छ त्यस्तो केसमा त उहाँहरूले काट्दै धान झार्दै गर्नुहुन्छ तर त्यसलाई पनि कि त यहाँहरूले तुरन्त बिक्री गर्नु पर्यो लामो समय भण्डारण गर्ने हो भने चाहिँ 3-4 घाम कम्तीमा सुकाएर त्यसमा चाहिँ सकेसम्म मोइस्चरको मात्रा कम गरेर अनि बल्ल भण्डारण गर्नुपर्छ
2: कतिपय किसानको त निकै धेरै धान हुन्छ नि रासका रास
3: हजुर
2: कति सुकाउने कति उठाउने अलिकति जटिल पनि होला
3: हजुर अब त्यस्तो केसमा चाहिँ उहाँहरूले मिलमा सम्पर्क गरेर लामो समय आफूले भण्डारण नगरिकन मिलमा चाहिँ लगातार रूपमा उहाँहरूले त्यो मिलमा पठाइराखेर बिक्री गर्ने
2: भनेको त्यो भनेको पूर्व तयारीमा आफूले चाहिँ गर्नु पर्यो म यो सबै आफै एक्लै थन्क्याउन सक्दिन भित्राउन सक्दिन भनी खलैबाट पनि व्यवस्थापन गर्दा भयो यही सल्लाह चाहिँ तपाईँको रह्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृता रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले चाहिँ किसानहरूलाई अब मुख्य बाली धानको बेला छ धान भित्राउन खेत पस्न सक्ने सल्लाह दिँदै गर्दाखेरि अब मैले लगाएको धान तपाईँले भने अनुसार विभिन्न जातका होलान् यो पाक्यो पहेलपुर भयो अब मैले काट्दा हुन्छ भित्राउँदा हुन्छ भनेर ठ्याक्कै आफैले देखेर जान्न सकिन्छ कि के छ किसानका अनुभव पनि होलान् अभ्यास पनि होलान्
3: हजुर सकिन्छ अब जो किसान चाहिँ वर्षौंदेखि खेती गर्दै आउनुभएको छ उहाँले हेरेर पनि थाहा पाउनुहुन्छ अर्को चाहिँ हामीले के पनि गर्न सकिन्छ भने स्थानीय रूपमा यो चलन चल्तीमा रहँदै आएको कुरा, हामी खेतमा गएर विभिन्न ठाउँको चाहिँ धानको दाना झिकेर टोक्दाखेरि किटिक्क गर्यो भने अब यो चाहिँ राम्रोसँग भित्राउने अवस्थामा पुगेछ है भन्ने भनेर चाहिँ त्यो थाहा पाउन सकिन्छ। यदि त्यसलाई टोक्दाखेरि चाहिँ त्यो लिचिक्क गर्ने भन्छन् अथवा त्योबाट दुध जस्तो अलि कटक्क आवाज नआउने भयो भने चाहिँ त्यस त्यो राम्रोसँग सुकेको छैन है, त्यसको भित्रको जुन दुध पसाएको अवस्था हुन्छ त्यो सुकेको छैन, एक दुई दिन पर्खिनुपर्छ या चार पाँच दिन पर्खिनुपर्छ है भनेर किसानहरूले त्यो थाहा पाउन सक्नुहुन्छ।
2: मिस्त्री टोक्दा जस्तो आवाज आयो भने काट्दा भयो,
3: हजुर,
2: त्यो नरिवल चबाउँदा जस्तो भयो भने अझै केही दिन पर्खिनु पर्यो, यो चाहिँ सजिलो उदाहरण, यसरी पनि हेर्न सकियो। हामी धानको विषयमा केन्द्रित रहेर अहिले कुराकानी जोडिरहेका छौं। ठूलो पानी पर्दैन भन्ने जुन पूर्वानुमान अहिलेको हप्तालाई छ र हल्का पानीले सामान्य वर्षाले भिज्दैमा चाहिँ केही हुँदैन, तर एक दुई दिनकै झरी मध्यम वर्षा भयो भने त त्यसले असर गर्छ भन्ने कुरा अघि पनि तपाईँले जोड्नुभयो। विगतका वर्षको तुलनामा यस वर्षको मनसुनमा चाहिँ केही नयाँ परिवर्तन अथवा भिन्नताहरू विगतलाई फर्केर हेर्दा देखिए, भोटेकोसी बाढीको त एउटा फरक पाटो छँदैछ, यो त्यस क्षेत्र आसपासको चाहिँ अवस्था समस्या तपाईँहरूसँग के आयो र यो मौसमको आवृत्ति प्रवृत्तिमा चाहिँ केही फेरबदल देखिए कि देखिएन?
3: हजुर, त्यस्तो फेरबदल देखिएन। अब मनसुनको बीचमा केही कुनै कुनै समयमा चाहिँ भारी वर्षा अति भारी वर्षा हुन्छ, त्यस्तो चाहिँ यो पटक पनि रह्यो, त्यो अवस्था रह्यो र मध्य प्रदेशमा चाहिँ तुलनात्मक रूपमा अलिकता कम पानी परेको अवस्था रह्यो। समग्र देशभरिको कुरा गर्नुपर्दाखेरि सरदरलाई थोरैले छुन सकेन, सरदरभन्दा कम नै वर्षा भएको अनौपचारिक जानकारी छ। त्यो हिसाबले चाहिँ यो पटकको मनसुन चाहिँ गत वर्षहरूको तुलनामा सामान्य जस्तो नै देखियो र यद्यपि जुन अस्ति यहाँले पनि जोड्नुभयो भोटेकोसीको जुन बाढीको कुरा, त्यो चाहिँ मनसुनी वायुले अथवा मनसुनी प्रणाली त्यहाँ ठोकिएर या त्यो ठाउँमा सक्रिय भएर पानी परेको नभएर त्यो चाहिँ फरक खालको घटना भयो र त्यसले जुन नोक्सानी पुर्याएको क्षेत्रहरू विशेष गरी रसुवा, नुवाकोट, धादिङ र
2: गोर्खा
3: चितवन, नवलपरासीसम्मको क्षेत्र छ, त्यहाँ चाहिँ अब अस्तिको वर्षा जुन 9-11 गतेको वर्षाले चाहिँ अघिल्लो पटकको जुन भदौ 10 गतेको बाढी छ त्योभन्दा पनि खोलाको बहाव बढ्ने गरी चाहिँ माथिल्लो क्षेत्रमा चाहिँ आएन। यद्यपि देवघाट र त्योभन्दा तल चाहिँ
2: कर्णाली
3: बेसिनको गण्डकीको बाढीले चाहिँ त्यहाँ डुबानहरू अलिअलि भएको छ भने जुन गोर्खा र माथितिरको भाग भनेको धादिङ, नुवाकोट, रसुवा त्यो भागमा चाहिँ पहिलाको बाढीले नै धान लगाइएको धेरै ठूलो क्षेत्रफलमा चाहिँ पहिले नोक्सानी गरिसकेको हुनाले त्यहाँ धान नै थिएन, त्यो खोलाको वरपर चाहिँ धान नै
2: खेती
3: नै रहेको थिएन, बगर मात्रै थियो। त्यस हिसाबले चाहिँ यो वर्षाले त्यो क्षेत्रमा चाहिँ थप क्षति चाहिँ भएन।
2: हो, जति क्षति बगरका रूपमा बन्यो त्यो सकियो, अरू चाहिँ क्षति भन्ने कुरा पछिल्लो वर्षाले चाहिँ त्यस्तो गरेन भनेर तपाईँले जोड्नुभयो। हामी त्यो क्षति पछाडिको चाहिँ न्यूनीकरणका कुरा अलिक केही बेरमा पनि जोडौंला। अब धान कुहिनबाट जोगाउनु छ, त्यसै गरी क्षति न्यूनीकरण गर्नु छ, यी समस्याहरू छन्। बाढ़ी पछाडिका कुरा जोड्नुभयो, कतिपय ठाउँमा चाहिँ ढलेको होला पश्चिमका चाहिँ केही तराई क्षेत्रहरू विशेष गरी भनेर चाहिँ जोड्नुभयो। ती जुन आए जानकारीमा आए नआउने पनि कतिपय ठाउँहरू छन्, धान ढलेका होलान्, त्योमा क्षति हुन सक्ने कुराहरू किसानले अहिले तत्कालै अरू केही गर्न सक्नुहुन्छ त अघि दिएका सरसल्लाह बाहेक?
3: लगभग त्यही सुझावहरू नै अथवा त्यही नै उपायहरू हो। ढलेको धान खेतमा जति सकिन्छ त्यसलाई त्यहाँबाट पानी निकास छिटो गर्ने, त्यसलाई उठाउने र भिजेको धानलाई लामो समय भण्डारण नगर्ने, मिलहरूसँग समन्वय गरेर चिउरा भुजाको लागि त्यो चाहिँ तुरन्त बिक्री गर्ने।
2: किसानले चाहिँ धान काट्नु अघि पनि अलिकति ध्यान चाहिँ पुर्याउनु पर्यो, उसो भए
3: पुर्याउनु पर्छ। यहाँहरूले चाहिँ जस्तो आज मजाले घाम लागेको छ भनेर धान काटेर खेतमै छोड्नुभयो भने चाहिँ फेरि सूचना लिनु भएको छ, दुई तीन दिन सफा रहन्छ भने त केही फरक परेन, नत्र भने चाहिँ फेरि सामान्य पानी पर्यो भने पनि फेरि यहाँहरूको जुन काटेर फिजाएको धान भिज्न गयो भने चाहिँ त्यसले धान बालीमा त दानामा त असर गर्यो, परालमा पनि असर गर्छ। फेरि त्यस्तो परालहरू चाहिँ छिटो कुहिने अनि त्यसलाई पछि एक ठाउँमा जम्मा गर्दाखेरि राम्रोसँग नसुक्दै जम्मा गर्दाखेरि त्यसमा ढुसीको विकास हुने अनि त्यस्तो पराल चाहिँ पशुवस्तुलाई खुवाउँदाखेरि त्यसको पाचन प्रक्रियामा असर गर्ने, पशुवस्तुलाई नै असर गर्ने त्यस्तो समस्या चाहिँ हुन्छ। त्यो भएर यहाँले चाहिँ धान अन्नलाई मात्रै ध्यान नदिकन परालाई पनि ध्यान दिनुपर्ने हुन्छ।
2: पराल जुन पशु चौपायाका लागि पछिसम्म खुवाइने चाहिँ घाँस बालीका रूपमा चाहिँ प्रयोग गरिन्छ, त्यसलाई पनि ध्यान दिन किसानका लागि त्यो आवश्यकता पनि छ। अब पछिसम्म चाहिँ खुवाउने बाली नै भयो धानको सँगसँगै। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ र विशेष गरी हामीले अब किसान खेत पस्दै गर्दाखेरि मुख्य बाली धानमा चाहिँ के कस्ता सावधानी र कुराहरू चाहिँ जानकारीमा राख्ने भनेर चाहिँ चर्चा गरिरहेका छौं। तपाईँले आधिकारिक कृषि मौसम सल्लाहका चाहिँ लिने भनेर चाहिँ जोड्नु भएको छ, मौसमी सूचना त्यसै गरी कृषि मौसमी सूचना चाहिँ अलि आधिकारिकै हो भनेर चाहिँ कसरी सहजै प्राप्त गर्न सकिन्छ र अहिलेसम्मको हाम्रो अवस्था र व्यवस्था चाहिँ के छ त?
3: अब सुझावहरू चाहिँ जस्तो अझ कृषि क्षेत्रसँग सम्बन्धित
2: धेरै त सामाजिक सञ्जालबाटै नागरिकले चाहिँ किसानहरूले चाहिँ ती कुराहरू लिने गर्नु भएको छ, तर यो आधिकारिक छ है यो हो भनेर पनि बुझ्न त सक्नु पर्यो नि।
3: सक्नु पर्यो, त्यसको लागि चाहिँ मुख्य र अहिले भरपर्दो सजिलो सबैले फलो गर्ने भनेको त सञ्चार माध्यमहरू नै भयो। अब यहाँहरूले चाहिँ जस्तो एफएम रेडियोहरूबाट टेलिभिजनहरूबाट जुन समाचार आउने गर्छ त्यो त्यो कुरालाई पनि ध्यान दिनु पर्यो, त्यो आधिकारिक हुन्छ। त्यस्तै गरी अर्को चाहिँ नेपाल मौसम विज्ञान विभागको फेसबुक पेज छ, ट्विटर छ, त्यो त्यसलाई फलो गर्नुभयो भने त्यो पेजमा आउने सूचनाहरू पनि आधिकारिक हुन्छ। त्यस्तै गरी कृषि मौसम सल्लाह बुलेटिनको हकमा चाहिँ यहाँहरूले नेपाल कृषि अनुसन्धान परिषदको वेबसाइटमा जुन बुलेटिन राखिएको हुन्छ त्यो सूचना भरपर्दो छ। त्यस्तै गरी कृषि वन तथा पर्यावरण मन्त्रालयको वेबसाइटमा पनि यो सूचना उपलब्ध हुन्छ। कृषि वातावरण नार्क फेसबुक पेजलाई यहाँहरूले लाइक या फलो गर्नुभयो भने त्यहाँ पनि हामीले अध्यावधिक सूचनाहरू राख्ने गरेका छौं। त्यस्तै गरी विभिन्न पालिकाका प्राविधिकहरूसँग जोडिने गरी चाहिँ हामीसँग वाट्सएप ग्रुपहरू पनि छन्, ती ग्रुपहरूमा राखेको सूचनाहरू पनि आधिकारिक हुन्छ। सुझावको लागि त यहाँहरूले आधिकारिक बाहेक अरू स्वतन्त्र व्यक्तिको सुझावहरू पनि सुझावको रूपमा लिन केही समस्या भएन, तर मौसम पूर्वानुमानको कुरा चाहिँ त्यो अनुसार चाहिँ हामीले तयारी पूर्व तयारी गर्नुपर्ने हुनाले कहिलेकाहीँ हामीलाई चाहिँ अलिक बढी त्रसित गराउने गरी पनि केही कुराहरू आएका हुन सक्छन्। कहिले चाहिँ एल्गोरिदमको इफेक्टले अघिल्ला वर्षहरूका त्यो फोटो भिडियोहरू पनि अहिले चाहिँ हाम्रो फ्रन्टमा चाहिँ आइराखेको हुनसक्छ, त्यो त्यो कुराहरूमा चाहिँ यहाँहरू विशेष गरी
2: चनाखो रहन पर्यो र आधिकारिक मौसमी सूचनाहरू र कृषि मौसमका चाहिँ जानकारीहरू लिन सके किसानका लागि फाइदा नै हुन्छ। तपाईँले अघिसम्म जोड्दै गर्दाखेरि यो मुख्य बाली धानमा चाहिँ धान बालीको चक्र वा अन्य सामान्य अवस्थामा गरिने खेती भन्दाखेरि जुन अहिले परिवर्तनका मौसमी परिवर्तनका चक्रहरू देखिएका छन् नि त्यसलाई केही फेरबदल गर्नुपर्ने त्यस्तो केही लागेको छ कि तपाईँ आफ्नो विचार त्यस्तो केही छ?
3: अब यो चाहिँ स्वाभाविक रूपमा मनसुनको उत्तरार्ध मनसुन सकिने बेलामा या सकिसकेपछि पनि ठूलो वर्षा भएर धान खेतीमा क्षति गरेको हुनाले चाहिँ अब यो त्योभन्दा अगाडि नै धान भित्र्याउने गरी एकदम छोटा अवधिका जातहरूमा जानुपर्छ कि भन्ने खालको यो बहसको रूपमा चाहिँ यो आएको छ। नेपाल कृषि अनुसन्धान परिषदले छोटा अवधिका जातहरू विकास गर्नलाई पनि क्रमशः काम गर्दै चाहिँ आइरहेको छ, तर ठ्याक्कै हामीले अवधि तोकेर यति अवधिभित्र चाहिँ हामी यति जात विकास गर्छौं भन्ने अवस्थामा पुगेर अनुसन्धान भइसकेको चाहिँ छैन, तर आगामी दिनहरूमा त्यसमा पनि हामीले अनुसन्धानको कार्यलाई चाहिँ त्यो दिशातिर पनि सोच्नुपर्छ कि भन्ने चाहिँ हामीलाई बोध भएको छ।
2: नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। हामीले यस वर्षको समग्र मनसुन अहिलेसम्मको अवधिमा चाहिँ मुख्य बाली धानमा यसको प्रभाव र अन्य खेती किसानीका विषयमा चाहिँ कुराकानी जोडिरहेका छौं। तपाईँले मनसुन मनसुन अवधिको वर्षा त्यसै गरी चिस्यान लगायतका यी कुराहरूलाई पनि जोड्नुभयो र अब खेत पस्दै गरेका किसानहरूले ध्यान दिनुपर्ने कुराहरूलाई पनि जोड्नुभयो। पूर्वमा कुरा जोड्दा खेरि मधेसतिर चाहिँ उखुलाई अलिकति जोगाउनु पर्ने अवस्था छ भनेर भन्नुभयो, त्यसै गरी समग्र धानको चाहिँ भित्र्याउने बेला ध्यान दिनुपर्ने कुराहरू जोड्नुभयो। सुरक्षित भण्डारणका कुरा किन महत्वपूर्ण छन् जुनसुकै बाली भित्र्याए पनि?
3: भण्डारणमा पनि रोग र किराहरूको असर हुने हुनाले र त्यो चाहिँ हामी कति अवधिको लागि भण्डारण गर्छौं त्यो अनुसारको तयारी पनि गर्नुपर्ने हुनाले भण्डारण पनि त्यत्तिकै महत्वपूर्ण छ। किन हामी धान लगाए जुनसुकै बाली त भित्र्याउँछौँ, भित्र्याएपछि हामीले कुनै एउटा कुनामा या कुनै एउटा स्ट्रक्चरमा त्यसलाई राखिदिएपछि हामी त त्यसलाई क्रमशः बिस्तारै प्रयोगमा ल्याइरहेका हुन्छौँ, तर भित्र त त्यहाँ पनि क्षति नोक्सानी भएको हुनसक्छ। खेतमा जस्तो हाम्रो नाङ्गो आँखाले प्रत्यक्ष रूपमा देखिने त हुँदैन, दिनकै हाम्रो निगरानी पनि नपुग्न सक्छ। त्यस हिसाबले चाहिँ यहाँहरूले केही कुराहरू भण्डारण गर्नु अगाडि नै सावधानीहरू अप्नाउनुपर्छ भने भण्डारण गरेको चाहे त्यो अन्न होस् या घाँस पराल होस् त्यसलाई पनि नियमित रूपमा अनुगमन गर्ने हेर्ने त्यहाँ कुनै समस्याहरू छन् कि भन्ने कुरामा चाहिँ चनाको रहनुपर्छ।
2: अब जो जो किसानहरूले धान भित्र्याउँदै हुनुहुन्छ खेती थन्क्याउँदै हुनुहुन्छ र भण्डारण गर्दै हुनुहुन्छ त्यसपछि चाहिँ फेरि पनि हाम्रो कृषि जग्गा खेत बारी खाली हुने अवस्था आउँछ र त्यसको अर्को तयारी चाहिँ सुरु हुन्छ। अब अहिले मनसुनमा जति पानी पर्यो जति पछिल्लो यो झरी पर्यो यस्ता कुराहरूले आउँदो हिउँद र हिउँदे बालीको खेतीलाई चाहिँ कतिसम्म चाहिँ प्रभाव पार्ने गर्ला र तपाईँले अघि एलनिनोको चाहिँ विकास क्रम पनि जोड्दै हुनुहुन्छ त्यसको असर चाहिँ कस्तो देखिएला हामी अलि परसम्मको चाहिँ पूर्वानुमानलाई हेरौँ न।
3: अब अहिले जसको उचो जग्गा छ र जसले धान भित्राउन सुरु गरिसक्नु भएको छ उहाँहरूले विशेष गरी पहाड़ी भेगमा तोरी लगाउने समय भयो तोरी लगाउन सुरु गर्नुहुन्छ त्यस्तै गरी तराईको उच्च भागहरूमा पनि तोरी र अब त्यहाँ मुला पनि लगाउन सुरु गरिसक्नु भएको छ। अब बिस्तारै आलु लगाउने समय पनि भयो त्यस हिसाबले जुन अस्तिको पानी पर्यो त्यसले चाहिँ लगभग धेरै जस्तो देशका अधिकांश भूभागहरूमा चाहिँ चिस्यानको मात्रा चाहिँ प्रशस्त भएको छ। धान भित्र्याएर त्यो चिस्यान कायम हुँदैमा चिस्यान नसुक्दैमा चाहिँ यहाँले अर्को बाली लगाउने तयारी गर्न सक्नुहुन्छ। र अर्को कुरा रह्यो हिउँदे वर्षाको कुरा र हिउँदको समयमा हुने वर्षालाई एलनिनोले कस्तो असर गर्छ भन्ने पक्ष रह्यो होइन। अब त्यसमा चाहिँ हिउँदे वर्षा के कति हुने कस्तो रहन्छ भन्ने पनि जल तथा नेपाल मौसम विज्ञान विभागको सायद आज भोलिमा त्यो बुलेटिन आउँदैछ तीन महिनाको लागि अक्टोबर नोभेम्बर र डिसेम्बरको लागि। अब त्यो चाहिँ कस्तो आकलन आउँछ त्यो चाहिँ हामीले पनि हेर्न बाँकी छ। र समग्र रूपमा हामीले भन्नुपर्दा चाहिँ गत वर्षहरूको पनि अनुभवलाई हेर्दा चाहिँ हिउँदमा चाहिँ पानी अलिकता कम परेको सुक्खा हिउँदमा चाहिँ सुक्खा बढ्दै गएको हुनाले विशेष गरी यहाँहरूले व्यावसायिक तरकारी खेतीहरू गर्नुहुन्छ भने चाहिँ पक्कै पनि यहाँहरूले सिँचाइको व्यवस्था हुने जग्गाहरूमा नै गरिराख्नु भएको छ सिँचाइलाई प्राथमिकता दिनु पर्यो। र अर्को चाहिँ एलिनो वर्ष र हिउँदे वर्षमा चाहिँ कस्तो सम्बन्ध छ भन्ने पनि अब त्यो चाहिँ विगतका वर्षहरूमा हेर्दाखेरि चाहिँ एलिनो भएको वर्षमा चाहिँ पश्चिमी वायु सक्रिय नै रहने गरेको देखिएको छ र त्यस हिसाबले चाहिँ जस्तो मनसुनमा चाहिँ एलनिनो वर्षहरूमा पानी कम परेको देखिएको छ भने हिउँदको वर्षामा चाहिँ एलनिनोले सकारात्मक असर पो पारेको हो कि भन्ने जस्तो विगतका तथ्याङ्कहरू चाहिँ छ। तर त्यो हरेक पटकको एलनिनोले फरक खालको प्रभाव पार्ने हुनाले यो पटक पनि हिउँदमा चाहिँ सरदर नै वर्षा हुन्छ या सरदरभन्दा बढी नै हुन्छ भनेर आश गर्न त सकियो तर हामीले अहिले नै त्यो त्यसको आकलन चाहिँ पाइसकेका छैनौँ।
2: कतिपय अवस्थामा त मौसमविदहरूले चाहिँ सुक्खा खडेरी बढ्ने पो भनेर अलिकति चिन्ता व्यक्त गर्नुभएको थियो यो ठ्याक्कै चाहिँ बढ्ने भनेर चिन्ता व्यक्त गर्दाखेरि किसानलाई कस्तो प्रभाव पर्छ भन्नेतर्फ पनि ध्यान दिन सकिन्छ होला नि।
3: हजुर सकिन्छ अब उहाँहरूको उद्देश्य त सजग गराउने नै रहन्छ यद्यपि त्यो सूचना कसरी गयो र त्यो ग्रहण गर्ने व्यक्तिले चाहिँ कसरी ग्रहण गर्नुभयो त्यो कुराले पनि फरक पार्छ तर पटक पटक एलनिनो वर्ष हो सुक्खा बढ्छ सुक्खा हुन्छ भन्दै गर्दाखेरि एक खालको डर चाहिँ किसानहरूमा त्यो पैदा भएको हामीले पनि महसुस गर्यौं।
2: भनेको आउँदा दिनमा चाहिँ तपाईँहरूले आफ्नो बुलेटिनमा पनि यस्ता कुराहरूलाई समेट्ने प्रयास चाहिँ गर्नुहुन्छ
3: गर्छौं हामी समेट्छौं जस्तो यो ऋतुगत आकलन आएपछि पनि ल यो सिजन भरिलाई चाहिँ सरदरमा यस्तो हुँदैछ है तपाईँहरूले यो काम गर्नुहोस् यो नगर्नुहोस् भनेर हामी बुलेटिनमा चाहिँ सुझाव दिन्छौँ भने अब हरेक हप्ता के
2: कस्तो रहन्छ त्यो आधारमा पनि हामी सुझाव दिन्छौँ त्यो भएर यहाँहरूले हाम्रो बुलेटिनलाई फलो गर्नुभयो भने पनि धेरै कुराहरू चाहिँ त्यहाँ जानकारीको रूपमा पनि यहाँहरूले लिन सक्नुहुन्छ पूर्व तयारीको लागि पनि ती जानकारीहरू लिएर पूर्व तयारी गर्न सक्नुहुन्छ। उसो भए रिमालज्यू तपाईँले भने जस्तै मौसमकै अनिश्चितता हुने खेतीबाली क्षति हुने जोखिम पनि हुने किसानका लागि यो अवस्थामा सरकार सम्बन्धित निकाय त्यसै गरी तपाईँहरू जस्तै संघ संस्था नार्क जस्ता चाहिँ संस्थाहरू यी निकायहरू हुन् नि किसानका लागि त चाहिने नजिकका निकायहरूले अब थप चाहिँ मौसमकै अवस्थालाई एलनिनो विकास हुँदै गरेको चक्रको चाहिँ प्रभावलाई ध्यानमा राखेर के काम अहिलेदेखि सुरु गर्ने हो त त्यस्तो के पूर्व तयारी थाल्ने त
3: हिउँदको समय तुलनात्मक रूपमा कम पानी पर्ने समय भएको हुनाले यहाँहरूले चिस्यान रहँदैमा अब लगाउने बाली लगाउने त्यस्तै गरी सिँचाइको व्यवस्थालाई प्राथमिकतामा राख्ने र नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट तीन दिनको र सात दिनको पूर्वानुमान हुन्छ आकलन हुन्छ त्यो सूचनालाई मध्यनजर गर्ने त्यो अनुसारको चाहिँ कृषि कर्महरू गर्ने र त्यसैको आधारमा हामीले यो कृषिमा पनि बाली पिछेको चाहिँ सुझाव सल्लाहहरू दिएका हुन्छौँ। त्यो सुझाव सल्लाहहरूलाई चाहिँ यहाँहरूले फलो गर्ने त्यति गर्दाखेरि पनि धेरै क्षति न्यूनीकरण गर्न सकिन्छ। र अर्को कुरा चाहिँ प्राविधिकहरूसँग पनि यहाँहरू निरन्तर सम्पर्कमा रहनुपर्छ। कतिपय कुराहरू सामान्य जानकारीहरू पनि हामीलाई कुनै अवस्थामा नहुन सक्छ। त्यस्तो अवस्थामा चाहिँ यो कृषि प्राविधिक, पशुपालन अथवा भेटनरी प्राविधिक, मत्स्य प्राविधिकहरूसँग यहाँहरू निरन्तर सम्पर्कमा रहेर
4: हजुरको रेडियो
3: परेको समस्या, यस्तो समस्याहरू देखिएको छ है, त्यसैमा के गर्ने भनेर चाहिँ यहाँहरूले दोहोरो टु वे कम्युनिकेसन गर्दाखेरि
5: हाम्रै रामेसा तल्लो बजारमा रहेको प्रशंसा सुनसादी पसल सबै छ नि, त्यहाँ त अर्डर अनुसार सुनसादीको
3: गरगहना 3535 चार अङ्कको नम्बर रहेको छ र त्यो चाहिँ यहाँहरूलाई आफ्नो शुल्क पनि लाग्दैन। यहाँहरूले एनटीसी या एमसेल जुनबाट कल गर्दा पनि त्यो नम्बरमा कल गर्दा यहाँहरूलाई पैसा लाग्दैन र एकैपटक धेरै खाल प्रकारका विज्ञहरूसँग कुराकानी गर्न सक्नुहुन्छ। अब हाम्रो त फेरि कस्तो छ भने थोरै तरकारी लगाइन्छ, थोरै क्षेत्रफलमा फेरि गहुँ लगाइन्छ, थोरै क्षेत्रफलमा तोरी लगाइन्छ होइन, अनि पशु पनि एउटा एउटा दुईवटा गाईबस्तु पनि पालेका हुन्छौँ, उस्तै परे चार पाँचवटा भेडा बाख्रा पनि हुन्छ। हाम्रो त यस्तो खालको सिस्टम छ नि त, त्यो हिसाबले चाहिँ किसानहरूले एकैपटक त्यहाँ फोन गरेर पालै पालो पशुपालनसँग सम्बन्धित समस्याको लागि पनि अथवा जिज्ञासाको लागि पनि, खेतीबाली सम्बन्धी पनि, माटो र मल सम्बन्धी जानकारी पनि, मत्स्यपालन सम्बन्धी जानकारीको लागि पनि यहाँहरूले शुक्रबार चारदेखि छ बजेसम्म 11:35 1135 कल गरेर यो सुविधा लिन सक्नुहुन्छ।
2: भनेको समग्र कृषि मौसम, कृषि समस्या, यी सबै कुराहरू चाहिँ किसानले एकमुष्ट त्यहाँ जोड्न सक्नुहुने भयो, चासो राख्न सक्नुहुने भयो र त्यसै अनुसार। अनि मैले फेरि पनि कार्यक्रमको अन्तिममा चासो राखेँ, अब असोज मध्य पछाडि चाहिँ खेत पसेका किसानले अब कहिलेसम्म चाहिँ धान थन्काइसक्नुहुन्छ र अर्को तयारीमा चाहिँ लाग्नुहुन्छ, यो कति लामो अवधि हुन्छ त?
3: हजुर, अब यो जसरी धान लगाउँदाखेरि चाहिँ हाम्रो जस्तो सबभन्दा सुरुमा रोपाइ भएको र अन्तिमसम्म भएको हेर्दा भोलि धान भित्राउने समय पनि डेढ महिना नै त जाँदैन है, तर पनि करिब करिब झन्डै एक महिना जस्तो चाहिँ यो रहन्छ। लगाउनु भएको छ उहाँहरूको अलिक छिटो हुने हो, उहाँहरूले फेरि त्यही अनुसारको हिउँदे बालीहरूलाई चाहिँ तयारी गर्न सक्नुहुन्छ। करिब करिब एक महिना जस्तो त अब यो जान्छ फेरि।
2: उसो भए अरू खेतीपाती गर्दाखेरि जो किसानहरू खेती कर्ममा संलग्न हुनुहुन्छ उहाँहरूलाई महत्वपूर्ण अन्तिमको सल्लाह,
4: हजुरको रेडियो 102.1
3: प्रत्यक्ष पार्ने प्रभाव पार्ने हुनाले मौसम पूर्वानुमान, मौसमी आकलनहरू,
4: हजुरको रेडियो 102.1
3: सकेसम्म र सुनिश्चित स्रोतबाट सूचनाहरू लिने गर्नुहोस् र नेपाल कृषि अनुसन्धान परिषदले साप्ताहिक मौसम पूर्वानुमानको आधारमा तयार गर्ने कृषि मौसम
6: आधारित रहेर कृषि कर्महरू गर्नुहोस् र केही समस्याहरू परेमा नहिचकिचाइकन प्राविधिकहरूलाई आफ्नो समस्याहरू राख्ने गर्नुहोस् र उहाँहरूको सुझाव अनुसार कृषि कर्महरू गर्नुहोस्।
2: थियो नेपाल कृषि अनुसन्धान परिषद नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 11:35 हरेक शुक्रबार बेलुका 4-6 फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
7: अहिले बिहानको 9 बज्यो।
8: हजुरको रेडियो 102.3।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट।

0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दै नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी तीव्र। देउवा समूहको 3191 वटामा अधिवेशन सम्पन्न। नेकपा एमालेका मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने। रामेछापमा नाबालिका छात्रलाई बाल यौन दुरूपयोग गरेको आरोपमा शिक्षक पक्राउ। जेएनजी आन्दोलनमा हिरासतबाट फरार थुनुवा सिन्धुलीमा पक्राउ। सिन्धुलीमा अटो दुर्घटना हुँदा 2 जना घाइते। बढ्दो मूल्य नियन्त्रण गर्न डिजेल निर्यातमा प्रतिबन्ध लगाउने बारे बहस भइरहेका बेला युरोपलाई आफ्नो डिजेल इन्धन भण्डार तयार राख्न अमेरिकाको आग्रह। र आईएल टी20 अक्सनमा दिपेन्द्र सिंह आयरी अनसोल्ड।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: हजुर बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
6: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलतुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
5: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
6: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
5: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
6: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
5: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
6: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
6: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे सिंहदरबारमा तथा राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे र 15 मिनटमा बस्ने तय भएको छ। दुवै बैठकमा विभिन्न विधेयक वार्षिक प्रतिवेदन प्रश्नोत्तर तथा विधेयक पारित गर्ने सम्बन्धी कार्यसूची तय गरिएको छ। प्रतिनिधि सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्ने कार्यसूची रहेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। साथै कानून मन्त्री गौतमले केही नेपाल एनको व्यवस्था जगाउने विधेयक 2083 र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। यसै गरी पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 र महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नुहुनेछ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083लाई समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। आजको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गर्ने कार्यसूची समेत रहेको छ। बैठकमा सभामुख टोल प्रसाद अर्यालले नियमावली अनुसार लगातार 10 वा सोभन्दा बढ़ी बैठकमा अनुपस्थित सांसदहरूको सूचना स्वीकृतिका लागि पेश गर्नुहुनेछ भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ़ेर सुनाउने कार्यसूची रहेको छ। दिउँसो 1:15 बस्ने राष्ट्रिय सभाको बैठकमा पनि मौखिक तथा लिखित प्रश्नका उत्तरहरू सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची रहेको छ। त्यसै गरी प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081का सम्बन्धमा भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। राष्ट्रिय सभाको आजको बैठकबाट आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित गर्ने कार्यक्रम रहेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी तीव्र बनेको छ। संस्थापन इतर समूहले देशभरका 6743 मध्ये 3191 अधिवेशन सम्पन्न गरेको जनाएको छ। संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो सम्पन्न वडा अधिवेशन अन्तर्गत कोशी प्रदेशका 1157 वडा मध्ये 577, मधेशका 1271 मध्ये 402, बागमतीका 1121 मध्ये 563 र गण्डकीका 762 मध्ये 366 वडा अधिवेशन सम्पन्न भएको छ। यस्तै लुम्बिनी प्रदेशका 983 वडा मध्ये 550, कर्णालीका 715 मध्ये 270 तथा सुदूरपश्चिमका 734 वडा मध्ये 456 वडा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। संस्थापन इतर समूहको 15 महाधिवेशन आगामी मंगिर 21-23 गतेसम्म गर्ने तय भएको छ। यसैबीच कंग्रेसको संस्थापन पक्षमा महाधिवेशनको तयारी अघि बढ़ेको छ। संस्थापन पक्षले पर्सि काठमाण्डुमा महाधिवेशन उद्घाटन गर्दैछ। महाधिवेशन नजिकै जाँदा संस्थापन पक्षमा विभिन्न पदका लागि आकांक्षीको संख्या बढ़दै गएका छन्। नेकपा एमालेका मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुने भएको छ। असोज पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार 33 नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको थियो। उनीहरूको शपथ ग्रहण दिउँसो 3 पार्टी कार्यालय च्यासलमा राखिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। मनोनित भएका केन्द्रीय कमिटी सदस्यहरूमा काशीनाथ अधिकारी, देवराज किमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्मगिरी, नारायण घरती, बिन्दा सुन्दर, साकेश शान्तिलाल महत, पोल्टेन छेपाङ गुरूङ, प्रेम दंगाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे रहेका छन्। त्यस्तै गरी शिवमाया तुम्बा हाम्फे, कौशिला खत्री, ज्ञानुका सिंहखडा, बिना बास्तोला रहेका छन्। अन्य पार्टीबाट समायोजन भएकाहरूमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अन्सारी, डीबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले तामाङ, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्ट रहेका छन्। सोही केन्द्रीय कमिटी बैठकले 7 नेतालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो। स्थायी कमिटी चयन भएका सदस्यहरूमा ईश्वर पोखरेल, प्रदीप ग्यावाली, काशीनाथ अधिकारी, देवराज खिमिरे, शिवमाया तुम्बा हाम्फे, लालबाबु पण्डित र थममाया थापा रहेका छन्। संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 93 उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्री परिषदको 2083 असोज 13 गतेको सिफारिशमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतका अनुसार अधिवेशन असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो। राष्ट्रिय सभाले भोटेकोशी र काली गण्डकी विपद अध्ययन तथा निगमनका लागि 9 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। अध्यक्ष नारायण प्रसाद दाहालको प्रस्तावमा गठन भएको समितिमा गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा चयन हुनुभएको छ। बाँकी 1 सदस्य पछि थपिनेछन्। गएको भदौ 10 गते भोटेकोशी र यही असोज 9 देखि 11 गतेसम्म कालीगण्डीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिको अध्ययन गर्न समिति गठन भएको हो। बागमती प्रदेश सरकारले बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि संघीय सरकारसँग अनुदान सहयोग माग गर्ने निर्णय गरेको छ। बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको हिजो बसेको बैठकले रसुवा बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि संघ सरकारसँग 1 अर्ब अनुदान माग गर्ने निर्णय गरेको हो। क्षतिग्रस्त पूर्वाधार निर्माणका लागि सरकारसँग अनुदान माग गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भरत बहादुर केसीले जानकारी दिनुभएको छ। बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। प्रदेशका मन्त्रालयहरू गाभिएपछि प्राविधिक तथा कार्यक्षेत्रगत जटिलताका बीच सरकारले एक मन्त्रालयमा 2-2 जना सचिव हुने गरी जिम्मेवारी तोकिएको छ। यद्यपि प्रदेश सरकारको हालैको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम भनी मन्त्रालयहरूमा 1 दरबन्दी रहने निर्णय गरेको छ। मन्त्रालयहरू गाभिएपछि फरक फरक प्रकृतिका क्षेत्रहरू जस्तै कृषि र वन, स्वास्थ्य र सामाजिक विकास, उद्योग र यातायात एउटै मन्त्रालयमा तहत आउँदा प्राविधिक ज्ञान तथा कार्यबोझको सन्तुलन मिलाउन तत्कालका लागि क्षेत्रगत रूपमा 2 सचिवको जिम्मेवारी तोकिएको मन्त्री केसीले बताउनु भएको छ। सरकारले निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न दिनुभएको छ। विद्युत नियमन आयोगले पहिलो पटक विलिङ चार्ज अर्थात प्रसारण शुल्क तोक्दै निजी क्षेत्रका लागि राष्ट्रिय ग्रिडको बाटो खुल्ला गरेको। नयाँ व्यवस्था अनुसार अब निजी विद्युत उत्पादकले अल्पकालीन रूपमा राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्दा प्रति युनिट 57 पैसा शुल्क तिर्नुपर्नेछ। यस्तै मध्यकालीन र दीर्घकालीन प्रयोगको लागि भने प्रति मेगावाट मासिक झण्डै 4,13,000 रूपियाँ तोकिएको छ। छिमेकी देश भारतमा अभ्यासमा रहेको यो व्यवस्था नेपालमा भने भदौ 31 गतेदेखि लागू हुने गरी पहिलो पटक कार्यान्वयनमा ल्याइएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गा सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने 284 जना चालकलाई कार्यवाही गरेको छ। सुरुङ मार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा गाड़ी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कार्यवाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले सुरुङ मार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लंघन गरी गाड़ी चलाउनेलाई कार्यवाहीको दायरामा ल्याइएको जानकारी दिनुभएको छ। सुरुङ मार्गमा प्रति घण्टा 40 किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ। त्यसै अनुसारको सूचना बोर्ड राखिएको छ। यो नियम उल्लंघन गर्ने चालकलाई कार्यवाहीको दायरामा ल्याइएको उहाँले बताउनु भएको छ। सुरुङ मार्गभित्र स्टन्ट गर्ने, अनावश्यक रूपमा हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने र तीव्र गतिमा गाड़ी चलाउने जस्ता गतिविधि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध,
8: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9896625998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ।
12: विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली।

रामेछाप एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका 48 वर्षीय नवराज भण्डारी नवीन पक्राउ परेका हुन्। झापा गौरादह नगरपालिका 4 स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका 5 बस्दै आएका भण्डारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार 13 वर्षीय नाबालिका छात्रालाई परीक्षामा पास गराइदिने भन्दै फकाउने, संवेदनशील अंगमा छुने तथा चिमट्ने र फेसबुक मेसेन्जर मार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाउने जस्ता गतिविधि गरी पटक पटक बाल यौन दुरूपयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ। उक्त आरोपमा भण्डारीलाई 2083 असोज 14 गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। रामेछाप जिल्ला अदालतबाट 8 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रहरीले घटनामा संलग्न भनिएका व्यक्तिमाथि कानून बमोजिम अनुसन्धान तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको जनाएको छ। करेन्ट लागेर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्च सहित 18 लाख क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। नेपाल विद्युत प्राधिकरणले करेन्ट लागेर गम्भीर घाइते भएका रामेछापका 27 वर्षीय तामाङलाई उपचार खर्च सहित 17,78,676 रूपियाँ उपलब्ध गराउने भएको हो। प्राधिकरण संचालक समितिको बैठकले रामेछाप नगरपालिका 5 सिमल भन्ज्याङ खर्क बितेमा भएको विद्युत दुर्घटनामा घाइते तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंग बापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ। प्राधिकरणका अनुसार तामाङको उपचारमा 7,18,676 रूपियाँ खर्च भएको थियो। अस्पतालमा भर्ना भएर उपचार गराएको 60 दिनको अवधिका लागि एकजना कुरुवाको खर्च बापत 60,000 रूपियाँ र पूर्ण अंगभंग बापत 10,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय भएको। यसै अनुसार तामाङले कुल 17,78,676 रूपियाँ पाउनेछन्। प्राधिकरणले यसअघि तामाङलाई 5,00,000 रूपियाँ पेस्ती दिइसकेको छ। तामाङ 11 केबी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा परेका थिए। लागू औषध मुद्दामा झापा स्थित प्रहरी हिरासतमा रहेका बेला जेएनजे आन्दोलनका क्रममा भागेका एक थुनुवालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 10 विमानका 26 वर्षीय विनोद भन्ने धनबहादुर विक छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार इलाका प्रहरी कार्यालय विमानबाट खटिएको प्रहरी टोलीले उनलाई बिहिबार दिउँसो करिब 2:40 पक्राउ गरेको। टोलीले उनलाई कमलमाई नगरपालिका वडा नम्बर 10 स्थित आफ्नै घर ठेगानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। विक लागू औषध ब्राउन सुगर सम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय अनारमणि झापाको हिरासतमा थिए। प्रहरीका अनुसार उनी मिति 2082 साल भदौ 24 गते जेएनजी आन्दोलनका बेला उक्त हिरासतबाट भागेका थिए। त्यसपछि फरार रहेका उनलाई सिन्धुली स्थित घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 8 मा स्थानमा अटो दुर्घटना हुँदा चालक सहित 2 घाइते भएका छन्। घाइते चालकलाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचारपछि थप उपचारका लागि दुलखेल अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले शुक्रबार जानकारी दिएको छ। बिहिबार राति करिब 9 बीपी राजमार्ग अन्तर्गत विमानबाट सिन्धुलीतर्फ आउँदै गरेको VA-3/1566 नम्बरको अटो आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी विवरणमा उल्लेख छ। अटो कमलमाई नगरपालिका वडा नम्बर 9 निवासी 35 वर्षीय सञ्जीव पौडेलले चलाएका थिए। प्रहरीका अनुसार दुर्घटनामा पौडेलको बायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ। अटोमा सवार सोही स्थानकी 30 वर्षीय शर्मिला काफ्लेको हात, खुट्टा र गालामा चोट लागेको छ। उनको अवस्था सामान्य छ। प्रहरी विवरण अनुसार काफ्ले चालकी जेठी सासु नाता पर्ने हुन्। दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो। राति 11:05 पौडेलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धुलीखेल अस्पताल पठाइएको हो। घटनास्थलमा प्रहरी र ट्राफिक प्रहरी सहितको टोलीले अटो घटनास्थलमै प्रहरी नियन्त्रणमा रहेको जनाएको छ। यस वर्षको मनसून बाहिरिने चरणमा पुगेको छ, तर कहिलेदेखि बाहिरिन्छ भनेर ठ्याक्कै भन्न नसकिने मौसमविदको भनाइ छ। मनसून बाहिरिने औषध मिति आज अक्टोबर 2 तारीक हो। अब विस्तारै पश्चिमी क्षेत्रबाट मनसून हट्न थाल्ने अनुमान छ। मौसमविदका अनुसार मनसून क्षेत्रभरबाट मनसून देशभरबाट एकैपटक बाहिरिँदैन, यो पश्चिमी भागबाट क्रमशः

विभागबाट बाहिरिन्छ। नेपालमा मनसुन भित्रिने औसत मिति जुन 13 तारीक अर्थात जेठ अन्तिम हप्ता यस वर्ष मनसुन यो मिति भन्दा 6 दिन ढिला असार 5 गते कोशी प्रदेशबाट प्रवेश गरेको थियो र क्रमशः फैलिँदै असार 16 गते देशभर पुगेको थियो। अब मनसुन बाहिरिने चरणमा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा गण्डकी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई ठाउँमा पनि वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले युरोपलाई आफ्नो इन्धन भण्डार तयारी अवस्थामा राख्न आग्रह गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युरोपेली साझेदार देशलाई आफ्ना रणनीतिक डिजेल भण्डारबाट थप इन्धन तत्काल बजारमा पठाउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ। उहाँले अमेरिकी किसान, ढुवानी व्यवसायी र अन्य व्यवसायीमाथि बढ़दो इन्धन मूल्यको भार पर्न नहुने बताउनु भएको छ। अमेरिका विश्व बजारमा डिजेलको प्रमुख आपूर्तिकर्ता हो। अमेरिकाले दैनिक झण्डै 15 लाख ब्यारेलसम्म डिजेल निर्यात गर्दै आएको छ। अमेरिकाले निर्यात रोक्ने निर्णय गरे विश्व बजारमा डिजेलको आपूर्ति थप प्रभावित भई मूल्य अझ बढ़न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेल निर्यात रोक्ने विषयमा आफूले गम्भीर रूपमा विचार गरिरहेको बताउनु भएको छ। यसैबीच बेलायतले युरोपेली साझेदार देशसँग सम्भावित अमेरिकी निर्यात प्रतिबन्धको असरबारे छलफल गरेको छ। बेलायतमा डिजेलको मूल्य यो हप्ता अहिलेसम्मको उच्च बिन्दुमा पुगेको छ। युरोपेली आयोगले पनि डिजेल आपूर्तिको अवस्थाबारे अमेरिका र युरोपका उच्च तहका अधिकारी बीच निरन्तर छलफल भइरहेको जनाएको छ। र समाचारको अन्त्यमा खेल समाचार। नेपाली राष्ट्रिय टी20 क्रिकेट टोलीका कप्तान तथा अलराउण्डर दिपेन्द्र सिंह ऐरी युएईमा हुने आईएल टी20को पाँचौं संस्करणका लागि भएको खेलाड़ी अक्सनमा अनसोल्ड भएका छन्। हिजो युएईको दुबईमा रहेको आईसीसी एकाडेमीमा भएको अक्सनमा दिपेन्द्रले आफ्नो न्यूनतम मूल्य 10,000 अमेरिकी डलर अर्थात झण्डै 15,43,000 रूपियाँ तोकेर नाम दर्ता गराएका थिए, तर अक्सनको 19 सेटमा उनको नाम बोलाउँदा कुनै पनि फ्रेन्चाइज टोलीले बोली लगाएनन्। त्यससँगै उनी अनसोल्ड भएका हुन्। दिपेन्द्र यसअघि आईएल टी20को गल्फ जायन्ट्स टोलीमा लगातार 2 सिजनमा आबद्ध भएका थिए, तर दुवै सिजन उनले प्रतियोगितामा खेल्ने अवसर भने पाउन सकेनन्। यसपटक पनि उनी गल्फ जायन्ट्सको सम्भावित रोजाईमा रहेका खेलाड़ी मध्ये थिए। अक्सन अघि सार्वजन गरिएको खेलाड़ी सूचीमा दिपेन्द्रलाई नेपालका क्याप्ट अलराउण्डरका रूपमा राखिएको थियो र उनको न्यूनतम मूल्य अर्थात बेस्ट प्राइस 10,000 अमेरिकी डलर तोकिएको थियो। आईएल टी20को पाँचौं संस्करण अर्को महिना नोभेम्बर 21 डिसेम्बर 20 हुँदैछ। यिनै समाचारसँगै अनि बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दै। नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी तीव्र। देउवा समूहको 3,191 वटामा अधिवेशन सम्पन्न। नेकपा एमालेका मनोनित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदै। रामेछापमा नाबालिका छात्रलाई बाल यौन दुरूपयोग गरेको आरोपमा शिक्षक पक्राउ। जेएनजी आन्दोलनमा हिरासतबाट फरार थुनुवा सिन्धुलीमा पक्राउ। सिन्धुलीमा अटो दुर्घटना हुँदा 2 घाइते। बढ़दो मूल्य नियन्त्रण गर्न डिजेल निर्यातमा प्रतिबन्ध लगाउने बारे बहस भइरहेका बेला युरोपलाई आफ्नो डिजेल इन्धन भण्डार तयार राख्न अमेरिकाको आग्रह। र आईएल टी20 अक्सनमा दिपेन्द्र सिंह हेरी अनसोल्ड। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। एकजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनीय समाचारको विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Garbanın nükleri rahat, simen, josta patat, çayını, kabatalı onu ula. Phir yuman talima tehturam radir ko pasal che ka ula batit.
1: Kaka, timla etini tha chaina? Aba hamrai manthalima Divjyoti Hardware and Suppliers khulya ni kaka?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
3: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सर्कोटाको उत्कृष्ट शब्द सानु केसीको मन सुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन सुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भरिमा धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ? के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
5: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0485 40 239, 0485 40 533 र 98 45 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको रेडियो 102.1।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईँसँग रहन्छौ। आजको विषयमा मिठा र माइला गीत बज्छ। तपाईँले कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ 0840 40 00 26 को नम्बरमा। भने तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज .com हजुरको याप्तामा कुशी फिल्म 95 MHz पनि सुन्दै हुनुहुन्छ। यो कार्यक्रम साताको साथी दिन आउँछ र तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको बसाईमा के गर्नुपर्छ भनेर मैले तपाईँलाई जानकारी गराउनु पर्छ होला जस्तो लाग्दैन। तपाईँ नियमित कार्यक्रम सुन्ने साथीहरूलाई थाहा नै छ। स्थानीय गीत बज्छ तर दशैंको गीत संगीत राखेर हामी तपाईँलाई मनोरञ्जन दिनेछौ। आजको विषयमा चाहिँ फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नु हुनेछ भने यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छ। म तपाईँकै साथी ललिता आयु। तपाईँ फोन डायल गर्दै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ। एकदमै मिठो र माइलो एउटा गीत त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राख्यौं यो दशैंको गीत। त्यसपछि हामी आइसकेका छौं आजको व्यवसायमा। तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ 0840400026 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म बोल्दैछु राजेशा मनथलीबाट, अप्सरा नेपाली।
0: अप्सराजीको खबर के छ त?
1: एकदम ठिक छ, अनि दिदी हजुरको के छ भन्ने?
0: मेरो पनि एकदम ठिकै छ भन्नुपर्छ, राम्रै छ, रमाइलै छ, होइन? अब अप्सराजीको चाहिँ के छ, के हुँदैछ? पहिलोचोटि बोल्दै हुनुहुन्छ कि भन्दा अगाडिका दिनहरूमा तपाईँ हाम्रो कुरा भइसकेको छ?
1: पहिलोचोटि नै हो।
0: अनि पहिलोचोटि फोन गर्नुभयो हाम्रो अप्सराजीले, मन्थली फेरि हुनुहुन्छ? अनि हाम्रो अप्सराजीले चाहिँ यति मन्थलीमा भएर पनि यही हामीलाई किन सम्झनु भएन त यतिका दिनसम्म? नभ्याएरै हो
1: हजुर,
0: नभ्याएर हामीलाई फोन गर्नु भएन। आज भ्याउनु भयो, फोन गर्नुभयो, खुसी लाग्यो है त। मन्थलीतिर कतिको गर्मी छ? अस्ति त व्यापकै गर्मी थियो, दिनभरि बस्न पनि गाह्रो थियो, आज कस्तो छ?
1: गर्मी त धेरै नै छ,
0: गर्मी धेरै छ। ल, अस्ति पनि हामी पसिनै पसिना निकाल्दै बसेका थियौँ, मन्थलीमा यति धेरै गर्मी छ, यति धेरै गर्मी छ, त्यहाँ बस्ने मान्छेहरूलाई त बानी भइसकेको छ होला, होइन? तर हामीलाई चाहिँ यहाँ शीतलमा बसेका मान्छे त्यहाँ गयो भने गर्मी खप्नै नसक्ने कि अप्सरा चाहिँ?
1: हजुर, धेरै नै गर्मी छ कि
0: त के भने, म दुई दिन बल्ल बल्ल कटाएँ त्यहाँ। खै त, अब म मन्थली आउँदा अप्सराजी त्यही हुँदा नि भेटघाट छैन, फोन कन्ट्याक्ट सम्पर्क छैन, सम्पर्क विहीन भएर बस्नुहुन्छ,
1: होइन? अब हुन्छ नि बर्खा,
0: अब भेट कहिले हुन्छ भन्ने कुराले चाहिँ अब खासै त्यति गर्दैन, कहाँ हुन्छ, के भइन्छ, कसरी चिन्ने भन्ने कुराले पनि हामीलाई समस्या पार्न सक्छ होला, होइन? मान्छे हो, के थाहा, परिवर्तन हुन सक्छ। आज म यहाँ छु, भोलि अन्त्य पनि हुन सक्छु, अप्सराजी आज मन्थली हुनुहुन्छ, भोलि काठमाडौँ पनि बस्न सक्नुहुन्छ, त्यो त समय र परिस्थितिले डोड्याउँदै लगिरहन्छ। त्यही भएर यसो समय मिल्दा चाहिँ भेटघाट गरौँ, बोलौँ भन्ने है त। ल, आउनु होला है त त्यसो भएर, हामी छाप डाँडातिर चिसो चिसो हावा खुवाएर हामी पठाउँछौँ बरु। ल हुन्छ भन्दै हुनुहुन्छ। खाना खाइसक्नु भएको छ कि बाँकी छ?
1: मेरो खाना बाँकी नै छ, दिदीहरूले खानुभयो
0: त। मैले खाइसकेको छु। आज चाहिँ स्थानीय गीत रोज्नु पर्ने हुन्छ। आज कुन चाहिँ गीत सुन्न मन छ? स्थानीय गीत सुन्न मन छ भने स्थानीय गीत रोज्नुहोस्, होइन म दसैँकै सुन्छु भन्ने लाग्छ भने दसैँको गीत रोज्न सक्नुहुन्छ। दसैँकै गीत सुन्नुहुन्छ, कुन चाहिँ हो? दसैँको गीतको बोल भन्नुहोस् र नाम भन्नुहोस् त गीतको।
1: रातो भाले दसैँ दसैँलाई भन्ने,
0: रातो भाले दसैँ दसैँलाई।
1: हजुर,
0: रातो भाले पाल्नु भएको छ कि छैन यसपालिको दसैँको लागि?
1: पालेको छु नि दिदी, पनि आउनु, सँगै बसेर खानुपर्छ।
0: कति कति महिना पाल्नु भयो रातो भाले?
1: धेरै महिना भइसक्यो।
0: त्यसो भए त मलाई खानै गाह्रो हुन्छ होला, मेरो दाँत दुख्छ, दाँतमा समस्या छ, हेर्नुहोस् अप्सराजी।
1: होइन नि, कहाँ गाह्रो हुनु
0: र, यदि त्यसो हो भने त ठिकै छ। अब दसैँको माहौलमा त जता गए पनि बेसी त्यस्तै मात्र हुन्छ है, अब अलि दसैँभन्दा अगाडि नै त्यो खालको माहौल मिलाउनु हुन्छ भने हामी तयारी छौँ।
1: मिलाउँछु दिदी, हजुर आउनु न, मिलाइहाल्छु।
0: ल ठिक छ, अब अप्सराजीले मिलाउनु हुन्छ भने त हामी तयारी छौँ, केही छैन। म कार्यक्रम सकेर साँझको समयमा भए पनि आउँछु, हामीलाई यहाँबाट त्यहाँ आउन मात्रै 15-20 मिनटको बाटो छ, धेरै टाढा पनि छैनौँ हामी, होइन? ल ठिक छ, अनि दसैँ लाग्दै लाग्दैछ कि कसो हो अप्सराजी?
1: दसैँ लाग्दैछ,
0: गाउँ बस्तीहरू रमाइलो छ, होइन?
1: धेरै रमाइलो छ, रमाइलो भन्दा पनि धेरै गर्मी छ, होइन?
0: दसैँसम्ममा त लगभग गर्मी अलिक कम हुन्छ होला, अहिले त कार्तिकमा छ दसैँ, होइन?
1: कार्तिकमा दसैँ हो, अब अलिक कम हुन्छ होला गर्मी त।
0: ल, दसैँको बेलामा चाहिँ अब झर्छुमा पनि त्यता शीतल हुन्छ होला। कार्यक्रम आउनुभयो अप्सराजी, भोलिका दिनमा पनि आउनुहोस् है, फोन लाग्छ। अहिलेको लागि चाहिँ यहाँले रोज्नु भएको गीत कार्यक्रममा बस्छु, साथीसँगलाई सोझो मिठोमा सम्झनुहोस्।
1: फर्स्ट अफ अल त दिदी हजुरको लागि अनि मेरो बाबा मम्मी दाई दिदीको लागि भन्दैछु तिमीसँग।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अप्सरा नेपालीजी मन्थलीबाट। उहाँले दशैंको गीत रोजिसक्नु भएको छ। पालो तपाईँको सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ। आजको विषयमा विशेष गरी हामीले स्थानीय गीतहरू बजाउने गर्छौं शुक्रबार, तर दशैं नजिकै गरिरहँदा साथीहरूलाई दशैंका गीत संगीत कति गीतहरू चाहिँ कार्यक्रममा हामीले बजाउनलाई पनि छुटाएका पनि हुन सक्छ होइन, त्यो हुँदा साथीहरूले सुन्नुभएका गीत संगीत चाहिँ रोजाइमा पार्न सक्नुहुन्छ। त्यही भएर आजको विषयमा तपाईँले रोज्नुभएका गीतहरू कार्यक्रममा बज्नेछ। 0848 40 00 26 को नम्बर तपाईँको लागि खुल्ला रहेको छ। तपाईँ उकाली उराली गर्दै हुनुहुन्छ, भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला भन्ने पनि लाग्छ। जहाँ जुन ठाउँमा रहेर पनि हामीलाई एक साथ सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। साथसाथै फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने कमेन्ट पनि पठाउन सक्नुहुन्छ। हामी तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा स्थान दिन्छौं। यदि आजको वर्षमा तपाईँको कमेन्ट छुट्यो भने पनि मंगलबार विशेष रहन्छ। तपाईँको मंगलबार चाहिँ तपाईँका कमेन्टहरू नछुटाइकन हामीले वाचन गर्ने गर्छौ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्छ, उहाँको आवाज हामीले सुन्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हेलो, आवाजै सुनिन त मैले त मेरो आवाज म आफूले सुन्दैछु कि अन गर्नु भएको छ, बन्द गर्नुहोस् न। अब सुन्दै हुनुहुन्छ ल, हाम्रो मनोजी बोल्नु भयो।
2: हजुर दिदी,
0: के छ खबर? ल भन्नुहोस् न।
2: ठिक छ दिदी,
0: ठिक छ भन्दै हुनुहुन्छ। अनि खाना खानु भयो कि? बाँकी छ,
2: बाँकी छ दिदी,
0: बाँकी छ। ल, आज के भन्नुहुन्छ मनोजीले? के इच्छा छ हामीलाई सोध्नु पर्ने भन्नु पर्ने छ भने भन्नुहोस्
2: दिदी। हजुरलाई के भन्नु र दिदी, दिदीहरूको प्रोग्राम चाहिँ कहिले नछुट्छ भन्छ दिदी, मलाई भन्नुहोस् है दिदी।
0: कहिले कहीँ त छोड्छ हेर्नुहोस् न,
2: कहिले कसो नेटवर्कको समस्या भने छोड्दै के अरे आफ्नो घाँटी स्वास्थ्यको र नेटवर्कको समस्या छ भने त केही भएन दिदी। स्वास्थ्य ठिक छ भनेदेखि चाहिँ प्रोग्राम कहिले नछुट भन्ने जानकारी राख्दै प्रश्न राख्छु दिदी। यति नै भन्नुपर्छ है दिदी,
0: यही भयो हाम्रो मण्डलजीको प्रश्न,
2: यति नै भन्नुपर्छ दिदी। मलाई त यही सुन्न र दिदीहरूको बोली सुन्न पाएन भने कहाँ गयो होला जस्तो लाग्छ। अनि
0: ल, कहिले काहीँ चाहिँ अब हामी सुस्त रहँदाखेरि पनि आएन भने चाहिँ त्यो बेला के गर्नुहुन्छ त?
2: त्यो बेलामा चाहिँ आज नेटवर्क रहन्छ दिदीहरूको, आज के भयो भन्ने एउटा गुनासो बढिरहन्छ दिदी,
0: बढ्छ, धेरै बढ्छ। गुनासोहरू चाहिँ चाङकाचाङ राख्नुहोस् है, किनकि हामीलाई पनि सुनाउनुहोस् के रहेछ साथीहरूको गुनासो, हामीले पनि सुन्नु पर्यो। कतिसम्म नै गर्न सकिन्छ भन्ने कुरा अलग कुरा होला होइन, तर सुन्न चाहिँ पर्यो कि।
2: हजुर दिदी, सुनेर हामी त थुपारेर तपाईँहरूलाई मै रामी छाडा डाँडामा पठाइहाल्छौँ नि जिज्ञासा।
0: खोइ त अहिलेसम्म के जिज्ञासा पठाउनु भयो हाम्रो मण्डलजीले भन्नुहोस् न।
2: के अरे बल्ल आजबाट त दिदीहरू बोल्न के अरे प्रश्न राख्न पाइएछ, बल्ल बिस्तारै जम्मा पार्नु पर्ने दिदी।
0: हाम्रो मण्डलजीले रेडियो सुन्न थाल्नु भएको चाहिँ कति भयो?
2: भइसक्यो दिदी, दुई चार वर्षै हुनुहुन्छ, कुनै बेला नबज्नु आफ्नो ठाउँमा रह्यो, बजिकन त कहिले पनि छोडिँदैन।
0: दुई चार वर्षदेखि रेडियो सुन्दै हुनुहुन्छ, दुई चार वर्षसम्म यो लामो समय धेरै वर्षसम्म रेडियो सुन्ने रेडियो प्रेमी मित्रको लागि प्रश्न जिज्ञासाहरू त धेरै गुम्सिक्या होलान्, धेरै होलान्। गुनासो राख्ने दिन चाहिँ आज मात्र थियो अथवा मैले गुनासो राख्न आज मात्र दिए भन्ने प्रश्न भन्दा पनि मैले चाहिँ यति वर्षदेखिको यो खालको चाहिँ प्रश्न चाहिँ तयार गरेर राखेको थिएँ, यो गुनासो थियो भन्ने त हाम्रो मनोजीसँग पनि त होला नि।
2: हुन्छ दिदी, कुनै बेला त कुनै दिन सुनाउने दिन परेछ भने त सुनाइहाल्नुपर्छ दिदी।
0: ठिक छ, आज ठ्याक्कै त्यसो भए सम्झन सक्नु भएन गुनासो।
2: हजुर दिदी, आज म काम गर्दै थिएँ पसलकोतिर दिदी, त्यही भएर अलिकति प्रोग्राममा अलिकति अगाडि बोल्न दिदी हजुरले बोलेको सुन्नै पाएन, त्यही भएर अलिकति बिर्सियो होला दिदी।
0: ए ल, ठिक छ, त्यसो भए भोलिका पर्सिका दिनमा हाम्रो चाहिँ फोन लाग्दाखेरि चाहिँ गुनासो यस्तो खालको थियो है, यति वर्षदेखिको यो गुनासो थियो अथवा यो सुनवाई भयो र यो सुनवाई भएन भन्ने कुरा चाहिँ हामीलाई भन्नु होला है त। ल, खाना खाइसक्नु भयो कि बाँकी छ?
2: छैन दिदी, मेरो अब एकछिन पछि हुन्छ।
0: गर्मी कतिको छ?
2: गर्मी छैन दिदी, ठिकै छ भन्नु पर्दा बिहान घाम लाग्दा चाहिँ 100 पंखा 3 बजीसम्म चलाउनु पर्छ, त्यसपछि पर्दैन।
0: कति बजीसम्म पंखा चलाउने भन्नुभयो मनोजीले?
2: 5-6 बजीसम्म भनौँ न दिदी, त्यहाँ हुँदा चाहिँ पर्दैन, चिसो चिसो बढ्छ, जस्ता सेलाउँदै गएपछि त अलिक गर्मी नै के अरे चिसो नै हुन्छ दिदी, त्यो पर्छ दिदी।
0: ल, बिहान घाम लागेदेखि साँझ 5 बजेसम्म चाहिँ पंखा चलाउनुहुन्छ?
2: घाम नजाउन्जेल भनौँ न दिदी।
0: ल ठिक छ, घाम लाग्दा त जस्तामा उनी बसेर काम गर्नुपर्छ, पक्कै तातो भइहाल्छ है।
2: हजुर दिदी।
0: ल व्यापार बिजनेस चकाचक चल्दैछ, दसैँ लाग्दैछ, व्यापार त धेरै होला नि।
2: ठिकै छ दिदी, अब अब यो अब जस्तै अब सोह्र श्राद्ध भरि त त्यस्तै उस्तै हो दिदी, अब नौराथा लाग्छ अनि केही होला कि भन्ने आशा छ दिदी।
0: ल अब अब सुरु हुन्छ हाम्रो मनोजी भ्याइ नभ्याइ यो नौराथा दसैँभरि त हामीलाई सम्झन पनि भ्याउनुहुन्न होला।
2: भ्याउनु भ्याइन्छ दिदी। हजुर अब के गर्ने दिदी, एक्लै भएपछि भ्याए म दिदीको कुरा काम लागेर छोड्दिनँ दिदी।
0: ल ठिक छ, घाम लाग्दा त जस्तामा उनी बसेर काम गर्नुपर्छ, पक्कै तातो भइहाल्छ है।
2: हजुर दिदी।
0: ल व्यापार बिजनेस चकाचक चल्दैछ, दसैँ लाग्दैछ, व्यापार त

0: दिइहाल्छौ नि दिदी के गर्नु अब एक्लै भएपछि भित्र बाहिर हिँड्नै पर्छ दिदी के गरी कसरी गर्नु भइन्छ भन्ने हुन्छ अनि त्यही सुन्दै बोल्दै काम गर्दै
1: काम गर्ने पनि राख्नुहोस् न त दसैँको बेलामा त के भयो
0: अब यहाँ सुनिरहनु भएको छ आउनुहुन्छ होला अब भन्नुपर्छ भन्नुपर्छ दिदी हिजो बोल्नु भएको थियो क्यारे अब भन्नुपर्छ साथी पनि बनाएर हजुर दिदी
1: ओहो ल ठिक छ त्यसो भए त अब राम्रो राम्रो महिना पनि सुरु हुँदैछ ल है त मनोजी
0: हजुरले बोलेको उहाँले सुनिरहनु भएको छ दिदी
1: पक्कै सुन्दै हुनुहुन्छ होला मलाई नै भन्नुभयो कि भन्ने तर्क वितर्क गर्दै हुनुहुन्छ होला होइन
0: हजुर दिदी
1: ल तर्क वितर्क भन्दा पनि राम्रो सोचेर अगाडि बढौं भन्ने चाहिँ मेरो विचार हाम्रो मनोजीलाई व्यक्त गरे साथसाथै एकअर्का बीचको भावना कुराहरू चाहिँ सबै मिल्नुपर्छ होइन नमिलिकन चाहिँ त्यो अरूले भनेको भरमा त हुँदैन पनि होइन
0: होइन दिदी हजुरलाई पनि म त्यो मान्छेहरूलाई पनि बोल्न दिइहाल्छु दिदी के फिर भएर यस्तो यस्तो कुरा आएको थियो
1: ल ठिक
0: पाइहाल्छ बोल्न र के भएर दिदीसँग रमाइलो गर्छ जसरी टाइम पास त गर्नै पर्यो दिदीलाई उगाए दिदीको प्रोग्रामलाई त अगाडि लगेर के अरे माथि माथि लगेर दिदीलाई अलिकति बोल्दा पनि अलिकति दिदीलाई नै हौसला दिनु पर्यो नि त दिदी होइन र
1: ल पक्कै माथि भन्दा धेरै माथि कसरी कुन तरिकाले माथि पुर्याउनुहुन्छ भन्ने कुरा मैले बुझ्नु पर्यो है फेरि
0: हजुर त्यो त बुझाएर पुर्याइहाल्छौँ दिदी नबुझिकन हामी बोल्दै बोल्दैन
1: ल ठिक छ मनोजी रमाइला मिठो कुराकानी भयो है भोलि पर्सिका दिनमा रमाइला खुसीका कुराहरू सुन्न पाइयोस् खुसी लागेको कार्यक्रममा आउनुभएको छ गीतका साथीहरू रोजेर सक्नु भएको छ साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस्
0: फर्स्ट अफ अल हजुरहरूलाई भन्नुपर्छ रामी साहब एक सय दुई थोप्ला परिवार मित्रहरू सम्पूर्णलाई सुनाउँछु के अरे भन् सम्झिन्छु भन्दै मेरो साथी अहिले यहीँ भर्खरै सुन्दै हुनुहुन्छ माया मगर र मेरो साथीहरू भन्नुभयो सविता मगर कविता मगर शर्मिला मगर सरिता मगर उर्मिला थापा मगर निशा लामा भन्दै रोशन श्रेष्ठ र मलाई चिन्ने ध्रुवा पाण्डे मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुट्टिन्छु हर्षदी नमस्ते
1: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्गुजे सुन्दलीबाट यति बेला चाहिँ हामी अप्सरा नेपालीजीले रोज्नु भएको रातो भाले दशैं दशैंलाई भन्ने बोलको गीत कार्यक्रममा राख्छौं त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि आउँछौं रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
2: शाओमी किन्दा उपहार एभ्री डे बम्परमा थाइल्यान्ड होलिडे
3: के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
4: चिन्ता नगर्नुहोस् तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
4: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
4: हिंसा सहनु हुँदैमा आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
5: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
6: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
7: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अन्डा पार्ने ढेर पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
7: ए हो र भन्या अनि फाइदा होला र है
5: फाइदा हुन्छ नि हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको मन्थली बीज बजारमै लोड गरे पनि भयो
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु खै खै नम्बर दिए त
5: एकैछिन है त म हेरिहाले ल टिप्नुहोस् त 98540-40239
7: कति रे 98540 अनि
5: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
7: 048-540-239
8: हेलो विराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
7: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुहोस् न है
8: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
0: विराज किसानको साथी
9: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
10: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
11: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 98840-087-828 98 27 87 82। प्रशंसा सोशल सुन चाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
12: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
13: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
14: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
12: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
14: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
15: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
16: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98 54 01 45 575, 98 41 96 0669, 98 64 14 17 88।
16: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
17: रंग बहार रंग बहार
18: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
17: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
18: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
17: वर्ज पेंट।
11: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
16: ल हजुर, किन चिन्ता गर्नु भएको, स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
11: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
16: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली।

0: कार्यक्रम टकको सूचीमा राखिएको एकदमै मिठो रमाइलो गीत गीतपछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ गयौं। विश्राम पछि फेरि पनि आइसकेका छौं। आजको बच्चामा तपाईँले रोज्नुभएका स्थानीय गीतहरू बच्च 048 40 40 0026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्ते। नमस्कार दिदी।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म बागलिङबाट हो, माया थापा मगर।
0: माया मगर,
1: हजुर,
0: के छ मायाजीको खबर?
1: सबै ठिकै छ मेरो त नि हजुरको।
0: मेरो पनि एकदम ठिकठाक छ भन्नुपर्छ त। खाना खाइसक्नु भयो कि बाँकी नै छ?
1: मेरो त भइसक्यो अनि हजुरहरूको?
0: मेरो पनि भइसकेको छ। आए त
1: हजुर, आज त सँगै भएछ नि।
0: हाम्रो मायाजीले कति बेला खानुभयो त खाना?
1: मैले त 9 बजेतिर खाएको दिदी।
0: 9 बजे खानुभयो चाहिँ मैले त्योभन्दा अगाडि नै खाएँ है त। ल, कार्यक्रममा आउनुभयो, आज कुन चाहिँ गीत सुन्न मन छ त?
1: बिमल परियारको दसैँको गीत, के अरे, गाउँ रमाइलो देशै रमाइलो मनमा पिर भए निशै रमाइलो भन्ने गीत बजाइदिनु न।
0: ल, दसैँको गीत एकदम मिठो रमाइलो गीत, गाउँ रमाइलो, यो गीत हामी कार्यक्रममा राख्छौँ। छोटो मिठोमा साथी सङ्गीलाई सम्झनुहोस् न।
1: सारा त मेरो प्यारो दिदी हजुरको लागि, अनि पर विद्यालयको मित्रको लागि, अनि मेरो घर परिवारको लागि, अनि म भन्दा अगाडि आउने मित्रहरूको लागि, मेरो प्यारो मान्छे मनोज कार्कीको लागि, अनि मलाई चिन्ने नचिन्ने सबैको लागि, मेरो जति पनि साथीहरू हुन्छ मलाई माया मगर भनेर चिन्ने नचिन्ने सबै लागि भन्दै बिदान्छु। नमस्ते दिदी।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो माया मगरजी, बागलुङबाट भन्दै हुनुहुन्थ्यो, त उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। बालो तपाईँको रहेको छ, सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ तपाईँले। हाम्रो मायाजीले गीत रोजिसक्नु भएको छ। हामी तपाईँका कमेन्टहरूलाई पनि वाचन गर्छौँ, साथसाथै यो समय तपाईँ कार्यक्रम सुनिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। कार्यक्रम लोकोशेली साताको साथै दिन आउँछ, तर तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको गोसाईमा चाहिँ रमाइला गीत संगीतहरू राख्दै तपाईँकी रोजाका गीतहरू बजिरहेका छन्, विशेष गरी आजको गोसाईमा। यति बेला लाग्छु म तपाईँको फेसबुक कमेन्टतर्फ, धेरै साथीहरूको कमेन्टहरू पनि यो समय प्राप्त भइरहेको छ। कल्पना साङपाङजी लेख्नुहुन्छ, गुड मर्निङ, नमस्ते नाना, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। प्यारो मान्छे दिलपाले राईलाई चाहिँ गेट वेल सुन भन्छु भन्दै हुनुहुन्छ। बिरामी हुने साथीलाई शीघ्र स्वास्थ्य लाभको कामना। त्यसै गरी विनोद बरुवालजीले पनि, हेलो हजुर नमस्ते, म पनि कार्यक्रम सुन्दैछु, विनोद बरुवाल हो, अब बच्चेको सबैको लागि भन्दै हुनुहुन्छ। मनकुमारी कान्छी कुलुङजीले पनि, नमस्ते हजुर, म यता शङ्खुवा सभाबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मनोज सुन्दासजीले पनि, दिदी नमस्ते, गुड मर्निङ, के छ खबर हजुरको, म पनि कार्यक्रम सुन्दैछु, सिन्धुलीको झाँगा झोली रातमाटा बजारबाट भन्दै हुनुहुन्छ। अञ्जन थुलुङजीले पनि, नमस्ते, म अञ्जन थुलुङ, यूएबाट सबैमा साथीहरूलाई सम्झेको छु भन्दै हुनुहुन्छ। सत्यकुला ईशाहाराजीले पनि, सुन्दैछु भन्दै हुनुहुन्छ। तुलसी केसी लुरेजीले पनि, नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु, दैलेखबाट भन्दै हुनुहुन्छ। तिमीले अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्कार। हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? म सिन्धुलीबाट रिया। रियाजी, हेलो, सुन्दै हुनुहुन्छ मेरो आवाज? मैले मात्रै नसुनेको कि रियाजीले मेरो आवाज सुन्दै हुनुहुन्छ? ल भन्नुहोस्, मेरो आवाज सुन्नुभयो कि भएन भने? सुन्दै हुनुहुन्छ, मैले त कता कता कुनै बेला सुन्दिनँ त, के भएको? के भयो मोबाइल न भन्नुहोस्? सिन्धुली बजार हप्तामा कति पटक जानुहुन्छ बनाएर आउनुहोस् न रियाजी। कता भन्दा हाम्रो रियाजी जानुहुन्न, मैले सिन्धुली बजारमा जहिले पनि भिड्छु त। म नपुगे पनि मेरो छाया पुगिरहेको हुन्छ। मैले त्यसो भन्यो भने हाम्रो रियाजीले बिचरा भन्नुहुने रहेछ है।
2: अनि के भन्ने हो र अब?
0: यस्तो हुन्छ, मैले चाहिँ अब त्यहाँ नभए नि मेरो आँखा चाहिँ त्यही हुन्छ कि त्यतै घुम्छ अनि त्यतै त्यतै मात्रै हुन्छ कि क्या हो जस्तो पनि लाग्छ बेला बेला त रियाजी। त्यस्तै त्यस्तै गर्छु त म बेला बेला, कोही साथी कहाँ जानुहुन्छ के गर्नुहुन्छ के गर्दै हुनुहुन्छ भनेर कहिले कहीँ चासो पनि लाग्दो रहेछ कि रियाजी। रियाजीले चाहिँ मेरो चासो गर्नुहुन्न मलाई थाहा छ, तर मैले चाहिँ चासो गर्छु। माया भएको भए यो दुई चार महिना अब बिर्सनु हुन्थ्यो र याद आइहाल्थ्यो नि। अब दसैँ आउन आउन लाग्यो, फेरि सिन्धुली दिदी आउँदाखेरि मलाई भेट्नु भयो भने त बिर्सनु भएछ भनेर पहिल्यै त्यो चाहिँ यसो मन्द्रानालाई फोन गर्नुभयो होला नि त। हो कि होइन ल भन्नुहोस्, मैले तपाईँको मनकै कुरा बुझेँ हो कि जस्तो लाग्छ।
2: धेरै दिन भयो नसम्झिएको, आज सम्झिनु पर्यो, फोन गरे रिस उठ्ने।
0: रिस उठ्यो मसँग बोल्दा रियाजी, ल ठिकै छ रिस उठेको भयो, हामी कार्यक्रमतर्फ लाग्छौँ। त्यसो भए साथीले गीत रोज्नु भएको छ, साथीहरूलाई सम्झनुहोस् न।
2: दिदी स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, एकदमै धेरै असिलो रसिलो दिदीहरूलाई मिठो माया अनि मिठो सम्झना धेरै दिनपछि बोल्न पाइरहेको छु। आई मिस यू पनि भन्न चाहन्छु। अनि त्यसपछि एकलिसनमा को हुनुहुन्छ, दाई हुनुहुन्छ कि दिदी हुनुहुन्छ थाहा भएन होइन, जो भए पनि उहाँहरू दुवैजनालाई मिठो माया अनि मिठो सम्झना भन्न चाहन्छु। मेरो घर फ्यामिली सम्पूर्णको लागि भनेर, विशेष गरी मेरो बाबा मम्मीको लागि भनेर चाहन्छु। काठमाडौँ भक्तपुरतिर रहेर सुन्दै हुनुहुन्छ होला भाइ त्रिलोक योगीको लागि भन्न चाहन्छु। दुबईतिर सुन्दै हुनुहुन्छ होला दिदी अम्बिता योगीको लागि पनि मिठो माया मिठो सम्झना आइ भन्छु। छोरी अम्बिता के अरे छोरी अमृतको के भन्यो भने छोरा अमृतको लागि, छोरी अनुपाको लागि पनि मिठो माया मिठो सम्झना आइ भन्न चाहन्छु। छोरी सञ्जिता तामाङ, बुनु ऋतिका तामाङलाई सम्झना छ आइ भन्न चाहन्छु। बुनु सङ्गीता रम्तेल, बुनु शर्मिला आयु, बुनु शर्मिला रम्चेलाई पनि सम्झना छ है भन्न चाहन्छु। दाई देव माझी, दाई धुर्का पाण्डे, दाई बाबादेव मगालाई पनि मिठो माया सम्झना भन्न चाहन्छु। बुनु हुनुहुन्छ मन्जु परिवार भाइ उद्धव मगरको लागि पनि मिठो माया मिठो सम्झना है, कसैलाई पनि बिर्सेको छैन, कल गर्न पाए तापनि सबैजनालाई मिठो माया अनि मिठो सम्झ भन्दै भन्दै फेरि पनि फोन लागेको छ भने आउने साथ गर्दै आजहरू भन्नुहोस्। नमस्ते, बाई बाई।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा रहन्थ्यो सिन्धुलीबाट रिया योग्यजे, उहाँले साथी सङ्गीलाई सम्झेर गइसक्नु भएको छ। यति बेला चाहिँ हाम्रो मायाजीले रोज्नु भएको गाउँमै रमाइलो भन्ने बोलको गीत रहेको छ, यो गीत कार्यक्रममा राख्छौ। त्यसपछि हामीहरूको साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं।

0: गाउँले रमाइलो एकदमै मिठो गीत हाम्रो मायाजीले रोज्नु भएको थियो। त्यसपछि हामी फेरि आइसकेका छौं। लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँसँग हामीले कुरा गर्न सकेनौं। पालो तपाईँको हामी अन्तिम चरणमा पनि आइसकेका छौं। कार्यक्रमको समय लगभग सकिसकेको छ। अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, रमिला हजुर, के छ खबर?
1: ठिकै छ दिदी, हुनुहुन्छ?
0: म एकदम सन्चै छु। तपाईँलाई कस्तो छ?
1: मलाई ठिक ठिकै छ दिदी।
0: ठिक ठिकै मात्र, पूर्ण रूपमा ठिक छैन
1: क्या? कस्तो, एक हप्ता भइसक्यो, रुगा लागेको हराएको छैन कि राम्रोसँग?
0: अपूर्णमै हुनुहुन्छ, ल पूर्ण होस्, यहाँको रुगामर्गी भएको छ है त।
1: हजुर हजुर।
0: खाना खानु भयो कि छैन?
1: मेरो भइसक्यो दिदी, खानुभयो?
0: मेरो त नहुने कुरै हुँदैन, हेर्नुहोस् अघि नै खाएर फेरि अब एकछिनमा त भोक पो लाग्ने बेला भयो होला।
1: मलाई नि भोक लाग्ने बेला भइसक्यो दिदी, आउनुहोस् दुवैजना खाउँला।
0: ल हुन्छ, अब दिदी खाँदा दिदी फेरि आउँला। अब म आउँ कि हाम्रो रमिलाजी त आउनुहुन्छ? ठिकै छ, मै आउनु पर्ने भए समय मिलाएर
1: हो
0: र? ल ठिकै छ, म अब आफै त आउन भ्याउँदैन होला कुनै दिन है।
1: हुन्छ है,
0: ल ठिक छ, गरिकै आउनु भए खुसी लाग्यो। अब समय पनि त्यति धेरै छैन, हामी अन्तिममा छौ। यहाँले कुन चाहिँ गीत रोज्नुहुन्छ?
1: मलाई के अरे विष्णु माझीको जुन भैनी राखिदिनु न दिदी, दसैँको गीत।
0: ल दसैँको विष्णु माझीको आवाजमा रहेको जुनसुकै भए पनि गीत बज्छ, साथी सङ्गीलाई सम्झनुहोस् न।
1: पहिला प्रथम दिदी तपाईँलाई एफएम होल युनिट साथीहरू सम्पूर्णलाई भन्ने छुटिन्छ ल।
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला आजी, उहाँले विष्णु माझीको आवाजमा रहेको दसैँको जुनसुकै भए पनि गीत भन्दै हुनुहुन्छ। अवश्य म फोन लिन्न, साथीले रोज्नु भएको गीत पनि कार्यक्रममा राख्नुपर्ने हुन्छ र तपाईँका कमेन्टहरू छोटो मिठोमा वाचन गर्दै अब चाहिँ विदा हुनुपर्ने बेला पनि भइसकेको छ। यति बेला हामीसँग अर्को कमेन्ट प्राप्त भएको छ, हुनुहुन्छ धेरै साथीहरूको कमेन्ट छ। अप्सरा खड्काजी लेख्नुहुन्छ, नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है, रामे छापको नामाडीबाट, हाल चाहिँ काठमाडौँबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। गुरासजीले भने गुड मर्निङ, नमस्ते दिदी, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मिलन घाइले मोटोजीले पनि हेलो दिदी नमस्ते है, कार्यक्रम सुन्दैछु, तिनजुरी मिडिया ग्रुपको मेम्बर मिलन घाइले मोटो, तेरथम गर्वै हालजे दुहा कट्टरबाट भन्दै हुनुहुन्छ, अब बस्ने गीत सबैको लागि ल भन्नुभएको छ। कल्पना साङपाङजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। उहाँको कमेन्ट मैले अघि पनि वाचन गरिसकेको हो जस्तो लाग्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै हामीसँग अन्य साथीहरूको पनि कमेन्ट चाहिँ प्राप्त छन्, म हेर्दैछु साथीहरूको कमेन्ट वाचन गर्नै पर्छ। सुमित सुनवार किरातजीले पनि लेख्नुहुन्छ, गुड मर्निङ हजुर, म कार्यक्रम सुन्दैछु है, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी गीता लिम्बुजीले पनि शिवारू है, म चिताकुली गीता इलामबाट जन्मदिनको धेरै धेरै शुभकामना राइने काजल निशा बान्तवालाई भन्दै हुनुहुन्छ, उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी क्षेत्रीय आयुषीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। बुद्ध वज्राचार्यजीले पनि आवाजको दुनियाँ साथी जनार्दन नेपाललाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना रेडियो परिवारको तर्फबाट भन्दै हुनुहुन्छ। जनार्दनजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौं। त्यस्तै देवेन किशोर रञ्जानजी पनि सबैभन्दा पहिला त आफ्नो अनुहार राम्रोसँग सफा गर्ने गर्नुहोस्, जाबो ऐना सफा गरेर अनुहारमा लागेको दाग कहाँ सफा हुन्छ र भन्दै हुनुहुन्छ। पक्कै पनि हामीले ऐना हेरे पनि अनुहार भन्दा ऐना पनि सफा गर्नु पर्यो र अनुहारलाई पनि सफा गर्नु पर्यो, दुइटै बराबरै हो जस्तो लाग्यो यहाँ चाहिँ, किनकि हामीले अनुहार मात्र हेर्दै ऐना सफा गरेनौँ भने पनि काम छैन होइन अनुहार सफा गर्यो ऐना चाहिँ सफा नै गरेन भने पनि काम छैन, दुइटै हो कि जस्तो लाग्छ है त। त्यसै गरी हिरा बहादुर लकाईजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ। राई सफल आयुषीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मीडिया प्रेमी राई अनिसाजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। सुरेन्द्र बानियाजीले पनि नमस्ते हजुर कार्यक्रम सुन्दैछु नेपालगंज बाँकी आलजी भरतपुरको चितवनबाट भन्दै हुनुहुन्छ। उनको साथी जीवन कार्कीजीले पनि हजुर पोखरीले नमस्कार आरामी हुनुहुन्छ होला कार्यक्रम सुन्दैछु पोखराबाट अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। अञ्जन थुलुङजीले नमस्ते मञ्जन थुलुङ युएबाट अब बच्ने गीत सबैको लागि भन्नुभएको छ। एल्सना कुलुङ राईले पनि मिस्यू भन्दै हुनुहुन्छ सबैलाई। बिर्जन लिम्बुजीले पनि अब बच्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्दै हुनुहुन्छ। सन्देश तुलाङ्गीजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँहरू सबैलाई विशेष धन्यवाद। मगर्नी मायाजीले पनि नमस्ते है दिदी भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। लगभग अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ साथै, तपाईँले हामीले तिनजेलसम्म पठाउनु भएका तपाईँका कमेन्टहरू पनि मैले वाचन गरेर सघाइसकेको छु जस्तो पनि लागिरहेको छ, सम्भवत वाचन भइसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी अप्सरा नेपाली, मनोज कार्की, माया मगर, रिया योगी, रमिला तामाङ लगायत सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्छु। र कार्यक्रम लोकोशैली अवधिभरपछिका मिठा गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, साथी सम्झना खड्गीको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो रमिलाजीले रोजाइमा पार्नु भएको एकदमै मिठो रमाइलो गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम लोकको शैलीको बोसाईबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँको रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा देखिन थालेका असामान्य र विनाशकारी विपदका लागि परम्परागत पूर्व सूचना प्रणाली प्राप्त नहुने बताउनु भएको छ। काठमाडौँमा हिजो भएको परिवर्तनशील हिमालयमा जल सुरक्षा विषयको उच्च स्तरीय संवादमा उहाँले बाढ़ी नदीमै सीमित हुन्छ र घरसम्म आइपुग्दैन भन्ने आम बुझाइका कारण पनि पछिल्लो समय मानवीय क्षति हुने गरेको बताउनु भएको छ। भदौ 10 गते भुटेकोशी त्रिशुली करिडोरमा आएको बाढ़ीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको स्मरण गर्दै उहाँले यस्ता विपदलाई हिमाली सुनामीको संज्ञा दिनुभएको छ। पूर्व सूचनाले खतरा आउँदै भन्ने जानकारी मात्र नभई त्यसको गम्भीरता बुझाएर मानिसलाई समयमै सुरक्षित ठाउँमा पुग्न सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहतमा परिचालन हुन सक्ने बताउनुपर्ने उहाँको भनाई छ। संवादमा अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था महानिर्देशक डाक्टर मार्क स्मिथले पानी खाद्य ऊर्जा जनस्वास्थ्य र आर्थिक विकाससँग प्रत्यक्ष जोड़िएकाले एकीकृत र वैज्ञानिक पानी व्यवस्थापन आवश्यक रहेको बताउनु भएको छ। नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला साइद मुबारक जरवान अल अस्मीले हिम नदी पग्लने अनियमित मनसून र हिम नदी विस्फोटकका जोखिम नेपालका लागि भविष्यको मात्र नभई वर्तमान चुनौती बनिसकेको बताउनु भएको छ। संघीय संसदको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 93 को उपधारा 2 बमोजिम नेपाल सरकार र मन्त्री परिषदको 2083 असोज 13 गतेको सिफारिशमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर राउतका अनुसार अधिवेशन असोज 16 गते शुक्रबार राति 12 बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो। बागमती प्रदेश सरकारले बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग अनुदान सहयोग माग गर्ने निर्णय गर्नुभएको छ। बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको आज बसेको बैठकले रसुवा बारीबाट क्षतिग्रस्त पूर्वाधार निर्माणका पूर्ण निर्माणका लागि सरकारसँग 1 अर्ब अनुदान माग गर्ने निर्णय गरेको छ। क्षतिग्रस्त पूर्वाधार पूर्ण निर्माणका लागि सरकारसँग अनुदान माग गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भरत बहादुर केसले जानकारी दिनुभएको छ। बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। प्रदेशका मन्त्रालयहरू गम्भीर गाभिएपछि प्राविधिक तथा कार्यक्षेत्रगत जटिलताका बीच सरकारले 1 मन्त्रालयमा 2-2 जना सचिव हुने गरी जिम्मेवारी तोकिएको छ। यद्यपि प्रदेश सरकारले हालैको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएन्डएमले मन्त्रालयहरूमा 1 दरबन्दी रहने निर्णय गरेको छ। मन्त्रालयहरू गाभिएपछि फरक फरक प्रकृतिका क्षेत्रहरू जस्तै कृषि वन स्वास्थ्य र सामाजिक विकास उद्योग यातायात एउटै मन्त्रालय मातहत आउँदा प्राविधिक ज्ञान तथा कार्य बोझको सन्तुलन मिलाउन तत्कालका लागि क्षेत्रगत रूपमा 2 सचिवको जिम्मेवारी तोकिएको मन्त्री केसीले बताउनु भएको छ। चीनबाट साबन सहित आएका 150 भन्दा बढ़ी कन्टेनर कोरोला नाकाको नेउचुङ भन्सारको आर्मा यर्डरमा रोकिएको छ। भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार यर्डरमा
रहेको झण्डै 90% कन्टेनरको भन्सार जाँचपास भइसकेपछि सड़क अवरूद्ध हुँदा गन्तव्यतर्फ पठाउन सकिएको छैन। बाँकी कन्टेनरको जाँचपास प्रक्रिया पनि दुई दिनभित्र सकिने उहाँले बताउनुभयो। गएको शनिबार रातीदेखि परेको अविरल वर्षाका कारण बेनीजुम सोम कोरला सड़क खण्डका 46 ठाउँमा भारी पहिरो र नदी कटानले क्षति पुर्याएको छ। तातो पानी र रसुवा गढ़ी नाका बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोरोला नाका पनि सड़क अवरूद्ध भएपछि व्यापार प्रभावित भएको भन्सार प्रमुख चुटालले बताउनु भएको छ। दशैं तिहार लक्षित सामान आयात हुने समयमा सड़क अवरूद्ध हुँदा राजस्व संकलनमा समेत असर परेको भन्सार कार्यालय जनाएको छ। यसैबीच वर्षाका कारण 5 दिनदेखि अवरूद्ध जुमसुम कोरोला सड़क खण्ड हिजोदेखि संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। कैलालीमा च्याउ टिप्न गएका एकजनाको मृत्यु भएको छ। गौरी गंगा नगरपालिका 6 मैया स्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट सोही ओडाको चरी डाँडा बस्ने 40 वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब 5 बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको बताएको छ। घटनाबारे बिहान 8:05 बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बहादुर शाहीको कमाण्डमा 4 जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली बिहान 8:45 बजे घटनास्थल पुगेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय चौमालामाबाट करिब 13 किलोमिटर दक्षिण पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकाले इरान वरपर आफ्नो सैन्य उपस्थिति थप बढ़ाउने तयारी गरेको छ। अमेरिकी सेनाले थप करिब 9,000 सैनिक तथा मरिन सहित तेस्रो विमान वाहक युद्ध समूह र अर्को ल्याण्डिङ समूह मध्यपूर्वतर्फ पठाउन थालेको छ। यसैबीच यससँगै आगामी अक्टोबरको अन्त्य वा नोभेम्बरसम्म इरान वरपर 3 वटा अमेरिकी विमान वाहक समूह 2 वटा ल्याण्डिङ समूह रहने अपेक्षा गरिएको अमेरिकी अधिकारीले बताउनु भएको छ। अमेरिकी संचार माध्यमका अनुसार यसअघि नै मध्यपूर्वमा रहेको अमेरिकी सैन्य शक्तिसँग थप सैनिक र युद्धबोध जोड़िएपछि यस क्षेत्रमा अमेरिकी नौसैनिक तथा हवाई शक्ति उल्लेखनीय रूपमा बढ़नेछ। नयाँ परिचालनमा यूएस थियोडोर रूजभेल्ट विमानवाहक युद्ध समूह र यूएएसएमएस मेकिन आइल्याण्ड नेतृत्वको ल्याण्डिङ समूह पनि रहेका छन्। अमेरिकाको पछिल्लो सैन्य परिचालन इरानसँगको वार्ता अन्योलमा रहेको बेला भएको हो। गम्भीर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ताका लागि उचित कदम नचाल्ने गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आवश्यक परे इरानमाथि पूर्ण सैनिक कार्यवाही तीव्र पार्न सक्ने संकेत गर्नुभएको छ। ट्रम्पले नोभेम्बरको अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि बमबारी बढ़ाउन सकिने सम्भावनाबारे समेत उल्लेख गर्नुभएको छ। यसैबीच विश्वको प्रमुख तेल आपूर्ति मार्गमा रूपमा रहेको हर्मुज जलमार्गमा तनाव थप बढ़ेको छ। जलमार्गबाट गुज्रिएको ठूलो तेल ट्याङ्करमा अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको रिपोर्ट सार्वजनिक भएको छ। पछिल्लो दिनमा हर्मुज क्षेत्रमा ट्याङ्करमाथि भएका आक्रमण र अमेरिकी सैन्य गतिविधिका कारण व्यावसायिक जहाजको आवतजावत र तेल आपूर्तिको सुरक्षाबारे चिन्ता बढ़ेको छ। हर्मुज जलमार्ग विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक रहेको छ। खबरको अन्त्यमा खेल खबर। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोली 20 औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फर्किनु भएको छ। नेपाली टोली गैराति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो। नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ। नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई 12 वर्षपछि हराउन सफल भएको छ। नेपालले यसपटक अफगानिस्तानलाई 5
विकेटले हराएको हो। समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक भन्दा नेपालले आयोजक जापानसँग अंक भारिएको थियो। समूह विजेताका साथ क्वार्टर फाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकालाई प्रतिस्पर्धी पाएको थियो। श्रीलंकासँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो। नेपाल आईसीसी टी20 वरियतामा श्रीलंका भन्दा पछाडि रहेको कारण क्वार्टर फाइनलबाट बाहिरिएको हो। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: Горбаның нүкілігі жоғат, симент, жоста пата, чайны, қабатылы оны ола, периумын талима тестурам жоғадыр күпошылты қан ола батыр.
1: Кака, тимлай әтіні тха чайна? Аба хамрай манталима дипжоти адвар энд саплайерс хуле ни кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप
4: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल केको टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि यहाँ त दूध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
8: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
7: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
8: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
7: उपाय नम्बर तीन बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
8: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
7: उपाय नम्बर पाँच मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
8: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
7: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
8: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित तीन अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
8: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
4: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
8: लक्ष्य 22 पटक।
4: स्वीकृत बजेट 88 लाख।
8: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
4: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
8: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
4: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
8: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
4: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
8: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
4: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
8: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
4: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
8: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
4: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
8: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
4: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
8: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
4: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
8: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
4: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
8: मौरी पालन व्यवसाय र मह प्रशोधन।
4: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
8: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
4: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
8: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरणहरूको उत्पादन, प्रशोधन र भण्डारण।
4: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
8: मौरी पालन व्यवसाय र मह प्रशोधन।

0: उत्पादन तथा प्रशोधन,
1: फलफूल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण,
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गारिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपर दिपमा म कार्यक्रम प्रस्तुत श्रीराज यहाँ उपस्थित भइसकेको छु। तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि पलाज विशेष बनाउनको लागि प्राविधिक बाटोमा हुनुहुन्छ ललिताजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ दि पप। हामी हप्ताको छ दिन आउँछौ, आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ। तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्छौ, तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्छौ। आउन सक्नुहुन्छ नम्बर 0484040026 रहेको छ, 0484040026 को माध्यमबाट आउन सक्नुहुन्छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। आजको बसाइमा हामी तपाईँले नै रोजाइमा पार्नुभएका पप गीतहरू तपाईँकै माझमा राख्छौँ भने छोटो मिठोमा साथीभाइ आफन्तलाई पनि सम्झना दिनेछौ भन्दै यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। तपाईँको माझमा फुल बुट्टे सारी बल गीत राखेर त्यसपछि आउँछ रेडियो सुन्दै गर्नुहोला, मेसेजहरू पठाउँदै गर्नुहोला, फोन गर्दै गर्नुहोला है त।

0: सहयोगी तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। आवाज नमस्ते राज महासु प्राविधिक पाटोमा यति बेला हुनुहुन्छ सञ्जनाजी, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं। तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे नम्बर 0840 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ। 0840 40 00 26 को माध्यम भएर आउनुहोला भन्ने मैले चाहे कुराकानी गर्नेछौ। तपाईँले नै रोजाइमा पार्नुभएका पप गीतहरू हामी तपाईँकै माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ उहाँसँग छोटो मिठोमा कुराकानी गर्ने कोसिस हामी गर्छौँ, कोही हुनुहुन्छ भने होइन। यति बेला नम्बर 0840 40 00 26 को माध्यम भएर आउनुहोला। यति बेला कोही हुनुहुन्छ? हेलो, हजुर नमस्कार।
1: नमस्कार सिरा सर, नमस्कार।
0: नमस्ते नमस्कार विक्रम सर, सेवा होइन विक्रम सेवा सर होइन
1: एकदम सर।
0: ओके,
1: खाना बिर्सिन लाग्यो फेरि?
0: कहाँ बिर्सिनु, मैले बिर्सेको छैन। ओट चाहिँ फम्बल हुन्छ, तल माथि हुन्छ कहिले कहीँ, त्यो भएर हो। खाना देवीबाट हुनुहुन्छ, रूप टेलर रहेको छ, बबाल चलेको छ रूप टेलर, यस्तै हो। बेला बेलामा यसो फोन गर्नुहुन्छ, नभए सुनेर साथ दिनुहुन्छ। मलाई थाहा छ नि हजुरको बारेमा,
1: एकदम एकदम थाहा हुनु पर्यो नि हजुर।
0: ठिक छ, अनि खाना खानुभयो, के गर्दै हुनुहुन्छ?
1: खाना भर्खरै खाएँ सिरा सर म।
0: ए, भर्खर खाएर पसलतिरै खानुभयो अथवा घरबाट खाएर भर्खर जानुभएको पसलमा?
1: होइन, म पसलमै खाएँ सिरा सर, अब चापाचाप भयो त्यसले गर्दाखेरि पसलतिरै खाना ल्याइन्छ अनि खाइन्छ सर।
0: भनेपछि चाडपर्व लागिसकेपछि अहिले व्यापार बढेको छ
1: हजुर सिरा सर, हजुरहरूको कृपाले बढिरहेको छ।
0: ओके, हाम्रो भन्दा पनि हजुरको कृपा रहेको छ, काम राम्रो गर्नुहुन्छ एकदम होइन। घर पर्दा राम्रो भइसकेपछि सबको रोजाइ पनि हुन सक्छ, त्यो पर्न सक्छ, त्यो भएर पनि हुनसक्छ। ठिक छ, काम गर्नुपर्छ, हुनुपर्छ पनि भन्न चाहे। अनि मौसम कस्तो छ त्यतातिर?
1: मौसम ठिकै छ सिरा सर, अब त्यति ठ्याङ्गा पनि होइन, त्यति ऊ पनि होइन, तर नर्मली शीतल शीतल राम्रो
0: राम्रै छ भनेपछि
1: हजुर हजुर।
0: ओके, ठिक छ, खुसी लाग्यो। मौसम भनेको ठिक ठिक राम्रो हुनु पर्यो, पानी पनि पर्नु भएन अनि धेरै अब होइन हावाहुरी यताउति पनि हुनु भएन, घाम पनि लाग्नु भएन बेस्तरी बेस्तरी घाम लाग्यो भने पनि सरको घाम अनि बेस्तरी पानी पर्यो भने पनि खत्तम, ठिक्क भयो भने राम्रै हुन्छ जस्तो लाग्छ।
1: एकदम एकदम
0: ठिक छ, खुसी लाग्यो, सम्झिदिनु भयो। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आजको बसाइमा
1: सिरा सर? मलाई चाहिँ नवीन के भट्टराईको जुनसुकै गीत भयो नि, नवीन के भट्टराईको एउटा पुरानो गीत बजाइदिनु होला है।
0: ओके, राम्रा राम्रा छन्,
1: जुनै पनि गीत सुनौ सुनौ लाग्ने नै छ, त्यसले गर्दाखेरि आज मलाई त्यही नम्बर लाग्यो भएर चाहिँ रोजी जुनसुकै गीत भयो नि बजाइदिनुहोस्।
0: ओके हुन्छ, हामी राख्नेछौँ पनि मलाई चाहिँ। साथीभाइ आफन्तलाई छोटो मिठो सम्झिदिनुहोस् न।
1: साथीभाइ आफन्तलाई सम्झिनु पर्दा चाहिँ मेरो चाहिँ विशेष साथी भने नि जे भनेर नै हो, हजुरहरू टिम सबैलाई भन्दै
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 0840 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ। नवीन के भट्टराईको गीत राखिदिनुहोस् न है भन्नुहुन्छ उहाँले। त्यस्तै गरेर नम्बर 0840 40 00 26 रहेको छ, 0840 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहे। नम्बर 0840 40 00 26 रहेको छ, आउनुहोला पनि भन्न चाहे। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन गर्नेछौँ पनि भन्न चाहे। माध्यम धेरै छन् कार्यक्रममा सहभागी हुने माध्यम, तपाईँलाई जुन मनपर्छ सो माध्यम भएर आउन सक्नुहुन्छ भन्न चाहे। यति बेला कोही हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ, नभए भने गीततर्फ लागिहालौँ। हामी तपाईँको माझमा एउटा गीत राख्न चाहन्छौँ, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला है त।

0: अहिले तपाईँको माझमा राख्यौं कार्यक्रम टपक दिपक पनि अर भइराखेको छ. आउन सक्नुहुन्छ नम्बर 0848 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ अनि मेसेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ. तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु. यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर. नमस्कार.
1: नमस्कार दाइ.
0: नमस्कार रमिलाजी, स्वागत छ कार्यक्रममा.
1: धन्यवाद.
0: के छ खबर?
1: मेरो ठिकै छ दाइ, सन्चै हुनुहुन्छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ. खाना भयो?
1: दाइ खानुभयो?
0: मेरो पनि भइसक्यो. के गर्दै हुनुहुन्छ?
1: घुम्न हिँडे नि बजारतिर.
0: बजारतिर घुम्न हिँड्नु भएको छ? किन त्यसै यसै कि
1: होइन? काम छ निकाल्दा अब दसैँ आयो अनि अलिअलि पैसा निकाल्नु पर्यो बहिनी.
0: ओके, पैसा हामीलाई पनि यसो दिनुहोस् न.
1: ए हुन्छ नि, कति चाहियो दाइ? तपाईँलाई करोडदेखि मुनि चाहिँ दिँदैन ल.
0: करोडदेखि माथि हो? ओके ठिक छ, दिनुहोस् न 1 करोड.
1: हुन्छ हुन्छ, आउनु न.
0: त्यसलाई ठिक छ. अनि रेडियो सुन्नु हुँदो रहेछ होइन?
1: मैले सुनेको छैन.
0: छैन, ठिक छ. यसो बेला बेलामा यसो
1: आज चाहिँ सुनेन क्या, आज हिँडेको छ क्या बाटोतिर.
0: ठिक छ, यसो बेला बेलामा यसो साथ होइन, यसो समय मिलाएर साथ होइन, समय मिलाएर सुनेर साथ दिनु होला भन्न चाहे. ठिक छ, कुन चाहिँ सुन्न चाहनुहुन्छ?
1: मलाई उर्गेन डङ्गो मै झुट राखिदिनु न.
0: मै झुट?
1: हजुर.
0: तपाईँ झुटी हुनुहुन्छ?
1: अनि कहिले काहीँ झुट नै बोल्नुपर्छ नि, कति कति बोल्नु.
0: होइन, झुट चाहिँ कहिले नबोल्नु. म
1: कहिले सानो सानो कुरा पनि एकछिनमा फेरि भन्नुपर्छ नि, एकछिन झुट गरेर निराश बनाउनुपर्छ.
0: ओके ठिक छ,
1: तपाईँलाई हजुरलाई होइन
0: रहेछ. ठिकै छ, के भनिनँ मैले, ठिकै छ. ओके, हामी गीत राख्छौँ उर्गेन्दङको मै झुटो. बोल गीत राख्नेछौँ, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
1: पहिला प्रथम दाई तपाईँलाई अनि प्राविधिक दिदी यसरी अनि निर्मला पौडेल, मन्जु परियार, सपना तामाङ, सजिना तामाङ सम्पूर्ण छुट्टिन्छु ल.
0: हस् धन्यवाद. उर्गेन्दङको मै झुटो बोल गीत राखिदिनुहोस् न ल भनेर बाहिरिसक्नु भएको छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पालो तपाईँको 0848 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ. 0848 40 0026 साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ. तपाईँले पठाउनुभएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे. यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार. हेलो.
2: हेलो दादा हजुर, नमस्ते.
0: नमस्कार हजुर, शुभनाम.
2: म इन्दिरा मङ्गर बोलेको, सिन्धुलीबाट.
0: इन्दिरा, के छ खबर? के छ खबर?
2: दादा हजुर के छ नि?
0: ठिक छ, राम्रो छ, रमाइलो छ. खाना भयो?
2: खाना भइसक्यो. अनि दादा हजुरको भयो?
0: मेरो पनि भयो. मौसम कस्तो छ?
2: धुम्मा धुम्मा बादल आइरहेछ, अलिअलि घाम.
0: राम्रै छ, रमाइलो छ है.
2: कस्तो छ नि?
0: रामेछापको पनि राम्रो छ, रमाइलो छ. बबाल बिन्दास छ, काश छ, पिनमाना छ है. ठिक छ. अनि धेरै पछि हो तपाईँसँग मेरो कुराकानी?
2: पहिलोचोटि भन्नुपर्छ.
0: पहिलोचोटि सुन्ने गर्नुहुन्थ्यो कि नै?
2: सुन्ने गर्नु.
0: ओके ठिक छ, यसो बेला बेलामा होइन सम्झिदिनु होला पनि भन्न चाहन्छु. भन्दै साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, हामी राख्छौँ. साथीले आफन्तलाई सम्झिदिनुहोस् न.
2: सर्वप्रथम त दाई हजुरलाई अनि टेक्निसियनमा को हुनुहुन्छ उहाँलाई अनि सिन्धुलीमा बस्छ भाइ अनि बुबा मम्मी सबैलाई
0: धन्यवाद. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. यति बेला हामी गीततर्फ लाग्छौँ. उर्गेन्दङको मै झुटो बल गीत राख्छौँ, त्यसपछि फेरि आउँछौँ रेडियो सुन्दै गर्नलाई त.

तब को मज में राख्य कार्यक्रम टपअप टपअप अनियर भइराखेको छ। आवाज में श्रुतराज में छु। आउन सक्नुहुन्छ नम्बर 0840 40 0026 रहेको छ। 0840 40 0026 को माध्यम भएर आउन सक्नुहुन्छ। साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, उहाँलाई म कार्यक्रममा सहभागी गराइहाल्छु। हजुर नमस्कार। श्रोमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। ठिक छ, आउनु होला। नम्बर 0840 40 0026 रहेको छ। तपाईँले नै रोजाइमा पार्नुभएका पवित्रहरू तपाईँकै माझमा हामी राखिरहेका पनि छौँ पनि भन्न चाहे। 0840 40 0026 रहेको छ स्टुडियोको नम्बर, खाली रहेको छ पनि भन्न चाहे, आउनु होला। यति बेला केही मेसेजहरू छन्, म सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू केही छन् भने म वाचन गर्न चाहन्छु। नमस्ते दाई, मिठो सम्झना छ है काठमाडौँदेखि भन्नुहुन्छ। तिलक वाइटी आइडी रहेको छ सम्झना सबै भन्नुहुन्छ। सपना तामाङ हुनुहुन्छ, रमिला मलाई पनि दिनु ल 1000 जति दसैँको लागि भन्नुहुन्छ। रमिलाजी सुन्न पाउनु भएको छैन आज, उहाँले अघि सुन्नु भएको भए पक्कै पनि दिनुहुन्थ्यो होला। अप्सिता खड्का हुनुहुन्छ, रामी साहबको नमाडी घर हाल्छु काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। विनोद बरुवालजी हुनुहुन्छ, उहाँले पनि सालुबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। अर्जुन आँखा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु शङ्खासा बजारमा दुई थाम्पकबाट। अर्जुन आँखा हो भन्नुहुन्छ। मिडिया प्रेमी राई अनुसार छेत्री हरपल रोशनी मन्जी तामाल ठकुरी छेत्री अलि सबान्त राई अर्जुन जिमे ललित जिमे लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँले पनि विशेष रूपमा धन्यवाद। त्यति बेला अर्कै एउटा गीत तपाईँको माझमा राख्न चाहन्छौ, त्यसपछि आउँछौ। यति बेलाको समयमा तपाईँको माझमा ब्रुस स्पेनको गीत।

Ne bileyim imaya, lan röyse sen ani, sen akan bana istesdir ayeti, git apayka mazma. Rakhyum, lagba karikram ka samaya bachi sakina sakina lagi sakiye ko cha, kei samaya matra bangi cha, bachi chutin parne wani cha, etinjal sama desh tata videsh ma raera, bibinna maadden bata sani ra saad din bu. Manda dhik dhandivad dina chanchu, pun muna chahe, sachi tai mesej garur saad din bu, bishwishtri ma dhandivad dina chanchu, pun muna chanchu, tishtai garura. कार्यक्रमलाई शेयर गरेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो, फोन ट्राई गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष विशेष विशेष विशेष रूपमा धन्यवाद दिँदै अबको आजको विषयबाट चाहिँ म कार्यक्रम प्रस्तुत श्रीराजमा छुट्न चाहन्छु। के मेसेजहरू हुन सक्छन् भन्ने होइन, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त त्यो मेसेजहरूलाई म सर वाचन गरेर आजको विषयबाट छुटे भन्दै छुट्न चाहन्छु। ओके ल ठिक छ, विशेष रूपमा धन्यवाद। अन्तिममा तपाईँको माझमा कन्दरा ब्यानको गीत रहेको छ, तगारोमा रुमाल राखी बाटो छिट्यौ तिमीले, गीत राख्दै राख्दै आजको वस्तुबाट छुटिन्छ। हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: लिएर सामूहिक रूपमा जलाशयमा स्नान गर्ने चलन छ। स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा जिमुतावाहन देवतालाई पिना र तेल चढ़ाउने गरिन्छ। व्रतको मुख्य दिन व्रतालु महिलाहरूले बिहान स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर निराहार व्रत बस्ने गर्छन्। यस क्रममा दिवंगत हजुरआमा सासू आमा लगायत तीन पुस्ताभित्रका महिला पितृलाई तर्पण दिने तथा प्रसादी चढ़ाउने परम्परा रहेको छ। जितियाका अवसरमा महिला समूहमा गीत कथा तथा सांस्कृतिक कार्यक्रम गर्ने र आफन्त तथा साथीभाइसँग भेट गरी शुभकामना आदान प्रदान गर्ने चलन समेत छ। साथै जीएल बाँस र घिरौलाका पात पूजामा प्रयोग हुने भएकाले प्रकृति तथा वातावरण संरक्षणको सन्देश समेत यस पर्वले दिने गरेको स्थानीयको भनाइ छ। हिजो र अस्ति दुई दिन स्थिर रहेको सुनचाँदीको भाव आज तोलामा 1500 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भइरहेको छ। हिजो र अस्ति सुन तोलाको 2,93,300 रूपियाँमा कारोबार भएको थियो। यसअघि बुधबार सुनको भाव 2,800 रूपियाँले बढ़ेको थियो भने सोमबार र मंगलबार भने सुनको भाव घटेको थियो। सोमबार तोलामा एकै दिन 5,000 रूपियाँले घटेर 2,94,300 रूपियाँमा सुनको कारोबार भयो। यस्तै मंगलबार 3,800 रूपियाँले घटेर 2,90,500 रूपियाँमा सुन कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुन 700 रूपियाँले बढ़ेर 2,79,300 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि तोलाको 25 रूपियाँले बढ़ेको छ। अस्ति र हिजो 4,425 रूपियाँमा कारोबार भइरहेको चाँदी आज बढ़ेर तोलाको 4,450 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाघको आक्रमणबाट कैलालीमा एकजनाको ज्यान गयो, जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरी पालन प्रवर्धनमा जोड़ लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले उच्च ब्याजदर र जहाज अभावले नेपाल वायुसेवा निगम संकटमा, सन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू, दुई दिन स्थिर रहेको सुन चाँदीको भाव आज बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। गौरीगंगा नगरपालिका 6 रहेको भैरव महिला सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट स्थानीय 40 वर्षीय कृष्ण चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बिहान 5 बजे चौधरी सहित 3 सामुदायिक वनमा च्याउ टिप्न गएका थिए। च्याउ टिप्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो। उहाँसँग गएका अरू 2 भने भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ। नेपालमा मौरी पालनको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, रोग तथा परजीवीको संक्रमण, साना खपेटेको प्रकोप र अव्यवस्थित मह शिकारका कारण व्यावसायिक मौरी पालन तथा जंगली मौरी संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। मौरी पालन विकास केन्द्र चितवन भण्डाराका कार्यालय प्रमुख सुजन अमगाईका अनुसार मौसममा आएको परिवर्तनसँगै मौरी पालकले चरणको अभाव, रोग तथा परजीवीको संक्रमण र साना खपेटेको प्रकोप जस्ता समस्या सामना गरिरहेका छन्। वरिष्ठ महक्षेत्र विकास विज्ञ सुरेन्द्र राज जोशीका अनुसार आर्थिक वर्ष 81-82 नेपालमा 2,76,000 मौरीका घरबाट 4,278 टन मह उत्पादन भएको छ। अब विदेशको खबर। पाकिस्तानले अफगानिस्तानको पूर्वी प्रान्त कुनार र दक्षिणी प्रान्त हेलमाण्डमा लक्षित गरी हवाई आक्रमण गरेपछि दुई देशबीचको सीमावर्ती तनाव थप चर्किएको छ। अफगानी अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमणमा 9 सर्वसाधारणको ज्यान गएको छ भने 11 घाइते भएका छन्। अफगान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका घर समेत क्षतिग्रस्त भएको बताउँदै घटनाको निन्दा गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। तर पाकिस्तानले भने आफ्नो कार्यवाहीमा 22 लडाकू मारिएको दावी गरेको छ। पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले हवाई कार्यवाही आतंकवाद विरोधी अभियान अन्तर्गत गरिएको र सीमापार रहेका लडाकूका आश्रयस्थल तथा हतियार भण्डारलाई लक्षित गरेको जनाएको छ। सीमा क्षेत्रमा लामो समयदेखि चलिरहेको सुरक्षा तनाव र दुई देशबीच बढ़दो अविश्वासका बीच भएको पछिल्लो घटनाले क्षेत्रीय सुरक्षामा थप चुनौती बढ़ाएको छ। अब खेल खबर। क्रिस्टियानो रोनाल्डो बिना नै पोर्चुगलले यूएफए नेशन्स लीगमा डेनमार्कलाई 4-2 गोलले पराजित गरेको छ। डेनमार्कको मैदानमा भएको खेलमा पोर्चुगलका जीआओ क्यान्सोले, रामोस, भिन्टिया र जोआले फलिङ्सले गोल गरेका छन्। डेनमार्कका मिकेल डाम्सगार्ड र रास्मुस होइलुण्डोले एक एक गोल फर्काए। रोनाल्डो बिना खेलेको पोर्चुगलले लगातार तेस्रो जित निकाल्दै समूह ए मा आफ्नो प्रभाव कायम राखेको छ। प्रशिक्षकसँग विवाद भएका खबरपछि रोनाल्डोले राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए। खेलमा डेनमार्कलाई 2 बराबरी गरे पनि पोर्चुगलले दोस्रो हाफमा 2 गर्दै 4-2 सहज जित निकालेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। उच्च ब्याजदर र जहाज अभावले नेपाल वायुसेवा निगम संकटमा, 4 इन्जिन मरमतका लागि मात्रै झण्डै 8 अर्ब रूपियाँ लाग्ने, तराई मधेसमा जितिया व्रत शुरू, प्रकृति तथा वातावरण संरक्षणका लागि पनि महत्वपूर्ण, दुई दिन स्थिर रहेको सुन चाँदीको भाव आज बढ़्यो, सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार, पाकिस्तान र अफगानिस्तान सीमामा तनाव, हवाई आक्रमणमा 9 सर्वसाधारण मारिए, क्षेत्रीय सुरक्षामा थप चुनौती, र नेशन्स लीगमा रोनाल्डो बिना नै डेनमार्कमाथि पोर्चुगलको सहज जित। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हजुरको रेडियो 102.1 MHz।
1: लौ आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।
2: ओ प्रकाशको

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863024022।
5: तन्नै पैसो कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998 0845403998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
10: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
10: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
10: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
10: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम श्रेय सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि समीचरणबाट साथ दिनुभएको छ ललिता हाइले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एक साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम श्रेय सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि समीचरणबाट

के साथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र आज शुक्रबारको बसाई आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। र आज शुक्रबारको बसाईमा तपाईँको माझमा हामीले चलचित्र गीतको ट्र्याक लिएर आएका छौं। ट्र्याक सुनेर तपाईँले चलचित्रको नाम र गीतको नाम चिन्नुपर्ने हुन्छ र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0484 40 40 0026 फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राखेर हामीले सिने सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस् र आज चाहिँ हामीले चलचित्रको गीतको ट्र्याक लिएर आएका छौं। ट्र्याक सुनेर तपाईँले गीतको नाम र चलचित्रको नाम मात्रै भन्नुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0440 40 0026 तपाईँले फोन गरेर आउनुपर्ने हुन्छ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यो समय तपाईँ कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ, सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै यति बेला फेरि हामी अर्को मिठो गीततर्फै लाग्नेछौ। गीतपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौं, म त मर्छु कि क्या हो ठुली सुगीता राखिसकेका छौँ। फेरि पनि यसै मिठो गीत सङ्गीतहरू कार्यक्रम समय अवधिभरि बजिराखेको छु र तपाईँहरूले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, विक्रमजी बोल्नुभयो?
1: हजुर।
0: के छ, आराम हुनुहुन्छ नि?
1: एकदम आराम हजुर, सिस्टर आराम। गीत सुनेर बसिरहेको छु हजुर।
0: गीत सुनेर बसिराख्नु भएको थियो? ठिक छ, सुन्नु पर्छ नि गीत सङ्गीत भन्ने कुराहरू त होइन?
1: हजुर हजुर हजुर।
0: अनि अरू के छ हजुरको खबर?
1: अरू ठिकठाक छ हजुर, ठिकठाक छ। पारिलो घाम लागेको छ, तारातिर छ्याङ्ग देखिया छ, साथमा तपाईँले तपाईँको कार्यक्रम सुन्दा त धेरै भएको छ हजुर, एकदम रमाइलो
0: है। एकदम धेरै रमाइलो भएको छ, अब दसैँ पनि नजिकिँदैछ, झन् रमाइलो भएको छ। मौसम पनि कस्तो, दसैँ आएको हो कि हो कि जस्तो पनि भएको छ है।
1: एकदम रमाइलो हजुर, एकदम रमाइलो। साथमा अलिअलि व्यापार बिजनेस हल्का चलेको छ।
0: ल, धेरै खुसी हुनुहुन्छ त्यसो भए झन्?
1: हजुर हजुर, अब साथमा अब त्यसमा पनि राम्रै भएको भए त झनै राम्रो हुन्थ्यो। अब कतै कतै अलिक मन लाग्छ त, क्रममा सबै ठिकै छ सिस्टर।
0: ठिक छ, अब यस्तै हो होइन, दुःख सुख भन्ने कुरा हामीले त अब गरिराखेको छन् अनि भइराखेको छ। यसलाई चाहिँ अब सधैँभरि मनमा लिएर पनि साध्य हुँदैन होइन, अब जे हुन थियो भइसकेको कुराहरूलाई मनमा पनि लिनु हुँदैन, त्यसलाई बिर्सिँदै नयाँ कुराहरू चाहिँ सम्झिँदै होइन त्यो कुराहरूलाई चाहिँ अगाडि बढाउँदै जानुपर्ने हुन्छ। ठिक छ, कार्यक्रममा आउनुभयो एकदमै खुसी लाग्छ। अनि अब खाना त भइसक्यो होला है? त्यसो भए हामी कार्यक्रम तर्फै लाग्दा हुन्छ। आज के गर्नुपर्छ भन्ने कुरा मैले जानकारी गराइसकेको छु है।
1: हुन्छ,
0: तपाईँको माझमा हामी ट्र्याक राख्छौँ, त्यहाँनिर सुन्नुहोस् है त।

0: 우리 그럼진
1: 아들 아들
0: 선물 와요?
1: 아 마이징 상생 순이야죠 아까 빨리 순이야 순이야 순 락스 요리티 순이야 상파르면서 아 살치트라 좀 무글라노 이때 말로 착해야 얼굴 와요죠
0: 살치트라 무글라노 말로 와요?
1: 이거 무글라노 좀 빨라요 말해
0: 알라틱사 아미 안티마 반에서 아마 프레스 나요 아니는
1: हुन्छ यो अब साथीहरूलाई सरासरी जाने कुरो हो अब साथीहरूले के भन्नुहुँदो रहेछ मलाई चाहिँ त्यही लाग्यो
0: अनि ल ठिक छ अन्तिमसम्म सुन्दै गर्नु होला हामी अन्तिममा भन्नेछौँ होइन कुन चलचित्र हो कुन गीत हो भनेर तपाईँहरूलाई जानकारी गराउनेछौँ अहिले भएको अवस्थाबाट हामी छुटाउँ त हवस् त नमस्कार हुनुहुन्थ्यो खाडादेवीबाट विक्रम छेवाजी हुनुहुन्थ्यो उहाँले प्रयास गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अन्तिमसम्म सुन्दै गर्नु होला भन्नुपर्ने चाहिँ र पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रदीप के भन्नुभयो धेरै समयपछि प्रदीपजीलाई चाहिँ सन्चो छैन कि क्या हो म पनि एकदम ठिक छु अनि हजुर कता हुनुहुन्छ अहिले चाहिँ मन्थलीतिरै हुनुहुन्छ मन्थली कुन ठाउँमा बस्नुहुन्छ भैँसेश्वरमा बस्नुहुन्छ ल हामी त त्यता आइराखेको हुन्छौँ त हामीले प्रदीपजीले अहिलेसम्म भन्दै थिएँ उहाँ छुटिसक्नु भएको छ ठिकै छ केही कुराहरू चाहिँ जानकारी पाऊ भन्ने सोचिरहेको थिएँ होइन अब हामी निरन्तर कहिले काहीँ चाहिँ गरिराखेको हुन्छौँ होइन साथीहरूलाई चाहिँ फोन मार्फत देखिरहेको हुन्छ चिनिरहेको हुन्छौँ त्यही भएर पनि ठिकै छ उहाँको फोन कटेको छ फेरि पनि फोन लाग्छ भने तपाईँहरूले सहभागित जनाउन सक्नुहुनेछ यति बेला मिठा गीत सङ्गीतहरू तपाईँको माझमा राख्दै एकदमै मिठा चलचित्र गीतको ट्र्याक हामीले तपाईँको माझमा राखिरहेका छौँ चिनाउने प्रयास गरिराखेका छौँ तपाईँले आउँदैन भनेर पछि नै हर्नुहोला प्रयास गर्नुहोस् कहिलेकाहीँ चाहिँ हामीले झटाएर हान्दाखेरि पनि ठ्याक्कै मिलिरहेको हुन्छ होइन त्यही भएर चाहिँ प्रयास गर्नुहोस् सबै कुरा मिल्छ भन्ने पनि छैन होइन सबै कुरा हामीले गर्न चाहेको कुराहरू सफल हुन्छ भन्ने पनि छैन प्रयास नै सबभन्दा ठुलो कुरा हो यसलाई मध्यनजर गर्दै हामी अगाडि बढ्नुपर्ने हुन्छ र तपाईँले पनि कार्यक्रम नियमित सुन्नुहुन्छ साथ सपोर्ट दिनुहुन्छ र तपाईँको माया साथ सपोर्टले हामी यहाँसम्म आइपुगेका छौँ र तपाईँसँगै रहेर बाँकी त्यो समयहरू पनि बिताउनेछौँ होइन तपाईँसँगै सहयात्रा गर्नेछौँ तपाईँलाई सन्देशहरू मूलक कुराहरू हामी जानकारी गराउँदै अगाडि बढ्नेछौँ र यति बेला हामीलाई धेरै साथीहरूले पनि कमेन्ट छोड्नु भएको छ हुनुहुन्छ यति बेला मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर हजुर पोखरेली नमस्कार हजुर आरामै हुनुहुन्छ हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी चलचित्रलाई माया गर्नुहोला सम्पूर्ण साथीलाई सम्झेको छु म चाहिँ बिरामी छु हजुर रुगाखोकीले सताइरहेको छ कार्यक्रम एकदमै राम्रो लाग्छ शुभ दिन फेरि भेटौँला भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद होइन अस्वस्थ भएर पनि कार्यक्रममा म्यासेज गर्नुभएको छ शीघ्र स्वास्थ्य लाभको कामना हजुरलाई पनि जनकुटा जारी मगर चाहिँ हुनुहुन्छ गुड आफ्टरनुन म चाहिँ म पनि कार्यक्रम सुन्दैछु कार्यक्रम एकदमै राम्रो छ है भन्दै हुनुहुन्छ त्यसै गरी सोनिम राईजी हुनुहुन्छ उहाँले पनि मिस यु अल भन्नुभएको छ सङ्गीता लामा सङ्गीतजीहरू हुनुहुन्छ मिस यु अल माई फ्रेन्ड प्यारी दिजु भन्नुभएको छ थ्याङ्क यू सो मच हजुरलाई शुक्रराज र शैली जस्तै हुनुहुन्छ हेलो हजुर नमस्कार साङ्गीतिक अभिवादन म 5 तारिक ल्याङ सात घर भइहाल्छ फिल्म 4W शुक्रराज र शैली निर्दोष हो अब बच्ने गीत मार्फत साथीहरूलाई समर्पण गर्नुपर्छ साथीहरू यस प्रकारको छ जीवन सहयात्री कमला र शैली प्रेम कला चारवटी केन्द्र छ बाँध्यो फेरि त्यसै गरी हुनुहुन्छ अरुणा उहाँको कमेन्ट पढ्दै थिएँ हुनुहुन्छ अरुणा साम बाँपे गोपाल भाइ चटपटे मनिषा शेर्पा गगन तेरेसमी सुमी लिम्बू सञ्चय माइकेरुङ ताराशङ्कर विनिता तहाल सुवेदी मनमाया तिमिल सेना कृष्ण रामकृष्ण एकलयात्री 5 थरेश्वर निम राई मुना खड्का सिम्पल सरिना गुरुङ सुप्रिया बान्टौ राई कविता खतानी धनुकसुमेर हर्पल रोस्नी राई सरस्वती पोखरेल राजगले मगर फ्याकुली गीता लिम्बु काली कमला निम दिलु एम्फुर राई हरिमाया चम लगाए भूपाल दुलार भागी सृजना विश्वकर्मा देवीन किशोर रञ्जना भीमनाथ मिश्र राई खड्ग शङ्कर मामा भन्नुभएको छ योगिनी मेहाङ लिम्बु भीम कथानी ढकाल धर्मराज त्यसै गरी धनकुमार खाती फुलमाया सेन्चुरी सुहाङमा लिम्बु लगायत कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णको लागि भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मिडिया प्रेमी राय अनिसाजीले पनि मिस यु अल भन्नुभएको छ। अर्जुन याख्याजीले पनि मिस यु अल फ्रेन्ड भन्नुभएको छ। बाबुराम मगरजीले पनि नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है खुलडुङ्गाको कली घर भई हाल चाहिँ साउदी अरेबिया रियादबाट। सम्पूर्णलाई धेरै माया धेरै सम्झना छ साथी सङ्गी घर परिवारमा पनि भन्नुहुन्छ। रिया योगीजी हुनुहुन्छ, हेलो दिदी दर्शन नमस्ते नमस्कार, के छ खबर सुन्छ आरम हुनुहुन्छ कुशल हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु है सिन्धुली हिर्दिङबाट। रिया योगी हो सबैलाई मिस गरेको छु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। धेरै साथीले कमेन्ट पठाइराख्नु भएको छ। यति बेला भने तपाईँको माझमा हामी फेरि अर्को एउटा मिठो चलचित्र गीत राख्छौँ, त्यसपछि हामी फेरि आउनेछौँ। तपाईँ आयो भने रेडियो सुन्दै गर्नुहोला।

0: चंद्रपुर रेडियो 102.1 मेगाहर्ट्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।

कार्यक्रममा हामीले एकदमै मिठो गीत राखिसकेका छौँ। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे। प्रविधि समेतबाट साथी मिलेको छ ललिता हायुको भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँबाट हेरेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौँ। जो साथीहरूले चाहिँ आजको व्यवसायमा ट्र्याक मार्फत म पनि गीत चिन्छु भन्ने साथीहरूले चाहिँ कार्यक्रममा सहभागिता चलाउन सक्नुहुनेछ। र आज चाहिँ हामीले ट्र्याक लिएर आएका छौँ, तपाईँले सुनिराख्नु भएको छ होइन। कार्यक्रममा पनि धेरै गीत सङ्गीतहरू यसको बजिराखेको छ र तपाईँले सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु। यति बेला हामीलाई धेरै कमेन्टहरू पनि प्राप्त भएको छ। टेकु छेत्रीजी हुनुहुन्छ, नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु है, आरामको कामनाका साथ सुन्दैछु तनहुँबाट। अब बस्ने सुने सौगात गीत हजुरको लागि रेडियो युनिट र सम्पूर्ण साथीलाई भन्दै जहिले पार प्रोग्राम सुन्ने सौगात भन्नुभएको छ, मलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ विनोद बरुवालजीले पनि, नमस्ते हजुर, म पनि सालुबाट कार्यक्रम सुन्दैछु, विनोद बरुवाल हो भन्दै हुनुहुन्छ, मलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी टिकाराम सुनवारजी हुनुहुन्छ, हजुर नमस्कार हजुर, म टिकाराम सुनवार तिनजुरे मिडिया ग्रुपको मेम्बर रामेछाप कर भइहाल्छ काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथी हुनुहुन्छ। सोना कन्दुङमा मिडिया प्रेमी निर्मला आउने अन्जान अञ्जना सुनवार, जीवन सुब्बा, लक्ष्मण मगर, शर्मिला सरु मगर, कल्पना अपेक्षा, सेन्टिका हेडो, लक्ष्मण किराती, छुची बिनु भन्नुभएको छ। त्यस्तै गरी कमला मुखिया, भूमिका राई, मुना मुखिया, देव बासकोटा, कमल श्रेष्ठ, भागी राई, निउनिसा, सिम्पल सरिना, रमला साम्पाङ राई, काल अभिरमान सुनवार, रामलाल सम्बरण दिलदेखिरिया, सजना माझी, सजना मिडिया प्रेमी मगर्नी, आयुषा, सुनिता सुनवार, कपिला सामलिङ राई, सरस्वती सुनवार, सरस्वती खत्री, मनको साथी, जीवन कार्की लगायत सम्पूर्ण साथीलाई भन्दै छुटिन्छु भन्नुभएको छ। टिकारामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ अर्को साथी मिलन घायल मोटुजी हुनुहुन्छ, हेलो श्रेष्ठ नमस्ते, सुन्दैछु म तिन्जुरे मिडिया ग्रुपको सदस्य मिलन घायल मोटु, तेह्रथुम घर भइहाल्छ दुहा कतारबाट, अब बस्ने गीत हजुरको लागि, रेडियो सुनेर बस्नुहुने तमाम श्रोता दर्शक अनि हजुर लगायत सम्पूर्ण रेडियो परिवारको लागि भने छुटिन्छु भन्नुभएको छ। मिलनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र आजको व्यवसायमा तपाईँले पठाउनुभएका सन्देशहरू वाचन भइराखेका छन्, कार्यक्रममा अवधि भरि मिठा गीत संगीतहरू बजिराखेको छ र तपाईँको आगमनको प्रतीक्षामा हामी बसिराखेका छौँ। लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ र हाम्रो कार्यक्रममा सहभागिता जनाउनु भएको त्यस साथी हुनुहुन्थ्यो विक्रम सेवाजी हुनुहुन्थ्यो, र त्यसै गरी प्रदीप राणाजी पनि हुनुहुन्थ्यो, र अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ र यसरी हामीले चाहिँ कार्यक्रम मिठा गीत सङ्गीतहरू राख्यौँ। कतिपय गीत सङ्गीतहरू तपाईँलाई मनपर्छ, तपाईँले सुनिराखेको पनि हो, एकदम हामीले सजिलो राखेका छौँ होइन, ल्याएका छौँ। तपाईँले योभन्दा पहिले पनि सुनि नै राख्नु भएको गीत रहेको छ, एकदमै मिठो गीत रहेको छ, अन्तिममा भनेछु। र जो जतिले तिनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता चलाउनु भयो, सम्पूर्ण साथीहरूलाई मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधि भएर बजेका मिठा चलचित्र गीतका सर्जक अनि स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रमको लागि चाहिँ सल्लाह सुझाव दिन सक्नुहुनेछ, तपाईँले के गर्दाखेरि चाहिँ तपाईँलाई सहज हुन्छ होइन, सहज ढङ्गले तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हामीले अब दैनिक कार्यक्रम फरक बार फरक प्रस्तुतिको साथमा हामी उपस्थित भइराखेका छौँ र तपाईँको सल्लाह सुझावले नै हामी अगाडि बढिराखेका छौँ। कतिपय साथीहरूलाई असहज हुन्छ, अप्ठ्यारो हुन्छ, त्यस्तो चाहिँ नमान्नुहोला। तपाईँले कार्यक्रममा सहभागिता जनाउन भइसकेपछि चाहिँ मिल्नै पर्छ, मिलाउनु पर्छ भन्ने कुरा छैन, प्रयास गर्नुहोस्। कतिपय कुराहरू मिल्न पनि सक्छ होइन, प्रयास पनि हुन्छ। तपाईँलाई आज यो विषयमा यो गीत लिएर आउनु भएको थियो, त्यसको बारेमा पनि चर्चा हुन्छ होइन, त्यो भन्ने कुराहरू पनि भइराखेको हुन्छ। र तपाईँले कार्यक्रममा आउँदाखेरि अब सहज हुने साथीसँगलाई सम्झना सन्देश राख्ने समयमा भएर पनि त्यतिकै, र तपाईँले अलि होइन ट्र्याक चिन्नुपर्ने होइन, अब हामीले चाहिँ सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका हुन्छौँ, त्यसमा पनि सहभागिता अलिक कमै रहेको छ। तपाईँलाई त्यस्तो अप्ठ्यारो नमान्नुहोस्, तपाईँको लागि हामीले
केही कुराहरू चाहिँ जान्न पनि पाइन्छ होइन, सिक्न पाइन्छ, त्यो धारणालाई चाहिँ तपाईँको माझमा हामीले यस्तो प्रोग्रामहरू लिएर राखेका छौँ। तपाईँलाई कतिको सहज हुन्छ त्यस्तो अप्ठ्यारो नमान्नुहोला, मिल्दैन भने पनि केही छैन, हामी तपाईँलाई भन्ने नै छौँ, तपाईँले पछिको समयमा पनि याद गर्न सक्नुहुनेछ भन्दै आज चाहिँ हामीले लिएर आएका थियौँ गीत। एकदमै मिठो गीत रहेको थियो, पिरती मिसाउँदै भनिरहेको थियो भने भोकलमा उदित नारायण जाति पाजाको आवाज रहेको थियो, लिरिक्समा रहेको छ शिव रेग्मी रहेको छ, म्युजिकमा सम्भुजित बासकोटा रहेको छ, मुभी हामी तीन भाइ रहेको छ। सो गीत हामी कार्यक्रमको अन्तिममा छोड्दै विक्रमजीलाई पनि धेरै धेरै धन्यवाद, उहाँसँग मिठो कुराकानीको साथमा प्रयास गर्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यति बेला हामी कार्यक्रममा को अन्तिममा यो मिठो गीत छोड्दै पिरती मिसाउँदै सुगीत राख्दै आजको बसाइ सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: हजुरपुर रेडियो 102.1 MHz।
1: महाचार महाबहार
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार।
3: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
4: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्याण्ड होलिडे।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्लाभरि।
6: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
6: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
5: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
6: मौरी पालन व्यवसाय र मह प्रशोधन।
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
6: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
5: फलफूल प्रशोधन र बजारीकरण।
6: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
5: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
6: प्राङ्गारिक कृषि वस्तु निर्यात।
5: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
6: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
7: रंग बहार रंग बहार
8: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
7: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
8: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
7: घर रंगाऊ खुशी बनाऊ
8: उपहार जित्ने अवसर पाऊ
7: वर्ज पेन्सले

0: कार्यक्रमकारीन्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864 1439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 8573 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765 72 69 36, 9817 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
0: के तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845 41 143, 9863 023 422।
1: सगरमाथा कम्प्युटर सेन्टर, मन्थली एक, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: पानीको मुहानो संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 0 41 5 75, 98 41 96 0669, 98 64 14 17 88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
10: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 6 92 65 99 8।
12: अहिले दिउँसोको 2 बजे
13: हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तामाको सीएफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको 81 औं महासभामा नेपाल सरकारको तर्फबाट भएको सहभागिताबारे संसदलाई जानकारी गराउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उहाँले महासभामा भएको सहभागिता र सो क्रममा उठाइएका विषयहरूबारे विस्तृत रूपमा जानकारी गराउनु भएको छ। महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री बालेन शाहले सम्बोधन गर्नुभएको थियो। उक्त सम्बोधनबारे पनि परराष्ट्र मन्त्री खनालले जानकारी गराउनु भएको छ। उहाँका अनुसार प्रधानमन्त्री शाहले सम्बोधनको क्रममा हालै भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीको रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट भएको ठूलो जनधनको क्षति भौतिक पूर्वाधार तथा जनजीवनमा परेको असरबारे विश्व समुदायको ध्यान आकर्षण गराउनु भएको छ। नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनको असमान र गम्भीर असरहरू भोगिरहेको तथा जलवायु परिवर्तन नेपालको लागि मानवीय घटना मात्र नभई विकासको संकट समेत रहेको बारे महासभामा प्रधानमन्त्री शाहले बताउनु भएको उहाँले जानकारी गराउनु भएको छ। जलवायु संकट निम्त्याउन ऐतिहासिक रूपमा बढ़ी भूमिका खेल्दै आएका तथा बढ़ी स्रोत साधन र क्षमता भएका मुलुकहरूले यस संकटलाई सम्बोधन गर्न थप जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको परराष्ट्र मन्त्री खनालले बताउनु भएको छ। परराष्ट्र मन्त्री खनालले आफू सहितले गरेको विभिन्न साइड लाइन वार्ता लगायत बारे पनि सांसदहरूलाई जानकारी गराउनु भएको छ। सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख समृद्धिको कामना गर्दै तराई मधेसमा जितिया व्रत शुरू भएको छ। विशेष गरी आमाहरूले मनाउने यो कठोर व्रतमा व्रतालु महिलाले नदी, पोखरी तथा जलाशयमा स्नान गरी पितृ र जीवित वाहन देवताको पूजा गर्दै व्रतको संकल्प लिने गर्दछन्। परम्परा अनुसार व्रतको अघिल्लो दिन महिलाले घर आँगन लिपोत गरी चोखो बनाउने तथा पिना तेल, घिरौलाको पात, जेलको पात र बाँसको पात सहित आवश्यक सामग्री लिएर सामूहिक रूपमा जलाशयमा स्नान गर्ने चलन छ। स्नानपछि नयाँ लुगा लगाएर पितृ तथा जीवित वाहन देवताहरूलाई पिना र तेल चढ़ाउने गरिन्छ। व्रतको मुख्य दिन व्रतालु महिलाले बिहान स्नान गरी सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर निराहार व्रत बस्ने गर्छन्। यस क्रममा दिवंगत हजुरआमा र सासूआमा लगायत 3 पुस्ताभित्रका महिला पितृलाई तर्पण दिने तथा प्रसाद चढ़ाउने परम्परा रहेको छ। जितियालाई कतिपय स्थानमा षोडश मातृका श्रद्धाका रूपमा समेत लिने गरेको छ। व्रत अघि बेलुकी व्रतालुले विभिन्न परिकार, दही, मिठाई, माछा तथा कोदोको रोटी खाने चलन छ। मुख्य व्रतको क्रममा पूजा सामग्री सहितको डाली तयार गरी पूजा गर्ने र व्रतको समय पूरा भएपछि परिवारका सदस्यले डाली खोलेर प्रसाद दिवाउने परम्परा रहेको छ। मध्य प्रदेशका बालबालिकाका सवाल र आवश्यकता साथै सुझावलाई नीतिगत तहसम्म पुर्याउने उद्देश्यले मुख्यमन्त्री कृष्णप्रसाद यादव समक्ष बालबालिका माग तथा सुझाव समेटिएको बालबालिकाको चिठी हस्तान्तरण गरिएको छ। सेभ द चिल्ड्रेन्स संघको साझेदारीमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालद्वारा संचालित समन्वित कार्यक्रम अन्तर्गतको एसएचआईएफ डे
अभियान मार्फत बाल विवाह अन्त्य तथा बाल अधिकार प्रवर्धनका युथ फर चेन्जका युवा प्रतिनिधिहरूले चिठी सहितको बाकस बुझाएका हुन्। महोदरी जिल्लाका 100 भन्दा बढ़ी बाल बालिकाले लेखेको चिठीमा सहितो पेटिकामा शिक्षा, स्वास्थ्य, खेलकुद पूर्वाधार तथा सुरक्षित वातावरणसँग सम्बन्धित विभिन्न माग समितिका चिठीहरू रहेका छन्। आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि लक्षित छात्रवृत्ति र शैक्षिक सहयोगको व्यवस्था गर्न विद्यालय तथा सार्वजनिक स्थानमा बालबालिका, किशोरी र अपाङ्गता भएका व्यक्ति मैत्री सुरक्षित तथा सुविधायुक्त शौचालय निर्माण, शैक्षिक सत्र शुरू हुन अघि नै निशुल्क पाठ्य पुस्तक उपलब्ध गराउनु पर्ने र विद्यालय तथा समुदायमा क्रिकेट लगायत खेलकुद सामग्रीको पहुँच बढ़ाउनु पर्ने माग गरिएको छ। सर्लाहीको बागमती नगरपालिका 3 धरहराका वडा अध्यक्ष तिलक बहादुर मोक्तानको निधन भएको छ। मुटु रोगबाट पीड़ित 47 वर्षीय मोक्तानको बिहिबार काठमाडौँमा उपचारको क्रममा निधन भएको उहाँको आफन्तले बताएका छन्। उपचारका लागि करिब 1 महिना अघि काठमाडौँ जानुभएको मोक्तानलाई पछिल्ला केही दिनदेखि ज्वरो समेत आएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा उहाँको मृत्यु भएको बताइएको छ। मोक्तानको निधनप्रति स्थानीय जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका नेता तथा स्थानीयवासीले दुःख व्यक्त गरेका छन्। मोक्तान 2074 र 2079 सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिका 3 वडा अध्यक्षमा लगातार 2 कार्यकाल निर्वाचित हुनुभएको थियो। भारतको उत्तराखण्डमा रहेको धौले गंगा जलविद्युत आयोजनाको बाँधका ढोका 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्टर सफाईका लागि भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको छ। हिजो र अस्ति 2 दिन स्थिर रहेको सुन चाँदीको भाव आज तोलामा 1500 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भइरहेको छ। हिजो र अस्ति सुन तोलाको 2,93,300 रूपियाँमा कारोबार भएको थियो। यसअघि बुधबार सुनको भाव 2,800 रूपियाँले बढ़ेको थियो भने सोमबार र मंगलबार भने सुनको भाव घटेको थियो। सोमबार तोलामा एकै दिन 5,000 रूपियाँले घटेर 2,94,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै मंगलबार 3,800 रूपियाँले घटेर 2,90,500 कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुन 700 रूपियाँले बढ़ेर 2,59,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलाको 25 रूपियाँले बढ़ेको छ। अस्ति र हिजो 4,425 रूपियाँमा कारोबार भएको चाँदी आज बढ़ेर तोलाको 4,450 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। पाकिस्तानले अफगानिस्तानको पूर्वी प्रान्त कुनार र दक्षिण प्रान्त हेमलन्ड लाई लक्षित गरी हवाई आक्रमण गरेपछि दुई देश बीचको सीमावर्ती तनाव चर्किएको छ। आफन्ते अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमणमा 9 सर्वसाधारणको ज्यान गएको छ भने एकजना घाइते भएका छन्। अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आक्रमणमा सर्वसाधारणका घर समेत क्षतिग्रस्त भएको बताउँदै घटनाको निन्दा गर्नुभयो।

ओमान 28 खेलमा 31 अंकका साथ चौथो, क्यानाडा 32 खेलमा 35 अंक सहित छैटौं तथा नेपाल 32 खेलमा 24 अंक सहित सातौं स्थानमा रहेको छ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेसाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: त्यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि सम्मिश्रणबाट साथ दिनुभएको छ ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको व्यवसायमा तपाईँले आफूलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। भन्दा यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत राखिसकेका छौं र कार्यक्रम रुचाई तपाईँको पनि सुरुवात गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ 0448 40 0026 फोन गरेर तपाईँलाई पनि आफूलाई मनपर्ने आधुनिक गीत गाएर सुनाउन सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0448 40 0026 तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ र साथै सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, तपाईँ काली उडाले भन्ज्याङ चौतारी मेलावाद गरिराख्नु भएको छ होला, अफिसले कामतिर पनि व्यस्त हुनुहुन्छ होला होइन। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ, सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला हामीलाई धेरै कमेन्टहरू पनि प्राप्त भएको छ। मनोज सुन्दासजी हुनुहुन्छ, हेलो मिस नमस्ते, के छ खबर? म पनि सुनिरहेको छु सिन्धुली छाकाजोली रातमाटा बजारबाट, सबैलाई मिठो माया।

0: सहाय भन्दै हुनुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हजुर दिदी नमस्कार।
0: नमस्कार हजुर, शुभ नाम?
1: सरस्वती थापा मगर।
0: सरस्वतीजीको खबर के छ?
1: हजुर मेरो एकदमै ठिक छ, बस्छ। अनि दिदी हजुरको के छ?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ भन्नुपर्छ। खाजा लिनु भयो कि बाँकी छ सरस्वतीजीले?
1: हजुर मेरो बाँकी नै छ दिदी। अनि हजुर खानुभयो?
0: मेरो पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ। कार्यक्रम मजाले सुन्दै हुनुहुन्छ?
1: हजुर सुन्दैछु।
0: ल आज के गर्नुपर्छ थाहा छ?
1: हजुर आज गीत गाउनु पर्ने दिदी।
0: ल हामी गीत सुन्ने तर्फै लागौँ न त है।
1: खासै गीत त गाउन आउँदैन, सोधो प्रयास गर्छु।
0: ल सुरु गर्नुहोस्।
1: हजुर

0: हजुर दिदी यति नै
1: यति नै हो ठिक छ घुम्ती मार्जेल एकदमै मिठी गीत गाएर सुनाउनु भयो हाम्रो सरस्वतीजीलाई धेरै धेरै धन्यवाद आगामी बसाइमा पनि आउँदै गर्नुहोला अहिलेको बसाइबाट हामी छुटौँ है त हवस् त नमस्कार उहाँहरू थियो सरस्वती थापा मगर हुनुहुन्थ्यो सिन्धुलीबाट उहाँले पनि एकदमै मिठो गीत घुम्ती मार्जेल भन्ने गीत चाहिँ गाएर सुटिसक्नु भएको छ पाला तपाईँको तपाईँलाई पनि गीत गाउनलाई चाहिँ इच्छा चाहना रुचि छ भने तपाईँले यस कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार नमस्कार हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ शर्मिलाजी बोल्नु भयो के छ शर्मिलाजीको खबर
2: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ दिदी मौसमको कुरा गर्नुपर्छ बिहानले घाम लागेको छ भन्नुपर्छ अनि दिदी लगायत रामेछापतिरको के छ सुनाउनु
1: ल म लगायत हाम्रो रामेछापतिरको खबर पनि त्यता जस्तो छ यता पनि त्यस्तै छ है शर्मिलाजी अनि शर्मिलाजीको खाजा भयो कि बाँकी छ त
2: मेरो खाजा बाँकी छ भन्नुपर्छ दिदीको भयो कि बाँकी छ
1: मेरो पनि बाँकी नै छ नि अब केही समयपछि हुन्छ अनि यो समय कार्यक्रम सुन्दै अन्य काममा पनि व्यस्त हुनुहुन्छ कि कार्यक्रम सुन्न पाउनु भएको छैन
2: भर्खर भर्खरदेखि नै कार्यक्रम सुन्दै घाँस काट्न आएको भन्नुपर्छ दिदी
1: त्यसो भए व्यस्त हुनुहुन्छ अब कार्यक्रम सुन्दै घाँस काट्नमा जानुभएको रहेछ होइन ठिकै छ धेरै बेर मैले हाम्रो शर्मिलाजीलाई अल्झै राखिनँ काम पनि गर्नुपर्ने हुन्छ काम होला बेसी अरे होइन अल्झै लाग्छ ठिक छ अब खाजा भएको छैन भन्नुभएको छ है
2: ल
1: फेरि धेरै समय अब घाँस काट्नु पर्दा यताउता गर्दा ढिला पनि हुन्छ हामी कार्यक्रमतर्फै लाग्नुपर्ने हुन्छ आजको बसाइ हामी के गर्नुपर्छ भन्ने कुरा थाहा छ कि थाहा छैन त
2: दिदी
1: ल प्रयास गर्नुहोस् हामी सुन्छौँ है त

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828-9827-2082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
6: कति रे 98540 अनि
4: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
6: 048-540-239
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
8: विराज किसानको साथी।
9: रैठाने बाली लगाउनुका मुख्य फाइदाहरू:
10: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ, यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ।
9: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्, जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
10: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
9: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
10: लट्टे मार्सले फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
9: माटोको उर्वरा शक्तिमा सुधार, सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
10: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ, यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
9: रैथाने बाली बचाउ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं, रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
10: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पूरी दिनुहोस्।
3: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
10: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
10: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
10: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: कार्यक्रममा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु र पालो तपाईँको रहेको छ। आजको बसाइमा हामीले साथीहरूको आवाजमा मिठो गीतहरू सुनिराखेका छौं र तपाईँले पनि सुनाउनुहुन्छ भने आशा लिएका छौं। फटाफट फोन गर्नुहोला यति बेला कोही साथी हुनुहुन्छ। स्वागत गर्छु, नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्ते। नमस्कार हजुर, यो आवाज सुनेको जस्तो लाग्यो, ठ्याक्कै मलाई नाम चाहिँ आएन, हजुरले नै भनिदिनुहोस् न है।
1: सिन्धुलीबाट, खाल्टे चैनपुरबाट को होला दिदी?
0: नाम ठ्याक्कै बिर्से होइन, मनोजी हो कि जस्तो लाग्यो।
1: हजुर दिदी,
0: मनोजी बोल्नु भयो ल पक्कै पनि। अनि के छ
1: समस्याले, अलिकति भोइस अलिकति चेन्ज भयो होला त्यही भएर, धेरै समयमा आयो त्यही भएर नि।
0: हजुर,
1: धेरै समयमा भेट भयो त्यही भएर गाह्रो भएको होला नि त दिदी।
0: त्यो पनि हुन सक्छ।
1: हजुर नै हुनुहुन्छ।
0: हजुर हजुर, त्यो पनि हुन सक्छ।
1: आइराछु। हजुर हजुर,
0: अब त्यस्तै हुन्छ, कहिलेकाहीँ के गर्ने यस्तै हुन्छ। नाम ठ्याक्कै हामीलाई यस्तो हुन्छ क्या, अब नाम पनि थाहा छ होइन, आवाज पनि सुनेको हो, तर कहिलेकाहीँ चाहिँ नाम भन्न खोज्दाखेरि आइदिँदैन क्या, यस्तो हुन्छ। अनि
1: त्यही भएको दिदी, दिदीको प्रोग्राममा त म भइ नै आइरहेको छु।
0: आउनुहुन्छ, मलाई थाहा छ, कुराकानी पनि भइराखेको छ है।
1: बाह्र बजे नै आउँछु, आज दुई बजे नै आइयो।
0: अनि अरू भन्नुहोस् के छ खबरहरू?
1: दिदी दिदी ठिक छ, रामी छापतिर के छ?
0: अब रामी छापतिरको पनि खबर ठिक छ, मजाले घाम लागिरहेको छ होइन, कस्तो रमाइलो भइरहेको छ होइन यो मौसम, होइन त्यो घमाइलो देख्दाखेरि चाहिँ दसैँ आएको हो कि जस्तो पनि महसुस भइरहेको छ। हजुरलाई पनि सस्तो छ जस्तो लाग्यो
1: त्यस्तै भन्नुपर्छ दिदी, दिदीकै दिदीलाई पनि प्रोग्राम धन्न, दिदीले नि गाह्रो गरी चलाउनु भएको छ, दिदीको बोली नै फरक भएको छ, त्यही भएर त्यस्तै त्यस्तै भन्नुपर्छ दिदी।
0: कति गाह्रो हुन्छ क्या है, अब जति मजाले बोलौँ भने होइन खोकीले हामीलाई सताइरहन्छ। अनि आज ठिक छ, अब तपाईँलाई पनि गाह्रो भइरहेको छ, के गर्नुहुन्छ? आज गीत गाउनु पर्ने थियो, सक्नुहुन्छ त
1: दिदी? अब आगेमा गाउँछ नि दिदी,
0: अर्को बसाइमा गाउनुहुन्छ है। ठिकै छ, मिठो कुराकानी भयो। आज चाहिँ विशेष त तपाईँहरूको आवाजमा गीत सुन्ने दिन रहेको थियो, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अब यस्तै हो, कहिले काहीँ चाहिँ
1: अब दिदी हामीले सल्लाह लिनु पर्दाखेरि पनि अब हामीले ग्रुपबाट पनि चलाउनु पर्छ क्या दिदी,
0: ग्रुपबाट भन्नाले
1: जस्तै अब हामीले गाउन जानेन भने हामीसँग अर्को भएर आउँछ, अर्कोले गाउन सक्छ भन्ने एउटा हुन्छ,
0: अब साथीहरूलाई त तपाईँहरूले गाउन सकेन भने अर्को साथीहरूलाई त पालो दिइरहेको छ। अब त्यो ग्रुपमा र वान बाई वान यसरी गर्दाखेरि पनि लगभग उस्तै उस्तै जस्तो लाग्छ, अब साथीहरूले प्रयास गर्नुभयो भने
1: अहिले यही साथीहरूले गाउन सक्थ्यो होला, अब के भन्नु भनेर सोध्न नमिल्ने, अनि त्यसपछि भल लाग्दैन त्यही त दिदी।
0: ल ठिकै छ, अब साथीहरूले त्यसरी म गाउन नसके त पनि गाउने साथीहरूलाई चाहिँ फोन लगाइदिनु पनि सक्नुहुन्छ होइन,
1: त्यो लाग्दैन नि दिदी। अरू अब को अहिले आइरह हुन्छ, भोलि सुनिरह हुन्छ, अर्कोचोटि काटेर गएर लाग्दै लाग्दैन
0: लाग्छ, प्रयास त गर्नुपर्छ। अब अर्को साथीले पालोमा बसिराख्नु भएको छ भने चाहिँ लाग्दैन होइन, नत्र भने अब केही समस्या आयो भने त हामी बोलिराखेको छौँ भने पनि फोन कट हुन्छ, त्यो चाहिँ हुन सक्छ होइन। अब साथीहरूले पालोमा बसेर ग्रुपमा र यसरी वान बाई वान गर्दाखेरि पनि त्यस्तै लाग्छ मलाई।
1: तपाईँसँग रमाइलो कुरा गर्छु भन्दै थियो, आज त मै बोल्दिउँ न त भन्ने छु र अनि आज बोलाएर सुनेर बसिरहेको छ दिदी, त्यही भएर सोध्न।
0: हो र तपाईँसँगै हुनुहुन्छ त गीत गाउने मान्छे छ भने, छेउमै हुनुहुन्छ भने पालो दिनुहोस् न त। हजुर नमस्कार।
2: हेलो, नमस्कार दिदी।
0: नमस्ते। नमस्कार हजुर, शुभ नाम?
2: म माया मगर हो।
0: माया मगरजी बोल्नुभयो?
2: हजुर।
0: के छ नि मायाजीको खबर?
2: सबै ठिकै छ मेरो त अनि हजुरको?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ होइन, अब यस्तै छ, दसैँ नजिकैदैछ होइन, अब खुसीहरू घरभित्र भित्रिँदैछ, यस्तै छ। अनि हजुरको सुनाउनुहोस्।
2: मेरो पनि त्यस्तै त्यस्तै भन्नुपर्छ, घाम लागेको छ, घमाइलो छ, रमाइलो छ, त्यही नै भन्नुपर्छ।
0: ठिकै छ, रमाउनु पर्छ, के गर्ने, जति नै दुःख पीडा वेदना भए पनि हामी हाँसेरै जीवन कटाउनु नै उचित हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
2: हजुर।
0: ल हामी कुराकानी तर्फ भन्दा पनि एउटा मिठो गीत सुनाउ न त।
2: लोकडोरी गीत गाउन पाइन्छ?
0: लोकडोरी चाहिँ पाइँदैन होइन, हजुरले आधुनिक गीत गाउनु पर्छ है त।
2: गाउनु पर्छ।

0: यति नै भन्नुपर्छ।
1: ठिकै छ, अब तिमी कसको हुने होला, मनी कसको हुने होला है?
0: हजुर,
1: यस्तै हो समयको खेल, कहिले के हुन्छ कहिले के हुन्छ, कहिले कोसँग हुनुपर्छ होइन, यस्तै छ जीवन भनेको यही हो जस्तो लाग्छ। र ठिकै छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद। आगामी बसाइमा पनि आउँदै गर्नुहोला, अहिलेको बसाइबाट हामी छुट्टामा है त।
0: नमस्ते।
1: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो मायाजी हुनुहुन्थ्यो, मिठो गीत गाएर छुटिसक्नु भएको छ। म चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ, लगभग हामी साथीसँग कुराकानी गर्न सम्भव त भ्याइदिनु होला, धेरै साथीहरूले फोन ट्राई गरिराख्नु भएको छ, अनि बसाइमा तपाईँसँग मिठो कुराकानी गर्नेछौँ। यति बेला भने तपाईँले पठाउनुभएका सन्देशहरूलाई भाषण गर्नेछु। हुनुहुन्छ राई सफल आयुषी हुनुहुन्छ, हेलो दर्शन नमस्ते है, म पूर्वेली अन्जना आयुष सफल आयुष राई हो, नेपाल घर तेह्रथुम भई हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन ह्याप्पी बर्थडे साथी राईले राजकला निशा भान्तवा राईलाई चाहिँ मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे भन्नुभएको छ, एन्ड मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी टेकु छेत्रीजी हुनुहुन्छ, नमस्कार गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु तनहुँबाट भन्दै हुनुहुन्छ। अन्जान म अन्जु मगरजी हुनुहुन्छ, सुन्दैछु है दिजु काठमाडौँबाट भन्दै हुनुहुन्छ। अम्बिका मगरजी हुनुहुन्छ, अपकमिङ सङ डेडिकेटेड टु डियर रमेश मगर अंकल, अन्जान थोलुङ, भूमिका राई, अञ्जना राई लिम्बु, भूमिका राई सिन्धुली, अस्मी मगर, अनिता नखोक, एनम अल माई फ्रेन्ड्स मेरो उदयपुरमा रहनुहुने सम्पूर्ण मेरो घर परिवारमा मिठो माया सम्झना, इट्स माई अम्बिका मगर फ्रम उदयपुर जस्ट नाउ युएबाट भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सोना कन्दुङबाजी हुनुहुन्छ, सेवाडो नमस्कार आज सम्झना शेष हजुर, म सोना कन्दुङबा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु, यो बेला मिठो माया सम्झना छ। टिकाराम सुनवार, लेखक मान्तवराई, सुस्तानी भुजेलामा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनगजमेर, सरस्वती खत्री, हिरा बहादुर लगायत, लीलाराज काम्बाङ, अन्जान तुलुङ, पवित्रा तामाङ, अनिता आर्याल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुचन थामी, श्रीराज महत, दीपक तामाङ, त्यस्तै गरी हुनुहुन्छ रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गे, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष यामिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिरमान, देवेन किशोर अन्जान, समीर स्वर्गीय किरात, आर्जे जीवन सामलिङ, राई बेलिया, स्वामी मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता युङमे कुलुङ, वसन्त श्रेष्ठ, सबै सबैलाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्कार सम्झना आशिष भन्दै हुनुहुन्छ, नमस्ते नमस्कार। त्यसै गरी खेम छेत्रीजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि। र गीता लिम्बुजी हुनुहुन्छ, मिस यु चन्द्र लिम्बु, इट्स मी प्याकुली गीता फ्रम इलामबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी टिकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार, तिनजुरे मिडिया ग्रुपको मेम्बर, रामेछाप घर भइहाल चाहिँ काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथी हुनुहुन्छ सोना कन्दुङमा, मिडिया प्रेमी निर्मला ओलिम, अञ्जना सुनवार, जीवन सुब्बा, लक्ष्मण मगर, शर्मिला सरु मगर, पलपल अपेक्षा, सैन टिका आइडु, लक्ष्मण किराती, सुची फुची बिनु, कमला मुखिया, भूमिका राई, मुना मुखिया, देव बासकोटा, कमल श्रेष्ठ, अभागी राई, निउनिसा, सिम्पल सरिना, र त्यस्तै गरी धमला साम्पाङ राई, घायल अभिरमान सुनवार, रामलाल सुमन, दिलदुखी रिया, सजना माझी, सजना मिडिया प्रेमी मगनी आयुषा, सुनिता सुनवार, कपिला चामलिङ राई, सरस्वती सुनवार, सरस्वती खत्री, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीलाई भन्दै छुट्टिए भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ निशा थकरजी हुनुहुन्छ, नमस्कार हजुर भन्नुभएको छ, नमस्ते नमस्कार, मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, उहाँले पनि नमस्ते भनेर पठाउनु भएको छ। बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु, ओखलढुङ्गा पोकले घर भइहाल चाहिँ साउदी अरेबियाबाट चाहिँ भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ बुद्ध वज्रछारीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, रेडियो साथी जनार्दन नेपाललाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै हुनुहुन्छ उहाँलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ भन्ने अब चाहिँ हामी पनि छुटिनु पर्ने हुन्छ तपाईँले पढ्नुभएका सन्देशहरू वाचन भइसकेको छ र कार्यक्रममा सहभागिता जनाउनु भएको थियो सरस्वती थापा मगर शर्मिला थापा मगर मनोज कार्की मायाजी हुनुहुन्थ्यो उहाँ सम्पूर्णलाई विशेष धन्यवाद कार्यक्रममा आउनुभयो मिठो गीत संगीतहरू गुनगुनाउने प्रयास गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवधिभर बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु र जो जतिले झाबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउनुहुने फोन प्रेस गर्नुहुने फेसबुक पेजबाट कमेन्ट पठाउनुहुने सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्दछु र प्रविधि समेसनबाट तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत राख्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुत खड्की पनि बिदा हुन्छु तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: इन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 औं महासभालाई सम्बोधन गर्नुभयो। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले गएको असोज 6 देखि 10 गतेसम्म न्यूयोर्कमा आयोजित महासभाका विभिन्न उच्चस्तरीय सत्र र द्विपक्षीय बैठकमा सक्रिय सहभागिता जनाएको थियो। सम्बोधनको क्रममा प्रधानमन्त्री शाहले विशेष गरी हिमालय क्षेत्रमा हिमनदी पग्लिँदा बढ़ेको हिमपहिरो, बाढ़ी र पहिरोको जोखिमबारे सचेत गराउँदै पूर्व सूचना प्रणाली र सीमापार समन्वयको आवश्यकतामा जोड़ दिनुभएको थियो। परराष्ट्रमन्त्री खनाल आफैले पनि विभिन्न 80 वटा कार्यक्रम र द्विपक्षीय बैठकमा भाग लिएको र नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले वीरगंजमा रहेको मेडिकल कलेजमा विद्यार्थीहरूले भोगिरहेका समस्यादेखि देशका विभिन्न ठाउँमा भएका दुर्घटनाको विषय उठाउनु भएको छ। त्यस्तै बैठकको शून्य समयमा सांसदहरूले किसानका समस्या, मलखाद, सिंचाई र उत्पादनको उचित मूल्य लगायतका विषयसँगै झापामा हात्तीका कारण दुःख पाएको, धानको मूल्य तोकिए पनि सरकारी गोदामको हाइब्रिड धान किन्न शुरू नगरेको जस्ता विषयमा सरकारको ध्यानकर्षण गराएका छन्। राजसभाका सांसद गणेश कार्कीले कतिपय कामहरू अध्यादेश मार्फत अगाडि बढ़ाउन सरकारलाई आग्रह गर्नुभएको छ। यसैबीच राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसहमतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। संसदको वर्षीय अधिवेशन आजदेखि अन्त्य हुँदैछ। मन्त्री परिषदको मंगलबार बसेको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति 12 बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्षे अधिवेशन अन्त्य गर्नुभएको हो। यो वर्षे अधिवेशन गएको वैशाख 28 गतेदेखि शुरू भएको थियो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबु अली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीको लागि पोशाक खरिद गरेको थियो। त्यस क्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको दावी गर्नुभएको छ। पूर्वाधार विकास मन्त्रालयले आज आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषय कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारले राखेको 7% आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य र लगानीको आवश्यकता रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत आउनुका पछाडि पुराना राजनैतिक दलहरूले गरेका विथितिको कारण मात्र नभई भविष्यप्रतिको समेत रहेको उहाँको भनाइ छ। उहाँले आउँदो दशकमा 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारका प्रतिनिधिले दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै 21औं शताब्दीको नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड़ दिनुभयो। उहाँले डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत बताउनु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायु सेवा निगम जहाज थपेर मात्र नसुध्रिने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनु भएको हो। उहाँले संरचनागत सुधार नगरी नेपाल वायु सेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने पनि बताउनु भएको छ। उहाँले भन्नुभयो, निगमको अहिलेको जस्तै अवस्था कुनै निजी कम्पनीको हुन्थ्यो भने बन्द भइसक्ने थियो, तर निगम नाफा कमाउन मात्र स्थापना भएको संस्था नभएको र राष्ट्रिय ध्वजावाहकको रूपमा पर्यटन, रोजगारी, निजी क्षेत्र र राष्ट्रिय प्रतिष्ठासँग जोड़िएको उहाँले बताउनुभयो। मन्त्री पौडेलले यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको समेत बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
1: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँधका ढोका 48 घण्टाका लागि खोलिने भएको छ आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि भोलि शनिबार राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधका ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ बाँधका ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ काली नदी तटीय क्षेत्रको बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको हो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ आर्थिक विकास मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको अवस्थामा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनुभयो सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन् सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो अब विदेशको खबर यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी सुडानका आपतकालीन राहतकर्मी युक्रेनका बाल अधिकार अभियन्ता सहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म चर्चामा रहेको छ यस वर्ष यो पुरस्कारका लागि 287 जना उम्मेद्वार मनोनयनमा परेका छन् नर्वेजियन नोबेल समितिले अक्टोबर 9 तारीक अर्थात आउँदो शुक्रबार विजेताको घोषणा गर्नेछ शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक आकोन जेओर्ले अन्तर्राष्ट्रिय सहकार्य कमजोर भइरहेको बेला अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको बताएको समाचार संस्था एपीले जनाएको छ सम्भावित दावेदारको सूचीमा युक्रेनी बाल अधिकार अभियन्ता माइकोला कुबेला सेभ द चिल्ड्रेन सुडानको आपतकालीन प्रतिक्रिया कक्ष तथा पत्रकारको सुरक्षा गर्ने कमिटी टू प्रोस्टेट जर्नलिस्ट पनि रहेका छन् अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतको नाम पनि चर्चामा छ यस वर्षको पुरस्कार सुडान युक्रेन यमन इरान तथा मध्य पूर्वमा जारी युद्ध र द्वन्द को पृष्ठभूमिमा घोषणा हुँदैछ नोबेल पुरस्कार श्रृंखला आउँदो सोमबार चिकित्सा शास्त्रबाट शुरू हुनेछ भने शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ यस वर्ष पुरस्कारको रकम 1,20,00,000 स्वीडिश कोरोनर रहेको छ अब खेल खबर ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ नेपाल क्रिकेट संज्ञानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल भुर्तेल तीव्र गतिका बलर सोमपाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन टोलीमा अनुभवी र युवा खेलाड़ीलाई समेटिएको छ ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन् त्यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँगै नन्दन यादवलाई राखिएको छ टोलीमा कप्तान लामिछाने सहित आसिफ शेख दिपेन्द्र सिंह ऐरी देव खनाल ईशान पाण्डे रोहित पौडेल सन्दीप जोरा गुलशन झा बसीर अहमद ललित राजवंशी साहब आवल्लम र शेर मल्ल रहेका छन् विश्वकप लीग टू अन्तर्गतको श्रृंखला यही असोज 21 गतेदेखि ओमानमा शुरू हुनेछ श्रृंखलामा आयोजक ओमानसँगै नेपाल र क्यानाडाले प्रतिस्पर्धा गर्नेछन् यो श्रृंखला तीनवटै टोलीका लागि निकै महत्वपूर्ण छ अहिले अंक तालिकामा ओमान 28 खेलमा 31 अंकका साथ चौथो क्यानाडा 32 खेलमा 25 अंकसहित छैठौं तथा नेपाल 32 खेलमा 24 अंकसहित सातौं स्थानमा छ चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक राष्ट्रसंघ महासभामा भएको सहभागिताबारे परराष्ट्र मन्त्री खनालद्वारा संसदलाई जानकारी। प्रधानमन्त्री शाहको सम्बोधन जलवायु न्यायका लागि सशक्त आवाज बनेको भनाई। निर्वाचन प्रहरीको पोसाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन। वर्तमान सरकार इतिहासकै निजी क्षेत्र मैत्री र सुधारमुखी रहेको अर्थमन्त्री वाग्लेको दावी। भारतको धौलीगंगा बाँध भोलि रातीदेखि खोलिने। महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा ट्रम्पदेखि अन्तरिक्ष स्टेशनसम्म अन्तरिक्ष स्टेशन विभिन्न देशबीचको सहकार्यको दुर्लभ प्रतीक रहेको भनाई। र ओमानमा हुने लिग टू श्रृंखलाका लागि नेपालको टोली घोषणा। कुशल सोमपाल र हेमन्त हटाएनन्।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147188।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: घर बनाउनुको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
12: काका, तिमीलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
13: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
14: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका खादबारी, रामेछाप।
15: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
15: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप। माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
16: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
15: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
16: त्यसो भए ध्यान दिएर सुन्ने।
17: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
16: सुन्नु भए त?
15: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
18: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
19: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
20: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
19: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
20: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
19: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
20: सम्पर्क नम्बर 048-45-143-98-63-023-422।
19: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
20: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
19: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
20: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
19: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
20: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
21: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
19: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
21: हाम्रा विशेषताहरू
19: 40% मात्रै डाउन पेमेन्ट,
21: सजिलो मासिक किस्ता सुविधा,
19: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध।
21: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा।

0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्र
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0484541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
0: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
2: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
0: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
2: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
0: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
0: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
3: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
0: उपाय नम्बर पाँच मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली

नमस्कार हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्जको अपरान्न 4 बजेको रामेसाब अनि रामेसाब आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो रामेसाब खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 मेगाहर्ज तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। भौगोलिक विकटताको कारण सरकारी सेवा लिन सास्तै खेप्दै आएका रामेसाबको माकुण्डा गाउँपालिका एक गुमदेलका स्थानीयलाई यसपटक गाउँमा एकीकृत शिविर सञ्चालन गरेर सेवा दिइएको छ। गुमदेलमा हिजो सञ्चालन गरिएको एकीकृत गुम्दे शिविरबाट 75 जनाले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्। नागरिकता हराएका वा बिग्रिएका 56 जनाले प्रतिलिपि लिएका छन्। गाउँपालिकाले प्रशासनिक तथा स्थानीय तहबाट प्रदान गरिने विभिन्न सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरेको हो। गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारका अनुसार भौगोलिक विकटताको कारण सदरमुकाम वा गाउँपालिकाको केन्द्रसम्म पुगेर सेवा लिन स्थानीयवासीले समय र धेरै खर्च गर्नुपर्ने अवस्था छ। त्यही बाध्यता कम गर्न गाउँमै पुगेर सेवा प्रदान गरिएको उहाँले बताउनु भएको छ। शिविरबाट नागरिकता र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवासँगै स्थानीय सरकारबाट प्रदान हुने अन्य सेवा पनि उपलब्ध गराइएको छ। राष्ट्रिय परिचय पत्रको लागि 37 जनाको विवरण संकलन गरिएको छ भने 5 जनालाई परिचय पत्र वितरण गरिएको छ। यस्तै 10 वर्षीय ज्योति बस्नेतलाई ख वर्गको अपाङ्गता परिचय पत्र पनि प्रदान गरिएको छ। स्थानीय विकास निर्माणको योजनाको प्रक्रिया पूरा गर्न गाउँपालिकाको केन्द्र धाउनुपर्ने बाध्यता पनि शिविरले केही हदसम्म कम गरेको छ। शिविर स्थलबाटै 24 पालिका स्तरीय योजनाको सम्झौता गरिएको गाउँपालिकाले जानकारी दिएको छ। यसले योजना सम्बन्धी प्रशासनिक प्रक्रिया पूरा गर्न स्थानीयवासीहरूलाई सहज बनाएको छ। आर्थिक तथा व्यावसायिक सेवा अन्तर्गत 3 नयाँ व्यवसाय दर्ता, 6 व्यवसाय नवीकरण र 4 व्यवसाय खारेजीको काम समेत भएको बताइएको छ। शिविरबाट प्रदान गरिएका विभिन्न सेवा बाबत 32,500 रूपियाँ राजस्व संकलन भएको पनि उमागुण्डा गाउँपालिकाले जानकारी दिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई सरकारी सेवाको पहुँचमा ल्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको उमागुण्डा गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले बताउनु भएको छ। गुमदेलमा सञ्चालन गरिएको शिविरबाट प्राप्त अनुभवका आधारमा गाउँपालिकाका अन्य वडामा पनि क्रमैसँग यस्ता शिविर सञ्चालन गर्दै जाने गाउँपालिकाको नीति रहेको पनि उहाँले बताउनु भएको छ। रामेसाब स्थित मन्थली अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको बाह्य मूल्याङ्कनमा 70 अङ्क प्राप्त गरेको छ। बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले गरेको स्थलगत अनुगमन तथा मूल्याङ्कनको क्रममा अस्पतालले गत वर्षको तुलनामा 16 अङ्क बढ़ी हासिल गर्दै उल्लेखनीय सुधार गरेको छ। गत वर्ष पहिलो पटक गरिएको मूल्याङ्कनमा अस्पतालले 54 अङ्क मात्रै पाएको थियो। सिन्धुली अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुशान्त खड्काको नेतृत्वमा आएको मूल्याङ्कन टोलीले बिहिबार आयोजित कार्यक्रममा सो नतिजा सार्वजनिक गरेको छ। टोलीले अस्पतालको सेवा प्रभाव, व्यवस्थापन, पूर्वाधार तथा उपलब्ध स्वास्थ्य सेवाको अवस्था बारेमा सुशासनतर्फ 20%, चिकित्सकीय सेवातर्फ 60% र सहयोगी सेवातर्फ 20% भार निर्माण गरी मूल्याङ्कन गरेको थियो। नतिजा सार्वजनिक गर्दै डाक्टर खड्काले अस्पतालको सेवामा सुधार देखिए पनि अझै केही पक्षमा काम गर्न बाँकी रहेको पनि उहाँले बताउनु भएको छ। नाबालिका छात्रालाई बाल यौन दुरूपयोग गरेको आरोपमा रामेसापमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेसापका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका 48 वर्षीय नवराज भण्डारी नवीन पक्राउ परेका छन्। उनी शिक्षक हुन्। झापा गौराधह नगरपालिका 5-4 स्थायी घर भई हाल रामेसापको सेनापति गाउँपालिका 5 बस्दै आएका भण्डारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार 13 वर्षीय नाबालिका छात्रालाई परीक्षामा पास गराइदिने भन्दै फकाउने, संवेदनशील अंगमा छुने तथा चिमोट्ने र फेसबुक म्यासेन्जर मार्फत अश्लील फोटो भिडियो तथा सन्देश पठाउने जस्ता गतिविधि गरी पटक पटक बाल यौन दुरूपयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ। उक्त आरोपमा भण्डारीलाई 2083 असोज 14 पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेसापले जनाएको छ। रामेसाप जिल्ला अदालतबाट 8 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रहरीले घटनामा संलग्न भनिएका व्यक्तिमाथि कानून बमोजिम अनुसन्धान तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको पनि जनाएको छ।
भारतबाट खरिद गरी तराईका विभिन्न नाका हुँदै नेपाल भित्राइएको लागू औषध काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा प्रहरीले सिन्धुलीबाट रामेसापका एकजनालाई खैरो हिरोइन सहित पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोका अनुसार ब्यूरोको शाखा कार्यालय बर्दिवास मौतरीबाट खटेको प्रहरी टोलीले सिन्धुलीको कमलमाई नगरपालिका छबाट 51.680 ग्राम खैरो हिरोइन सहित रामेसापको मन्थली नगरपालिका बाह्रका 31 वर्षीय बाबुराम खड्कालाई पक्राउ गरेको छ। भारतमा खरिद गरिएको लागू औषध तराईका विभिन्न नाकाबाट नेपाल भित्राइएको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले निगरानी तथा कार्यवाही अघि बढ़ाएको ब्यूरोले जनाएको छ। सोही क्रममा खड्का लागू औषध सहित पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट 51.680 ग्राम खैरो हिरोइन बा 51.1891 नम्बरको एक थान स्कूटर र एक थान मोबाइल फोन पनि बरामद गरेको छ। पक्राउ परेका खड्कालाई आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँले जनाएको छ। ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार घटना सम्बन्धी थप अनुसन्धान तथा आवश्यक कार्यवाही अघि बढ़ाइएको छ। दोलखाको भीमेश्वर नगरपालिका दुईको फुल्पा स्थित कच्ची सड़क खण्डमा बोलेरो जीप दुर्घटना हुँदा 8 जना घाइते भएका छन्। घाइते मध्ये 1 जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारको लागि चरीकोट स्थित पशुपति चौनागा स्मृति अस्पताल पठाइएको छ। आज बिहान करिब 8 बजे शुक्लाबाट चरीकोट तर्फ आउँदै गरेको बोलेरो आफै अनियन्त्रित भएर सड़कमा पल्टिएको हो। दुर्घटनामा परेको सवारी साधनको नम्बर बाप्र 01035 छ 0025 रहेको छ। बोलेरोमा सवार मध्ये हालसम्म 8 जना घाइते भएको खुलेको छ। दुर्घटनामा भीमेश्वर नगरपालिका दुई निवासी 55 वर्षीय कालिका तामाङ गम्भीर घाइते भएकी छन्। भीमेश्वर नगरपालिका तीनका 70 वर्षीय थालु तामाङको अवस्था मध्यम रहेको छ। सोही दुर्घटनामा घाइते भएका भीमेश्वर नगरपालिका दुईका 54 वर्षीय सोमबहादुर तामाङको अवस्था भने सामान्य रहेको बताइएको छ। भीमेश्वर नगरपालिका दुई निवासी 47 वर्षीय कान्छीमाया तामाङको अवस्था पनि मध्यम रहेको छ। सोही वडाकी 62 वर्षीय धुई तामाङ सामान्य घाइते हुनुभएको छ। दुर्घटनामा सोही स्थानकी 60 वर्षीय कान्छी तामाङ पनि घाइते हुनुभएको हो। उपलब्ध विवरण अनुसार उनको स्वास्थ्य अवस्थाको वर्गीकरण भने उल्लेख गरिएको छैन। यसै गरी भीमेश्वर नगरपालिका दुई निवासी 55 वर्षीय सन्चमाया तामाङ र 13 वर्षीय पेन्जङ तामाङ पनि घाइते भएका छन्। उनीहरू दुवैको अवस्था मध्यम रहेको त्यहाँको प्रहरीले जनाएको छ। घाइतेहरूको विवरण अनुसार 7 जना भीमेश्वर नगरपालिका दुईका र 1 जना भीमेश्वर नगरपालिका तीनका बासिन्दा रहेका छन्। हालसम्म खुलेको विवरणमा गम्भीर अवस्थाका 1, मध्यम अवस्थाका 4 र सामान्य अवस्थाका 2 जना घाइतेहरू रहेका छन्। अर्को 1 घाइतेको अवस्था खुलाइएको छैन। घाइते हुनेमा 5 जना महिला र 3 जना पुरूष रहेका छन्। उनीहरूको उमेर 13-70 वर्ष रहेको छ। बोलेरो चालक दोलखाकै बैतेश्वर गाउँपालिका 3 निवासी 34 वर्षीय ब्रिजन लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारेमा थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक विवरणमा बोलेरो आफै अनियन्त्रित भएर पल्टिएको उल्लेख भए पनि अनियन्त्रित हुनुको कारण भने खुलाइएको छैन। सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 8 को माई स्थानमा अटो दुर्घटना हुँदा चालक सहित 2 जना घाइते भएका छन्। घाइते चालकलाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचारपछि थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आज जानकारी दिएको छ। हिजो राति करिब 9 बजे बीपी राजमार्ग अन्तर्गत विमानबाट सिन्धुलीतर्फ आउँदै गरेको भे 3-1566 नम्बरको अटो आफै नियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अटो कमलामाई नगरपालिका वडा नम्बर 9 निवासी 35 वर्षीय सञ्जीव पौडेलले चलाउनु भएको थियो। प्रहरीका अनुसार दुर्घटनामा पौडेलको बायाँ हातमा पनि चोट लागेको छ। उहाँको अवस्था मध्यम रहेको छ। अटोमा सवार सोही स्थानकी 30 वर्षीय शर्मिला काफ्लेको हात खुट्टा र गालामा चोट लागेको छ। उहाँको अवस्था पनि सामान्य रहेको बताइएको छ। प्रहरीको विवरण अनुसार काफ्ले चालक कि जेठी सासू नाता पर्ने हुन्। दुवै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो। राति 11:05 पौडेललाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धुलिखेल अस्पताल पठाइएको हो। घटनास्थलमा प्रहरी र ट्राफिक प्रहरी सहितको टोलीले अटो घटनास्थलमै प्रहरी नियन्त्रणमा रहेको हिजो जानकारी दिएको थियो। लागू औषध मुद्दामा झापा स्थित प्रहरी हिरासतमा रहेका बेला जेएनजी आन्दोलनको क्रममा भागेका 1 जना थुनुवालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 10 विमानका 26 वर्षीय विनोद भन्ने धनबहादुर विक रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार इलाका प्रहरी कार्यालय विमानबाट खटेको प्रहरी टोलीले उनलाई आज
उनलाई बिहिबार दिउँसो करिब 2:40 पक्राउ गरेको छ। टोलीले उनलाई कमलामाई नगरपालिका वडा नम्बर 10 स्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन पनि बिदा हुन्छु। तपाई भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
5: आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्दर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
7: रंग बहार रंग बहार
8: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
7: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
7: वर्ज पेंट।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईसँग रहन्छौं। आज शुक्रबारको बसाई तपाईका फेसबुक कमेन्टहरूलाई स्थान दिन्छौं, साथसाथै हामीले तपाईँको टेलिफोन सम्पर्क पनि लिन्छौं। तपाईँले 0840 40 0026 सहभागिता जनाउनु होला। साथै तपाईँ यो समय उकाली उराली लेख्दै गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला, देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले हिसाब सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ, कमेन्ट पठाउनुहोस्। तपाईँका कमेन्टहरू विशेष गरी बाँच्नुहुन्छ, मैले तपाईँलाई भनिसकेको छु। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डस्कम, हजुरको यात्रामा खुसी एफएम 95 MHz लगायतका अनि अनलाइनका माध्यमबाट पनि हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ। फटाफट फोन गर्नुहोस् 0840 40 0026। यति बेला प्रविधि संयोजनमा सम्झना खड्गी हुनुहुन्छ र कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राख्छौं, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

0: Ajá, claro que Maracán es de mi bicho de la mancha que tuve que tío feria yo dos y lo diarne, bucho no mazi, an está tirgo a vato y que tío. Yo he de mi bicho Romaile gidvatı karikam gösterdi görüse ki garson parla da baykı da baylı şu baykı da nano saçsat yani da bayka Facebook comment layar da bu sayma istan dinso eti bila orku şati bunda ne karikam ko poylu şati unanca gonanca şuagat görsü bunda eti gayşarını baykı sa. उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. यति बेला म लाग्छु तपाईँकै फेसबुक कमेन्टहरू भाषण गर्नेतर्फ नै कार्यक्रममा मिठा र माइला दोस्रैका गीतहरू बजिरहेका छन् सुनेर साथ दिनुहोला. यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु. हेलो.
1: हेलो हजुर. नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार हजुर. कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुलीबाट. हेलो मगर.
0: के मगर भन्नुभयो?
1: हिरा देवी मगर.
0: हिराजीको खबर के छ ल भन्नुहोस् न.
1: मेरा सबै ठिकै छ भन्नुपर्छ. अनि हजुरहरूको?
0: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ. समग्रमा हाम्रो सबैजनाको ठिकै छ.

0: सदा सर्वदा ठिकै हुनुपर्छ, राम्रो खुसियाली हुनुपर्छ।
1: पक्कै खुसी हुने कोसिस त हामीले गरिरहेका छौँ, अब खुसी नै पनि छौँ। अहिलेसम्म अब त्यस्तो बेखुसी भएर हिँडेको बाँचेको छ जस्तो पनि लाग्दैन। सदा सर्वदा हाम्रो हिराजले भन्नुभयो जस्तै हिरा चल्के चाहिँ सधैँभरि चल्केर हाँसेर खुसी भएर हिँड्ने मन त मलाई मात्र होइन, हाम्रो हिराजीलाई मात्र होइन, सबैलाई छ होइन।
0: हजुर हजुर, भगवान्को आशीर्वादले सधैँ खुसी रहोस् भन्न चाहन्छु है म त।
1: ल, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। यहाँको दुईवटा नाम छ, हिरा अनि त्यसपछि देवी।
0: हजुर हजुर,
1: देवी ठिक होला नि होइन?
0: हजुर
1: देवी पनि ठिक छ नि होइन?
0: खोइ अब त्यो पण्डितलाई थाहा होला त्यो कसरी राखिदिनु भयो।
1: पण्डित बाजुले राखिदिनु भएको नाम हो, दुई दुईवटा नाम हुने चेली त भाग्यमानी हुन्छ नि तपाईँ।
0: हजुर हजुर,
1: उता हिरा टल्के चाहिँ भविष्य चम्किन्छ, उता देवी भगवानले परिपूर्ण आशीर्वाद दिएर हिरा टल्के चाहिँ टल्किने यो जिन्दगी के भन्नु मैले हाम्रो हिराजीलाई।
0: हजुर, नाम मात्रै हो, मान्छे चाहिँ अब खासै त्यस्तो त छैन नि, अब नाम चाहिँ
1: यस्तो हो हिराजी, मान्छे टल्किनु परेन, तपाईँको काम प्रगतिले टल्केर पुगेको नि के चाहियो र।
0: हजुर हजुर,
1: प्रगति हुँदैछ र हुँदै होला, नातिनुहोस्
0: भगवानको आशीर्वादले ठिकै छ भन्नुपर्छ।
1: ल, किनकि जिन्दगी लामो छ, जिन्दगी आजै सबै हुनुपर्छ, आजै सबै सकिनुपर्छ भन्ने छैन क्या। प्रगति भनेको
0: प्रगति हुँदै जान्छ भन्नुपर्छ नि, अब जिन्दगीमा अब धेरै कुराहरू कति त मानव हो, ठक्कर नखाइकन त कहिले पनि सफलता मिल्दैन नि, हरेक कुरामा ठक्कर खाएर नि सफलता मिल्छ भन्नुपर्छ।
1: पक्कै पनि जहाँ मान्छेले ठक्कर खान्छ त्यहाँ चाहिँ हरेक कुरामा मेहनत गर्नुपर्ने रहेछ सफलताका सिँढीहरू। आज म चढ्न सकिनँ के गर्नु, तर भोलि त सिँढी चढ्नै पर्छ, मैले यो भर्याङ त पार गर्नै पर्छ भन्ने हिम्मत आँट लियो भने अनसक्सेस हुने कुरा केही छैन, सबै पुरा हुन्छ, सक्सेस हुन्छ नि त।
0: हजुर
1: ठिक छ, हिराजीले मलाई एउटा अर्को बल आँट हिम्मत दिनुभयो है त। म पनि अलि मुटु कमजोर भएको मान्छे हो कि हिराजी,
0: होइन त्यस्तो कहिले पनि फिल गर्नु हुँदैन होइन, एकदम हिम्मत चाहिँ एकदम बलियो पार्नु पर्छ हामीले, कहिले पनि आफ्नो मुटुकोलाई कमजोर ठान्नु हुँदैन, म सक्छु म गर्छु म यति गरेर नै म छाड्छु भने पनि त्यो काम अवश्य हुन्छ, ला हुँदैन यो काम पनि हुँदैन, मेरो यो जिन्दगी यतिकै जाने भयो, त्यस्तो हार चाहिँ कहिले पनि खानु हुँदैन।
1: ल, अब चाहिँ म काहीँ जस्तो सुकै परिस्थिति आए पनि काहीँ कुनै ठाउँमा पनि हार मान्ने छैन, किनकि म हिराजले भनेको कुराहरू सोचेर दिमागमा राखेर हरेक कामहरू अगाडि बढाउनेछु।
0: हजुर हजुर, म गर्छु म सक्छु भन्यो भने त्यो काम अवश्य पनि हुन्छ, सक्नु पनि हुन्छ हजुरले।
1: अब सक्ने भन्ने कुरा त यस्तै छ, प्रयास राख्नुपर्छ, प्रयास गर्नुपर्छ भन्ने कुराले नै फरक भएको छ। ठिक छ, कार्यक्रममा आउनुभयो हिराजी, रमाइलो मिठो कुराकानी हो, साथसाथै मलाई कतिपय कुराहरू चाहिँ मलाई अत्यधिक ज्ञान पनि छैन कि, अब जस्तो यहाँले अब चाहिँ हिम्मत हार्नु हुँदैन, बल आँच गरेर अगाडि बढ्नुपर्छ भन्ने एउटा हिम्मत दिनुभयो। आगामी दिनमा मेरो हरेक ठाउँमा हिम्मत रहन्छ, म हारे पनि मेरो पाइला यहाँ मात्र पछाडि सरेको हो र आगामी दिनमा अगाडि बढ्नेछ भन्ने लागिपर्नेछु है त।
0: हस् हुन्छ, थ्याङ्क यू, अगाडि बढ्नुपर्छ, सफलता मिलोस् हजुरको है सदा सर्वदा।
1: ल, यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु, खाजा त खाइसक्नु भएको छ है?
0: हजुर, म चाहिँ अब खाए तातो पानीहरू यस्तै हो, अनि अब एकैचोटि बेलुका मात्रै खाने गरेको छु भन्नुपर्छ।
1: ल, त्यसो भए एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
0: स्पेसल हजुरकै लागि सम्झना माया छ, माया राम्रो प्रोग्राम चलाउनुहुन्छ, अनि हजुरको एफएम सम्पूर्णका लागि टिमको लागि उन्नति प्रगति होस्, अझै पनि उहाँहरूले धेरै धेरै कार्यक्रमहरू ल्याएर अगाडि बढ्न सकौँ भन्न चाहन्छु। जसले मेरो मलाई हिरा देवी भनेर चिन्नुहुन्छ उहाँहरू सम्पूर्णका लागि, घर परिवार सम्पूर्णका लागि, प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णका लागि, स्वदेशमा विदेशमा रहनुभएका सम्पूर्ण लागि, अब आउँदै गरेको विजय दशमीको पनि शुभकामना भन्दै बिदा हुन चाहन्छु। नमस्ते, नमस्कार।
1: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो राजदेवी मगरजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ। आजको बुझ्नेमा तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडिन्छौं, साथसाथै हामी तपाईँका फेसबुक कमेन्टहरूलाई पनि स्थान दिइरहेका छौं। विशेष गरी शुक्रबार चाहिँ कार्यक्रम काली उरालीमा तपाईँका कमेन्टहरू पनि वाचन हुनेछ। 048-40-0026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
2: नमस्कार दिदी।
1: नमस्कार हजुर, रमिलाजी के भन्दै हुनुहुन्छ?
2: केही भने छैन, नमस्कार दिदी भने।
1: ल, अनि खाजा खानुभयो?
2: मेरो भयो दिदी, लानुभयो?
1: मेरो त भयो कि छैन होला, ल भन्नुहोस् त।
2: खानुभएछ तपाईँले?
1: कसरी थाहा पाउनुभयो?
2: मैले अघि सुनेको थियो।
1: सुनेर पो थाहा पाउनुभयो?
2: अनि त्यति चाहिँ त कसरी थाहा पाउन दिदी?
1: कतिपय साथीले चाहिँ आवाज सुनेर पनि यो मान्छेले खाजा खाना खाएको छ कि छैन भनेर थाहा पाउनुहुन्छ अरे। आज मलाई त्यस्तै भोक लाग्यो लाग्यो जस्तो आवाज आएको छैन र रमिलाजी?
2: छैन नि, तपाईँको त भोइस दामी छ कि, त्यही भएर।
1: दामी भनेर चाहिँ खास के हो, कस्तोलाई भने त्यो कुरा मलाई प्रष्ट पार्नुहोस् न। भन्न चाहिँ यस्तो छ रमिलाजी, भन्न चाहिँ धेरै साथीहरूले भन्नुहुन्छ, तर त्यसको वास्तविकता र त्यसको खास शब्द चाहिँ के हो भन्ने कुरा अझैसम्म मैले पत्ता लगाइनँ।
2: त्यो त व्याख्याएर सध्य छैन क्या दिदी, राम्रो छ, राम्रो गरी चलाउनुहुन्छ, स्विट भोइस छ भने क्या
1: त्यस्तो हो। यो मलाई साँच्चै थाहा थिएन कि रमिलाजी,
2: थाहा थिएन कति न तपाईँलाई, के कुरा चाहिँ थाहा छैन होला है दिदी।
1: होइन, अब यस्तो खतरा यस्तो यस्तो भनिन्छ नि त, अनि त्यो भनिरहँदाखेरि त्यो भनेको खास के हो भन्ने त्यसको मलाई चाहिँ ठ्याक्कै नेपाली ठिक शब्द खोज्न मन लाग्छ कि रमिलाजी। अनि कहिलेकाहीँ त्यो पाइएला होइन यस्तै हो भन्ने, तर त्यसलाई धेरै शब्दहरूले धेरै तरिकाले व्याख्या गर्न सकिन्छ। यही चाहिँ हो भन्ने एउटा शब्द चाहिँ कुन हो कुन भन्ने हुन्छ क्या, धेरै शब्दभित्र चाहिँ यही हो कि त्यो हो कि भन्ने हुन्छ कि।
2: सबै हो नि दामी भने, स्विट भने, सबै हो क्या, त्यो व्याख्या गरे जति सबै हो।
1: सधैँ भने मै हो त्यसो भए, सबैभित्र म परे,
2: त्यही पनि पर्यो क्या सबैभित्रमा।
1: ल ठिक छ, सबैभित्र पर्दै गर्दा कार्यक्रम चाहिँ सुन्नुभयो कि भएन त सबै मान्छेको?
2: मैले नसुनेको कुरा हुन्छ, मैले सुने तरकारीको।
1: सुन्दै हुनुहुन्छ? यति बेला खाडादेवीमै हुनुहुन्छ कि कता हुनुहुन्छ?
2: अब खाडादेवीमै छु क्या दिदी, अब पर्सि चाहिँ जान्छु क्या।
1: पर्सि जानुहुन्छ, फेरि दसैँमा आउनुहुन्छ कि हुन्न?
2: अब उता त खासमा ल्होसार मान्नुहुन्छ नि त तामाङहरूले, यताकोले चाहिँ दसैँ मान्नुहुन्छ, खै आउन नि सक्छु होला।
1: अब धेरै दिन छैन, बस्दा पनि भइगयो नि हामीलाई चाहिँ गीत सर। अब उता ल्होसार मान्ने भएपछि दसैँ तपाईँले पहिलेदेखि मनाइरहेको माहौलमा किन छुटाउनु फेरि?
2: त्यो त हो कि दिदी, कति बस्ने क्या माइती घरमा, सबैले मलाई सोधेर होइन।
1: यति बेला रेडियो सुन्दै हुनुहुन्छ होला, मलाई ललिता दिदीले चाहिँ माइत बस्नुहोस् दसैँसम्म, त्यसपछि जानुहोस् भनेर भन्नुभएको छ, त्यही भएर बसेको भनिदिनुहोस् न।
2: होइन क्या, तपाईँ यति कुरा याद गर्नु कि, बिहे गरेर छोरीहरू माइती आएर एक दुई हप्ता बस्यो भने त्यस्तो क्वेसन कति मान्छेले गर्ने रहेछ क्या।
1: कानमा तपाईँ इयरफोन लगाउनुहुन्छ त, इयरफोन लगाउनुहोस्, मजाले गीत सङ्गीत सुन्नुहोस्, अथवा टिकटक हेर्नुहुन्छ होला, अन्य भिडियो युट्युब हेर्नुहोस्, बस्नुहोस्, त्यो किन कुरा सुनिरहनु हुन्छ क्या तपाईँ?
2: होइन, अनि उनीहरूले प्रश्न गरेपछि उत्तर दिनु परेको नि क्या।
1: म भिडियो हेर्दैछु भन्ने के रमिलाजी, त्यसको किन बसेको भन्ने प्रश्नमा म भिडियो हेर्दैछु, यसको जवाब पछि दिन्छु भन्नुहोस् न।
2: है
1: ल ठिक छ, त्यो यस्तो छ समाजमा एउटा न एउटा सबैले प्रश्न गर्ने, गुनासो गर्ने, के भएछ, किन बसेको होला भन्ने खालको जिज्ञासा उहाँहरूलाई बुझ्न मन लाग्छ, त्यही भएर हो सबैले सबैको कुरा, जिन्दगीका कुरा, सुख दुःखका कुरा बुझ्नु पर्छ भन्ने पनि लाग्दैन, बुझ्नु पर्ने ठाउँमा बुझ्नुपर्छ, तर हरेक ठाउँमा खोजी नीति गर्ने, प्रश्न जिज्ञासा सोधिरहनु खास त्यो उचित पनि होला जस्तो लाग्दैन है मलाई चाहिँ।
2: हो दिदी, होइन क्या, सोध्नु नि हुन्छ, अति सोध्नुहुन्छ मलाई, अनि कम त दुई हप्ता हुन लाग्यो भर्खर आएको कम्ता मान्छेले सोध्नुभयो अहिलेसम्म
1: ए त्यही रमाइलो लाग्छ त्यही भएर बसेको भन्नुहोस् न
2: हुन त यहाँ त काम भएको भए चाहिँ केही भन्नुहुन्न थियो होला कामै नै त्यही भएर आएर बस्दा त अब भनिहाल्छ नि यस्तै हो क्या मान्छेहरू माइतीमा आएर बसेपछि मान्छेहरू त्यस्तो भन्ने रहेछ क्या
1: ठिक छ रमिलाजी कार्यक्रममा यो कुराकानी भोलि फेरि जोडौँला यति बेला अर्को साथी हामीलाई अब होल्डमा बस्दै हुनुहुन्छ होला फोन गर्दै हुनुहुन्छ होला अब तपाईँ र हाम्रो पछि कुरा हुन्छ है त यो विषयमा त्यसो भए कुरा गरौँला निकालौँला अहिले चाहिँ एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
2: पहिलो प्रथम दिदी तपाईँलाई अनि प्राविधिक दिदी एफएम होली उमेरलाई अनि साथीहरूसँग पुनःलाई भन्ने खुसिन्छ दिदी
1: नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी खाडा दिदीबाट हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु सुख दुःखको कुराहरू पनि सुन्नुहुन्छ सुनाउनुहुन्छ पुगै हामीले सुख दुःखकै कुरा सुन्ने सुनाउने होइन कार्यक्रम साथसाथै दुःखमा गीत संगीतबाट मनोरञ्जन दिने र तपाईँसँग भएका दुःखका कुराहरू चाहिँ हामीलाई पनि सुनाउनुहोस् हामीले पनि हामीसँग भएका दुःखका सुखका कुराहरू पक्कै तपाईँहरूलाई सुनाउँछौं किनकि टाढा देश विदेशमा रहने विभिन्न ठाउँमा छरिएर बस्ने आम श्रोताको लागि पक्कै सुख दुःखको सहयात्री साथी भनेको रेडियो हो त्यो हुँदाखेरि हामीले पनि सुनाउँछौ तपाईँहरूले पनि सुख दुःखका सबै कुरा समेट्न हामी सक्छौ यति बेला फेसबुक लाइभमा टेक बहादुर पुमाझी लेख्नुहुन्छ सञ्चालिका सन्दनाजी अस्ति पनि मैले भनेको थिएँ फेरि पनि हाम्रो टेकजीलाई भन्नुपर्छ कि जस्तो लाग्दैछ मैले भन्दै थिएँ हाम्रो सपनाजीले पनि भन्नुभएको छ कार्यक्रममा एउटै आवाज सुनिन्छ भन्नुहुन्छ कार्यक्रममा पक्की सम्झनाजी र मेरो आवाज फरक त फरक नै आउनुपर्ने हो तर एउटै आवाज आउँछ भन्नुहुन्छ आवाज मैले परिवर्तन गर्नुपर्छ कि जस्तो पनि लाग्छ बेला बेला त कि कसो सम्झनाजी लेख्नुहुन्छ उहाँले शुभ सन्ध्या सुन्दैछु है उदयपुर चौडनी नगरपालिका आठ बेल्टा राइटोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ हजुरको रेडियो 102 थुप्रेको मेगा हर्ज परिवारको लागि चाहिँ आउँदै गरेको दशैं तिहार अनि छठ पर्वको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
3: हजुर दिदी नमस्कार
1: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ यो आवाज कहीँ कति सुनेको हो कि जस्तो लाग्दैछ
3: हजुर दिदी सुनेकै हो
1: सुनेकै हो तर मलाई नाम आएन भन्नुहोस् न
3: हजुर सिन्धुलीबाट सरस्वती थापा बजार
1: सरस्वतीजीको खबर के छ त
3: हजुर मेरो खबर एकदमै ठिक छ अनि दिदी हजुरको के छ
1: मेरो पनि एकदम ठिक छ राम्रो रमाइलो घमाइलो छ दसैँको गीत संगीत बज्दैछ कार्यक्रममा मलाई पनि दसैँ आए आए जस्तो लाग्दैछ अब त्यतातिर कतिको लाग्दैछ के छ भन्नुहोस् न खाजा खानुभयो कि भएन धेरै प्रश्न एकैपटक गरेँ मैले
3: हजुर दसैँ पनि हजुर दिदी यता पनि लागिरहेको छ भन्नुपर्छ अनि मेरो खाजा चाहिँ भइसक्यो अनि दिदी हजुरले नि खाइसक्नु भएछ
1: मैले त खाइसकेँ हेर्नुहोस् सरस्वतीजी खाएन भने बोल्न इनर्जी आउँदैन त्यही भएर इनर्जी लिएर आउनको लागि खानै पर्छ त्यही भएर खाएँ है त मैले चाहिँ
3: हजुर दिदी खाछ टाइममा
1: अनि अनि कार्यक्रम चाहिँ सुन्दै हुनुहुन्छ गाउँ बस्तीमा हजुरको रेडियो पहिला जस्तै धेरै बज्छ कि हिजो आज कम बज्छ कि छ भन्नुहोस् न
3: हजुर जस्तै धेरै नै बज्छ दिदी
1: ल विशेष गरी झन् दसैँ तिहार जस्तो चाडपर्व नजिकै रहँदाखेरि चाहिँ रेडियोहरू गाउँमा धेरै बज्छ किनकि गाउँ बस्तीमा चाहिँ सहर बजारमा बस्ने दाइ भाइ दिदी बहिनी आमा बाबा सबै घर फर्किराख्नु भएको हुन्छ त्यो हुँदाखेरि चाहिँ गाउँ बस्ती सुनसान छ सुनसान बस्तीहरूलाई केही रमाइलो गर्न पनि रेडियो बजाउनुहुन्छ होला जस्तो लाग्छ
3: हजुर दिदी
1: ल ठिक छ कार्यक्रम आउनुभएको छ सहभागी त आउनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु एउटा मिठो गीत बज्छ साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस्
3: दिदी हजुरको लागि अनि प्राविधिकमा रहने दिदीको लागि अनि सुन्ने हुनुहुन्छ मेरो मम्मीको लागि अनि केटिएमतिर रहेर सुन्ने हुनुहुन्छ होला बाबाको लागि दिदी प्रतिशा मगरको लागि करिमगरको लागि र तिन कन्यातिर रहेर सुन्दै हुनुहुन्छ होला दिदी कविता मगर बाबु प्रणित मगरको लागि भन्न चाहन्छु र सुन्दै हुनुहुन्छ होला बहिनी शर्मिलाको लागि अनि अनिता मगरको लागि सम्झिरहेको छु है बहिनी भन्न चाहन्छु र मलाई सरस्वती मगर भनेर चिन्ने नचिन्ने सबै सबैको लागि भन्दैछु दिन्छु दिदी नमस्कार
1: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरस्वती मगर सिन्धुलीबाट यति बेला चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौँ गीतपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा हामीले राख्यौँ एकदमै मिठो रमाइलो गीत। गीतपछि हामी यो हामी कार्यक्रमको लगभग अन्त्यतिर पनि आइसकेका छौँ। अब चाहिँ हामी कार्यक्रममा तपाईँसँग एकजना साथी दुईजना साथीसँग छोटोमा कुरा गर्छौँ। कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो अवश्य हामी तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छौ। साथीहरूसँग हामीले कुरा गर्न सकिरहेका छैनौ, केही समस्या अघि जस्तो पनि लाग्दैछ। यति बेला हामीलाई अर्को साथीको कमेन्ट प्राप्त भएको छ। हुनुहुन्छ साथी सपना तामाङजी, उहाँ लेख्नुहुन्छ, टेकबहादुर पुमा दाई कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ भने राम्रोसँग सुन्नुहोस् भन्दै हुनुहुन्छ है। सपनाजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु है। त्यसै गरी अर्को साथी हुनुहुन्छ कृष्ण सुनवारजी, उहाँ लेख्नुहुन्छ, दिदी नमस्ते, नमस्कार, सुन्दैछु है कार्यक्रम फेसबुक लाइभबाट, म कृष्ण सुनवार हो। अब बज्ने गीत हजुरको लागि, प्राविधिक मित्र दाई दिदी जो भए पनि उहाँको लागि, त्यसै गरी संगीता ठकुरी, बबिता मगर, धनुकज, मेरो लगायत सबैको लागि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी कल्पना साङपाङजी हुनुहुन्छ, सबैमा सम्झना छ माया, त्यसै गरी प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ गेट वेल सुन भन्छु भन्दै हुनुहुन्छ। त्यसै गरी उहाँले बाबा विनोद साङपाङ, मामु अञ्जन यात्री पारी साङपाङलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। जन्मदिन पर्ने उहाँको मम्मीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी अर्को साथी हुनुहुन्छ पुष्पा श्रेष्ठजी, उहाँ पनि लेख्नुहुन्छ, उहाँ लेख्नुहुन्छ कमेन्ट, माहिलो दिजु दर्शन नमस्ते, म सिन्धुलीबाट पुष्पा श्रेष्ठ, हाल चाहिँ काठमाडौँदेखि कार्यक्रम सुन्दैछु है। अब बज्ने भाका मेरो घर परिवारको लागि, त्यसै गरी प्यारी सानो चाहन प्यारीको लागि पनि सुनाउन चाहन्छु भन्दै हुनुहुन्छ। साथीहरूमा कविता लुहारको लागि, त्यसै गरी सरिता लुहार, समीक्षा लुहार, दिपा लुहार, मनोज सुन्दास, त्यसै गरी साने ललिताको लागि भन्दै हुनुहुन्छ। दाई दिदीहरूमा सुजन लुहारको लागि, त्यसै गरी टिका तिलक श्रेष्ठ, त्यसै गरी सुजन लुहारको लागि रूपा श्रेष्ठ, सुषमा श्रेष्ठ, सुनिता कार्कीको लागि र मेरो परदेशमा रहनुहुने सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी नमस्ते।
0: हेलो
1: हेलो दिदी नमस्ते।
0: कोही साथी सम्पर्कमा हुनुहुन्छ, उहाँको आवाज हामीले सुन्न सकेनौँ, केही प्राविधिक समस्याहरू उत्पन्न भइरहेको जस्तो लाग्यो त्यति बेलाको विषयमा। म तपाईँको कमेन्टहरू वाचन गर्दै बिदा हुन्छु। यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, गइसक्नु भए भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को कमेन्ट प्राप्त छ टेकाराम सुनवारजीको, उहाँ लेख्नुहुन्छ, दर्शक नमस्कार, म टेकाराम सुनवार, तिनचुरी मिडिया ग्रुपको मेम्बर, रामेसाप घर भई हाल काठमाडौँबाट कार्यक्रम मार्फत साथीहरूलाई सम्झनु पर्दा सुना कन्दुङबा मिडिया प्रेमी निर्मला उनेम अञ्जना सुनवारको लागि, त्यसै गरी जीवन सुब्बा, लक्ष्मण मगर, शर्मिला स्वरूप मगर, पलपल अपेक्षा, सिन्टिका आइडो, लक्ष्मण किराती, छुच्ची फुच्ची बिनु, कमला मुखिया, भूमिका राई, मुना मुखिया, देववास कोटा, कमल श्रेष्ठ, भागिनी राईले यौनेसा, सिम्पाली सरिनाको लागि, त्यसै गरी रामलाल साङपाङ राई, गायल बिरमान सुनवार, रामलाल सुमन, दिल दुखी रिया, सजना महाजे, मिडिया प्रेमी मगर, नि आयुषा, सुनिता सुनवार, कोपिला चामलिङ राई, सरस्वती सुनवार, सरस्वती खत्री, मनको साथी, जीवन कार्की लगायत नाम छुटेका बाँकी सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी अर्को साथीको कमेन्ट प्राप्त छ बेला धर्मराजजीको, उहाँ पनि लेख्नुहुन्छ, सबैमा मिठो माया सम्झना, कार्यक्रम सुन्दैछु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। त्यसै गरी तुलसी केसी लुरीजीले पनि हेलो हजुर नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ नि, म नि कार्यक्रम दैलेखदेखि सुन्दैछु, अब बज्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी राई सफल आयुषजीले पनि हेलो दिदी दर्शन नमस्ते, आए म पूर्वेली अन्जान सफल आयुष राई हो भन्दै हुनुहुन्छ, अब बज्ने गीत सबैलाई, मेरो घर चाहिँ तेह्रथुम भई, हाल चाहिँ युएबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मिलन घायले मोटोजीले पनि हेलो दिदी नमस्ते सुन्दैछु है कार्यक्रम। म तिनजुरी मिडिया ग्रुपको सदस्य मिलन घायले मोटो तेह्रथुम घर भइहाल्छ दुवा कतारबाट। अब बस्ने गीत हजुरको लागि रेडियो सुनेर बस्ने सम्पूर्णको लागि भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी कृष्ण सुनवारजीले चाहिँ फेसबुक पेजमा आवाज सुनिएन भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। हामी कार्यक्रमको अन्त्यतिर छौं। सत्यको लागि साराजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै। अब चाहिँ कार्यक्रमको लगभग समय सकिसकेको छ, कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको कार्यक्रममा तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुहुने, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने सबै साथीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रममा सहभागी हुने साथी हिरा देवी मगर, रमिला तामाङ, सरस्वती मगर हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा चाहिँ मिठा कार्यक्रमको समय अवधि भएर बजेका मिठा गीतका सर्जक अनि स्रष्टालाई विशेष धन्यवाद। साथै प्रविधि संयोजनमा रहेर मलाई यतिन्जेलसम्म साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा अर्को एकदमै मिठो रमाइलो गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: कसरी फलिरहेछ तपाईँको देशमा समय छैन, नगरपालिकाले के गर्ने, चिजले के गर्ने,
3: गाडी भाडा तपाईँको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हतदाम बस्यो त्यति बस्ने
2: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति गरेछ
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
6: गत वर्षको त्यो तरकारी पनि आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
2: कृषि क्षेत्रमा म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ टमाटर ल्याएर भोजन गर्ने मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्थ्यो यो देशमा, किसान उसले नलाग्यो भने देशमा लाग्दैन।
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्षमा मन्त्री गीतापुर अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल।
8: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो लाली 105.2 MHz धनकुटा, रेडियो खबर पालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेस्ट 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्नी एफएम 103.4 MHz अर्घाघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
9: आजको श्रृंखलामा हामीले भन्दै गरेको भवसागर सम्भावना छ अथवा सम्भावना छ भन्नेको क्षेत्रलाई हामीले नजिकबाट हेर्ने प्रयास गरेका छौं। हामीले प्राकृतिक छटाले सुन्दरताले भरिपूर्ण रहेको देशमा चाहिँ विशेष गरी वन जंगलको मात्रा क्षेत्रफल विस्तार बढ़ेको छ अथवा क्षेत्रफल वन जंगलको क्षेत्र चाहिँ विस्तार बनेको परिप्रेक्ष्यमा चाहिँ वन जंगलभित्र रहेका जड़ीबुटी त अथवा छँदै नै छन्, यसभन्दा बाहिर चाहिँ जड़ीबुटी क्षेत्र चाहिँ अथवा सम्भावना छ, अब्बल छ, व्यावसायिक रूपमा जड़ीबुटी खेती पनि गर्न सकिन्छ भन्ने कुराहरू पनि हामीले पटक पटक उठाएको नै विषय हो। यो भन्दै गर्दा जड़ीबुटी क्षेत्रलाई अथवा सम्भावना भन्दै गर्दा केही समस्या छन्, केही प्राविधिक चुनौती पनि छन् र नीतिका पनि समस्या हुन सक्छन्, किनकि विशेष गरी वन नीतिले जड़ीबुटी क्षेत्रलाई चाहिँ कृषि उप सरह चाहिँ ओसार पसारमा सहयोग नगरेको लगायतका समस्याहरू पनि बेला बेला गुनासोको रूपमा आउने नै गरेका छन्। आज हामीले किसानको लेभलबाट काम गर्दै जडीबुटीलाई प्रवर्धन गर्दै आउनुभएका प्रसार गर्दै आउनुभएका एकजना यस्ता व्यक्तित्व हुनुहुन्छ जसको अनुभवलाई आज साट्नु आवश्यक छ भनेर हामी स्क्रिनमा निम्तेका छौं। उहाँको उपस्थिति भइ पनि सकेको छ। आज हामीसँग जडीबुटीका सारथी अर्थात महेन्द्र बहादुर सुनुवार महेन्द्र बसु आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। जडीबुटी उत्पादक किसान संघ नेपालका समेत अध्यक्ष हुनुहुन्छ। विशेष गरी जडीबुटीका सारथीको रूपमा अन्य किसानहरूको प्रेरित प्रेरक बनेर पनि आउनुभएका व्यक्तित्व हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ जडीबुटी सम्वाद गर्दैछौ। आज हामीले सम्भावना बनेको सम्भावना भन्दै गरेको क्षेत्र चाहिँ कहाँनिर समस्या छ र यसलाई सरकारले केही मात्रामा सपोर्ट गर्यो भने हामीले थप व्यावसायिक र व्यवस्थित चाहिँ कसरी गराउन सकिन्छ भन्ने लगायतका विषयमा हामी संवाद पक्कै पनि गर्नेछौं। हामीले उहाँलाई स्वागत गर्नुभन्दा अगाडि जडीबुटीको सम्भावना भवसागर छ र सरकारले केही नीति सुधार गरिदियो भने अथवा चाहिँ सरकारलाई सुझाव सहितको एउटा विशेष रिपोर्ट तयार पारेका छौं। पहिला रिपोर्ट राख्छौं। रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेको विषय र उद्घोष गरेका अतिथिको साथमा विशेष जडीबुटी संवाद गर्नेछौ। हामी सँगै रहनुहोला।
10: भौगोलिक र जलवायु विविधताले गर्दा नेपाल जैविक विविधताको धनी मानिन्छ। नेपालको हिमाली क्षेत्रका जडीबुटीहरूमा अन्य देशहरूको भन्दा विशेष औषधीय गुण रहेको विभिन्न अध्ययनहरूले समेत देखाइसकेका छन्। नेपालका पहाड़ी र हिमाली क्षेत्रमा पाइने जडीबुटी स्वच्छ माटो र हावामा हुर्केका हुनाले जैविक प्रकृतिका पनि हुन्छन्। जंगलभित्र पाइने जडीबुटी त त्यसै पनि अर्ग्यानिक नै ठहरिने गरेका छन्। अहिले विश्व जैविक उत्पादनको उपयोगमा लडाई भएकाले धेरैको ध्यान यहाँका जडीबुटीतिर आकर्षित भएको पाइन्छ। जसरी नेपाली गाँजामा विदेशीले आँखा लगाएर बसेका छन्, इण्डोनेसियाले शीतलचिनीको बोक्रा पात फल बिउ आदिबाट दुई दर्जन जति विभिन्न प्रकारका उत्पादन बनाएर ब्रान्डिङ गरेको पाइएको छ भने नेपालमा यस्तो बायो प्रोस्पेक्टिङको सम्भावना त छ नै। नेपालका जडीबुटीलाई हिमाली जडीबुटीको ब्रान्डले गर्दा तुलनात्मक रूपमा बढ़ी लाभ पाउन सक्ने प्रचुर अवसर पनि बढ़ी छ। नेपाली उत्पादनले विश्व बजारमा खर रूपमा प्रतिस्पर्धामा उत्रन नसक्नुमा नेपालको तर्फबाट उत्पादित वस्तु तथा सामानहरूको गुणस्तरमा सुनिश्चितता कायम हुन नसक्नु पनि प्रमुख कारण हो। यसका लागि उत्पादित सामानहरू गुणस्तरीय प्रयोगशालाबाट परीक्षण गरिएको हुनुपर्छ। तथा विदेशी निकासी प्रबन्धनका लागि सरकारी एवं गैर सरकारी प्रयोगशालाको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम सेवा प्रभाव गर्न आवश्यक छ। जडीबुटीको गुणस्तर प्रमाणीकरण तथा विद्यमान कानूनी व्यवस्था बमोजिम वैज्ञानिक निकायको रूपमा अधिकार प्राप्त सरकारी निकायहरूले समेत प्रयोगशालाको सुदृढीकरण यथेष्ट ध्यान दिएर हालको अवस्थालाई अझ गुणस्तरीय तथा विश्वसनीय बनाएर आफ्ना परीक्षण तथा सिफारिशका कार्यहरू अन्तर्राष्ट्रिय प्रावधान बमोजिम सम्पादन गरिएमा निर्यात कार्यमा सहजीकरण बन्न सक्छ। जडीबुटीको संरचना र दिगो उपयोगले वातावरणमा सन्तुलन कायम गरी आर्थिक समृद्धिको यात्रामा थप टेवा पुग्ने प्रचुर सम्भावना छ। जडीबुटी तथा सुगन्धित तेलहरूको उपयोग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको परिप्रेक्ष्यमा नेपालका जडीबुटीहरूको औषधि गुणको अध्ययन अनुसन्धानमा व्यापकता दिई सोको उपयोगलाई अझ विस्तार गरी जनतामा प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। नेपालको पश्चिमी क्षेत्र विशेष गरी कर्णाली भूभागमा भएका जडीबुटीको बजार सुनिश्चित गरी जनतालाई जडीबुटी खेतीमा आह्वान गरीमा त्यस क्षेत्रको हालको गरिबी हटाउनमा उल्लेखनीय योगदान पुग्न सक्छ। जडीबुटीको संरक्षण दिगो उपयोग तथा सो क्षेत्रमा गरिने लगानी तथा पूर्वाधारको विकासले नेपालको आय आर्जन वृद्धि भई देशको आर्थिक सामाजिक रूपान्तरण सहित समृद्धिको यात्रातर्फ अग्रसरका लागि मदत पुग्ने कुरामा द्विमत रहेन। पछिल्लो समयमा नेपालका जडीबुटीहरूको सार तत्व तथा सुगन्धित तेल अमेरिका युरोप अस्ट्रेलिया र एसियाका विभिन्न मुलुकहरूमा निर्यातको बढ़दो क्रममा रहेको छ, जसले गर्दा वैदेशिक मुद्राको आर्जन हुने र व्यापार घाटा केही मात्रामा कम गर्न मदत पुगेको देखिन्छ। तथापि नेपालबाट जडीबुटीको कच्चा पदार्थ सस्तो मूल्यमा विदेश निर्यात हुने तर नेपालले तीनै जडीबुटीका बनेका सामग्री पुनः महँगो मूल्यमा किन्ने अवस्था समेत विद्यमान रहेको छ। नेपालले नै जडीबुटी तथा सुगन्धित तेलको मिश्रणबाट बनाइएका सामग्रीहरूको उत्पादन गरी विश्व बजारमा पहुँच पुर्याउन सकेमा नेपालमा साना तथा मझौला किसिमका उद्योग कल कारखाना खुल्न गई रोजगारीको अवसर समेत वृद्धि हुने हुँदा गरिबी न्यूनीकरणमा टेवा पुग्ने देखिन्छ।
9: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौं आज हामीसँग जडीबुटी उत्पादक किसान संघ नेपालका समेत अध्यक्ष महेन्द्र बहादुर सुनवार अर्थात महेन्द्र बसु हामीसँग हुनुहुन्छ। जडीबुटीका सारथी समेत हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ।
11: नमस्कार, जय जडीबुटी।
9: आराम हुनुहुन्छ?
11: हजुर, आराम छ।
9: यहाँले सँगसँगै नमस्कार सँगै जय जडीबुटी पनि थप्ने गर्नुहुन्छ है?
11: हजुर,
9: यहाँको एउटा नारा जस्तै
11: भएको छ है। हजुर, जडीबुटी भन्ने अभियान चाहिँ चलाउनै पर्यो। कम्तीमा जति गर्न सकिन्छ त्यति नगरे पनि जय जडीबुटी चाहिँ भन्नु पर्यो
9: भन्नै पर्छ भनेर यहाँको सम्पर्क नम्बर मैले केही व्यक्तिलाई दिएको थिएँ जडीबुटीको विषय बुझ्नलाई। उहाँले पनि भन्दै हुनुहुन्थ्यो कि उहाँले फोन गर्दा पछि नै जय जडीबुटी भनेर स्वागत गर्नुहुन्छ भनेर भन्नुहुन्थ्यो। यो एउटा प्रसङ्ग पनि साटिहालेँ मैले। अब जडीबुटी क्षेत्रमा अलिक लामो समयदेखि लाग्नु भएको छ, त्यो पनि किसानको लेभलबाटै लाग्नु भएको छ कि उत्पादन र यसलाई प्रसार गर्ने काममा र यसलाई अझै बजारीकरणसँग जोड्ने काममा पनि लाग्नु भएको छ। यो अलिकति लामो समय जडीबुटीमा लाग्दै गरेको सन्दर्भ सहित नेपालमा जडीबुटीको सम्भावनालाई कसरी आकलन गरिदिनुहुन्छ यहाँले, कसरी चाहिँ सम्भावना छ भनेर यहाँले सबै आम नागरिकलाई बुझाउनुहुन्छ?
11: ठाउँमा जस आएर केही आफ्नो बुझाइ राख्ने अवसर दिनुभएको छ, त्यसमा आभार व्यक्त गर्न चाहन्छु। म अहिलेसम्म यो जडीबुटीको क्षेत्रमा आफू सुरुमा खेती गर्दै आएँ, त्यो खेती गरेकोलाई चाहिँ अब बजारीकरण गर्दै जानु पर्यो, बजारीकरण गर्ने र केही चाहिँ अब संकलन प्रशोधन गरेर बजारीकरण गर्ने सम्बन्ध सन्दर्भमा अहिलेसम्म लगभग मलाई थाहा भए अनुसार यो जडीबुटी कुरा गरेको काम सुरु गरे त 30 वर्ष भयो र राम्रो बजारसँग सम्बन्ध राखेको पनि 20 वर्ष लगभग
9: भइसक्यो है, 20 वर्ष
11: भइसक्यो। अब अहिलेसम्म यो हजुरले त यो भन्नुभयो नेपालमा जडीबुटीको चाहिँ
9: सम्भावना भवसागर छ भवसागर
11: छ भनेर भन्नु,
9: मैले मात्रै होइन सबैले भन्ने,
11: अझ धेरै ठाउँ मैले सुन्ने गरेर चाहिँ के छ भने अथाह सम्भावना, जडीबुटीको त अथाह सम्भावना, त्यो अथाह सम्भावनाले मलाई अलिकति छोएको छ त्यो शब्दले। अनि त्यस्तै यो नेपालमा जडीबुटीको अवस्था, जडीबुटीको किसानको, जडीबुटीको उद्योग व्यवसायी, अनि यो जुन नेपालमा संघीयता आइसकेपछि 3 तहको सरकारको अवस्था के छ भनेर यो जुन बजारीकरण गरेपछि धेरथोर बुझ्नुपर्ने रहेछ। म किसान, आफू किसान र किसानको प्रतिनिधि भएकोहरूले बुझ्नुपर्ने रहेछ। यसो हेर्दाखेरि मलाई घरिघरि एउटा यो अन्यथा नलागोस् एउटा उखान पनि सम्झिन्छु, मेरो एकदम भित्री मनदेखि त्यो उखान आउँछ। के भनेदेखि एउटा मैले पहिले सुनेको थिएँ, सप्रेको घरको बेलुकीको चाँजो, ठिकको घरको बिहानको चाँजो, बिग्रिया घरको चाँजो नपालो। यो उखान म बेला बेला सम्झिन्छु र जडीबुटीको क्षेत्रमा यो उखान दाँजेर हेर्छु कुन घरमा
9: भनेपछि ठ्याक्कै भइरहेछ।
11: हजुर ठ्याक्कै, मैले अहिलेसम्म बुझेको चाहिँ यहाँ नभएको होइन, छ अथाह सम्भावना छ, अथाह सम्भावना छ। त्यो अथाह सम्भावना भनेको के हो, अथाह छ त्यो भनेको के? अब मेरो बाजेको पाला बाजेले पनि अथाह सम्भावना भन्ने, मेरो बाबुले पनि अथाह सम्भावना भन्ने, म पनि अथाह सम्भावना नै भन्ने हो भनेदेखि त त्यही अथाह सम्भावना मात्रै भइरहने भयो। त्यही भएर मलाई त्यो उखान यसो सम्झन मनपर्छ। अनि घरिघरि यो जुन राज्यको तर्फबाट यो व्यवसाय एक सङ्घ सङ्गठनहरू छ, विशेष गरी यहाँ सक्रिय भनेको किसान आफ्नो सुरले परम्परागत ढङ्गले नै उत्पादनमा लागिरहनु भएको छ, म पनि त्यसरी लागिरहेको छु। बजारका व्यावसायिक साथीहरू पनि अलिकति पहिलेदेखि नै उहाँहरू छुट्टै आफ्नै ढङ्गले लाग्नु भएको छ, सरकार पनि आफ्नै ढङ्गले छ। यसलाई हेर्दाखेरि म फेरि दुईटा खेलसँग यसो सम्झिन्छु क्या, जस्तो एउटा बुद्धिचाल भन्ने खेल हुन्छ, त्यो बुद्धिचाल खेलमा बाघ चाहिँ सिधा अगाडि दायाँ बायाँ पछाडि हिँड्ने भन्ने मैले बुझेको, तर यो जडीबुटीमा चाहिँ बाघ घरिघरि उठ जस्तो छड्के पनि कुद्छ, घरिघरि त्यो छड्के कुद्यो यो त हुँदैन थियो भनौँले हात्ती जस्तो प्रक प्रक उफ्रिया पनि देखिन्छ क्या जडीबुटीको क्षेत्रमा है, त्यो खेलसँग तुलना हेर्दाखेरि। अनि त्यस्तो खेलमा खेल खेल्न बस्यो भने त गाह्रो छ, खेल रमाइलो हुँदैन भन्ने लाग्छ। अनि अर्को मैले
9: तर यो प्रतिस्पर्धामा अब्बल भएर काम गर्ने रहर चाहिँ कहिले पनि मरेन,
11: मरेन मरेन, म अहिलेसम्म आउँदैछु। अनि अर्को खेल मैले, म त्यो खेल खेल्दिनँ, तर त्योबाट एउटा शब्दले मैले चाहिँ सिकेकै कुरो के छ भनेदेखि यो तासकै कुरो हो, म्यारेज भन्ने खेल हुन्छ, त्यसमा मलाई मन परेको शब्द सिक्वेन्स, सिक्वेन्स मन परेको। त्यो अब त्यही खेलको कुरो गर्ने हो भनेदेखि हाम्रो जडीबुटीसँग दाँजेर खेल्ने हो भनेदेखि नेपालमा अहिले 3 तहको सरकार छ, 3 तह पनि खालमा बसे, अनि व्यावसायिक सङ्घ सङ्गठनहरू छन् उनीहरू पनि बसे। अब जडीबुटीको क्षेत्रलाई चाहिँ सहयोग गर्छु भन्ने सहयोगी दाता संस्थाहरू पनि होलान्, उनीहरू पनि बस्यो भनेदेखि मानव त्यति बेला जडीबुटीको कुरा गर्दा त माल त जडीबुटी उत्पादक किसान हो, तर जडीबुटी उत्पादक किसानलाई चाहिँ तपाईँको स्थानीय सरकारले पनि प्लाटै पछ्याएछ, प्रदेश सरकारले पनि प्लाटै पछ्याएछ, संघीय सरकारले पनि पछ्याएछ, माल काटेको कसले हो त्यो माल काट्नेले समेत उता नै पाएर पछ्याएछ, जडीबुटीमा चाहिँ यो किसान चाहिँ पछाडिएको छ। मैले चाहिँ यो आफैले भएको कुरो र छ्याङ्ग देखेको अब कुरालाई मैले यहाँ
9: यो यहाँले भन्दै गर्दा मैले अलिकति रोकेँ है प्रसङ्ग, यहाँले भन्दै गर्दा चाहिँ सिक्वेन्स मिलाउनेहरू फाइदामा पनि राम्रै छन् है किसानहरू पनि,
11: होइन किसान त खालमै छैनन्, किसान त त्यो अरूको खेलमा छन्। किसानलाई चाहिँ माल सम्झिने हो भने माल जतन गर्न चाहिँ अब राज्यले पर्छ नि त, किसान चाहिँ माल हो भने माल राज्यले जतन गर्नु पर्थ्यो, व्यवसायीहरूले जतन गर्नु पर्थ्यो, अनि न त्यहाँ म्यारेज हुन्थ्यो होला क्या, अनि यही खेलमा चाहिँ म्यारेज ट्याकै होला जस्तो लाग्दैन।
12: अलिकति मेरो एकदम रियल
9: बुझाइ आफ्नो अनुभवलाई खेलसँग दाल्नुभएको र साँच्चैकै हामीले भन्दै गर्दा सिक्वेन्स मिल्नको लागि चाहिँ केही सरकारले नीतिगत प्रयास गर्यो भने अथवा चाहिँ सरकारले जडीबुटी क्षेत्रलाई उच्च महत्व दियो भने चाहिँ नसके भन्ने कुरा त छैन
12: हो ठ्याक्कै अहिले हजुरले भन्नुभयो मैले यो पुरानो मैले उखानकोतिर सम्झेँ त्यो सम्झिँदाखेरि मात्रै ठुलो कुरो केही पर्दैन केही पर्दैन अहिले राज्यले जति स्रोत साधन यो जडीबुटी भनेर खर्च गरेको छ छुट्याएको छ त्यसैलाई व्यवस्थित ढंगले मैले अघि भनेको त्यो चाँजो र पाँजो चाहिँ भोलिको कुरो आजै मिलाउनु पर्यो त्यो चाँजो न पाँजो गरेर चाहिँ जडीबुटीलाई यस्तै गर्दाखेरि कतिलाई त रमाइलो भइरह्यो होला तर साँच्चै अथाह सम्भावना भनेको चाहिँ यथा हुनु पर्यो नि त यति छ भन्नु पर्यो क्या अथाह सम्भावना भनेर तपाईँ हामी पनि बसिरहनु भएन कि यति सम्भावना छ ल यो प्रदेश यो जिल्ला यो पालिकामा चाहिँ यो जडीबुटी यति छ यति क्विन्टल वार्षिक उत्पादन हुन्छ यति टन हुन्छ त्यो चाहिँ लेखाजोखा हुनु पर्यो स्थानीय सरकार पनि छ यति तिनवटा तहको सरकार छ जिम्मेवारी के कसरी हुन्छ कम्ती उत्पादन भइरहेको त ल यति टन भयो भन्नु पर्यो नि त
9: अलिकति नीतिको कुराकानी गर्दै गर्दा जस्तो एउटा अगाडि पनि भनेको थिएँ मैले तिन तहको सरकारको कुरा यहाँले भन्नुभएको छ चाँचो पाँचो र सिक्वेन्स नमिलेको कुरा पनि यहाँले भन्नुभएको छ अहिले भन्दै गर्दा चाहिँ हाम्रो स्थानीय सरकारले चाहिँ वन क्षेत्रमा भएका जडीबुटीहरू लगायतका अथवा वन क्षेत्रलाई नै यो चाहिँ हाम्रो विधा होइन हामीले हेर्दैनौँ भनेको अवस्था छ कि त्यो गर्दा चाँचो पाँचो चाहिँ मिलेकै छैन
12: यो वन क्षेत्र जडीबुटी भनेपछि त स्थानीय सरकार गयो भनेदेखि ए जडीबुटीको कुरा गरौँ ए हो जडीबुटीको अथाह सम्भावना छ त्यति भन्यो त्यो कम्तीमा अरू परेन स्थानीय सरकारले जडीबुटी भन्न बित्तिकै सङ्घीय अब सरकार प्रदेशतिर फर्केर बुझ्ने क्या आफू कम्तीमा आफ्नो स्थानीय तहमा जडीबुटीको अवस्था के छ त कुन कुन जडीबुटी यहाँ छ र कुन कति स्केलमा छ कुन जडीबुटी बजारमा बिक्री हुने हो कुन स्वास्थ्यको लागि आफ्नै स्थानीय तहमा प्रयोग हुने हो आफ्नै स्थानीय तहका समुदायहरूलाई चाहिँ त्यही जडीबुटी सेवन गराएर चाहिँ न स्वास्थ्यमा चाहिँ अझ राम्रो हुन्छ कि समृद्धिमा चाहिँ राम्रो हुन्छ कि त्योतिर स्थानीय सरकार आफैले सोच्नुपर्ने मेरो बुझाइ हो तर स्थानीय सरकारसँग गएर मैले पटक पटक कुरा गरेका छु जडीबुटीको हो साँच्चै तपाईँ त जडीबुटी मान्छे होइन हो जडीबुटी त राम्रो छ नि भनेपछि सक्यो त्यतिमै टुङ्गिएको छ मेरो आफ्नो
9: तर अब साँच्चीकै जडीबुटी क्षेत्रलाई प्रबन्धनको लागि साँच्चीकै अब जडीबुटी बहसको आवश्यकता देखियो है सबै क्षेत्रका व्यक्तिहरूलाई यसरी बसेर चाहिँ एउटा निष्कर्ष निकाल्ने गरी बहस चाहियो
12: एकदम ल हेर्नुहोस् अब यहाँ जडीबुटी व्यवसायी सङ्घ सङ्गठन नै धेरैवटा छन् व्यवसायीहरू पनि छन् कारोबार गर्ने कोही प्रशोधन गर्ने उहाँहरू छ अब उहाँहरूले पनि कति बुझ्नु भएको छ भने त पक्कै बुझ्नु भएको छ ए बाबा मुख्य स्रोत भनेर त किसानै हो नि त किसानले जडीबुटी उत्पादन गरेर यहाँ ल्याइदियो भने नै उहाँहरूको फ्याक्ट्री चल्ने हो बजार चल्ने हो त्यति कुरो चाहिँ उहाँहरूले राम्ररी बुझेर किसानसँग चाहिँ प्रत्यक्ष रूपमा क्या जडीबुटीको साँच्चै अवस्था के छ बरु बजार भाव पनि अब अहिलेको अवस्था पनि किन भित्र राख्ने प्रष्ट ल बजार भाव यहाँ यसको यति छ अहिले यति छ भनेर ऊ गर्ने र तपाईँहरू अलिकति बजारमा राम्रो भाव आएको जडीबुटीलाई चाहिँ ल तपाईँहरू यो उत्पादन गर्नुहोस् भनेर किसानलाई चाहिँ त्यो जिम्मेवारी दिने हो भने हामी किसान चाहिँ उत्पादन गर्न तयार छौँ यसमा चाहिँ अलिकति यो सरकारी तहबाट अनि व्यवसायीहरूले चाहिँ किसानलाई हेर्ने नजर चाहिँ के भन्छ जडीबुटी तितो हुन्छ भनेर त्यही ढङ्गले हेर्ने होइन कि तितो भए पनि यसले काम गर्छ भनेर त्यो नजरले हेरिदिनु पर्छ
9: अमूल्य छन् यसका सम्भावनाहरूलाई भन्ने कुरा चाहिँ उजागर गर्ने कुरामा यहाँको तीन दशक लामो समय खर्चेको अनुभव निखारिएको व्यक्तित्व पनि हुनुहुन्छ यो भन्दै गर्दा अब हामीले अलिकति राज्य स्तरबाट गर्न पर्ने कुराहरूमा हामी फोकस पनि गर्यौं यो कुरा आवश्यक पनि छ यो विषयलाई पटक पटक नै घचेचाउन यद्यपि यही गन्जामलभित्र यही समस्याभित्र पनि भवसागर सम्भावना छ है भनेर देखाउने प्रयास पनि गर्नुभएको छ र अहिले किसानहरूको एउटा आफू लिडर पोइन्टमा पनि हुनुहुन्छ कि लिडर हुनुहुन्छ अहिले जडीबुटी उत्पादक संघको समेत अध्यक्ष यहाँ बन्दै गर्दा चाहिँ एउटा जागरणको लागि निरन्तर रूपमा काम पनि गर्नुभएको छ अलिकति यहाँले गर्दै गरेको र अहिले कसरी चाहिँ किसानहरूलाई जोड्ने प्रयास गर्नुभएको छ
12: अब अहिले हामीले किसानलाई चाहिँ यो जुन म जडीबुटी उत्पादक किसान संघ नेपालको अध्यक्ष भएको चाहिँ पनि झन्डै एक वर्ष जति हुन लाग्यो
9: कति किसान हुनुहुन्छ यहाँ चाहिँ
12: हजुर सुरुमा दर्ता गर्दा चाहिँ हामी सातै प्रदेशको 200 55 किसानको डकुमेन्ट सहित दर्ता गरेका छौँ किसान आयोगमा, अनि हामी थपिँदै गएका छौँ र यो एक वर्षको बीचमा चाहिँ फेरि हाम्रो यो सङ्घ दर्ता थिएन, अनि दर्ता प्रक्रियामै हामी अगाडि लाग्यौँ, अनि त्यो प्रक्रिया गर्दा गर्दा हाम्रो लगभग दर्ता भइसक्यो, भर्खर भर्खरै दर्ता भइसक्यो, अनि हामीले अब यो दर्ता भएपछि फेरि प्यान लिनुपर्ने त्यो लिने काम र केन्द्रीय कार्यालय पनि यही काठमाडौँकै वसुन्धारामा स्थापना गर्ने काम गरियो। एक वर्ष हामीलाई यसै गर्दा लाग्यो, यति गर्दा गर्दै पनि अब किसानसँग नजोडिकन यता
9: जस्तो अगाडि जाने भन्नुभएको थियो, अरू पनि सङ्घ थिए जडीबुटी क्षेत्रमा प्रबन्धनको लागि लागेका सङ्घहरू विगत 10-20 वर्षदेखि नै लागेका पनि छन्, यतिपि यो चाहिँ यो सङ्घ चाहिँ आजको आवश्यकता नै बन्यो।
12: हजुर, अरू मैले अहिले पनि भने जडीबुटी व्यवसायी सङ्घहरू चाहिँ सङ्घ महासङ्घ भनेर धेरैवटा छन् व्यवसायीहरूको, किसानको सङ्घ चाहिँ यही हो,
9: उत्पादक सङ्घ छन् अरू छैन,
12: उत्पादक छैन, जडीबुटी उत्पादक किसान सङ्घ भनेर छैन, जडीबुटी उत्पादक भनेर यो जस्तो उत्पादन गर्नेहरू होलान् तर जडीबुटी उत्पादक किसान सङ्घ भनेर चाहिँ नेपालमा यही हो पहिलो जन्म यो दर्ता भएको,
9: यो आवश्यकता परेर,
12: हजुर यो आवश्यकता परेरै हो। मैले अहिले नै भने नि किसानको कुरो हो, अब सुनाउने ठाउँ नभएको हुनाले किसानको कुरो अब ल है हामी किसान छौँ हामी उत्पादन गरिरहेका छौँ यो कता के हो भनेर बोल्ने चौतारो पनि नभएको हुनाले हामीले त्यसको रूपमा यो सङ्घ स्थापना गरेका हौँ। यो आवश्यक परेरै हो, यो फेरि विशुद्ध कुनै पार्टी का चाहिँ ऊ विधि विधानसँग जोडिएर होइन कि, यो चाहिँ सिङ्गो नेपालको जडीबुटी जुन यसले चाहिँ के गर्ने हो त भन्दाखेरि हामी जडीबुटी उत्पादक किसानहरू कुन अवस्थामा छौँ, के उत्पादन गरेका छौँ र योसँग सरकारवाला को हुनुहुँदो रहेछ भनेर त्यो खोजी नीति पनि गरेका छौँ। यो खोज्ने क्रममा एउटा नभएको होइन हुनुहुँदो रहेछ म भन्छु, जस्तो यो नेपाल सरकारकै विभाग वनस्पति विभाग जडीबुटी सम्बन्धी चाहिँ यसो सरकार हाम्रो कुरा सुन्दिने जडीबुटीको कुरा सुन्ने संस्था कुन रहेछ भनेर खोज्दै जाँदाखेरि वनस्पति विभाग रहेछ, त्यहाँ वनस्पति विभागमा त्यो अन्तर्गतका चाहिँ अनुसन्धान वनस्पति अनुसन्धान केन्द्रहरू छन् लगायत अन्य विभिन्न निकायहरू छन्, त्यहाँ खुसी लाग्यो, त्यहाँ चाहिँ धेरैजना विज्ञ वैज्ञानिकहरू हुनुहुँदो रहेछ, उहाँहरू चाहिँ वनस्पति भनेपछि मुख्य गरी जडीबुटीकै अनुसन्धान गर्नुहुँदो रहेछ, अनुसन्धान गर्नुभएको छ, उहाँहरू धेरै दुःख गर्नुभएको छ र उपलब्धिहरू पनि गर्नुभएको छ, र अलिकति हामी किसानको पाटोबाट हेर्दा हामी किसानले हेर्दा चाहिँ त्यो उहाँहरूको विज्ञता एउटा कागजको ठेलीमा लगायत अन्य विभिन्न निकायहरू छन् त्यहाँ खुसी लाग्यो, त्यहाँ चाहिँ धेरैजना विज्ञ वैज्ञानिकहरू हुनुहुँदो रहेछ, उहाँहरू चाहिँ वनस्पति भनेपछि मुख्य गरी जडीबुटीकै अनुसन्धान

0: र गइरहेको बाँझो जग्गामा चाहिँ त्यो विज्ञता जोडिदिनु पा। हामी जस्तो गाउँघरका चाहिँ अब जडीबुटी जडीबुटी भनेर लागेका किसानसँग चाहिँ उहाँहरूको विज्ञता जोडिदिनु पाएदेखि साँच्चै उपलब्धिमूलक हुन्थ्यो होला भनेर भन्छु। अब यहाँ त बाँझो जग्गा जग्गा बाँझो बसो भनेको त्यता हेर्दा त हाम्रो विज्ञहरूको विज्ञता पनि बाँझो बसो कि जस्तो पो लाग्छ।
1: यहाँले भनिराख्नु भएको छ यो भवसागर सम्भावना बनेको क्षेत्र बोकेको क्षेत्रमा यहाँहरू अलमल चाहिँ हुनुहुन्न सायद। अगाडि यहाँले भन्नुभएको थियो जस्तो प्रशोधन गर्न सकिने आधार पनि धेरै छन् नि, धेरै उद्योगहरूको रूपमा साना उद्योगहरू कुटीर उद्योगको रूपमा पनि जडीबुटी क्षेत्र लान सक्ने आधार त छैन छ नि, किनकि अगाडि यहाँले एक दुईवटा प्रोडक्ट ल्याउनु भएको थियो, त्यो स्प्रे ल्याउनु भएको थियो जस्तो यस्ता खालका साना उद्योगहरूलाई स्थापना गर्न सक्ने आधार छन् र बजार पनि स्वदेश होस् या विदेश होस् हामीले खोज्न सक्ने आधार चाहिँ छन्।
0: हजुर, यो हजुरले भनिरहँदाखेरि म उत्पादनमै लागेको त्यही संकलन गरेर उत्पादन सुरु गरेको पनि लगभग 20 वर्ष भएको हुनाले सुरुमा त मैले अब सिस्नो काम आयु बढाउँ भन्दै हिँडेको हो, सिस्नोबाटै सुरु गरे हो। अब सिस्नो पनि जडीबुटी हो नि त, तर कतिले सिस्नो जडीबुटी भन्नुहुन्छ, कतिले हो कि होइन भनेर दोधारमा पर्नुहुन्छ, कति होइन कि भन्नुहुन्छ, यस्तो हामी मैले अहिले त्यत्तिकै त्यो उखान र खेलको कुरो गरे होइन, यो अवस्थामा छौँ। अनि त्यस्तै अन्य यो जुन हामीले अहिले जुन स्प्रे गरे भन्नुभयो त्यो चाहिँ
1: त्यसपातको
0: तेल हो, इसेन्सियल ओइल हो, यो धेरै राम्रो चिज हो। सेन्ट अब जस्तो टाउको दुखो थकित भयो एकदम ऊ भने अलिकति नाकमा सुन्यो भने पनि आनन्द दिन्छ, त्यस्तो त्यस्तो खालको हो। खाने चिजमा थोरै राख्यो भने सुगन्धित राम्रो अनि खानालाई चाहिँ अब स्वादिलोको साथसाथै फाइदाजनक बनाउने त्यस्तो गुण भएको चिज हो। यो एउटा उदाहरण हो, यस्तो तेल धेरै थरी मेरै त्यहीँ उत्पादन हुन्छ, मेरो आफ्नै ठाउँमा उत्पादन हुन्छ भनेदेखि अब यो देशकै कुरा गर्ने हो भने त ओइ अथा फेरि कुरो चाहिँ के छ भने अथामै हामी आउँछौँ, तर यो अथालाई कसरी हुन्छ यथा नगरेसम्म तपाईँ यथा नगरेसम्म म नबिसाउने
1: जडीबुटीमय बनाउनु पनि लाग्नु भएको छ। हामी अन्तिममा छौँ, धेरै कुराहरू बाँकी नै छन्, हामी अर्को बसाइमा पनि छलफल गरौँला। अन्तिममा आज कुराकानी डिस्कसनमा टुङ्ग्याउन चाहन्छु, के भन्न चाहनुहुन्छ?
0: यो जडीबुटी चाहिँ मैले यथा होइन कि अथा होइन यथामा चाहिँ लाग्नको निम्ति यो तिनै तहका सरकारले सम्झिदिनुपर्छ। यस सम्बन्धी सरकारवाला सम्पूर्ण मैले अघि भने विज्ञहरू हुनुहुन्छ, विज्ञ लगायत सरकारका विभिन्न निकायहरू छ, उहाँहरूले पनि जडीबुटी चिन्दिनै पर्यो, चिन्दिनु पर्यो कि यो दुईटा हिसाबले चिन्दिनु पर्यो भन्छ। आफू सेवन गर्न आफू स्वस्थ हुन पनि चिन्दिनु पर्यो, समृद्धिको लागि पनि चिन्दिनु पर्यो। यहाँ त स्वास्थ्य र समृद्धि दुईटै
1: सँगै कुरा जोडिएको छ। यसको लागि साँच्चै बहस आवश्यक छ भने यहाँहरू उत्पादक संघबाट नेतृत्व गर्नुहोस्, हामी बहसको लागि अरू तारतम्य सबै निकायहरूलाई सँगै राखेर चाहिँ एउटा प्यानल डिस्कसन गर्न पनि हामी तयार नै छौँ। यहाँहरूसँग साझेदारी गर्नको लागि र यो विशेष गरी जडीबुटी क्षेत्रको लागि अथवा सम्भावना खोज्नको लागि हामी पनि सँगसँगै यात्रा गर्न तयार छौँ भन्दै यहाँप्रति फेरि पनि कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छौँ। नमस्कार।
0: नमस्कार, जय जडीबुटी, धन्यवाद।
1: हुन्छ, अहिले विदा गर्छौँ। हजुर, जय जडीबुटी भन्दै आजका अतिथि हामीले विदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो जडीबुटी उत्पादक किसान संघ नेपालका संयुक्त अध्यक्ष र 3 दशकदेखि जडीबुटीको क्षेत्रमा लाग्नुभएका महेन्द्र बहादुर सुनुवार अर्थात महेन्द्र बसु हुनुहुन्थ्यो। विशेष गरी आज हामीले जडीबुटीको अथवा सम्भावना भएर पनि भने जस्तो यथार्थमा परिणत गर्न नसकेको यथार्थ र परिणत गर्दै गर्दा हामीले यसलाई समृद्धसँग कसरी जोड्न सकिन्छ, रोजगारसँग कसरी जोड्न सकिन्छ लगायतका विषयमा हामी छलफलमा केन्द्रित हुँदै थियौँ। र साँच्चीकै हामीले भने जस्तै जडीबुटीमा अथवा सम्भावना नै छ र यसलाई साँच्चीकै सही सदुपयोग गर्दै हामीले यसलाई समृद्ध खोज्नेतर्फ लाग्यो भने हामीले कृषि क्रान्तिको एउटा पाटोमा चाहिँ जडीबुटी क्षेत्रले अब्बल सम्भावना सँगसँगै तय गर्न सक्छ भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू अनिलहरू छन् भने हामी सम्बन्धित विज्ञ सम्बन्धी निकायसम्म प्रतिनिधि काममा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै जसको लागि 98510 97192 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर यहाँहरूका समस्या जिज्ञासा गुनासाहरू राख्न सक्नुहुन्छ भन्दै असीम साकर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहौँ, कृषि कर्म गरौँ। जय जडीबुटी, नमस्कार।
2: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटीन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाईँ वा तपाईँले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-0669 98-64-14-17-88
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
4: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98-513-45-701 र 98-513-45-702 वा सोही नम्बरमा रहेको भाइबर व्हाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 048-545-398 048-545-398
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
5: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
7: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुनो र लट्टेमा थियो
7: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
5: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
7: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
5: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
7: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
5: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ

0: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475946 98692965998।
1: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
7: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
8: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
8: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सखर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर 1 स्थानमा पासो राख्नुहोस्।
8: उपाय नम्बर 5, मालाथियन विषादी 2।
9: अहिले साँझको 6 बजे
10: हजुरको रेडियो 100

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित। नेपाली कांग्रेसको 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नहुने। दोलखाको फुलपामा बोलेरो दुर्घटना हुँदा 8 जना घाइते। सल्यानमा स्क्रब टाइपसबाट 1.5 महिनामा 9 जनाको मृत्यु। भारतको धौलीगंगा बाँध भोलि रातिदेखि खोलिने। महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह। र ओमनमा हुने आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि नेपालको टोली घोषणा। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआरएम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधनसहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। आजको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। विधेयक पारित सँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनको लागि आवश्यक कानूनी आधार पनि तयार भएको छ। यसले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको पहुँचलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री पुनले अहिलेसम्म प्रयोगशालाहरू टहरा र भाडाको घरमा सञ्चालन हुनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभएको छ। ऐन पारित भएसँगै अब जग्गा प्राप्ति र आफ्नै भवन निर्माणको बाटो खुलेको छ। चालू आर्थिक वर्षको बजेटबाट विधि विज्ञान प्रयोगशालालाई आधुनिकीकरण गर्न मन्त्रालयले गृह कार्य थालिसकेको छ। उपकरण खरिदका लागि 20 करोड़ रूपियाँ विनियोजन गरिएको छ भने भवन निर्माणको लागि थप बजेटको व्यवस्थापन गरिनेछ। निर्वाचन प्रहरीका लागि कपड़ा खरिद सम्बन्धी प्रकरणमा अध्ययन गर्न संसदको सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गरेको छ। शुक्रबार आज वर्षको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद मनेश झाको नेतृत्वमा 9 सदस्यीय अध्ययन समिति गठन गरेको छ। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सोनार, खुशबु ओली, रमेश कुमार मल्ल, गणेश तिमाल र महेन्द्र बहादुर साई सदस्य रहेका छन्। समितिले दुई महिनाभित्रै अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्नेछ। म्यादी प्रहरीको कपड़ा खरिदमा अनियमितता भएको आशंकामा समिति बनाउने विषयमा सांसदहरूबीच छानबिन समिति बनाउने या अध्ययन समिति बनाउने भन्ने विषयमा मतभेद थियो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सभामुख अर्यालले आज राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको छ। भेटको क्रममा सभामुख अर्यालले अन्तर्व्यवस्थापिका संघको महासभामा सहभागी हुन लागेको विषयमा जानकारी गराउनु भएको थियो। सभामुख अर्यालले आईपीयूको 153 महासभामा सहभागी हुन आइतबार तान्जेनिया उहाँ जाँदै हुनुहुन्छ। यसबारे सभामुख अर्यालले राष्ट्रपति पौडेललाई जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ। सभामुख तान्जेनिया जाने भएपछि संसद अधिवेशन समेत अन्त्य गरिएको छ। सरकारको आह्वानमा राष्ट्रपति पौडेलले आज मध्यरातीदेखि लागू हुने गरी संसद अन्त्य गर्नुभएको छ। बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर देवराज रोका नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष डाक्टर रोका सहित दुई सदस्यलाई आज मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। राजनैतिक अर्थशास्त्रमा विद्यावारिधि गरेका रोकाले यसअघि युवा तथा स्थानीय व्यवसायी स्वरोजगार कोषमा कार्यकारी उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत महाप्रबन्धक भएर काम गरिसक्नु भएको छ। कोटेश्वर र पाटन बहुमुखी क्याम्पसमा जनसंख्या अध्ययन विषयमा लामो समय अध्यापन समेत गराउनुभएका रोका एमाले निकट हुनुहुन्छ। यस्तै आयोगको सदस्यमा डाक्टर दीपक विक्रम थापा छेत्री र डाक्टर सुरेन्द्र अवर सिंह थापा नियुक्त हुनुभएको छ। दीपक विक्रम एमाले निकट हुनुहुन्छ भने सुरेन्द्र राप्रपा निकट हुनुहुन्छ। तीनै दलीय गठबन्धन रहेको बागमती प्रदेश सरकारमा अब नेकपा निकटबाट महिला सदस्य नियुक्त गरिने भएको छ। प्रहरीले दशैं तिहार लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले दशैं र तिहारको सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षामा कडाई गरिने जनाएको छ। आज सार्वजनिक सुरक्षा योजना अनुसार काठमाडौँ जिल्लामा मात्रै 3,506 सुरक्षाकर्मी परिचालन गरिनेछ। भद्रकाली स्थित परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी परीक्षक दान बहादुर थापाले सादा पोशाक र वर्दीमा सुरक्षाकर्मी परिचालन गर्ने गरी योजना लागू गरिएको बताउनु भएको छ। चाडपर्वको समयमा जोखिम बढ़ी हुने भन्दै प्रहरीले सुरक्षा योजना तयार पारेको छ। जोखिम बढ़ेमा प्रहरीको संख्या थप गरिनेछ। दशैं र तिहारमा चोरी, ठगी, लुटपाट र सार्वजनिक स्थानमा दुर्व्यवहार हुन सक्ने सुरक्षा चुनौती आकलन गरिएको प्रहरी परीक्षक थापाले बताउनु भएको छ। उहाँका अनुसार चाडपर्वको सुरक्षाका लागि 22 प्रकारका ड्यूटीमा प्रहरी परिचालित हुनेछन्। नाकामा कुकुर परिचालन गरेर चेक जाँच र सीसीटीभीबाट सुरक्षा निगरानी समेत गरिनेछ। नेपाली कांग्रेसको पर्सि आइतबारदेखि हुने 15 महाधिवेशनको तयारी तीव्र भएको छ। कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाको संग जगत्तोमा रहेको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुला मंचमा मंच व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। आइतबार दिउँसो 2 बजे खुला मंचमा उद्घाटन तथा त्यसको भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रका लागि महाधिवेशन प्रतिनिधि बस्नका लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानिपामा आजदेखि नै शुरू भएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशन प्रविधि मैत्री हुने बताउनु भएको छ। उहाँका अनुसार तामझाम हुने छैन भने प्रचार प्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ। सरकारले करदाता प्रोत्साहन उपहार अन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कार अन्तर्गत 15 र 1 बम्पर गरी 16 विजेता घोषणा गरेको छ। हरेक दिनका दरले 15 जनाही 1,00,000 र 1 बम्पर उपहार अन्तर्गत 10,00,000 रूपियाँ पुरस्कार पाएका छन्। विभागका अनुसार नेपाल पेट्रो ल्युप प्राइभेट लिमिटेडबाट 21,000 रूपियाँको सामान किन्ने कुपन नम्बर 21,000 का सामान किनेका ग्राहकले बम्पर उपहार जितेका छन्। घोषणा अनुसार पर्साका लाल बाबु शाह कानुलाई 10,00,000 रूपियाँ बम्पर उपहार परेको छ। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको छ। विभागका अनुसार गएको असोज 1 गतेदेखि हिजो 15 गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ता 3,18,18,286 कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषयक कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनुभएको छ। सेना प्रहरी र शस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थहरूको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनुभएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरेर त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको पनि बताउनु भएको छ। तपाईँ ती बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्राम हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
8: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग्ग राखिदिए है के?
9: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
10: एकपटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
12: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
13: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
12: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
13: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
12: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
13: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। दोलखाको भीमेश्वर नगरपालिका 2 बोलेरो दुर्घटना हुँदा 8 घाइते भएका छन्। आज बिहान नागदहबाट सदरमुकाम चरीकोट बजारतर्फ जाँदै गरेको बोलेरो फुलपाको गैरा गाउँमा दुर्घटना भएको छ। दुर्घटनामा 8 घाइते भएको दोलखा प्रहरीले जानकारी दिएको छ। घाइते मध्ये 1 महिलाको अवस्था भने गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको छ। बोलेरो चालक सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ओभरलोडका कारण बोलेरो दुर्घटना भएको बताइएको छ। ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिकामा व्यवहारसी अवस्थामा एकजनाले भरुवा बन्दुक फेला भरूवा बन्दुक फेला परेको छ। माने भन्ज्याङ गाउँपालिका 9 माधवपुर स्थित जोगी डाँडा सामुदायिक वनको खोल्सामा हिजो साँझ बिहारी अवस्थामा भरूवा बन्दुक फेला परेको ओखलढुङ्गा प्रहरीले जनाएको छ। स्थानीयले बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर बन्दुक नियन्त्रणमा लिएको छ। फेला परेको एकनाले भरूवा बन्दुक जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा राखिएको छ। चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्या तत्काल सम्बोधन गर्न ओखलढुङ्गाको दुईवटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सिद्धिचरा नगरपालिका 11 रमाइलो डाँडा र माने भन्ज्याङ गाउँपालिका 7 हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। चाडपर्वको समयमा जिल्लामा सवारी साधन तथा यात्रुको चाप बढ़ने भएकोले यात्रुहरूको सहजता र सुरक्षित यात्राका लागि सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ। सल्यानमा 1.5 महिनाको अवधिमा स्क्रब टाइगसबाट 9 जनाको मृत्यु भएको छ। स्क्रब टाइगसबाट धर्मा गाउँपालिकामा 8 र छत्रेश्वरी गाउँपालिकामा 1 जना गरी 9 जनाको ज्यान गएको छ। मृत्यु हुनेमा 6 जना पुरूष, 2 जना महिला र 1 जना बालक रहेका छन्। उनीहरूको उपचारको क्रममा दाङ र नेपालगंजका विभिन्न अस्पतालहरूमा मृत्यु भएको छ। पछिल्लो पटक छत्रेश्वरी गाउँपालिकाकी 51 वर्षीय महिलाको उपचारको क्रममा नेपालगंजमा मृत्यु भएको बताइएको छ। गत साउनमा शुरूमा धर्मा गाउँपालिकामा देखिएको स्क्रब टाइपसको रोग अहिले त्यहाँको जिल्लाभर फैलिएको छ भने संक्रमितको संख्या 600 नजिक पुगेको छ। संसारक्रम अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तराखण्डमा रहेको धौली गंगा जलविद्युत आयोजनाको बाँधमा ढोका 48 घण्टाका लागि खोलिने भएको छ। आयोजनाको बाँधमा रहेको सिल्ट सफाईका लागि भोलि राति 1 बजेदेखि सोमबार राति 1 बजेसम्म 48 घण्टासम्म बाँधको ढोका खोलिने भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना मार्फत जनाएको छ। बाँधको ढोका खोलिएपछि महाकाली नदीमा जलस्तर बढ़न सक्छ। महाकाली नदी तटीय क्षेत्रको बासिन्दालाई सतर्क रहन त्यहाँको प्रशासनले आग्रह गरेको छ। नदी तथा नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन पनि अनुरोध गरिएको छ। र अन्त्यमा खेल समाचार। ओमनमा हुने आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा 15 सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज घोषणा गरेको टोलीमा ओपनिङ ब्याटर कुशल बुर्तेल, तीव्र गतिका बलर सम्पाल कामी र हेमन्त धामीलाई समावेश गरिएको छैन। टोलीमा अनुभवी र युवा खेलाड़ीहरूलाई समेटिएको छ। ओपनिङ ब्याटिङतर्फ आसिफ शेख र अर्जुन कुमारले निरन्तरता पाएका छन्। यस्तै तीव्र गतिको बलिङतर्फ करण केसीसँग सँगै नन्दन यादवलाई राखिएको छ। टोलीमा कप्तान लामिछाने सहित आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, सन्दीप जोरा, गुलशन झा, वासिर अहमद, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा सम्म जाँदा जाँदै यस संसारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित। नेपाली कांग्रेसको 15 अधिवेशनलाई प्रविधि मैत्री बनाइने, तामझाम नहुने। दोलखाको फुलपामा बोलेरो दुर्घटना हुँदा 8 जना घाइते। सल्यानमा स्क्रब टाइगसबाट 1.5 महिनामा 9 जनाको मृत्यु। भारतको धौली गंगा बाँध भोलि रातीदेखि खोलिने। महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह। र ओमनमा हुने आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि नेपालको टोली घोषणा। अवस्थ हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
4: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेंट
5: भूछाए नियन्त्रण गरौं उर्वर भूमि जोगाउ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूछाईले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ। त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
8: मैले त विराज सप्लायर्स मथलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
7: हुर्केकै गिरिराज चल्ला 150मा?
8: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
9: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
8: विराज किसानको साथी,
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
8: प्रोप्राइटर जय मानन्दर, फोन 0485। विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
7: हुर्केकै गिरिराज चल्ला 150मा?
8: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845401043, 9863023422।
5: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो

0: बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
4: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
5: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

0: नमस्कार, रेडियो कार्यक्रममा हाम्रो लिखु तामाको सिकु दशौं अंकमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता ईश्वर विश्वकर्मा रामेछापको लिखु तामाको सी गाउँपालिकाको सहकार्यमा रेडियो झनकार 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम हरेक साताको शुक्रबार साँझ 36 बजे प्रसारण हुने गर्दछ। हामीलाई रेडियो झनकारसँगै हजुरको रेडियो, रेडियो तिफदी, रेडियो रामेछाप र रेडियो इनर्जी मार्फत पनि एकैसाथ सुनिरहनु भएको छ। आजको दशौं अंकमा हामीले पालिका गतिविधि सँगै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 7 तिलपुङका मेलमिलाप केन्द्रका संयोजक हरिनारायण श्रेष्ठसँग गरिएको विशेष कुराकानी समावेश गरेका छौ। यसै गरी कार्यक्रमको अन्तिममा गाउँपालिकाले शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा चालू आर्थिक वर्षमा गर्दै गरेका कार्यक्रमहरूबारे जानकारी प्रस्तुत गर्नेछौ। शुरूमा प्रस्तुत छ पालिका गतिविधि। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार निरन्तर वर्षा भइरहेकाले लिखु तामाकोशी गाउँपालिका उच्च सतर्कता र पूर्व तयारीमा जुटेको छ। गाउँपालिकाले जोखिमलाई ध्यानमा राख्दै असोज 8 र 9 गते सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्यो भने आवश्यकता परेमा विद्यालयहरूलाई आपतकालीन आश्रय स्थल बनाइने जनाएको छ। साथै स्वास्थ्य चौकीहरू सार्वजनिक विदाको दिनमा पनि खुल्ला राखिने भएको छ भने तत्काल प्रतिकार्य टोली गठन गरी विपद व्यवस्थापन शाखा र युवा क्लबहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज श्रेष्ठले जानकारी दिनुभएको छ। विश्व रेबिज दिवसको अवसरमा लिखु तामाकोशी गाउँपालिकामा शुक्रबारदेखि रेबिज विरूद्धको खोप कार्यक्रम शुरू भएको छ। गाउँपालिकाको धोबी बजार सहित सबैवटाका टोल र बस्तीहरूमा बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म शिविर सञ्चालन भइरहेको छ। रेबिज रोगको जोखिम न्यूनीकरणका लागि आआफ्ना घरपालुवा तथा सामुदायिक कुकुर र बिरालाहरूलाई शिविरमा ल्याई खोप लगाउन गाउँपालिकाका पशु विकास शाखा प्रमुख लोकप्रसाद भुइँयालले अनुरोध गर्नु भएको छ। पालिका गतिविधिपछि अब लागौं आजको कुराकानीतर्फ। अब प्रस्तुत छ वडा नम्बर 7 का मेलमिलाप केन्द्रका संयोजक हरिनारायण श्रेष्ठसँग गरिएको कुराकानी। स्थानीय स्तरका विवाद समाधानमा मेलमिलाप केन्द्रको अभ्यास, अनुभव र वडामा शान्ति सद्भाव कायम राख्न भइरहेका प्रयासमा केन्द्रित यो कुराकानी सुनौं।
1: नाम श्रेष्ठ हो। म अहिले उमेरले 81 वर्ष भए। मैले यो चाहिँ मेलमिलापको संयोग भएको 2070 मैले काम गरेको, आजसम्म निरन्तरता काम गरिरहेछु। र यो काम गर्दाखेरि अब पहिला त भनौँ योभन्दा अघिल्लो वर्षमा चाहिँ 45 वटा चाहिँ मेलमिलापहरू गरायो, सहमति गरायो। अनि जब यो पालिका भइसकेपछि अनि यो न्यायिक समिति न्यायिक परिषद गठन भएपछि अनि अहिले चाहिँ हामीले त्यो मुद्दा हेर्दाखेरि न्यायिक समितिको आदेश मात्रै गर्नुपर्ने भएको कारणले अलिक कमै आउने गरेछ त्यो केसहरू, मुद्दाहरू। र त्यही पनि आजभोलि चाहिँ त्यो मुद्दाहरू चाहिँ हामीले अब जस्तो हाम्रो एउटा क्याट एरिया हुन्छ, हामीले हेर्नु पाउने मुद्दाहरू चाहिँ हामी हेर्छौँ, फौजदारी मुद्दाहरू चाहिँ हामीले हेर्न मिल्दैन। जस्तो बहुबिया भयो, जानकेशव हो, चोरी हो, यस्ताहरू चाहिँ हामीले मैले हेर्दैनौँ, अरूहरू चाहिँ हामीले हेरिरहेछौँ। र समाजमा अब आजसम्म चाहिँ समाजका प्रतिष्ठ व्यक्तिहरूले पनि मेलमिलापमा नै जानुपर्छ, मेलमिलापले मिलाएपछि मिल्दो रहेछ, मेलमिलापमा गरेपछि मात्रै अनि हामीले त्यहाँ नमिलेमा त्यहाँ भएन भने अनि माथि सम्बन्धित निकाय अथवा अदालत या कुनै प्रशासन या खाइस नै जानु भन्ने कुरा चाहिँ जनमानसमा त्यो चेतना भएर अहिले त्यही नै भइरहेको छ। र पहिलेको तुलनामा अहिले मुद्दाहरू पनि कमै आइरहेका छन्।
2: यसको कारण के होला? समाजमा विवाद अथवा झैझगडा नै कम भएको हो कि अथवा मेलमिलाप केन्द्रमा आउनुको सट्टा अन्य निकायमा गएर पो हो कि अथवा के होला कारण? यसको पहिचान गर्नुभएको छ?
1: यसको पहिचान मेलमिलापमा यसको पहिचान के भन्नु भनेपछि भने यो एक त पहिला वडामै त्यो हामीले निवेदनहरू लिने गर्थ्यौं, र वडाबाटै नै मेलमिलाप केन्द्रबाट निवेदन लिने तिनै फैसला गर्ने अथवा तिन मिलाउने गर्थ्यौं। तर अहिले चाहिँ अलि पालिका स्तर जानुपर्दा न्यायिक परिषद छ माथि धोबीमा, अनि त्यसै कारणले पनि मानिसहरू त्यहाँ धोबीमा जानुभन्दा बरु तलै आउनु बेस्ट भनेर भन्छन्। र अनि त्यसै कारणले गर्दा उहाँहरूले के भयो भने अलिक टाढा भौलिक कठिनाइ गर्दा पनि त्यो जुन केसहरूले अलिक न्याउने गर्छन् एउटा कुरा त्यो. अरू कुरा के भने अहिले समाजमा अहिले झगडा गर्नु र यस्तो नराम्रो नकारात्मक कामहरू गर्नु ठिक हुँदो रहेछ, आफ्नो कुरा आफूले नै सम्हाल्नु पर्ने रहेछ भन्ने कुरा उहाँले एकदम चेतना भएको हुनाले त्यसलाई पनि अलिकति न्यून भएको चाहिँ मैले बुझेको छु.
2: एक दशक भन्दा बढी भइसक्यो तपाईँ चाहिँ मेलमिलाकर्ताको रूपमा कार्यरत भएको, यो दशकको अवधिले के भन्छ, समाजमा किन विवाद उत्पन्न हुँदो रहेछ, यो विवादै नहुनका लागि व्यक्तिले के गर्नु पर्ला, समुदायका छिमेकीले के गर्नु पर्ला, कसको भूमिका के रहन्छ?
1: यो छिमेकीमा मेन कुरा त अब आफ फुटे त गवार लुटे भन्ने एउटा उखान छ, अब आफै फुट्यो भनेदेखि समाजमा विकृति फैलाउनु. उनीहरू अहिले चाहिँ के चेतना भयो भने अब समाजमा बसेर चाहिँ यो झगडा गर्नु मेन कुरो झगडा हुने उत्पन्न भनेको के भने मादक पदार्थ रहेछ, मादक पदार्थ अनि हिंसा, तल्लो जाति माथिल्लो जाति भन्ने कुरा यो हिंसा र अनि यो मादक पदार्थको चाहिँ उसले गर्दाखेरि यिनीहरूको चाहिँ त्यो अहिले कमी भयो र जनसमाजमा अहिले चाहिँ पहिले जस्तो चाहिँ प्रत्येक व्यक्तिहरू मातेर खाएर लडेर हिँड्थे, अहिले त्यो धेरै समय छ. उनीहरू त्यसो सर जाने अलिक साधारण चाहिँ पेय पदार्थ जस्तो ड्युबहरू अर्को चाहिँ कुन चाहिँ रेडबुलहरू यसरी खाने गर्छन्. त्यो मादक पदार्थको कमी भएको खानु नखाएको हुनाले पनि यो है झैझडा र नराम्रो कामहरू उनीहरू गर्ने छैनन् एउटा कुरा त्यो हो. अरू कुरा त के भन्दा भने अलिक दूरीको कारण समाज हामी मिलेर बस्नुपर्छ भन्ने भावना भयो उनीहरूले अलिक चेतना भयो. पहिला बुढाहरू चाहिँ त्यो काम गर्थे, अब केटाहरू चाहिँ अलिक पढा लेखा भए उनीहरूले चाहिँ आफ्नो गार्जनहरूलाई है झगडा गर्नु हुँदैन, यो जाँडा खानु हुँदैन, यो पिया खानु हुँदैन, चोट बिग खानु हुँदैन भन्ने कुरा उनीहरूबाट पनि प्लस टू पढेका केटाहरूले पनि त्यो कुराहरू आफ्ना अभिभावकहरूलाई सम्झाइदियो हुनाले धेरै नै अहिले चाहिँ त्यो झै झगडाहरू कमी छ मेरो चाहिँ अनुभवमा. जुन मैले नै गरेँ जुन पहिला चाहिँ जो श्रीमान श्रीमती झगडा भयो भने ओल्लाएर पल्लाएर झगडा भएन, तल्लो गाउँको माथिल्लो गाउँमा झगडा भएन, तर के हो भने त्यही दूषित पदार्थहरू भनौँ न मादक पदार्थहरू अनि अर्को चाहिँ म चाहिँ ठुलो मान्छे हो मैले भनेर जे पनि भन्ने कुरा सोचेर गरेँ अहिले त्यसमा छैन. अहिले हामी सबै समानता छौँ, हामी सबै समाज मिलेर बस्नुपर्छ भन्ने कुरा उहाँहरूले नै प्लस टूका पढाइ विद्यार्थीहरूले नै हाम्रा अभिभावकहरूलाई सम्झाइ बुझाइले गर्दाखेरि धेरै नै अहिले कम छ. त्यो
2: जस्तो शुरूआती चरणमा तपाईँहरूले तामाकुसी सेवा समितिले चाहिँ तालिम प्रदान होइन प्रशिक्षण दिइसकेपछि तपाईँहरू यो क्षेत्रमा लाग्नु खटिनु भयो होइन, अहिलेसम्ममा पनि यसमै सेवारत हुनुहुन्छ. जस्तो शुरूआती चरणको तुलनामा अहिले निकै कम छ भन्नुभयो होइन, शुरूआतमा चाहिँ कतिसम्म चाहिँ विवाद आउँथ्यो होला मासिक रूपमा?
1: मासिक रूपमा शुरूआतमा मासिकमा 12-11 विवाद आइरहन्थे, 2-3 नआउँदा दिनमै नै हुँदैन थियो, त्यो अहिले छैन, त्यो धेरै नै हुनुभयो अहिले.
2: जस्तो त्यो समाधान गरे बापत चाहिँ तपाईँहरूले पाउनुपर्ने सेवा सुविधा छ नि, त्यो कतिको प्राप्त गर्नुहुन्थ्यो र अहिले त्यो बढेको छ कि घटेको छ के छ?
1: त्यो पहिला जति हामीहरूको के अरे मुद्दाहरू त्यो त्यही बेला मुद्दा भन्दैन थियो, अहिले मुद्दा भन्ने कुरा आउँथ्यो, त्यो बेला चाहिँ एउटा विवाद भन्थे, त्यो विवाद मिलाए बापत हामीले चाहिँ 300 रुपियाँ दिन्थे, त्यसमा पनि 150 कडा 250-260 रुपियाँ हामीले पाउँथ्यो, त्यो तामाको शिक्षा समितिले उपलब्ध गराइरहेको पनि थियो. त्यसपछि अनि यहाँ पालिका गठन भयो, पालिका भइसकेपछि पालिकाले पनि हामीलाई चाहिँ त्यो पारिसारे पनि दिने गर्थ्यो. त अहिले चाहिँ जुन यो पालिकाले चाहिँ न्यायिक परिषद गठन भइसकेपछि न्यायिक परिषद मार्फत हामीले अलिकति न्यूनै नै छ हामीहरूको त्यो मिटिङहरूको चाहिँ दिँदाखेरि चाहिँ गरेर पैसा दिन्छ, अनि यो चाहिँ अहिले यो विभागको चाहिँ हामीले कमै छ, कमै नै हामीले पैसा दिन्छौँ.
2: मेलमिलाप केन्द्रका लागि आवश्यक भौतिक पूर्वाधार सामग्रीहरू होइन छलफल गर्ने कोठाहरूको व्यवस्था प्रबन्ध चाहिँ वडाले कतिको गरिदिएको छ, न्यायिक समितिको तर्फबाट चाहिँ के तपाईँहरूले प्राप्त गर्नुहुन्छ, तालिमका कुराहरू होलान् सामग्रीका कुराहरू होलान्, त्यो पर्याप्त छ कि छैन के छ?
1: त्यो पर्याप्त गरेको छ, पहिले थिएन है, तामाकोसी समितिले सञ्चालन गर्दा त्यति थिएन. अहिले यो पालिकाबाट न्यायिक परिषद गठन भइसकेपछि बजेट छुटाउनु हुँदो रहेछ, त्यही बजेट मार्फत हाम्रो यो डटपेनहरू यो जुन स्थिति सामानहरू चाहिँ उपलब्ध गर्नुभएको छ पालिका चाहिँ हामीले, र अहिले पनि उहाँहरूले चाहिँ अस्ति अलिअलि पठाइदिनु भएको छ, यो आर्थिक वर्षको सिद्धियो गत वार्षिक वर्षको डटपेनहरू त्यो के भन्छ पेपरहरू जुन हुन्छ नि घर पेपरहरू त्यो दिनुभएको छ त्यो पाइरहेको छ अनि अब यो भवनको लागि चाहिँ नयाँ भवन बनिरहेछ अनि त्यो नयाँ भवन बनेपछि हामीलाई भवन उपलब्ध गराइदिनु भनेर हामीले माइन्टिङ गरेका छौँ त्यो माइन्टिङमा चाहिँ अनुसार काम भएको छैन तर अस्ति चाहिँ वडा सर भन्नुभयो अहिले यो कोठा चाहिँ हामीहरू अलिकति फिनिसिङ गरेर तपाईँहरूलाई जिम्मा लाउनेछ भनेर एउटा कोठा चाहिँ जुन तपाईँहरूले बन्नु होला माटो सिराटको चाहिँ यता लेफ्ट साइडको कोठा चाहिँ हामीले उपलब्ध भयो भने हुन्छ अथवा
2: गत वर्ष न्यायिक समितिका संयोजक र मेलमिलापकर्ताहरू न्याय क्षेत्रमा कार्यरत सबैजना भ्रमणमा जानुभयो होइन तपाईँ पनि त्यसमा सहभागी
1: म सहभागी हुन्छु किन मेरो ढाडको समस्याले गर्दाखेरि हाम्रो टिमका साथीहरू जानुभयो दुईजना एकजना महिला जानुभयो कमला खडेका थिए एकजना हाम्रो मोहनजी जानुभयो दुईजना जानुभयो म चाहिँ यो ढाडको समस्याले गर्दाखेरि म चाहिँ जानु सकिनँ उहाँहरूको चाहिँ भ्रमणको चाहिँ जुन त्यो कार्यक्रमहरू थियो त्यो सब विस्तृत भएर मैले हासिल गरेँ भने मात्र मैले थाहा पाएँ यो गरौँ यहाँ गरौँ भनेर त्यसमा जान सकेन
2: त्यस्तो तपाईँमा अनुभव त धेरै नै छ होइन तपाईँले धेरै विवाद समाधान गरिसक्नुभयो
1: तर अब हामीले गरिसकेको हाम्रो टिमले गरेको मैले टिमले
2: गरेको तपाईँको नेतृत्वमा अब अहिले त तपाईँ वृद्ध अवस्थामा हुनुहुन्छ शारीरिक रूपमा पनि अब अलिक कमजोर कमजोर हुँदै जानु भएको छ तर पनि सक्रियता पहिलेको जस्तै म देख्छु तपाईँको त्यो मुहारले पनि बताइरहेको छ होइन त्यो शारीरिक रूपमा चाहिँ कहिले काहीँ समस्या आइपर्दाखेरि त्यो विवाद समाधान गर्नका निमित्त जानुपर्ने त्यस्तो हुन्छ कि हुँदैन अथवा तपाईँको अनुपस्थितिमा अरूले चाहिँ समाधान गरिदिने हुन्छ कि अथवा के हुन्छ
1: धन्यवाद यो अस्ति एउटा चाहिँ हाम्रो यो एउटा महिलाको चाहिँ एकल महिलाको र उसैको चाहिँ सासु समूह विवाद परेछ त्यसमा चाहिँ त्यो जग्गाको सिमाना हेर्नुपर्ने अवस्था परेछ तपाईँहरू आउनुपर्छ भन्ने उहाँहरूले भन्नुभयो अनि हाम्रो टिमबाट चाहिँ हामी दुईजना मान्छे पठाउनु खोजेको एकजना हाम्रो सहकारीको चाहिँ हाकिम हुनुहुन्थ्यो उहाँ पनि फुर्सद पाउनु भएन अनि मेरो पनि शारीरिक अवस्था कमजोर मलाई पनि अब हाम्रो जानले अलिकति माथि नै पर्छ उकालो जानुपर्ने यहाँबाट झन्डै एक घण्टा त हिँड्नुपर्ने स्थिति आउँछ पैदल उकालो छ त्यही कारण हाम्रो मोहनजीलाई हामीले नेतृत्व गरेर पठाइदिनु भने हाम्रो मोहनजी नेतृत्व गरेर जानुभयो र उहाँले हेर्नुभयो र उहाँले रिपोर्ट लिएर आएपछि त्यही रिपोर्टको आधारमा हामीले निर्णय र फैसला गरेर पठायौँ उहाँहरू अहिले चाहिँ यथावतै
2: मिलेर बसेर
1: हामी म जान नसक्दा पनि हाम्रो हाम्रा टिमहरू हामी टिममा चारजना टिम छौँ एकजना म भएँ हाम्रो मोहनजी भयो एकजना चाहिँ के अरे के भन्छ मानबर खड्काजी भए एउटा कमला खड्का भए यति नै हामी चारजना टिम छौँ यहाँभन्दा बढी छैन हामी 72मा छौँ ट्रेनिङ लिएर पनि यिनै चारजना थियौँ अहिले पनि हामी कार्यमा यिनै चारजना छौँ र हामीले चाहिँ अब कुनै विवाद पर्यो भने पहिलोपल्ट उडाइदिन आफै निर्णय गर्थ्यो उडाएर सम्बन्ध गर्थ्यो उडाइदिन हामीलाई चाहिँ लो गर भनिदिन्थ्यो उडाएर चाहिँ सिफारिस गरेपछि मात्र हाम्रो व्यवहार चल्थ्यो तर अहिले त छैन डाइरेक्ट चाहिँ हामी आफ्नो गर्छौँ अनि माथिबाट आउँछ चाहिँ न्याय समितिबाट यो गर भन्छ त्यसै आज हामीले गरेर चलाइरहेछौँ अहिले स्थिति राम्रै छ
2: लगभग कुराकानीको अन्तिममा आइसकेका छौँ हामी होइन समाजमा शान्ति कायम राखिराख्नका लागि रहिरहनका लागि व्यक्तिको के भूमिका रहन्छ समुदायको के भूमिका रहन्छ होला भाइचारा कायम गर्न सद्भाव कायम राख्नका लागि के गर्नु पर्ला कसको के भूमिका रहन्छ
1: मेन कुरा देख्छ भने जसले समाजमा चाहिँ अहम गर्छ अहम गर्यो भने म ठुलो हो म जान्नु हो मैले नै सबै कुरा गर्दा हुन्छ भन्ने कुरा अहम हो भने समाजमा चाहिँ त्यो कुराहरू हुन सक्दैन म जस्तै साथीहरू अरू पनि छन् मैले भनेको कुरा उहाँले बुझ्नुपर्छ उहाँले कुरा उहाँले भनेको कुरा नै मैले मान्नुपर्छ भनेर यसरी भाइचारा नाताले हामी सबै गऱ्यौँ भने समाज माथि जान्छ तर कसैलाई टचर गरेर ठुलो सानो हो भनेर होच्याउने अगाडि कुरा भयो भने समाज फस्ट हुँदैन मेरो चाहिँ धारणा त्यो छ
2: मेलमिलापकर्ता बन्नका लागि चाहिँ अब तपाईँहरू त अनुभवी हुनुहुन्छ दशकभन्दा लामो समय व्यतीत गरिसक्नुभयो यसमा लाग्न चाहने व्यक्तिले चाहिँ के के गर्नु पर्ला उहाँहरूमा गुण चाहिँ के आवश्यक पर्ला
1: उहाँ चाहने भने मेन कुरा त अब उहाँले ट्रेनिङ दिनुपर्ने हुन्छ एउटा जाने दुई किसिम ट्रेनिङ हुन्छ एउटा जाने साधारण ट्रेनिङ एउटा ब्याच भन्ने हुन्छ होइन दुईवटा किन जानुहुन्छ एउटा तिन दिने गोष्ठी हुन्छ एउटा चाहिँ सात दिन पाँच दिन नौ दिन हुन्छ त्यो दुई किसिमको तालिमहरू उहाँले लिनुभयो भने उहाँले चाहिँ यो मेलमिलापको चाहिँ उसले चाहिँ न्याय परिषदले उहाँलाई छान्छन् उहाँको उहाँ नियुक्त हुनुहुन्छ उहाँ यो के हुनुहुन्छ उहाँ यदि त्यो भएन भने उहाँहरू चाहिँ जहिले डिग्री पास गरे पनि त्यो दुईवटा तालिम नलिएसम्ममा उहाँले त्यसमा हाम्रो यो जुन मेलमिलापमा समावेश गर्नु मिल्दैन, मिल्दो रहेछ कानुनमा पनि, तर उहाँहरू यो चिजले दिनुपर्छ। यो चिज यो दुई कुराहरू चाहिँ दुई किसिमको तालिम लिनु हो भने उहाँ चाहिँ हामीहरूको ठाउँमा आएर काम गर्न सक्ने योग्यता उहाँहरूको बन्छ।
2: गुण चाहिँ के चाहियो होला, विशेषता के आवश्यक पर्छ? तालिम त लिनुहुन्छ, तालिमबाट के सिक्नुहुन्छ?
1: तालिम गर्दा हामी के छौँ, तालिमबाट त हामी यही सिक्छौँ भने हामी आफै निर्णय गर्ने होइन, समाजमा चाहिँ उहाँहरूको पनि कुरा हामीले बुझ्ने, अनि उहाँहरूको कुरा हामीले बुझ्ने, हाम्रो कुरा उहाँहरूले बुझ्ने, यस्तो कुराहरू गराएर नै हामीहरू चाहिँ त्यो उसमा अघि बढ्छौँ। नत्र त एउटा मात्रै एकल निर्णयले मात्रै त्यो कुना समाजमा कुनै पनि काम आउँदैन, सबैको समाजको जाने उसको जाने त्यो हुन्छ, मेजोरिटी गरेर छलफल गरेर एक आपसको कुराहरू उसको कुरा हामीले बुझ्ने, हाम्रो कुरा उहाँहरूले बुझ्ने, यसो भएपछि मात्रै अनि त्यस केसलाई चाहिँ समाधान गर्न सकिन्छ।
0: यो विशेष कुराकानी पछि पुनः स्वागत छ कार्यक्रम हाम्रो लिखु तामाकोशीमा। श्रोता, लिखु तामाकोशी गाउँपालिकाले पूर्व प्राथमिक कक्षाका विद्यार्थीको सुरक्षित भविष्यका लागि विशेष बचत कार्यक्रम सञ्चालन गर्ने भएको छ। नीति तथा कार्यक्रम अनुसार यसै वर्षदेखि पूर्व प्राथमिक कक्षामा भर्ना भएका विद्यार्थीको बैंक खाता खोली गाउँपालिकाको तर्फबाट मासिक 200 रूपियाँ र अभिभावकका तर्फबाट पनि मासिक 200 रूपियाँ नै जम्मा गरिनेछ। तहसम्म निरन्तर गरिने यो बचतले बालबालिकाको उच्च शिक्षा अध्ययनमा टेवा पुग्नेछ। गाउँपालिका अध्यक्ष केशव महतका अनुसार यस कार्यक्रमसँगै पालिकाले शिक्षा क्षेत्रको सुधार र प्रवर्धनका लागि अन्य थुप्रै लोकप्रिय कार्यक्रमहरू सँगसँगै अघि बढाउँदै लगेको छ। यसबारे थप जानकारी दिँदै हुनुहुन्छ पालिका अध्यक्ष केशव महत।
3: गाउँ शिक्षा योजनाले समेटेका कार्यक्रम तथा रणनीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याई समग्र शैक्षिक क्षेत्रको व्यवस्थापन गरिनेछ। लिखु तामाकोशीको इच्छा अनिवार्य तथा निशुल्क शिक्षा भन्ने मूल नारालाई सार्थक बनाउन व्यवस्थित रूपमा कार्ययोजना बनाई आवश्यक कार्यक्रम तथा बजेटको व्यवस्थापन गरिनेछ। शैक्षिक गुणस्तर सुधारका लागि भौगोलिक विकटता, उपलब्ध स्रोत साधन तथा जनशक्तिलाई मध्यनजर गर्दै यस पालिकाको वडा नम्बर 1 स्थापित आवासीय विद्यालयलाई थप सुधारोन्मुक्त गर्ने सञ्चालन तथा व्यवस्थापनमा आवश्यक बजेट विनियोजन गरिनेछ। पालिकालाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउनका लागि प्रोत्साहन स्वरूप एससीमा सर्वोत्कृष्ट आउटस्ट्यान्डिङ नतिजा ल्याउने यस पालिकाभित्रका सम्पूर्ण विद्यार्थीलाई विशेष छात्रवृत्ति एवं प्राविधिक विषय र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति वितरण कार्यविधि 2079 बमोजिम आवश्यक छात्रवृत्तिको व्यवस्था मिलाइनेछ। प्राविधिक शिक्षामा अध्ययन गर्दै गरेका विद्यार्थीहरूमा सिकाइ र सिपको सामञ्जस्यता कायम राख्न विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम लागू गर्न आवश्यक रणनीति अवलम्बन गरिनेछ। सामुदायिक विद्यालयको व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन संघीय सरकारद्वारा विद्यालयलाई उपलब्ध गराउँदै आएको विद्यालय सञ्चालन तथा व्यवस्थापन खर्चमा स्थानीय तहबाट थप बजेट विनियोजन गरिनेछ। माध्यमिक तह सञ्चालित विद्यालयहरूमा स्काउट कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक बजेटको व्यवस्थापन गरिनेछ। शैक्षिक पहुँच सुनिश्चितता कार्यक्रमलाई कार्यान्वयन गर्न हाल सञ्चालित सामुदायिक सिकाइ केन्द्रको सुधार गर्नुका साथै अन्य वडाहरूमा पनि केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया यथाशीघ्र अगाडि बढाइनेछ। सामुदायिक विद्यालयहरूमा सूचना तथा प्रविधिहरूको सामिप्यता तथा पहुँच अभिवृद्धिका लागि विद्यालयमा डिजिटल सिकाइका लागि स्मार्ट बोर्ड व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ। स्कूल बस सञ्चालित विद्यालयलाई बस सेवा सञ्चालनमा सहजता पुर्याई विद्यार्थीलाई लगिने शुल्कको व्यवहार घटाउन विशेष पहल गरिनेछ। बागमती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य शाखासँग समन्वय गरी विशेष कार्यनीति अवलम्बन गरिनेछ। विद्यालय र विद्यार्थीहरूको सामिप्यता बढाई जनप्रतिनिधिसँग बालबालिकाको पहुँच विस्तार तथा उनीहरूको प्रत्यक्ष गुनासो सुनवाई एवं सम्बोधन गर्नका लागि विद्यार्थीहरूसँग जनप्रतिनिधि कार्यक्रमलाई निरन्तरता दिइनेछ। प्रारम्भिक बाल विकास केन्द्रहरूको स्तरोन्नति गर्दै प्रविधि मैत्री र बाल मैत्री सिकाइ वातावरण निर्माणका लागि लागत साझेदारी कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ। प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थीको पहुँच विस्तार गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय सहकार्य र सहजीकरण गरिनेछ। पालिकाको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्याई उत्कृष्ट सिकाइ उपलब्धि हासिल गर्न गराउने शिक्षक विद्यार्थी र विद्यालयहरूलाई प्रोत्साहन एवं पुरस्कृत गरिनेछ। सम्पूर्ण विद्यालयहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराई प्रतिस्पर्धाको भावना बढाउन वडा र पालिका स्तरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ। माध्यमिक तहमा शून्य दरबन्दी भएका विद्यालयहरूलाई दरबन्दीको व्यवस्थापन गर्न आवश्यक पहल गरिनेछ। वर्तमान पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित सरकारवाला निकायहरूसँग कार्यान्वयन तथा सहकार्य गरी शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धिका कार्यक्रम, तालिम सेमिनार, गोष्ठी र अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता कायम गरिनेछ। खेलकुद क्षेत्रको विकास र विस्तारका लागि रणनीतिक रूपमा खेलकुद सञ्चालन, खेलाड़ी प्रशिक्षण एवं प्रोत्साहन र खेलकुद पूर्वाधार निर्माणका कार्यक्रमहरू कार्यान्वयनमा ल्याइनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिभाको माध्यमबाट स्थानीय तहलाई चिनाउने युवाहरूलाई सम्मान तथा पुरस्कृत गर्ने व्यवस्था मिलाइनेछ। विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक कर्मचारीहरूको नियमित स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थाहरूसँग आवश्यक समन्वय गरिनेछ। नेपाल सरकारद्वारा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको विद्यार्थी दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गर्न स्थानीय उत्पादनका खाद्य वस्तुहरूको प्रयोगमा जोड़ दिइने नीति अवलम्बन गरिनेछ। प्रारम्भिक बाल विकास शिक्षाको विस्तारका लागि सरकारी तथा गैर सरकारी निकायसँग समन्वय एवं सहकार्य गरी पालिकाको केन्द्र स्थित श्री झट्टेश्वर माध्यमिक विद्यालयको परिसरमा नमूना बाल विकास केन्द्रको स्थापना गरिनेछ। विद्यालयको शैक्षिक व्यवस्थापनमा टेवा पुर्याउन हरेक विद्यालयमा यी हाजिरी जडान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ। पूर्व प्राथमिक कक्षा भर्ना भएका विद्यार्थीहरूको सुरक्षित भविष्य बनाउने उद्देश्यले यसै वर्षदेखि पूर्व प्राथमिक कक्षा भर्ना भएका विद्यार्थीहरूको बैंक खाता खोली मासिक रू 200 दरले माध्यमिक शिक्षा सम्बन्ध रकम जम्मा गराउने, साथै अभिभावकको तर्फबाट पनि मासिक रू 200 नै जम्मा गर्न लगाई सुरक्षित भविष्यका लागि बाल बचत गराई उच्च शिक्षा अध्ययनमा टेवा पुर्याइनेछ। स्थानीय स्तरमा बाल प्रतिभा पहिचान तथा प्रस्फुटन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ। गाउँपालिकाबाट सृजना गरिएका कम्प्युटर शिक्षक, बाल विकास सहकर्ता र कार्यक्रम सहयोगीहरूको दरबन्दीलाई आवश्यकता अनुसार कार्यक्षमता मूल्याङ्कनलाई मध्यनजर गरी समायोजन गरिनेछ। माध्यमिक विद्यालयमा भएका समस्या समाधानका लागि आवश्यक सामग्री खरिद तथा मर्मतका लागि आवश्यक बजेट विनियोजन गरिनेछ। आर्थिक अवस्था कमजोर भएर विद्यालय पोसाक, कपी, कलम, बस भाडा तिर्न नसकी विद्यालय खोल्न बाध्य हुने विद्यार्थीहरूका लागि वडा कार्यालय र विद्यालयको सिफारिशमा आर्थिक सहायता प्रदान गर्ने नीति लिइनेछ। तर गलत सिफारिश गरिएको पाइएमा उक्त सहायता सिफारिश गर्ने संस्थाबाट असुल उपल गर्ने व्यवस्था गरिनेछ। शैक्षिक छात्रवृत्ति, विद्यालय छात्रवास, बाल विकास कोषलाई निरन्तरता दिइनेछ। यस गाउँपालिकासँग सहकार्यमा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरू क्षेत्र विकास, बाल विकास केन्द्र, हिमाली नवीन समाज, रेस्क्यु नेपाल, रेस जस्ता संस्थाहरूलाई अझ प्रभावकारी बनाई 1-3 कक्षासम्मको शिक्षा प्रणालीलाई बाल मैत्री र गुणस्तरीय बनाउन सबै प्रकारका प्रयास जारी राख्दै संस्थागत गर्दै लगिनेछ। हरेक माध्यमिक विद्यालयमा विद्यार्थीहरूको चाहना अनुसार नैतिक शिक्षा, योगा, ध्यान र स्काउट जस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन बजेटको व्यवस्थापन गरिनेछ।
0: भर्खरै सुन्नुभयो शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा निखुल तामाकोशी गाउँपालिकाले गरिरहेका प्रयासहरू बारे अध्यक्ष केशव महतले दिनु भएको जानकारी। पालिका गतिविधि मेलमिलाप केन्द्रका संयोजक संघको कुराकानी र शिक्षा तथा खेलकुदका क्षेत्रमा भइरहेका कार्यक्रमहरू बारे जानकारी दिँदादिँदै आजको 10 अंकको निर्धारित समय सकिएको छ। गाउँपालिकाका नयाँ योजना र स्थानीय विकासका खबर बोकेर आगामी साता यही समयमा पुनः भेट हुने नै छ। ईश्वर विश्वकर्मा बिदा हुन्छु। शुभ साँझ, नमस्कार।
4: हजुरको रेडियो 102.1 MHz।
5: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
6: लक्षित लाभगाई कृषि उद्यमी वा 16 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
6: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
6: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
6: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
6: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी कागजातहरू।
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
6: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
6: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
5: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
5: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
6: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
5: व्यावसायिक पशुपन्छी मत्स्यपालन उत्पादन र प्रशोधन।
6: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
5: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
6: मौरी पालन व्यवसाय र मह प्रशोधन।
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
6: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण निर्यात।
5: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
6: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
5: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
6: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
5: फलफूल प्रशोधन र बजारीकरण।
6: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
5: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
6: प्राङ्गारिक कृषि वस्तु निर्यात।
5: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
6: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
5: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
7: हेरबुढी, भूकम्पले सर्वस्व लगिहाल्यो, यी छोरा छोरीलाई अब खाममा पठाउनु पर्यो।
8: पठाउने त भनेको नि, तर कहाँ पठाउने?
7: गाउँभरि घरहरू बनाउने काम धमाधम भइरहेछ, ढुङ्गा माटो बोक्न जान्छन् नि।
8: हुन्छ नि हुन्छ।
9: हेर न बहिनी, हाम्रो बाबामा कस्तो कुरा नबुझ्ने है?
10: हो नि दाई, हाम्रो बा आमाको कारणले आज हामी बाल श्रमिक बन्नु पर्यो।
9: ला, हाम्रो भविष्य अब के होला?
7: क्षणिक लाभको लोभ होइन बालबालिकाको उज्यालो भविष्यको सुनिश्चित गर्न शिक्षा दिउँ। जोखिमपूर्ण काममा बालबालिकालाई प्रयोग नगरौं। बालबालिकाको अधिकार सुनिश्चित गर्नु हामी सबैको दायित्व हो। जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
11: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेशनल गोल्ड टेलिभिजन संघको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कार्यवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै माताहतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि।
1: प्रहरी कार्यालयहरूको सेवा प्रवाहको स्तरमा सुधार गर्न तथा उपलब्ध स्रोत र साधनको समुचित परिचालन गरी सांगठनिक सुधारका प्रयासहरूमा असल अभ्यासहरूसहित पृष्ठपोषण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन 2083 कार्य निर्देशिका अनुसार निरीक्षण तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा कार्य दक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एवं नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाह, प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य सहितको प्रहरी अधिकृतहरूको टोलीले बागमती प्रदेश प्रहरी कार्यालय तथा माथतका विभिन्न प्रहरी कार्यालयहरूको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको थियो। गत भदौ 27 गतेदेखि असोज 8 गतेसम्म भएको निरीक्षण तथा अवलोकन भ्रमणको क्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा लगायत बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुदौली सिन्धुली, बागमती प्रदेश प्रहरी गण हेटौँडा, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, जिल्ला प्रहरी कार्यालय काभ्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, इलाका प्रहरी कार्यालय खैरेनी चितवन, बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौँडा मकवानपुर र प्रहरी चौकी हर्साई सिन्धुलीको सम्पूर्ण शाखाहरूको प्रशासनिक अभिलेख व्यवस्थापन, कार्य सम्पादनको स्तर, आन्तरिक व्यवस्थापन, प्रहरी कार्यालयको जवाफदेहिता, नवीनतम कार्यहरूको अभ्यास, रचनात्मक कार्यको प्रयास लगायत मेस र ब्यारेक भवनको निरीक्षण तथा प्रहरी कार्यालय परिसरभित्र वृक्षारोपण समेत गर्नुभएको थियो। सोही कार्यक्रमको अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले बागमती प्रदेशको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको व्यवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, स्रोत साधनको व्यवस्थापन, मानव स्रोत एवं प्रशासनिक व्यवस्थापन, सूचना प्रविधि लगायतका विषयवस्तुहरूको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो। बागमती प्रदेश प्रहरी कार्यालय माथतका कार्यालयहरूसँग वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ। गत असो 14 गते एक कार्यक्रमको आयोजनामा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले आर्थिक वर्ष 2083-84 सम्पादन गरिने कार्यहरूका सम्बन्धमा माथत प्रहरी प्रमुखहरूसँग वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद धमलाले आर्थिक वर्ष 2083-84 कार्य सम्पादन सम्झौताको समीक्षा तथा चालू आर्थिक वर्षको सम्झौताका बारेमा प्रकाश पार्नु भएको थियो। चालू आर्थिक वर्षका लागि बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुदौली सिन्धुली, 10 जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, बागमती प्रदेश प्रहरी गण हेटौँडा, बागमती प्रदेश प्रहरी अस्पताल, नेपाल पुलिस स्कूल शान्तिपुर चितवन र बागमती प्रदेश विपद व्यवस्थापन गुल्म हेटौँडा गरी 16 कार्यालयका कार्यालय प्रमुखहरूसँग प्रदेश प्रहरी प्रमुखले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। सम्झौता पश्चात प्रदेश प्रहरी प्रमुख रेग्मीले शान्ति सुरक्षा, अपराध अनुसन्धान, विपद व्यवस्थापन, प्रहरी आचरण तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने, नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्ने र कार्य सम्पादन सम्झौतामा निर्धारित लक्ष्य हासिल हुने गरी जिम्मेवारी पूरा गर्न माथतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको थियो।
0: नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। प्रहरी सहायक निरीक्षक पदमा 211 जना र प्रहरी कार्यालय सहयोगी भान्सेतर्फ 83 जना, हजामतर्फ 15 जना र कुजिकारतर्फ 25 जना गरी 123 जनाको दरखास्त आह्वान गरिएको हो। गत असोज 12 गतेदेखि कार्तिक 10 गतेसम्म काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगंज काठमाडौँ लगायत 7 प्रदेश प्रहरी तालिम केन्द्रबाट अनलाइन दरखास्त फारम भरी प्रहरी सहायक निरीक्षक पदमा आवेदन दिन सक्नुहुनेछ भने प्रहरी कार्यालय सहयोगीको हकमा 7 प्रदेश प्रहरी तालिम केन्द्र लगायत आफूलाई पाएक पर्ने जिल्ला प्रहरी कार्यालयमा उम्मेद्वार स्वयं उपस्थित भई दरखास्त दिन सक्नुहुनेछ। दरखास्त आह्वान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.nbमा भिजिट गर्नुभई जानकारी प्राप्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा।
1: 92 किलो लागो औषध गाँजा सहित 3 जनालाई इलाका प्रहरी कार्यालय खैरनी चितवनले गत असोज 4 पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका 12 बस्ने 60 चन्द्रबहादुर चेपाङ, सोही ठाउँका 29 हरिलाल चेपाङ र मकवानपुरगढ़ी गाउँपालिका 2 घर भई हाल राप्ती नगरपालिका 2 बस्ने 52 वीरबहादुर भुलोन रहेका छन्। चितवनको राप्ती नगरपालिका 1 परेवाकोट डाँडा स्थित जंगलमा लागू औषध गाँजा ओसार पसार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मकवानपुरको राक्षीराङबाट चितवनको राप्तीतर्फ बोरामा बोकी आउँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। 5 ग्राम 3 मिलिग्राम लागू औषध खैरे हिरेन जस्तो देखिने पदार्थ सहित 2 जनालाई इलाका प्रहरी कार्यालय डका सिन्धुलीले गत असोज 14 पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्त गाउँपालिका 4 बस्ने 32 कृष्ण कुमार यादव र सोही ठाउँका 28 कृष्ण कुमार यादव रहेका छन्। सिन्धुलीको दुदौली नगरपालिका 7 पोखरे स्थित मदन भण्डारी राजमार्ग सड़क खण्डमा लागू औषध ओसार पसार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश 01-007-14-53 नम्बरको हाइसलाई चेकजाँच गर्ने क्रममा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त लागू औषध खैरे हिरेन जस्तो देखिने पदार्थ बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास गरेको अभियोगमा 25 भारतीय नागरिक कथराम निथिनलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा भरतपुर महानगरपालिका 2 आँटारी स्थित निर्मला विष्टको घरमा भाडामा बसी अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेका निथिनको साथबाट मोबाइल सेट 26 थान, ल्यापटप 2 थान, एनसेल सिम कार्ड 77 थान, नेपाल टेलिकमको सिम कार्ड 18 थान, सीपीयू 4 थान, इन्भर्टर 1 थान, ब्याट्री 2 थान, यूएसबी 20 हब 6 थान, यूएसबी सेलुलर मोडेम 38 थान, यूएसबी ओटीजी 2 अडियो केबल 30 थान, 5 नेटवर्क स्विच 1 थान, इन्टरनेट राउटर 2 थान तथा विभिन्न प्रकारका डाटा केबल समेत बरामद गरिएको छ। पक्राउ परेका उनलाई दूरसञ्चार ऐन 2053 बमोजिमको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।
1: चोरी गरेको आरोपमा दोलखाको कालिन्चोक गाउँपालिका 3 बस्ने 19 विजय खत्रीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले गत असोज 6 पक्राउ गरेको छ। दोलखाको कालिन्चोक गाउँपालिका 3 बस्ने पार्वती खत्रीको घरमा कोही नभएको मौका छोपी झ्याल फुटाई घरको कोठाभित्र प्रवेश गरी सेतो बोराभित्र भएको नगद 6,77,000 चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा काठमाडौँको कोटेश्वरबाट विजयलाई पक्राउ गरेको हो। पक्राउ परेका उनको साथबाट 1,000 को 122 थान, 500 को 100 थान, 100 को 203 थान, 50 को 215 थान, 20 को 48 थान गरी जम्मा 2,04,010 रूपियाँ र 1 थान सुन जस्तो देखिने पहेँलो धातुको मुन्द्रा समेत बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।

गर्दी कर्तव्यको कवच बनेर उभिन्छ। आफ्नो पीड़ा थाती राखी अरूको जीवन बचाउन आफ्नो जीवन अर्पिन्छ। जहाँ आशाको अन्तिम किरण निभ्न पुग्छ त्यहाँ नेपाल प्रहरी भरोसाको दीप बनेर बस्छ।

1983 सालको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा व्यापक क्षति पुर्याएको छ। बाढ़ीबाट घर, जलविद्युत आयोजना, सड़क लगायतको खरबौंको सम्पत्तिमा क्षति पुग्यो भने ठूलो संख्यामा मानवीय क्षति समेत भएको छ। बाढ़ीको वेग सधैं सम्पर्कविहीन बनेका परिवार, हराइरहेका आफन्त र अनिश्चिततामा बितिरहेका रातहरूबीच सिंगो देशले नै एउटा गहिरो पीड़ा महसुस गरिरहेको छ। तर विपदको सूचना प्राप्त हुनासाथ बाढ़ी प्रभावित क्षेत्रहरूमा खोजी र उद्धार कार्यका लागि तत्कालै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा उच्च पदस्थ प्रहरी अधिकारीहरूको बैठक बसी प्रहरी नायब महानिरीक्षक सुदर्शन प्रसाद कोइरालाको संयोजकत्वमा नेपाल प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी विपद उद्धार समन्वय सूचना तथा व्यवस्थापन केन्द्र स्थापना गरी प्रभावित क्षेत्रबाट सूचना संकलन गर्ने, प्रहरी जनशक्ति परिचालन गर्ने, खोज तथा उद्धारको समन्वय गर्ने, राहत व्यवस्थापन तथा शव व्यवस्थापन सम्बन्धी कार्यहरू यही संयन्त्रबाट सञ्चालन भइरहेका छन्। नेपाल प्रहरीको विवरण अनुसार यो कार्यक्रम तयार पार्दासम्म 1394 शवहरू फेला परेका छन् भने 4089 जना अझै सम्पर्कविहीन छन्। यस्तै 9287 जनाको सकुशल उद्धार गरिएको छ। नेपाल प्रहरीले बाढ़ी प्रभावित क्षेत्रमा विपद प्रति कार्यका लागि 7975 जना प्रहरी कर्मचारीहरू परिचालन गरेको छ। उद्धार विपद प्रति कार्यको पहिलो र सबैभन्दा संवेदनशील जिम्मेवारी भएकाले नेपाल प्रहरीले बाढ़ीमा फँसेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, घाइतेलाई उद्धार गर्ने, फेला परेका शवहरूको संकलन, मुचुल्का र शनाखत गर्नेदेखि जोखिममा रहेका परिवारलाई सुरक्षित बनाउने, विस्थापित नागरिकलाई अस्थायी सेल्टरहरूमा राख्ने र महिला तथा बालबालिकाको सुरक्षाका लागि सेल्टरहरूमा महिला प्रहरी परिचालन गर्ने तथा अन्य मनोसामाजिक परामर्श र सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू समेत गर्दै आइरहेको छ। बाढ़ीले छोपेका, भग्नावशेषले पुरिएका र सड़क सम्पर्क टुटेका क्षेत्रहरूमा नेपाल प्रहरीले ड्रोनको प्रयोग मार्फत प्राप्त दृश्य र सूचनाका आधारमा उद्धार टोलीलाई परिचालन गरी कठिन भूगोलमा समेत खोजी गर्न थप प्रभावकारी बनाएको छ। यसको साथै लाइफ डिटेक्टर, हेलिकप्टर, स्काभेटर, डोजर लगायत अन्य सवारी साधन सहितको प्रविधिको प्रयोग गरिरहेको छ। साथै स्थानीय नागरिकहरूको सहकार्यमा प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धारका लागि स्वीप अपरेशन समेत सञ्चालन गरिरहेको छ। कतिपय ठाउँमा भग्नावशेषले मान्छेका आँखालाई समेत चुनौती दिइरहेका थिए। त्यहाँ तालिम प्राप्त सर्च एण्ड रेस्क्यू डग सहितका प्रहरी टोली परिचालित भएका थिए र प्रहरीका तालिम प्राप्त कुकुरहरूले सूक्ष्म संकेत पहिल्याउँदै खोजी कार्यमा विशेष योगदान प्रदान गरेका छन्। उद्धार सँगै अर्को चुनौती थियो घाइतेको उपचार। घटनास्थलबाट उद्धार गरिएका घाइतेलाई उपचारसम्म पुर्याउन नेपाल प्रहरी अस्पतालको मेडिकल टोली परिचालित गर्नुका साथै नुवाकोटमा लेभल 1 सहितको अस्थायी फिल्ड अस्पताल सञ्चालन गरी घाइतेको उपचार तथा मृतकका आफन्तको डीएनए स्याम्पल कलेक्सन समेत गरिरहेको छ। नेपाल प्रहरीले
उक्त विपदको व्यवस्थापन गर्न प्रहरी वरिष्ठ अधिकारी र प्रहरी अधिकारीको कमाण्डमा छुट्टा छुट्टै 26 विशिष्टीकृत दक्ष प्रहरी टोली परिचालन गरेको छ, जसले अनुगमन गर्ने, निर्देशन दिने, राजमार्ग तथा अन्य सड़क अवरोध हटाउने, विपदमा खोजी उद्धार र व्यवस्थापन गर्ने तथा मुचुल्का र कानूनी प्रक्रिया, राहत वितरण र क्षतिको मूल्यांकन गर्ने, होल्डिङ सेन्टर तथा पुनर्स्थापना, मेडिकल सपोर्ट, सामाजिक सञ्जाल मनिटरिङ र सचेतना तथा विपद प्रभावित क्षेत्रमा छायांकन लगायतका विभिन्न महत्वपूर्ण कार्यहरू गर्दै आइरहेका छन्। तर विपदको सबैभन्दा पीड़ादायी अध्याय थियो शवको खोजी, संकलन र व्यवस्थापन। बाढ़ीले विभिन्न स्थानमा पुर्याएका शवहरूलाई नेपाल प्रहरीले सम्मानपूर्वक संकलन गर्यो। घटनास्थलको अवस्था सुरक्षित राख्दै सिन अफ क्राइम अफिसर अर्थात शोको सहितको टोलीले आवश्यक मुचुल्का, भिडियो, फोटो र फोरेन्सिक प्रमाण संकलन गर्यो। पहिचान नखुलेका शवहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी वैज्ञानिक रूपमा पहिचान गर्न सकिने गरी व्यवस्थापन समेत गरेको छ। विपदको समयमा नेतृत्वको उत्प्रेरणा र साथ महत्वपूर्ण हुन्छ। यही जिम्मेवारीका साथ प्रहरी महानिरीक्षक दानबहादुर कार्की स्वयं बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा पुग्नुभयो। नुवाकोट, रसुवा लगायतका जिल्लाको अति प्रभावित क्षेत्रमा अवलोकन गर्नुभई उद्धार तथा खोजीको अवस्था, शव व्यवस्थापन, राहत वितरण र प्रहरी परिचालन बारे प्रत्यक्ष जानकारी लिनुभयो। मैदानमा खटिएका प्रहरी कर्मचारीसँग प्रत्यक्ष संवाद गर्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिनुभएको थियो। नागरिकको जीवन बचाउन अग्रपंक्तिमा उभिएका आफ्नै प्रहरी कर्मचारीहरू पनि यस विपदबाट अछुतो रहेनन्। 3 प्रहरी कर्मचारीले ज्यान गुमाए भने 25 अझै बेपत्ता छन्। यो पीड़ालाई नेपाल प्रहरीले गम्भीरतापूर्वक लिएको छ। त्यसैले अमर प्रहरी कर्मचारीका परिवारलाई राहत स्वरूप प्रति व्यक्ति 25,10,000 रूपियाँ उपलब्ध गराउने, अमर प्रहरी कर्मचारीले प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने, परिवारका इच्छुक एक सदस्यलाई सिपमूलक तालिम तथा रोजगारीका लागि पहल गर्ने र उनीहरूका सन्ततिलाई नेपाल प्रहरी स्कूलमा निशुल्क शैक्षिक सुविधाको व्यवस्था गर्ने तथा बाढ़ी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिका लागि समेत जनही 50,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ। विपदको समयमा मानिसहरू केवल उद्धारको मात्र होइन सही सूचनाको पनि प्रतीक्षामा हुन्छन्। त्यसैले नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल र संचार माध्यम मार्फत बाढ़ीको अवस्था, उद्धार तथा खोजी, फेला परेका शव, सम्पर्कविहीन व्यक्ति सम्बन्धी विवरण तथा नागरिक सुरक्षा सम्बन्धी सूचना निरन्तर प्रवाह गरिरहेको छ। यदि कुनै पनि गलत गतिविधि भएमा नेपाल प्रहरीको हटलाइन नम्बर 100 वा नजिकैको प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहुन समेत नेपाल प्रहरी हार्दिक अनुरोध गर्दछ। रसुवामा आएको विपद प्राकृतिक थियो, तर त्यसको मौका छोपेर हुने अपराध प्राकृतिक पक्कै थिएन।
मानिसहरू घरबार विहीन भएको, सम्पत्ति असुरक्षित भएको र प्रहरीको ठूलो जनशक्ति उद्धारमा केन्द्रित भएको अवस्थामा हुन सक्ने अपराधलाई नियन्त्रण गर्दै नेपाल प्रहरीले विपदको मौका छोपेर गैर कानूनी गतिविधि गर्ने व्यक्तिहरूमाथि अनुसन्धान र कार्यवाही अघि बढ़ाइरहेको छ। विभिन्न व्यक्ति तथा अराजक मानसिकता बोकेका समूहले विपद सम्बन्धी हृदय विदारक तथा विभत्स तस्वीर तथा भिडियोहरू र भ्रामक समाचारहरू प्रसारण गर्दा पीड़ितलाई झन पीड़ा दिने भएकाले यस्ता कार्यको नियन्त्रण गर्न र आवश्यक कानूनी कार्यवाही गर्न नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जाल मनिटरिङ डेस्क स्थापना गरी यस सम्बन्धी प्रभावकारी कार्य गर्दै आइरहेको छ। यो सम्पूर्ण अभियान एउटा निकायको प्रयास मात्र थिएन। यो सामूहिक समाचारहरू प्रसारण गर्दा पीड़ितलाई झन पीड़ा दिने भएकाले यस्ता कार्यको नियन्त्रण गर्न र आवश्यक कानूनी कार्यवाही गर्न नेपाल प्रहरी प्रधान कार्य

0: आपदा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र, ज्वाइन्ट अपरेशन सेन्टर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, स्थानीय तह, स्वास्थ्य कर्मी, प्राविधिक जनशक्ति, संचार कर्मी र स्वयं नागरिकको समन्वय तथा सहकार्यमा निरन्तर कार्य गरिरहेको छ। यस विनाशकारी बाढीले अपूरणीय मानवीय क्षति पुर्याएको यस दुखद घड़ीमा आफ्ना प्रिय सहकर्मी गुमाउँदाको पीड़ा आँसुमा लुकाउँदै विपदमा परेका नागरिकको उद्धार, राहत र सुरक्षाका लागि अहोरात र खटिनु नेपाल प्रहरीको कर्तव्य प्रतिको अटल समर्पणको उदाहरण हो। यस कठिन र शोकाकुल समयमा पीड़ित नागरिक तथा आम समुदायले देखाउनु भएको धैर्यता, संयमता, सहयोग र सहानुभूति प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। विपदको यस पीड़ादायी क्षणमा ज्यान गुमाउनु हुने सम्पूर्ण सुरक्षाकर्मी तथा नागरिकहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण र शोक संतप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौं। नेपाल प्रहरी नागरिकको जीवन सुरक्षा र सेवाका लागि जुनसुकै कठिन परिस्थितिमा पनि सदैव अग्रपंक्तिमा उभिरहने दृढ़ प्रतिबद्धता व्यक्त गर्दछ।
1: यही भाद्र 10 गते रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको अन्तर्देशीय विनाशकारी गेग्रान सहितको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल प्रहरी अत्यन्त दुखी छ। यस विपदमा ज्यान गुमाउनु हुने सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछ। विपदको सूचना प्राप्त भएदेखि नै नेपाल प्रहरी नागरिक सुरक्षाको लागि सूचना प्रवाह गर्ने, माइकिङ गर्ने, प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार कार्य गर्ने, घाइतेहरूको उपचार, राहत वितरण तथा व्यवस्थापन लगायतका नागरिकको सुरक्षाका लागि निरन्तर परिचालित भएको छ। यस पटकको वर्षातको समय अत्यन्त चुनौतीपूर्ण रह्यो। बाढ़ी पहिरोको कारण कतै सड़क नभएको, कतै सम्पर्क विच्छेद भएको, कतै धेरै संख्यामा आफन्तहरू सम्पर्कविहीन छन् भने भौगोलिक अवस्थाले जोखिमको स्थिति विद्यमान छ। हाम्रा प्रहरी कर्मचारीहरू आफ्नो ज्यानको समेत प्रवाह नगरी नागरिकको जीवन रक्षाका लागि निरन्तर क्रियाशील रहेका छन्। खोज तथा उद्धारलाई प्रभावकारी बनाउन ड्रोन, लाइफ डिटेक्टर, प्रशिक्षित खोज तथा उद्धार टोली, तालिम प्राप्त कुकुर टोली लगायत उपलब्ध प्रविधि र खोज साधनको अधिकतम प्रयोग गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि औंठा साफ संकलन गर्ने, डेन्टल इमेज लिने लगायतका डीएनए का नमूनाहरू संकलन गरी सम्मानपूर्वक अस्थायी व्यवस्थापन गर्ने, घाइतेहरूको उपचार तथा प्रभावित एवं जोखिमपूर्ण बस्तीहरूका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य पनि निरन्तर प्रहरीले गरिराखेकै छ। यस विपदमा आफ्नै सहकर्मी गुमाउनु पर्दाखेरिको पीड़ा हामीसँग छ, तर पीड़ाका बीचमा पनि हामी हाम्रा प्रहरी कर्मचारीहरू उच्च मनोबलका साथ नागरिकको सेवामा अहोरात खटिएका छन्। कार्यक्षेत्रमा अथक रूपमा खटिनुभएका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई यस पावन कार्य उच्च मनोबलका साथ संवेदनशील भएर आगामी दिनहरूमा अझ समन्वयका साथ उद्धार, राहत वितरण एवं क्याम्प सुरक्षा तथा महिला बालबालिका लगायत संवेदनशील विषयमा समेत सचेत भई आफ्नो कार्यलाई निरन्तर अगाडि लैजान म सबैलाई निर्देशन गर्दछु। अन्त्यमा यस कठिन समयमा तपाईँहरूले देखाउनु भएको साहस, खटन, धैर्यता, सहयोग र विश्वासप्रति पनि म हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद। जय नेपाल।
2: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव

प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: हजुरको रेडियो 102.1 मेगा
1: सरकार महासंघको आपत्ति गएको तीन महिनामा विपदका 4347 घटनामा 201 जनाको मृत्यु 17 स्थानमा सड़क अझै अवरूद्ध अबको तीन दिनमा सबै खुल्ने
2: बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू टाल्ने काम रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछ
1: र मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा प्रदर्शन 700 भन्दा बढ़ी पक्राउ राष्ट्रिय महिला तथा पुरूष जुनियर इन्डोर कबड्डी प्रतियोगिता शुरू
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: नेपाल सरकारले मूलत आर्थिक कारण देखाउँदै रासायनिक मलमा दिने गरेको अनुदान कटौती गर्दै 70 59 झार्ने बताएको छ सरकारको यस्तो निर्णयले किसान मारमा पर्दै आएका छन् र कृषि पनि पछाडि पर्दै आएको छ प्रधानमन्त्रीले घोषणा गरे झैं नेपालमै मल उत्पादन हुन थालेपछि अनुदान कटौती गरेको भए किसान मैत्री निर्णय भएको मान्न सकिन्थ्यो अब खबर सन्तोषी रावलबाट
4: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ गत वैशाख 28 गतेदेखि 145 दिन चलेको अधिवेशनमा 62 दिनमा 68 बैठक बसिएको संसद सचिवालयको तथ्याङ्क छ अधिवेशनका क्रममा कानून निर्माणसँगै बाढ़ी पहिरो विपद व्यवस्थापन जलवायु परिवर्तन र प्रभावित नागरिकको उद्धार तथा राहत संसदको महत्वपूर्ण चासो बने 145 दिन चलेको अधिवेशनमा प्रतिनिधि सभाले 12 विधेयक पारित गरेको छ आर्थिक विधेयक विनियोजन विधेयक तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी संशोधन लगायतका विधेयक यसै अधिवेशनबाट अघि बढ़ेका छन् पारित विधेयक मध्ये 11 राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् तर अर्कोतर्फ 20 विधेयक अझै संसदीय समितिमा विचाराधीन छन् यसले संसदको विधेयकी काम कार्यवाहीमा सदनबाट पारित हुने चरणभन्दा समितिगत छलफल र प्रक्रियाले पनि पर्याप्त समय लिने गरेको विज्ञहरूको भनाइ छ कानून निर्माणको दृष्टिले संसदको यो अधिवेशन कस्तो मान्न सकिन्छ सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारीले भन्नुभयो
5: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि भए अब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्तापक्ष र प्रतिपक्ष दुईटैलाई पहिली भएको छ अनि जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो ठूला नेताहरू सब एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जोगाउने यहाँ त को जित्ने को हाल्ने भन्ने कुरो त पुरानो भइसक्यो हेर्नु यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने पट्टि मान्छे गइसक्यो अब यो खेलाफी गरेर हुँदैन अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ
4: यसैबीच राष्ट्रिय सभाको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सर्वसमितिले पारित गरेको छ प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आइएको विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको थियो विधेयक पारित भएसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालनका लागि कानूनी आधार तयार भएको छ दशैं नजिकै गर्दा घर फर्किने यात्रुको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ बाढ़ी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्था र मौसमको मूल्याङ्कन पछि बुकिङ खोलिने भएको हो यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणाली लाई प्राथमिकता दिइने भएको छ अनलाइनबाट टिकट लिन नसक्नेले यातायात कम्पनीका आधिकारिक काउन्टर वा परिचय पत्र भएका आधिकारिक कर्मचारीबाट मात्रै टिकट लिनुपर्नेछ बिचुलियाबाट टिकट किन्दा ठगी हुन सक्ने भन्दै यात्रुलाई सचेत गराएको महासंघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो
6: पनि यात्रुले प्रशस्त सेवा लिन सक्नु तर एउटा के उठिरहेको कुरा के छ भने अनलाइन टिकटिङबाट चाहिँ भाडा महँगो भयो महँगो दिने गरेको छ कि विभिन्न बाहनामा भन्ने कुरा पनि आएको छ, त्यो बिल्कुल मात्रामा हुनुहुँदैन। र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो, र त्यहाँ कतै बेसी लिएर फेरि या त व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् यी सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नुपर्छ भन्ने क्लियर मान्यता छ, र क्राइम कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नआओस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ।
4: गत वर्ष करिब 12 लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान रहेकोमा यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यसैबीच चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकाय परिचालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगति सार्वजनिक गर्दै कार्यालयका प्रवक्ता राज अर्यालले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार बजार अनुगमन तथा मूल्य वृद्धि नियन्त्रणका लागि आवश्यक संयन्त्र परिचालन गरिएको बताउनुभयो। चाडपर्वका बेला सड़क यातायात अवरूद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण तयारी अवस्थामा राख्ने निर्णय समेत गरिएको छ। गएको 3 महिनाको अवधिमा दैनिक औसतमा करिब 48 वटा विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 3 महिनामा भोटेकोशी बाढ़ी बाहेकका विभिन्न प्रकृतिका 4,346 वटा विपदका घटनामा 201 जनाको मृत्यु भएको छ। यस्तै 1,441 जना घाइते भएका छन्। यस अवधिमा 19 जना बेपत्ता भएको जनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार विपदका कारण देशभर 454 वटा पूर्वाधार नष्ट भएका छन्। यस्तै 1,173 वटा पशुधन मरेका छन्। पछिल्लो 24 घण्टामा लगातार परेको पानीका कारण पहिरो खस्दा देशभरका विभिन्न 17 वटा सड़क अवरूद्ध भएका छन्। यसले पछिल्ला दिनमा वर्षासँगै पहिरोको जोखिम कायमै रहेको देखाउँछ। अवरूद्ध भएका सड़क खुलाउन के काम भइरहेको छ? सीआईएमसँग कुरा गर्दै सड़क विभागका उपमहानिर्देशक शुभराज नेपानेले भन्नुभयो,
7: हाम्रो अवरुद्ध भनेको 3 जिल्ला सदरमुकाम बाटो हुन्, त्यो बाहेक अरू सबै सड़कहरू हामीले खुलाइसकेका छौँ। त्यो जुन खुलाउनु पर्नेको लागि त हाम्रो सफिसियन्ट इक्विपमेन्टहरू म्यान पावरहरू फिल्डमा हुनुहुन्छ, अब टिमहरू सबै लागिराख्नु भएको छ, र अरू दशैंमा बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटोलहरू टाल्ने काम रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछन्।
4: सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली FWCMSमा सूचीकृत नेपाली म्यान पावर कम्पनीलाई सूचीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ। मलेसियाले विदेशी श्रमिक भर्नाका लागि नेपालका 25 म्यान पावरलाई मुखी र 3 मातहत 250 म्यान पावरलाई सहयोगी संस्थाका रूपमा राखेको थियो। नेपालले भने यस्तो संरचना स्वीकार नगर्ने बताउँदै आएको छ। यसैबीच वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावरको छनौट प्रक्रिया कारोबार तथा विगत 5 आर्थिक वर्षको वित्तीय विवरण समेत मागेर छानबिन अघि बढ़ाएको छ। 25 कम्पनीसँग आबद्ध भनिएका 250 म्यान पावरको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति समेत छानबिन पूरा नहुँदासम्म रोकिएको छ। नेपालले सबै इजाजत पत्र प्राप्त म्यान पावरलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई 2083 असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञापन बोर्डको सूचना आंशिक रूपमा स्वायत्तता योग्य भए पनि महासंघमा का माग पूर्ण रूपमा सम्बोधन नभएको बताउनुभयो। महासंघले छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि 2083 खारेज गरी सरकारवालाको सहमतिमा नयाँ व्यवस्था लागू गर्न माग गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश देशभरका प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्ड मार्फत प्रवाह गर्न थालिएको छ। शुक्रबार 15 महाधिवेशन तयारी सम्बन्धी पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाण्डु उपत्यका लगायतका देशका प्रमुख शहर बजारमा रहेका करिब 100 डिजिटल बोर्डबाट महाधिवेशन सम्बन्धी सूचना र सन्देश प्रवाह गर्न शुरू गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
8: लगभग 18 गते उद्घाटन सत्रपछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ र 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। सर्वसत्र सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथी सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ। त्यसले गर्दा मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना, किनकि त्यसको अग्राधिकार महाधिवेशन राख्दछ।
4: जिल्ला प्रहरी के परिसर काठमाण्डौले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै 3506 प्रहरी परिचालन गर्ने जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी दानबहादुर थापाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन्। दिल्ली स्थित जन्तर मन्तरबाट मात्रै 700 भन्दा बढ़ीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरोच जनता पार्टी सीजेपीले आजदेखि आन्दोलन शुरू गरेको हो। यसअघि पनि भारतका विभिन्न विपक्षी दलले मुख्य निर्वाचन आयुक्तको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए। अब खेल खबर। काठमाण्डुमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इण्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनामा दशरथ रंगशाला स्थित कबड्डलमा शुरू प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ 7 प्रदेशका 7 टोली सहभागी छन्। प्रतियोगिता लीग कम नकआउट प्रणालीमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिनुभयो।
1: त्रिशुलीबाट बेत्रापतिसम्मको सड़क खुले पनि पहिरो र ढुङ्गा खस्ने जोखिम भने कायमै।
9: दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सर सल्लाह हो दुईजनाको?
12: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं, हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
15: तपाई बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्ने सोचमा हुनुहुन्छ? इन्जिनियर विजय कृष्ण उपाध्यायको सुझाव एकैछिन सुनौ।
16: घरको वरिपरि यो वर्षमा दुईचोटि फेरि लाउने मान्छे घुमे जस्तै घरको वरिपरि सबै कुरा सफा गरिसकेपछि अनि मूल ढोका हो अथवा पछाडिको ढोकाबाट घरभित्र छिर्ने ठाउँबाट सफा गर्न थाल्नुपर्छ। र त्यसरी सफा गर्दाखेरि हाफ प्यान्ट, हाफ सर्ट, टी सर्ट यस्तो लगाएर होइन कि पुरा बाहुला भएको लगाएर जाउँ र पन्जा मास्कको अनिवार्य रूपले प्रयोग गरौं र मात्रै अनि त्यसपछि औजारहरू चलाएर हामी चाहिँ बिस्तारै सफा गर्न थालौं। चारैतिर घुम्दा कुनै ठाउँमा दलदले बनेको रहेछ भने त्यहाँ विशेष सावधानी पुर्याउनु पर्ने हुन्छ किन त्यो दलदलको कारण चाहिँ जमिन मुनिको माटो खस्किएर लेदो भएर दलदल भएको हो भने त्यहाँ बिस्तारै घर भासिन सक्ने सम्भावना पनि हुन्छ। त्यसैले त्यस्तो दलदल भएको ठाउँ भेटियो भनेदेखि चाहिँ प्राविधिकसँग सल्लाह नगरिकन काम अगाडि नबढाउँ। सरसफाईको काम सुरु गर्न आँटेदेखि त्यो काम सम्पन्न नभएसम्म विभिन्न तह तहमा विभिन्न क्रियाकलापहरूको फोटो र भिडियोहरू पनि खिच्ने बन्दोबस्त गर्नुहोला। आफै हामी सबैसँग मोबाइल हुन्छ आजकल। यो चाहिँ किन भन्दाखेरि हाम्रो घरहरूको भोलि भौतिक संरचनाको अवस्था र भित्रको सुरक्षा अनि त्यसपछि हामीले पाउने क्षतिपूर्ति यो सबै चिजको लागि चाहिँ दस्तावेजीकरण गर्नको लागि यो फोटोहरू महत्वपूर्ण हुन सक्छ। अब भित्र छिर्दाखेरि त्यहाँ ग्यास चुहिएको हुन सक्छ, त्यहाँ बिजुलीको प्रसारण भइरहेको हुनसक्छ, चार्जहरू बसिरहेको हुनसक्छ अथवा कुनै चाहिँ रासायनिक वस्तुहरू या कुडिएको सडेको वस्तुहरू हाम्रो नै दैनिक रूपमा खानामा प्रयोग गरिने अनाजहरू पनि कुहिएर अर्कै किसिमको चाहिँ गन्धहरू आएको हुनसक्छ। त्यसैले तिनीहरूबाट चाहिँ सुरक्षित रहनुपर्छ।
15: बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्नु अघि वरपर राम्रोसँग हेरेर मात्रै काम थाल्दा राम्रो हुने बताउँदै हुनुहुन्थ्यो इन्जिनियर विजय कृष्ण उपाध्याय। त्रिशुलीबाट बेत्रावतीसम्मको सड़क खुलेको छ तर ठाउँ ठाउँमा पहिरो र ढुंगा खस्ने जोखिम धेरै छ। गल्छी रसुवा सड़क योजनाका इन्जिनियर स्मिता शाह।
17: विदुर आइतारदेखि लिएर यता बेतापती सड़क खण्ड सुधार गरिसकेको छौँ। आज हाम्रो ट्र्याक ओपेन काम भइसकेको छ। माथिबाट जोखिम पूर्ण पहिरो खस्ने भएर र तलबाट खोलाले कटान गरिरहेको भएरले 200 मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिम पूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला र दिउँसोको समयमा पनि त्यहाँको अवस्था हेरेर मात्र हिँड्नु होला। बेला बेलामा मान्छेहरू र सानो सानो बच्चाहरूले चाहिँ समय समयमा चाहिँ आफ्नो प्यारेन्ट्सहरूले पनि गाइड गरेर त्यो ठाउँमा चाहिँ अलि चाँडै हिँड्ने र
15: त्रिशुली बेत्रावती सड़कमा रातको समयमा यात्रा नगर्न अनि बाल बच्चालाई अभिभावकले साथैमा लिएर हिँड्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी रसुवागढी सड़क योजनाका इन्जिनियर स्मिता शाह। तपाई आफ्नो गाईबस्तुलाई घाँस बाहेक अरू के मिसाएर खुवाउनुहुन्छ? पशु स्वास्थ्य चिकित्सकहरूले घाँस मात्रै धेरै नदिन सुझाव दिएका छन्।
18: ब्याउने स्टेजमा छ कि भर्खरको हो कि कोरेली हो कि त्यो अनुसार चाहिँ मात्र मिलाएर घाँस खुवाउनु पर्ने हुन्छ र घाँस दिँदाखेरि एकैपटक धेरै घाँस दिनु हुँदैन। घाँस मात्र नभएर त्यसमा दानाहरू, चोकरहरू अथवा पिनाहरू, मकैहरू जस्ता वस्तुहरू मिसाएर दिउँ भने चाहिँ उसलाई चाहिँ सम्पूर्ण चाहिने पौष्टिक तत्त्वहरू पूर्ण रूपमा पनि मिल्छ र घाँसको पनि अभाव देखिँदैन। त्यही भएर घाँस मात्र खुवाउनु भन्दा पनि उसलाई घाँस सँगसँगै अन्य पौष्टिक तत्त्वहरू पनि रासन भन्छौँ जसलाई त्यो रासनहरू पनि मिक्स गरेर खुवाउँदाखेरि उसलाई चाहिँ घाँस मात्र नभएर सम्पूर्ण किसिमको पौष्टिक तत्त्वहरू दिइरहेको छु भन्ने कुरा पनि बुझ्नुपर्छ। करेसाबारी अथवा किचनमा छोडिएको अथवा खेर फ्यालिएको तरकारी फलफुलका केही बोक्राहरू डाँटहरू हुन्छ त्यो डाँटहरूलाई पनि मजाले सफा गरेर सानसानो पिसमा काटेर चाहिँ त्यसलाई खोलेको रूपमा चाहिँ खुवाउन पनि सकिन्छ।
15: पशु सेवा विभागका डाक्टर कृषल श्रेष्ठ। पिना, चोकर, दाना, मकै अनि घाँस मिलाएर खुवाउँदा गाई वस्तुलाई फाइदा पुग्ने बताउनुहुँदै तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै। अर्को अंकमा फेरि भेटौंला।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने?
19: होइन, हरेक हिसाबले चाहिँ त्यो बस्न उपयुक्त छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन।
1: सुरक्षित जग्गामा मात्र घर बनाएर बस्न सबैलाई उत्प्रेरित गर्नुपर्ने कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
21: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
20: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
21: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
20: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
21: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
22: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
21: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
23: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
24: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर निर्माण गर्दा जग्गाको छनौट केवल घर बनाउन मिल्ने ठाउँ खोज्नु मात्र होइन, भविष्यमा आउन सक्ने बाढ़ी, पहिरो, नदी कटान र अन्य प्राकृतिक विपत्तिबाट परिवारको जीवन, सम्पत्ति तथा जीविकोपार्जन सुरक्षित राख्ने उपाय पनि हो। विशेष गरी नेपालको भोटेकोशी, त्रिशुली तथा अन्य नदी र खोला नजिकका बस्तीमा घर बनाउँदा विगतमा बाढ़ीले पुर्याएको क्षति, नदीको बहाव र भूगर्भीय अवस्था र स्थानीय विपद जोखिमको विस्तृत अध्ययन गर्न आवश्यक छ र सोही अनुसार मात्र जग्गा छनौट गर्नुपर्दछ। इन्जिनियर कल्पना घिमिरेसँग साथी कल्पना अधिकारीसँग साथी सन्तोष गन्धर्वले यसै विषयमा कुराकानी गर्नुभएको छ।
19: अब यो चाहिँ नि एउटा टिमले निर्णय गर्नु पर्यो कि, त्यहाँ त्यो टिममा जियो टेक्निकल इन्जिनियर पनि हुन पर्यो, त्यहाँ हाइड्रोलोजिस्ट हुन पर्यो, जियोलोजिस्ट हुन पर्यो, रोड इन्जिनियर हुन पर्यो, भवनको विज्ञ हुनु पर्यो, होइन, त्यो सबैले चाहिँ कलेक्टिभली एउटा डिसिजन गर्नुपर्ने हुन्छ कि होइन, हरेक हिसाबले चाहिँ त्यो बस्न उपयुक्त छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन, यो यो इभ्याकुएसन सेन्टर राखेर अथवा चाहिँ नि यो यो क्राइटेरियाजहरू पूरा गरेर होइन। अब सेफ जोन छ भने त्यसमा नर्मल हिसाबले घर बनाउन सकियो, रेड जोन हो भने त्यसलाई अभोइडै गर्नु पर्यो होइन, त्यो कुराहरू चाहिँ अब छिटो भन्दा छिटो गर्नुपर्छ।
22: जस्तो अहिले त्यहाँ हेर्दाखेरि चाहिँ कस्तो ठाउँमा पुननिर्माण गर्न सकिन्छ, कस्तो ठाउँ चाहिँ सुरक्षित हुन्छ भन्ने हिसाबले भन्दाखेरि एउटा प्राविधिकको हिसाबले चाहिँ कुन ठाउँ चाहिँ अलि बढी सुरक्षित हुन सक्ला?
19: मैले नदीको यति मिटरै भनेर त भन्न सक्ने अवस्था हुँदैन होइन। अब अहिले हामीले हेर्न सक्ने भनेको बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त होइन, बाढ़ी चाहिँ यहाँसम्म पस्यो भन्ने त हुन्छ, अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोन भनेर राख्नुपर्ने हुन्छ होला होइन. अब त्योभन्दा केही परका घरहरूलाई हामीले यल्लो जोनसम्म गर्न सकिने हुनसक्छ. तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन. यसलाई अध्ययनै गरेर भन्नुपर्छ किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि होइन. अहिले हामीले 40 मिटर भनिदिउँला, भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त. त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो.
0: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार पुनर्रेस्क्युकैमा छ, अब खोज्ने कामहरू जारी छ होइन. त्यो सँगसँगै चाहिँ पुनस्थापनाको लागि पनि काम भइरहेछ. यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन् होइन, पुलहरू पनि भत्किएका छन्. अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त. यो हिसाबले चाहिँ अब तपाईँको एउटा अनुभवको हिसाबले तपाईँ रोडको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ होइन. यो हिसाबले हेर्दाखेरि चाहिँ अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढाउन सक्छौ या होइन, अब विकल्प खोज्नुपर्छ के देख्नुहुन्छ प्राविधिक रूपमा?
19: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि बुझ्नु भयो नि. अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने भन्ने पनि हुन्छ कतिको अवस्थामा. अब ब्रिज त खोलामै बनाउनु पर्यो होइन. अब त्यही भएर हामीले हाम्रो डिजाइन फिलोसफी होइन, जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बीचको त्यो पियर हुन्छ नि, बीचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन, त्यो बाढीले पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन. अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटो गुड्ने ठाउँ होइन, त्यो नै डुबेको, त्योभन्दा माथिसम्म बाढी आएको अवस्था थियो नि त होइन. भनिसकेपछि अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्ने,
0: संरचनाको मोडल चेन्ज गर्नुपर्ने,
19: रिथिङ चेन्ज भन्दा पनि रिथिङ गर्नुपर्यो. अब त्यो पनि अब त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि. जस्तै एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन त. भनौँ न ओह्रालोबाट छ भने त्यो छिटो हिँड्ने भयो नि त स्पिड. अहिले पनि त्यस्तै जोन 1, 2, 3. अनि अब चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
0: होइन.
19: भनिसकेपछि अब चितवन
0: गति र त्यसको जुन फोर्स होइन, त्यो उसले जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि, त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त त्यो बिस्तारै कम हुँदै गयो.
19: भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ, सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छौँ होइन. अब चितवनमा ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला, थोरै होचो भए पनि हुन्छ होला होइन, किनभने त्यो त फ्ल्याट जोनमा आयो त. अब तपाईँ स्काउरिङ जोनमा हो भने होइन, सर्ट तर हाई हुनु पर्यो. अनि अब पियरहरू नराख्ने कि, बिचमा पिलरहरू नराख्ने कि. अब
0: म त्यही कुरा जोड्दै थिएँ, अब रसुवा, नुवाकोट र धादिङ भोटेकोसी बाढी पछिको सिकाइ एउटा ठाउँमा छ होइन. अब हामीले नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने, आकार कस्तो हुने? अब त्यस्तो त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो, हामीले त्यो देख्यौं नि त. भनेपछि अब चाहिँ पुलको संरचना कस्तो बनाउने, सड़कको बनाउने?
19: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि होइन.
1: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ. दशैं नजिकै जाँदा घर फर्कने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको छ. चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकायलाई परिचालन गरेको छ. वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावर कम्पनीले छनौट प्रक्रियामा गरेको गल्तीको बारेमा विवरण मागेर छानबिन गर्ने भएको छ. सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ. नेपाली कांग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्डमा प्रवाह गरिएको छ. भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शनको क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन् र काठमाण्डुमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इण्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ.
2: अहिले रातको 8 बजे
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: रंग बहार रंग बहार
6: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
5: वर्ज पेंट

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: रेडियो पाओ घटना विषय को सशक्त संवाद
1: प्रमोद अरी गुराज गाईजी म तपाईलाई कार्यक्रम रेडियो पारमा स्वागत गर्छु।
2: धेरै धेरै धन्यवाद।
1: तपाईहरुको अभिभावक शेरबहादुर देउवा यो 15 महाधिवेशनको उद्घाटन सत्रमा पानसमा बत्ती बाल्न प्रमुख अतिथिका रूपमा आउने सम्भावना अब टरकी बाँकी छ।
2: होइन, अब यो 11th आवरमा मुख चपाएर कुरा गर्नुको केही अर्थ छैन। हाम्रो आदरणीय पार्टी सभापति गगन कुमार थापाले गर्नुपर्ने मेहनत उहाँलाई ल्याउनको निमित्त सिङ्गो नेपाली कंग्रेस पार्टीले गर्नुपर्ने रिक्वेस्ट गरि नै राखेको अवस्था छ। तथापि दर्जनौ पटक पूर्व पार्टी सभापति शेरबहादुर दाईलाई वर्तमान पार्टी सभापतिले भेट्न खोज्दा फेरि भेट्न नपाएको स्थितिबाट आज आकलन गर्ने अवस्था बनेको छ कि शेरबहादुर दाई आइपुग्नुहुन्न आउनुहुन्न।
1: त्यो भेट्ने ठाउँ वर्तमान सभापतिले नराख्नु भएको कारण त्यो भयो या अरू केही?
2: होइन, अब दर्जनौ पटक अभिभावक पूर्व पार्टी सभापतिलाई भेटौन भनेर खबर गर्दाखेरि पनि भेटघाटको निमित्त ढोका खुला नभएपछि मुख चपाएर ढाँटेर गफ गरिराख्नुपर्छ भन्ने अवस्थाको मनोविज्ञानमा हामी छैनौं। तथापि शेरबहादुर दाईलाई ल्याइ पुर्याउनको निमित्त आउनको निमित्त आग्रह र अनुरोध गर्ने कुरा 18 गते बिहानसम्म निरन्तर हामी जारी राख्नु प्रयासरत रहन्छौं।
1: तर वर्तमान सभापति गगन कुमार थापाले शेरबहादुर देउवालाई भेट्ने बाटो समेत बन्द हुने गरेको त्यस्तो के गर्नुभयो ताकि भेट्न पनि पाइरहनु भएको छैन?
2: अब यो शेरबहादुर दाईको मनोविज्ञानले दिनुपर्ने उत्तर मैले दिँदै गर्दाखेरि दृष्टिविहीन व्यक्तिहरूले चाहिँ हात्ती छानेको जस्तो अवस्था बन्ला, यसमा योभन्दा ज्यादा मैले केही भन्न चाहिँ।
1: तर तपाईँलाई थाहा छ जो कुरा छुपाउनु नपर्ला?
2: होइन, अब पार्टी समग्र एकताको निमित्त अध्यावधिकवाला च्याप्टरलाई कन्टिन्युएसन राखेर पुस 10 गतेसम्म नवीकरण गरेको साथीहरूलाई वार्ड तहदेखि नै सहभागी हुनको निमित्त आग्रह गरेको र राजनीतिक हिसाबले मिलाउनको निमित्त मिलाइएका विषयहरू भन्दा पनि पछाडि गएर अब धेरै अगाडि बढ्न सक्ने अवस्था रहेको छ मौजुदा अवस्थामा भन्ने मलाई लाग्छ।
1: दुईतिरका अतिवादीहरू देउवा र गगन थापा बीचको पर्खाल बनेका छन्, उनीहरूले दुईटालाई भेट्न दिएका छैनन् भन्छ, यो कति सत्य हो? यो दुईतिरका अतिवादी हुन्?
2: होइन, अब हरेक मान्छेभित्र आफ्नो विवेक हुन्छ, आफ्नो विचार हुन्छ, आफ्नो गन्तव्य हुन्छ, आफ्नो यात्रा हुन्छ र वर्तमान परिस्थितिलाई विश्लेषण गर्न सक्ने विश्लेषणात्मक क्षमता सबैले राख्दछन्। त्यही कारणले गर्दा फेरि वरिपरिका मान्छेहरूले रोके भन्ने कुरा यो भन्नको निमित्त मात्र भनिएको विषय हो भन्ने मलाई लाग्दछ। हामी कहाँ चलन छ, मन्त्री त राम्रो, पिए नराम्रो, नेता त राम्रो तर उसका वरिपरिको सचिवालय सदस्य नराम्रो, स्वयं व्यक्ति नै राम्रो भइसके पछाडि सचिवालयको मान्छे अथवा अन्यलाई चाहिँ आरोप लगाइराख्ने विषय चाहिँ यो सजिलो मार्गको चयन हो भन्ने मेरो बुझाइ छ।
1: तर देउबाजी तयार हुँदाहुँदै पनि वरिपरिका मानिसहरू खास गरी कृष्ण सिटौला, प्रकाश मानसिंह, विमलेन्द्र निधि, मोहन बस्ने वा तपाईँको कान्छाराम तामाङहरू वा डाक्टर शशांक कोइरालाहरू उहाँहरू गगन थापाको कांग्रेस चाहनुहुन्न, बरु नयाँ कांग्रेस चाहनुहुन्छ, अथवा उहाँहरूका लागि शेरबहादुर देउवा आजको दिनमा सती जानुपर्ने अवस्था आयो पनि भन्दैछ।
2: बजारको अवस्था के हुन्छ भन्ने कुरा चाहिँ बजारमा सब्जी किन्न निरन्तर निस्किने व्यक्तिलाई थाहा हुन्छ। राजनीतिक सन्दर्भको सन्दर्भमा पनि आफूसँग वरिपरि भएका नेताहरूसँग अन्तर्क्रिया गरेर एक किसिमको मनोविज्ञान बनाउने ठाउँमा शेरबहादुर दाई पटक्कै हुनुहुन्न भन्ने कुरा म भन्न सक्दिनँ, म भन्दा पनि भन्दिनँ। तथापि यत्रो प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको, 5 पटक प्रधानमन्त्री बन्नुभएको र पोलिटिकल ग्राफ हेर्दै गर्दाखेरि कहिले धुलोमा लडेको र त्यो धुलो टकटकाउँदै उठेको शेरबहादुर दाईलाई उहाँका निकटका साथीहरूले बन्द गरेका कारणले गर्दाखेरि मात्रै भेटघाट नहुने अथवा चाहिँ सहभागी नहुने भन्ने विषयान्तरको विषय मात्रै हो भन्ने मलाई लाग्दछ। तसर्थ स्वयं शेरबहादुर दाईले नै नचाहनु भएको हो कि भन्ने मेरो आफ्नो बुझाइ र विश्लेषण।
1: बजारको सब्जीको कुरा गर्नुभयो, बजारमा आएको सब्जी एउटा पाटो भयो, तर तपाईँहरू त सब्जी उमार्नेमा हुनुहुन्छ, तपाईँहरूले कस्तो त्यस्तो वृक्ष उमार्नुभयो विशेष महाधिवेशनका नाममा जो आज पश्चातापको विषय काँग्रेसका लागि बन्न लाग्दैछ, किनकि यो दुईटा चिरामा
2: होइन। समयलाई सम्बोधन गरेर नेपाली काँग्रेसको नागरिकको मनको स्पन्दनमा नेपाली काँग्रेस केही गर्न सक्छ है, केही गर्ने अवस्थामा पुगेको छ है भन्ने कुरा विशेष महाधिवेशन पछाडिको परिणामले पनि दिएको छ भन्ने मलाई लाग्दछ। म यहाँनिर अलिकति एमालेको नेता योगेश भट्टराईले दिनुभएको अभिव्यक्तिलाई सापट्टि लिएर भन्न चाहन्छु। उहाँले एउटा इन्टरभ्यूमा भन्नुभएको छ, जो गणित बोल्नु भएको छ, त्योभन्दा अघिल्लो संसदीय निर्वाचनमा समानुपातिक मतमा हामी भन्दा 50,000 मत एमालेको बढी थियो। आजको गणित हेर्दै गर्दाखेरि 3.5 लाख मत हामी भन्दा पछाडिमा एमाले छ र त्यो 50,000 जितेकोलाई पनि जोड्ने हो भने 4 लाख मत एमालेको भन्दा समानुपातिकमा अथवा पपुलर मतमा जो नेपाली कंग्रेसले अचिभ गरेको छ यो चाहिँ विशेष महाधिवेशनबाट हामीले गगन कुमार थापालाई सभापतिमा क्याबिलिस गरेको कारणले गर्दा फेरि नागरिक तहमा अर्थात् मतदाताको तहमा गएको सकारात्मक भाइब्रेसनको कारणले गर्दा फेरि मौजुदा अवस्था यो बनेको छ भन्ने हाम्रो विश्लेषण छ। तसर्थ हामीले गरिरहेको खेती किसानी र उमारिरहेको बिरुवा अलग्गै ठूलो त छैन तर यसको आयु दीर्घायु र यसले दिने प्रभाव चाहिँ नि सकारात्मक रहन्छ भन्ने विषयमा हामी दुःख छ।
1: जनताको सकारात्मक प्रभाव त तपाईँको आफ्नै पार्टीको सभापतिले चुनाव सर्वनाश हार्नु पनि एउटा प्रभावै होला, तर एउटा कुरा चाहिँ नेपाली कांग्रेस कस्तो पार्टी हो जो सुवर्ण शमशेरजी एक्लै बित्नुभयो, बीपी आफूलाई एक्लो बृहस्पति भनेर जानुभयो, सूर्य प्रसादजी बित्दाखेरि अस्पतालमा एकजना पनि कांग्रेस थिएनन् भनिन्छ, गणेशमानजी त कांग्रेसै त्यागेर जानु पर्यो, किशनजीको चिठी तपाईँलाई पनि थाहा छ, शेरबहादुर सम्भवत जीवनको यो अन्तिम राजनीतिक बहिष्करण पर्खेको पर्खे पर्खेको पर्खे हुनुहुन्छ।
2: लामो समयसम्मको राजनीतिक अनुभवबाट नेपाली कंग्रेसको विधानमा एउटा स्पष्ट बाटो तय हामीले के गरेका छौं भने कुनै पनि नेता कुनै पनि तहको लगातार दुई पटक भन्दा तेस्रो पटक लगातार सभापति बन्न नपाउने नेतृत्व गर्न नपाउने ठाउँको विधान यस्तै घटनाहरूबाट आएका हुन्। नम्बर एक, अब संविधान संशोधनको विषय नेपाली कांग्रेसले बोलेर मात्रै पनि हुँदैन, हामीकाको राजनीतिक अवस्था पनि त्यस्तो छैन। जसरी अमेरिकामा दुई पटक लगातार राष्ट्रपति भइसके पछाडि मानिसहरू आफ्नो कर्ममा फर्कन्छन् व्यक्तिगत जीवनमा फर्कन्छन्, त्यही किसिमको संविधान हामीले रूपान्तरण नगरुन्जेलसम्म प्राप्त गर्न खोजेको चिज प्राप्त नहुँदै गर्दा फेरिको चाहिँ मनोविज्ञानले यस प्रकारका कर्महरू भएका हुन् भन्ने लाग्दछ। तसर्थ यो राष्ट्रिय सहमतिकै हिसाबमा एउटा कर्ममा लगिएन भने जीवनको साँझ आइसके पछाडिको राजनीतिक विषयहरू धेरै नेताहरू चाहिँ अप्ठ्यारोमा परेकोबाट हामीले पास टिक्नु पर्दछ भन्ने म तपाईँसँग सहमति
1: जनाउँछ। तर मेरो प्रश्न तपाईँलाई दोहोऱ्याएर त्यही छ, तपाईँहरू कस्तो पार्टी बनाउनुहुन्छ जुन पार्टीलाई प्राण हाल्ने मानिसहरू छन्, अभिभावक छन्, पूर्व सभापतिहरू हुन्छन्, उनीहरू मर्ने बेलामा त्यो पार्टीको सदस्य पनि नरहनु पर्ने परिस्थिति बनेको छ, किन यो भएको छ?
2: होइन, अब यो मैले उहाँहरूलाई आरोप लगाएको होइन, लाग्दथ्यो, मलाई पनि लाग्दथ्यो विद्यार्थी राजनीति गर्दै गर्दा फेरि उत्साह उमङ्ग अथवा चाहिँ त्यसलाई के भनौँ,
1: तपाईँ गणेशमानजीको कुरा गर्नुहोस्, सूर्यप्रसादजीको कुरा गर्नुहोस्, सुवर्ण शमशेरको कुरा गर्नुहोस् वा बीपीकै कुरा गर्नुहोस् या तपाईँ किशनजी वा आज शेरबहादुर देउवा, यो त सधैँभरि कांग्रेसीहरूकै अत्याचारीमा आफ्नै पार्टीका पूर्व अभिभावकहरू परेका छन् वा अभिभावकहरू परेका छन्। अर्थात् माकुरो दृष्टान्त, माउ खाइदिने
2: जीवनको बिसाउनी कुन चौतारोमा बिसाउने भन्ने कुरा आजसम्म संवैधानिक आँखाबाट हेर्दै गर्दा फेरि व्यक्तिको आत्मनिर्णयले निर्धारण गर्ने विषय संवैधानिक हिसाबले प्रश्न छ। वैधानिक हिसाबमा कुराकानी गर्दै गर्दा नेपाली कांग्रेसको हामीले अघिल्लो अधिवेशनबाट तय गरेको बाटो के छ भने फर्स्ट म्यान भइसकेको मान्छे लगातार दुई पटक भन्दा तेस्रो पटक हुन नपाउने विधान यसै कारणले गर्दा फेरि पनि बनाइएको कुरा हामीलाई थाहा छ। जगजाएर मैले सन्दर्भ कानेर मात्रै जोड्न खोजेँ भनेदेखि संवैधानिक हिसाबले राष्ट्रिय राजनीतिको सन्दर्भमा प्रधानमन्त्री बन्ने कुरा, वैधानिक हिसाबले पार्टीगत राजनीतिको सन्दर्भमा दुई पटक भन्दा बढी सभापति बन्न नपाउने विषय जसरी हामीले टुङ्गाएका छौं, व्यक्तिले सो निर्धारण गर्ने अथवा यहाँ लगेर बिसाउँछु भन्ने विषयमा अलिक क्लियर नहुँदै गर्दा फेरि चाहिँ त्यो किसिमको एन्जाइटीको परिणाम हो कि भनेर सामान्य आकलन मात्र गर्ने अवस्थामा म
1: होइन। तेस्रो पटक त को सभापति हुन खोजेको थियो र तपाईँको विषय दिँदै
2: होइन, यो मैले कांग्रेसभित्रको मात्र विषय,
1: म तपाईँलाई कांग्रेसभित्रका तपाईँहरूको आफ्नै पुर्खा जसले कांग्रेस बनाए तिनीहरूको अविगत अन्तिममा कांग्रेस नहुने अवस्था जीवनको उत्तरार्धमा त्यो किन बनिरहेको छ? त्यो तपाईँहरूको भोलि प्रमोदरी कुरा गए पनि पाएको हुनु पर्ला नि, गगन थापा पनि पाएको हुनु पर्ला नि, होइन र?
2: सत्य कुरा तपाईँले गर्दै हुनुहुन्छ, निसन्देह जीवनको एउटा कालखण्डमा पुगिसके पछाडि पाएको पनाको परिणाम चाहिँ पाएको तरिकाले दिने अवस्थाको मनोविज्ञान हामीले मेन्टेन गर्नुपर्छ भन्ने कुरा अग्रज नेताहरूले गर्नुभएको कर्मबाट हामीले सिक्नुपर्छ भन्ने मलाई लाग्छ।
1: तर त्यस्तो इतिहास तपाईँहरूकोमा रहेन, त्यसकारण मैले सोधिरहेको छु।
2: होइन, तपाईँको विषयमा तपाईँले उठाउनु भएको प्रश्नसँग मेरो सहमति छ। हामी जान्दछौ गणेशमान सिंह, हामी जान्दछौ कृष्ण प्रसाद भट्टराई, हामी जान्दछौ सुवर्ण शमशेर, हामी जान्दछौ अन्य धेरै नेताहरू, यो विषयमा सुवर्ण शमशेरलाई चाहिँ भेट्नुपर्छ भन्ने मलाई लाग्दछ, किनकि उहाँ आफैले विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण चाहिँ गर्नुभएको
1: हो। तपाईँले त्यो भन्दै गर्दा सुवर्ण शमशेरले त्यो हस्तान्तरण गर्दै गर्दा भएको सर्वसहमति भन्ने विषय पनि बिर्सन मिल्दैन।
2: होइन, सर्वसहमतिकै सन्दर्भमा त समयलाई
1: किन गर्नुभयो त्यसरी दर्ता गरेर त्यो कन्टेक्स्ट र सिनारियो अर्कै थियो।
2: अब त्यो बेलाको निर्वाचन भन्दा अगाडिको सन्दर्भ एउटा थियो, मैले तपाईँसँग सहमति यो विषयमा कानेर जनाउन सक्छु भनेदेखि संवैधानिक हिसाबले नै कति समय भन्दा बढी राज्यको मूल प्रवाहमा बस्ने एउटा व्यक्ति, चाहे त्यो माननीयको सन्दर्भमा होस्, चाहे त्यो मन्त्रीको सन्दर्भमा होस्, चाहे त्यो प्रधानमन्त्रीको सन्दर्भमा होस्, अथवा चाहे त्यो राष्ट्रपतिको सन्दर्भमा होस्, संवैधानिक हिसाबले निर्क्यूल नगरुन्जेलसम्म चाहिँ मान्छेको मनोवैज्ञानिक र मान्छेको अपेक्षाको ब्रेक लगाउनको लागि स्वयं व्यक्तिले मानै निर्वाचन पर्ने भएको कारणले गर्दा फेरि र आफूले चाहना गरेको चिज प्राप्त नहुँदै गर्दा फेरिको एन्जाइटीको हिसाबले पनि हामीले यसलाई बुझ्न सक्छौं।
1: तपाईँहरूको पार्टीको विधानमै यो प्रस्तावहरू गरिसक्यो नि होइन?
2: तेस्रो पटक हुने अवस्था छैन
1: छैन
2: फर्स्ट म्यान लगातार
1: सांसद कति पटक हुन नपाउने अब
2: होइन, अब त्यो प्रस्तावको रूपमा हामीले विशेष महाधिवेशनमा तत्कालीन महामन्त्री विश्वप्रकाश शर्माले उठाउनु भएको हो, एक दुई तीन चार भनेर
1: हो,
2: एक पटक राष्ट्रपति हुने, दुई पटक प्रधानमन्त्री हुने, तीन पटक मन्त्री हुने, अनि त्यस पछाडि तपाईँको चार पटक भन्दा बढी माननीय हुन नपाउने भन्ने सन्दर्भ, यसलाई गणितमा अथवा यसलाई चाहिँ लिखित रूपमा पुर्याउनको निमित्त समस्या चाहिँ कहाँ भयो भने हामी कहाँ पोलिटिकल कल्चरको सन्दर्भ जुन छ नि, हङ पार्लियामेन्ट भइराख्ने अनि छ सात महिनामा सात आठ महिनामा चाहिँ नि एक वर्ष दुई वर्षमा, अहिले त अब दुई वर्ष भन्दा पछाडि जाने भयो, प्रधानमन्त्री चयन भइसके पछाडि एउटा प्राइम मिनिस्टरले फाइभ इयर चलाउने अवस्थाको चाहिँ नि हामीले पोलिटिकल कल्चर अथवा चाहिँ नि त्यो किसिमको विधान जति बेला चाहिँ नि फुल मेजोरिटी नहुँदै गर्दाखेरि पनि बनाउन नसकेको कारणले गर्दाखेरि यस किसिमको परिणामहरू भइरहेका हुन् कि भन्ने मलाई लाग्दछ। तसर्थ पार्लियामेन्टभित्रको सन्दर्भमा ठूलो पार्टी भइसके पछाडि पाँच वर्षको निमित्त उसलाई चलाउन दिने र सँगैमा परिवर्तन गर्नु पर्यो भने स्वयं पार्टीकै भित्रबाट गर्ने सन्दर्भको अलिक व्यापक छलफल र एउटा सहमतिमा पुग्नुपर्ने अवस्था चाहिँ छ भन्ने कुरा आरामले भन्न सकिन्छ।
1: तर त्यो प्रस्ताव टुङ्गोमा नपुग्ने कारण चाहिँ अब अहिलेको तपाईँहरूको सभापतिकै पनि चारपटक त माननीय भइसक्नुभयो, अब त ठाउँ छैन त्यसो भए यदि त्यो प्रस्ताव कार्यान्वयनमा जाने हो भने त्यसले मूर्त रूप लिने
2: होइन। अब यसलाई यसरी पनि बुझ्न सकिएला, कुनै पनि संविधान निर्माण भएका दिनबाट लागू हुन्छ नि होइन, पूर्व भएका विषयहरूमा ल्याएर यसलाई जोड्न मिल्दैन, यो हामीले हाम्रो लागि गर्न खोजेको र नयाँ पुस्ताको निमित्त गर्न खोजेको एउटा लबिङको रूपमा र एउटा परिपक्वताको रूपमा पनि यसलाई बुझ्न सकिन्छ भन्ने
1: भावी पुस्ताका लागि तयार गर्ने आफू चाहिँ छैटौं पटक पुग्छ भने पनि विगत किन गर्ने भनेर खाइरहेको
2: होइन। अब आजको दिनबाट
1: एउटा कुरा तपाईँले यो बताइदिनुहोस् प्रमोद हरिगुरेकाजी, अब काङ्ग्रेस के केमा बदलिएर आएको छ अहिलेको महाधिवेशनबाट, वडाबाटै निर्वाचित भएर आउने हुन त यो बीचमा दुई टर्म मात्रै सस्पेन्ड थियो क्यार यो व्यवस्था, त्योभन्दा अगाडि त वडाबाटै निर्वाचित भएर आउनु नै पर्थ्यो क्यार होइन, यदि म गलत
2: तीन चारवटा बुधा म तपाईँलाई छोटकरीमा यो विषयमा भन्न चाहन्छु। नम्बर एक, हामी केन्द्रीय समितिका सदस्यहरू पनि आफ्नो वार्ड तहमा गएर क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन मार्फत महाधिवेशन भएर केन्द्रीय समितिमा प्रतिस्पर्धा गर्न पाउने
1: पुरानै व्यवस्था बितेको होइन
2: होइन, अघिल्लो पटक यो थिएन, हामीले लगाउँ
1: 12 र 13 यो थिएन, त्योभन्दा अगाडि यही थियो क्यार
2: होइन, योभन्दा अघिल्लो पटकमा पनि यही नै थियो, चौधौँमा पनि हामी यसरी नै प्राक्टिसमा गएको हो,
1: हजुर
2: स्वत नै भएर आएको हो चौधौँमा पनि,
1: त्यही त स्वत केन्द्रीय
2: भन्दा मुनिको
1: हजुर केन्द्रीय पदाधिकारीहरू पनि अब निर्वाचित भएर आउनु पर्यो,
2: केन्द्रीय सदस्य पदाधिकारीहरू पनि,
1: यो बिल्कुलै नयाँ हो कि विगतमा अभ्यास भइसकेको बीचमा नभएको अहिले भएको
2: होइन, अब अहिले हामीले न्यू स्टार्ट गर्यौं, यसलाई न्यू स्टार्ट गर्यौं, एक
1: विगतमा छँदै थिएन,
2: दोस्रो 35 वर्ष भन्दा तलको एक महिला सहित तीनजनाको चयनको सन्दर्भमा अधिवेशनको सन्दर्भमा, तेस्रो अपाङ्गता भएको व्यक्ति, चौथो शहीद परिवार अथवा चाहिँ द्वन्द पीड़ित परिवारबाट आउने विषय, चौथो विषयगत प्राज्ञता हासिल गरेर काम गरिरहेका मान्छेहरूको निमित्त छुट्टै क्लस्टर, र यो क्षेत्रीय तहमा मात्र होइन, यो चाहिँ जिल्लादेखि लिएर हाम्रो चाहिँ जुन प्रदेश अधिवेशन हुन्छ त्योदेखि लिएर केन्द्रीय तहसम्मको हामीले यस प्रकारको चाहिँ नि विधान बनाएर गएको कुरा यो रूपान्तरित हिसाबको विषय हो भनेर आरामले भन्न सक्ने र त्यसलाई प्र्याक्टिसमा लाने तयारीमा,
1: यसको प्रभाव के देखिनेवाला छ?
2: होइन अब रह्यो नि, जस्तो व्यक्तिगत रूपमा मेरै सन्दर्भमा कुराकानी गर्नुहुन्छ भने म नेपाल विद्यार्थी संघको तीन पटक केन्द्रीय सदस्य, एक पटक उपाध्यक्ष, पार्टीको अकेडेमी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा बसेर काम गरेको, लामो जर्नी लामो राजनीतिक यात्रा तय गरेर अस्ति विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य भए, त्यो 46 सालदेखि अहिलेसम्म जोड्दै गर्दाखेरिको मेरो राजनीतिक यात्रा, र अब यत्रो लामो समय पोलिटिक्समा एउटा प्यासेन्सका साथ बस्ने कुरालाई चाहिँ समय सन्दर्भले स्वीकार नगर्ने हो कि भनेर जानी बुझिकन नै तपाईँको 35 वर्ष भन्दा मुनिका साथीहरूलाई सिधै केन्द्रीय समितिमा जाने व्यवस्था, अपाङ्गता भएका साथीहरूलाई नेताहरूलाई चाहिँ सिधै केन्द्रीय समितिमा जाने व्यवस्था, शहीद परिवारबाट अथवा चाहिँ द्वन्द पीड़ित परिवारबाट सिधै केन्द्रीय समितिमा जाने व्यवस्था चाहिँ यो एउटा कांग्रेसको चुम्बकीय आकर्षणलाई विस्तृत गर्नको निमित्त बहुआयामिक दृष्टिकोणबाट त्यसलाई चाहिँ व्यापकीकरण गर्नको निमित्त हामीले कोसिस गरेका छौं। यसको परिणाम र त्यसको प्रभाव के हुन्छ भन्ने कुरा अबको कार्यशैलीले हामीलाई चाहिँ देखाउँछ भन्ने कुरामा हामी सजग।
1: अब तपाईँ आफै यसपटक के गर्ने?
2: होइन, अब पोलिटिकल कोर्स पूरा गरेको व्यक्ति हुँ, एकपटक केन्द्रीय सदस्य भए होइन, त्यही कारणले गर्दा फेरि केन्द्रीय समितिको निर्वाचनको सन्दर्भमा मेरो कतै न कतै उम्मेदवारी रहन्छ, साथीहरूको अनुमोदन हुने गरेर नै उम्मेदवारी रहन्छ भन्ने कुरामा म आशावादी छु। ढुक्क
1: भनेको कम्तीमा केन्द्रीय सदस्य,
2: कम्तीमा केन्द्रीय सदस्य हजुर।
1: तर अब कांग्रेस अन्तत फुटेको कांग्रेसको केन्द्रीय सदस्य हुन कति सुहाउँछ तपाईँ जस्तो व्यक्तिलाई, एकाडेमिक मान्छे हो तपाईँ?
2: अब यो विषयमा तपाईँ र मैले किन धेरै झगडा गरिराख्नु पर्यो? वैधानिक हिसाबले, संवैधानिक हिसाबले नेपाली कांग्रेस फुटेको छैन, फुट्दैन। तसर्थ फुटेको कांग्रेस भन्ने सन्दर्भमा मैले तपाईँसँग सहमति जनाउन सकिन। अब
1: राजनीतिक रूपमा जुन पार्टीको नाममा ब्यानरमा दुई दुईवटा अधिवेशनहरू चलिरहेछ देशव्यापी, यसलाई हामीले के भन्ने?
2: संसद पुनर्स्थापन हुनुपर्छ भन्ने मुद्दा अहिले पनि अदालतमा छ होइन? बालेन्द्र शाह प्रधानमन्त्री भएर देश चलाएको त लामै समय भइसक्यो। अब यो मुद्दा कायम छ भनेर भन्न मिल्छ अथवा मिल्दैन? मुद्दा हेर्दै गर्दा फेरि कायम छ, तर नागरिक अनुमोदन सहित बालेन्द्र शाह प्रधानमन्त्री बनिसक्नुभयो नि, यसको उत्तर यति नै हुन्छ भन्ने मलाई लाग्छ।
1: होइन, मैले नबुझेको तपाईँलाई हामीले भाषा पढाइदिनु न, तपाईँ आफै एकाडेमिक मान्छे पनि हो, हुन त साइन्सको, तर के हो भन्दाखेरि अर्को पक्षले पनि कांग्रेसकै ब्यानरमा चातारे झण्डा र रुखकै ती ब्यानरहरू बनेर 33-34 वडामा त अधिवेशन गरिसक्यो, जारी छ अधिवेशनहरू, त्यसलाई के भन्ने हामीले? यो कांग्रेस विवादित वर्ग भइरहेछ भन्ने कि
2: म यति मात्रै विनम्रताका साथ आग्रह गर्न सक्छु, हाम्रो असोज 1 गते 51 जना 14 उपमहाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरूले बैठकमा सहभागिता जनाउनु भयो। नेता तहमा जतिखेर पनि हात मिल्न सक्छ, गला मिल्न सक्छ, तर भावनाको हिसाबले एउटा इमोसनमा आएर काम गरिरहेका मान्छेहरूको राजनीतिक विचलनले अलि धेरै पार्टीहरूलाई विश्लेषण गर्दै गर्दा फेरि हामीले देखेका छौँ, भोगेका छौँ। तसर्थ म आग्रह के गर्न चाहन्छु भने हेर्नुहोस्, नेतृत्व तहमा आकाशतिर हात मिलाइदिन्छन्, जरातिरका मान्छेलाई साह्रै ठूलो पीड़ा हुन्छ। तसर्थ कंग्रेसको जो 15 महाधिवेशनको समुद्घाटन हुँदैछ 18 गते, त्यसमा सम्पूर्ण साथीहरू सहभागी हुनको निमित्त, जरा तहमा काम गरिरहेका साथीहरूलाई सहभागिता हुनको निमित्त म आग्रह र अपील गर्छु।
1: होइन, मेरो प्रश्न र तपाईँको जवाफ मिलिरहेको छ नि के, तालमेल जो ओडा ओडा तहमा अर्को पक्षले पनि देशव्यापी अधिवेशनहरू गरिरहेछ, त्यसलाई हामीले विभाजित कांग्रेस भइरहेको छ भन्ने कि एकल भन्ने भनेर नबुझेर सोधेको
2: होइन। अब यो राइटिङ अन द वाल देखेकै सिनका सन्दर्भमा मैले धेरै व्याख्या विश्लेषण गरिराख्नु परेन होइन? अब जुन उत्साह र उमङ्गका साथ हामीले क्षेत्रीय अधिवेशनसम्म गर्ने काम गरेका छौँ,
1: अर्थात् त्यो विभाजित होइन भन्ने कि तपाईँले कारवाही गर्ने दम राख्नु पर्यो, मेरो सिधा कुरा हो कि कि कारवाही गर्ने दम राख्नु पर्यो, खारिज गर्नु पर्यो, त्यसलाई कारवाही गर्नु पर्यो, तपाईँहरूले त्यो घोषणा आउनु पर्यो, विज्ञप्ति आउनु पर्यो, त्यो पनि देखिन्न फेरि।
2: अब नागरिक तहबाट कारवाहीमा पुग्नु पर्ने दिनभन्दा अगाडि नै हामी धेरै चिज मिलाएर लान्छौँ भन्ने कुरामा हामी दुःख छ।
1: ए, धेरै चिजहरू मिलाएर अझै पनि च्याप्टर क्लोज भएको छैन यसको अर्थ?
2: छैन छैन छैन, अहिले त्यो घरभित्रको प्रसङ्ग नै रह्यो,
1: भनेको
2: घरभित्रको प्रसङ्ग रह्यो।
1: शेरबहादुर देउवालाई वरिष्ठ नेतामा मनोनित गर्ने सम्भावना पनि छ,
2: होइन? शेरबहादुर दाईको प्यारेन्टिङ कुनै पनि दिनमा चाहिँ प्राप्त हुन्छ भन्ने कुरामा हामी आशावादी छौँ।
1: उहाँसँग रहेका कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरू जो हुनुहुन्छ, विमलेन्द्र निधिहरू,
2: उहाँहरूको अनुभव, उहाँहरूको चाहिँ लामो यात्रामा प्राप्त भएका चाहिँ विविध विषयहरू हाम्रा सम्पत्ति हुन्, त्यसलाई हामी प्रयोग गर्ने कुरामा हेलचक्राई गर्दैनौ, त्यसलाई लिएर हिँड्ने कुरामा हामी अलमल गर्दैनौ।
1: अर्थात् उहाँहरू मनोनित पदाधिकारी बन्ने सम्भावना
2: पार्टीमा कुनै पनि बेला हुन सक्छ,
1: उहाँहरूलाई मनोनित पदाधिकारी बनाउने सम्भावना पनि छ,
2: होइन? पदाधिकारी भन्दै गर्दा फेरि अन्डरस्टिमेट होला, एकै खालको कुरा एकै खालको भोजन उहाँहरूलाई किन गराइराख्ने? कुनै न कुनै एउटा विषयको निर्माण गरेर उहाँहरूलाई सम्मानका साथ पार्टी अथवा सानेपाभित्र प्रवेश गर्ने अवस्था हामी सधैँभरि खुला राख्छौँ।
1: हस्, तपाईँलाई धेरै धेरै धन्यवाद।
2: हस्, अवसरको लागि धेरै धेरै धन्यवाद।
0: रेडियो पाउ, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगा।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थन 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40

0: अब जानकारी का लागि सम्पर्क नम्बर 9845443255 0845401106 इमेल sbsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848400114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
4: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
5: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्दुर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
0: हजुरको रेडियो 102.1
6: मेगाहर्ज। हालबाट सुन्नुहोस्, फ्रान्सको राजधानी पेरिसमा कम्तीमा 3 शैक्षिक संस्थामा आगलागीका कारण क्षति पुगेको छ। कमजोर शैक्षिक गुणस्तरको विरोधमा भइरहेका प्रदर्शनहरू मत्थर हुने संकेत देखा नपरिरहेको समयमा यी घटना भएका हुन्। थप हिंसात्मक झडपका माझ सयौं स्कूल र विद्यालयहरू शुक्रबार बन्द गरिएका थिए। फ्रान्स सरकारले घटनाको निन्दा गर्दै कट्टर वामपन्थीहरूले हिंसा भड़काएको आरोप लगाएको छ, तर सरकारले कतिपय विद्यार्थीका असन्तुष्टि जायज रहेको स्वीकार गरेको छ। दुवै पक्षबीच विवादको समाधान खोज्न वार्ता हुने भनिएको छ। आन्दोलनकारीहरूले आफ्नो प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको टिप्पणी गरेका छन्। स्पेनको संसदले देशमा देखिएको आवासको संकट समाधान गर्न सरकारले ल्याउन चाहेका दुईवटा प्रस्ताव अस्वीकार गरेको छ। उक्त परिणाम लाजमर्दो भएको भन्दै संसद भवन बाहिर भेला भएका सयौं प्रदर्शनकारीहरूले नाराबाजी गरेका थिए। विधेयक पारित गराउन असफल हुनुलाई प्रधानमन्त्री पेड्रो सान्चेस नेतृत्वको समाजवादी सरकारको गम्भीर कमजोरीका रूपमा हेरिएको छ। आफ्ना सह पाइलटले धारिलो हतियार प्रहार गरेपछि पनि ककपिटको ढोका खोलिदिएका फ्लाई दुबईका भारतीय पाइलटले अरूलाई मर्न दिने छैन भन्नेमा आफू स्पष्ट रहेको बताएका छन्। स्मिथ मचारसँग भिडियो कलमा कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको साहसको प्रशंसा गरेका छन्। शुक्रबार संयुक्त अरब एमिरेट्सले उक्त घटना गम्भीर आतंकवादी कदम भएको बताएको छ। राष्ट्रपतिका एक सल्लाहकारले पाइलटलाई वास्तविक नायक भनेका छन्। भारतको द्वितीय राजधानी मुम्बईमा देशको निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै हजारौं मानिसहरूले प्रदर्शन गरेका छन्। युवाको नेतृत्वमा रहेको ककरोच जनता पार्टीको अगुवाईमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाव सृजना गरिएको यो पछिल्लो घटना हो। दिल्लीबाट बीबीसीकी आजादे मुसिरी भन्छिन्, मुम्बईको आफ्नो प्रदर्शनपछि सीजेपीले देशव्यापी प्रदर्शन आह्वान गरेको छ। दोहोरिएका र अयोग्य मतदाता हटाउने भन्दै अधिकारीहरूले अघि बढ़ाएको मतदाता नामावलीको विवादास्पद पुनरावलोकनले निम्त्याएको यो पछिल्लो तनाव हो। सरकारले मतदाता नामावलीमा छेड़खानी गरिएको कुनै पनि आरोप अस्वीकार गरेको छ बीबीसी संवाददाताको भनाई। त्यसअघि यस्तै प्रदर्शनबाट राजधानी दिल्लीमा सयौं मानिसहरू पक्राउ परेका थिए। विपक्षी समूहहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले सत्तारूढ़ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता नामावलीलाई तोड़मोड़ गरेको आरोप लगाएका छन्। तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप स्वीकार गरेका छन्। र पाकिस्तान सरकार र जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको दलबीच उनका समर्थकहरूले इस्लामाबादलाई ठप्प बनाउने चेतावनी दिइरहँदा सम्भावित प्रदर्शनलाई लिएर वार्ता भएको छ। खानका समर्थकहरूले आइतबार राजधानीका लागि पदयात्रा निकाल्ने बताएका छन्। उनीहरूलाई रोक्न सरकारले सयौं मालवाहक कन्टेनरहरू मुख्य प्रवेश बिन्दुहरूमा राखेको छ। यो बीबीसी नेपाली सेवा हो।
7: साधुपक्षमा पुनः स्वागत छ। खाना पकाउने एलपी ग्यासको अभाव हल गर्न सुरक्षा निकायहरूलाई समेत आपूर्ति प्रणालीमा संलग्न गराउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। मध्यपूर्वमा युद्ध शुरू भएसँगै प्रभावित बनेको ग्यास आपूर्ति श्रृंखला पछिल्लो समय वर्षाका कारण सड़क तथा यातायात प्रभावित हुँदा थप जटिल बनेको छ। कतिपय ग्यास व्यवसायीले भने सुरक्षा निकायको संलग्नताले समाधान दिनेमा आशंका प्रकट गरेका छन्। एक रिपोर्ट। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनबारे आज भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रूद्रसिंह तामाङले ग्यास आपूर्ति प्रणालीमा सुरक्षा निकायलाई संलग्न गराउने विषयमा जानकारी दिएका हुन्। यसबारे बीबीसीले राखेको जिज्ञासामा सचिव तामाङले लामो समयदेखि खलबलिएको आपूर्ति प्रणालीलाई लयमा फर्काउने उद्देश्यले सुरक्षा निकायहरूसँग त्यसबारे छलफल भइरहेको बताए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल यसअघि नै पेट्रोल पम्प संचालनमा संलग्न छन्। विशेष गरी ग्यास भण्डारणको समस्यालाई सम्बोधन गर्न यस्तो विकल्प प्रभावकारी हुन सक्ने ठानिएको सचिव तामाङको भनाइ छ। सरकारले त्यस सम्बन्धी तयारी तीव्र पारिरहँदा कतिपय ग्यास व्यवसायी भने आपूर्ति प्रणालीमा सुरक्षा निकायको संलग्नताप्रति आपत्ति नरहेको तर त्यसबाट विद्यमान समस्या हल हुने भने नदेखेको बताउँछन्। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले बीबीसीसँग भने,
8: मलाई यो सम्भव हुन्छ जस्तो लाग्दैन। उहाँले चाहिँ कुरा उठाउनु भयो होला, छलफलमा ल्याउनु भयो होला। यसको सल्युसन भनेको चाहिँ ग्यासै बढिरहेको हो कि यो वितरण प्रणालीमा जसै घरमा जति सिलिन्डर छन् त्यो त भर्न खोज्ने नै हुन्। तपाईँ यसरी कन्ट्रोल गर्न सक्नुहुन्न, ग्यासै बढी आपूर्ति गरिदिनु। तीन दिन यो वर्ष नभइदिया भए अहिलेसम्म धेरै सहज भइसक्थ्यो।
7: नेपाल आयल निगमका अधिकारीहरू भने छलफलमा रहेको भनिएको उक्त प्रस्तावको मोडालिटी तय भएपछि मात्रै त्यसको कार्यान्वयन बारे थप स्पष्ट हुन सकिने बताउँछन्। उपत्यका बाहिर ग्यासको आपूर्ति सहज भइसकेको र काठमाडौँमा सहज हुने क्रममा रहेको निगमका प्रवक्ता मनोज ठाकुरले दावी गरे।
9: यही बीचमा चाहिँ यो चाड पर्व पनि परेको छ र विभिन्न जिल्लाका मान्छेहरू यो चाड
8: अथवा मनोनलाई उपत्यका बाहिरी नै हुँदा त्यो पिरियडमा चाहिँ काठमाडौँ उपत्यकामा सहज भएर जान्छ र जसरी अहिले हामीले 60,000 दुई महिना ल्यायौँ नि यो महिनामा पनि करिब 55,000-60,000 बिचमा आउने देखिन्छ क्या बजार सहज भइसकेपछि यही 60,000 ल्याउन नपर्ने स्थिति चाहिँ हुन जान्छ
7: त्यसो भए सुरक्षा निकायले संलग्न गराउने भन्ने कुरा आयल निगमले सुझाएको होइन सरकारले नै विभिन्न उपाय सोच्ने क्रममा त्यसमा विचार गरिराखेको हो
8: सुझाइएको भन्दा पनि हामी सुझाव कार्यान्वयन गर्ने निकाय भयौँ जे निर्णय भएर आउँछ कार्यान्वयन गर्नलाई लेखेर आइसकेपछि हामी कार्यान्वयनमा जान्छौँ
7: पछिल्लो समय निगमले ग्यासको आयात तथा वितरण सम्बन्धी विवरण आफ्ना सामाजिक सञ्जालका खाताहरू मार्फत सार्वजनिक गर्ने गरेको छ अब अर्को प्रसंग चीनसँगका प्रमुख व्यापारिक नाकाहरू लगभग बन्द हुँदा चाडपर्वका लागि आवश्यक वस्तुको आयात प्रभावित भइरहेका बेला तातोपानी नाका सञ्चालनमा ल्याउने बारे चिनिया पक्षसँग सम्वाद भइरहेको अधिकारीहरूले बताएका छन् भोटेकोशी त्रिशुली बाढ़ीपछि रसुवागढ़ी नाका पूर्ण रूपमा प्रभावित छ त्यसपछि नेपालतर्फको सड़कको दुरावस्था देखाउँदै चीनले तातोपानी नाका पनि बन्द गरेपछि आयातका लागि मुस्ताङको कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था आएको थियो तर हालैको वर्षापछि कोरला नाकाबाट आउने सड़क समेत प्रभावित हुँदा आयात थप प्रभावित बनेको हो व्यवसायीहरूका अनुसार कोरला नाकाको तुलनामा तातोपानीतर्फको सड़कको अवस्था सहज छ त्यसैले सड़कको दुरावस्था मात्रै तातोपानी नाका बन्द गरिनुको कारण हुन नसक्ने कतिपयको बुझाइ छ यसै सन्दर्भमा हामीले लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौलालाई टेलिफोन सम्पर्क गरी शुरूमा तातोपानी नाका बन्द हुनुको कारणबारे नेपाली पक्षको बुझाइ के हो भनेर सोधेका छौं
9: त्यो खास गरी चिनिया पक्षले नेपालतिर भएको बाटोको अवस्थाका कारणले ट्रक कन्टेनरहरूको आवत जावत चाहिँ प्रभावित भएको भन्ने हिसाबले उहाँहरूले हामीलाई जानकारी गराउनु भयो त्यस पछाडि हामीले केही समय अगाडि परराष्ट्र मन्त्रालयको सहसचिवज्यूको नेतृत्वमा चिनिया राजदूतावास काठमाडौँ सड़क विभाग भन्सार विभाग भौतिक पूर्वाधार मन्त्रालय वाणिज्य मन्त्रालय लगायतको टीमले त्यो बाटोको निरीक्षण पनि गरिसकेको छ नाकाको निरीक्षण पनि गरिसकेको छ त्यसैले मूलत चीनतिरको समस्या भन्दा पनि हाम्रोतिरको बाटोको कारणले रोकिएको हो र अब त्यसलाई तत्काल खुलाउने हिसाबले कूटनीतिक प्रयास जारी रहेछौ भवनजी
7: त्यो अनुगमन पछि उहाँहरूको प्रतिक्रिया चाहिँ के प्राप्त गरिराख्नु भएको छ
9: जुन समयमा त्यो बाटोको जोइन्ट निरीक्षण भयो त्यो बेलासम्ममा बाटोको अवस्थामा धेरै सुधार भएको छ र हाम्रा तर्फबाट बाटोलाई डिस्टर्ब हुन नदिने गरीको कमिटमेन्ट जारी गर्दै चिनिया पक्षलाई बाटो खोलिदिने अनुरोध गरेका छौँ हामीले
7: यो बाटोको कुरा मात्रै होइन बाटो भन्दा बढी कुरा छ त्यो विषयमा चाहिँ हामीलाई भनिराखिएको छैन अथवा हाम्रो बुझाइमा केही फरक परेको हो कि भन्ने प्रश्न पनि उठ्या छ त्यो सन्दर्भमा के भन्नुहुन्छ
9: मलाई त्यस्तो लाग्दैन किनभने त्यो बाटोमा जुन हामीले नै पनि हामीले आफै भोगेका हौ वर्षौं अगाडिदेखि नै जब वर्षातको समय हुन्छ पानी पर्न थाल्छ त्यो पछाडि हाम्रातिरको बाटो डिस्टर्ब हुन्छ त्यो एकदम फ्रेजाइल छ त्यो बाटोको हामीले चाहिँ लङ टर्म सोल्युसन नखोजेसम्म हामीलाई त्यो खालका समस्याहरू फेरि पनि आइरहन्छन्
7: यसमा चिनिया पक्षले अलिकति पारदर्शिता नदेखाएको हो कि भनेर जुन प्रश्नहरू उठिराखेका छन् त्यो एउटा आम बुझाइ जस्तो मात्रै हो सरकारी स्तरमा त्यस्तो छैन भन्ने तपाईँको कुरा
9: मलाई त्यस्तो लाग्दैन किनभने उहाँहरूले त्यो बाटो चाहिँ त्यो नाका चाहिँ डिस्टर्ब हुने सन्दर्भमा रिटर्न नोट नै दिनुभएको हो र हाम्रा तर्फबाट हाम्रातिरको बाटोलाई बनाउने भन्ने हाम्रो कमिटमेन्ट भएर जुन जोइन्ट इन्सपेक्सन भयो त्यो इन्सपेक्सन पछाडि हामीले उहाँहरूसँग त्यही हिसाबले रिक्वेस्ट गरेका छौँ र उहाँहरूले पनि पोजिटिभ रेस्पोन्स नै गर्नुभएको हुनाले हामी त्यो नाका खुल्छ भन्ने कुरा विश्वस्त छौँ
7: तपाईँको हिसाबले तातोपानी नाका चाहिँ कहिलेबाट खुल्न सक्छ त
9: कोरोना नाका पनि डिस्टर्ब भइसकेपछि हाम्रो जुन चाडपर्व लक्षित सामानहरूको एक्सपोर्ट इम्पोर्ट जुन छ त्यसलाई केन्द्रित गरेर हाम्रो दशैं जुन आइरहेको दशैं छ दशैं अगाडि नै त्यो नाका खोलेर त्यहाँबाट चाहिँ आयात निर्यातलाई सहज बनाइदिन अनुरोध गरेका छौँ र त्यही खालका हामीले आशा र विश्वास लिएका छौँ
7: लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी प्रसाद निरौला अब अर्को विषय भोटेकोशी त्रिशुली बाढ़ीबाट प्रभावित कतिपय पीड़ितहरू यति बेला बाढ़ीले क्षति पुर्याएका आफ्ना घरमा पुगेर सामान निकाल्न व्यस्त छन् नुवाकोटको त्रिशुली देवीघाट ढुंगे लगायतका क्षेत्रका बाढ़ी प्रभावितहरूले घरभित्र पसेको लेदो पन्छाउँदै अत्यावश्यक सामान सुरक्षित स्थानमा सार्ने तथा सरसफाईको काम गरिरहेका नुवाकोटबाट बीबीसी संवाददाता शक्तिमाया तामाङ बताउँछिन् एक रिपोर्ट
10: बेदुर नगरपालिका वडा नम्बर एक ढुंगेका मेगा कुमारी धमला छोरा बुहारी र अन्य सहयोगी सहित घरभित्रको लेदो फाल्ने काममा व्यस्त छन् उनी भन्छन्
11: यो सरसफाई गर्ने पसल राख्ने र बस्नु पर्ने अब भुरा यही पसल गरेर पढाइरहे त्यो तिनटा छ अन्त काहीँ केही छैन अनि खाना दिनु पर्यो पढाउनु पर्यो
10: ढुङ्गेमा किराना र तरकारी पसल चलाउँदै आएका रोजिना पाण्डे र उनको श्रीमान पनि घरभित्रको लेदो माटो र फोहोर हटाउँदै थिए
12: भएको सामान डिफ्रिजदेखि लिएर हरेक हाम्रो त धेरै सामानहरू थियो त्यहाँ अगाडि त्यो सबै बगाएर लैहाल्यो घरको छैन अब यो घर रहेको छ यो स्टोर रुम हो यति एउटा कोठा पन्छाउन हाम्रो यो चारजना मान्छे छ दिन लायो अलिअलि सामानहरू साबनहरू यताउति नै पुर्याएको थियो यसो पन्छा
10: ढुङ्गेमा नै कपडा पसल चलाउँदै आएका नरेश डङ्गुललाई केही सामानहरू भेट्छ कि भन्ने झिनो आशा छ
13: छ सातजना साथीहरूले सहयोग गर्नु भएको छ कोठाहरूको माटोहरू चाहिँ फ्यालेर त्यहाँ केही भेट्छ कि भनेर प्रयास गर्दैछु अहिलेसम्म केही भेटेको छैन आजबाट सुरु गरे हो यो सामानहरू अलिअलि के जोगिएको छ भन्ने आशा छ
10: बाढीले घर क्षति पुर्याए तापनि कतै महत्वपूर्ण सामानहरू गाडिएको अवस्थामा भेट्छ कि भन्ने आशाले आफूहरू माटो हटाउने कार्यमा सक्रिय रहेको प्रभावितहरू बताउँछन् शक्तिमाया तामाङ बीबीसी नुवाकोट
7: तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ यो साताबाट हामीले भोटे कोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग धारिलो हतियारको प्रहारबाट घाइते भए पनि अन्य व्यक्तिहरूलाई ककपिटभित्र प्रवेश दिन ढोका खोल्न सफल फ्लाइ दुबईका भारतीय पाइलटले यात्रुहरूको ज्यान जोगाउन आफू दृढ़ रहेको बताएका छन् घाइते पाइलटसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमै फोन गरेर कुराकानी गरेका छन् यसैबीच संयुक्त अरब इमिरेट्सले उक्त घटनालाई गम्भीर आतंकवादी गतिविधिका रूपमा अख्याएको छ बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट
14: क्याप्टन स्मिथ मचारले आफू भूइँमा लड़ेको समयमा पनि आफूमाथि आक्रमण भएका उल्लेख गर्दै त्यो बेला 170 जना भन्दा बढ़ी यात्रु रहेको विमान तल खसिरहेको आफूले महसुस गरेको बताए त्यो क्षणमा आफूले केही न केही गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले उल्लेख गरेका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलमा उनले भने म घाइते भएर भूइँमा लड़ेको थिएँ तर मैले भित्रबाट ढोका खोल्नका लागि अन्तिम प्रयास गर्ने निधो गरे अरू मानिसहरू भित्र आए अनि परिस्थिति नियन्त्रणमा लिए म आफ्नै ज्यान जोगाउन संघर्ष गर्दै थिएँ तर अरूलाई मर्न दिने छैन भन्ने कुरामा म स्पष्ट थिएँ दुबईबाट उड़ेको उक्त विमान साउदी अरबमा सुरक्षित रूपमा अवतरण भएको थियो 2.5 घण्टाको उडानपछि उक्त विमान 5200 मिटर तल खसेको थियो शुरूमा सो विमानले आपतकालीन संकेत एयर ट्राफिक कन्ट्रोलरहरूलाई पठाएको थियो भने त्यसपछि विमान अपहरणमा परेको संकेत दिने कोड पठाइएको थियो पछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संचार माध्यमहरूलाई एक विमान चालकले अर्का विमान चालकलाई चक्कु प्रहार गरेको र विमानलाई दुर्घटना गराउने प्रयास गरेको बताएका थिए
7: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरार मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ हामीलाई भने बिदा दिनुहोस् नमस्कार

0: अहिले रातको 9 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: पठन पाठन सामान्यकरणका निम्ति अस्थायी सिकाइ केन्द्र तथा मनोसामाजिक परामर्श जस्ता व्यवस्था बारे कुराकानी
3: पालिकामा शिक्षा समूह सक्रिय रूपमा लागिरहेको हुनाले बालबालिकाहरूले सिकाइ निरन्तरता जोड्याएको छ
4: र यस्ता विपदबाट जोगिने पूर्व तयारी तथा विपदमा परेकाहरूका निम्ति अन्य जीवन उपयोगी सामग्रीहरू त्रिशुली भोटेकोशी बाढीले रसुवा नुवाकोट र धादिङका प्रभावित बस्तीमा पानीका मुहान र पाइपलाइनमा क्षति पुगेपछि धेरै परिवारलाई सुरक्षित खानेपानी जुटाउन कठिन भइरहेको उनीहरूले बताएका छन्। यस्तो परिस्थितिमा उपलब्ध पानीलाई स्वच्छ बनाएर कसरी उपभोग गर्न सकिन्छ अनि यसको दीर्घकालीन समाधानका लागि के भइरहेका छन् भन्नेबारे यो रिपोर्ट सुनौ प्रतीक्षा खनालबाट।
2: बाढीले घर मात्रै होइन खानेपानीका मुहान र पाइपलाइन समेत बगायो। अहिले धेरै प्रभावित परिवारका लागि सुरक्षित खानेपानी जुटाउनु दैनिक चुनौती बनेको छ। त्रिशुली भोटेकोशी बाढीबाट रसुवा नुवाकोट र धादिङ लगायत जिल्लाका 55 खानेपानी आयोजना आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यस्तो बेला उपलब्ध पानीलाई सुरक्षित बनाएर प्रयोग गर्ने तरिका के होलान्? नेपाल रेडक्रसका खानेपानी तथा स्वच्छता विषय हेर्ने अमर मणि पौडेल भन्छन्
5: सरकारले तोकेको 4 विधिहरू छ। एउटा विधि चाहिँ फिल्टर गर्ने, दोस्रो कुरा भनेको चाहिँ सोडिस गर्ने। सोडिस भनेको जुन सूर्यको किरणबाट पनि पानीमा चाहिँ म्याक्सिमम ब्याक्टेरियाहरूलाई मार्न सकिन्छ। त लगभग दिनभरि नै पानीलाई सूर्यको किरण डाइरेक्ट पर्ने ठाउँमा राख्नुपर्ने हुन्छ। र अर्को चाहिँ छान्ने विधि हुन्छ, छानेर पनि त्यसमा भएका चिजहरू हटाउने र केही समय राख्ने। र अर्को चाहिँ ब्लिचिङ पाउडर प्रयोग गरेर गर्ने क्लोरिनेसनको विधि नै हो।
2: सफा पानी प्रयोग नगर्दा झाडा पखालादेखि लिएर अन्य रोग लाग्ने जानकारहरू बताउँछन्। अहिलेलाई ती स्थानमा खानेपानीको तत्कालीन समस्या समाधान गरिएको भए पनि दीर्घकालीन तयारी पनि शुरू भएको बताउँछन् खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ।
6: कतिपय बस्तीहरूमा त पुरानै मूलबाटै पाइपहरू बगाएको थियो, त्यसलाई हामीले रिइन्स्टेट गरेको कारणले मूल जस्ताको तस्तै थियो। त्यही स्रोतबाट ल्याएपछि त भयो, त्यो कन्टिन्यू नै चल्छ। तर केही बस्तीहरूमा चाहिँ हामीले बर्खे मूलहरू प्रयोग गरेका छौँ। बर्खे मूल चाहिँ अब कार्तिक मक्सिरसम्म सुक्न सक्छ, त्यो कारणले हामीले 2-3 महिनामै यो साना साना सिस्टमहरूलाई चाहिँ फेरि रिज्युम गर्ने गरी प्लान गरेर अब टेन्डरको प्रक्रियामा जाँदैछ तत्कालै। त्यो कारणले अब दिगो समाधानको लागि नै कुन स्रोतबाट उहाँहरूले पहिला प्रयोग गर्नुभएको थियो त्यो स्रोतहरू छ भने त्यसैबाट नयाँ सिस्टम बनाउने, यदि छैन भने अर्को विकल्पहरू छनौट गरेर त्यहाँबाट हामीले दिगो रूपमा पानीको व्यवस्थापन चाहिँ अब 3-4 महिनाभित्र चाहिँ स्थायी रूपमै त्यहाँ क्षति भएका बस्तीहरूमा पानी आउँछ।
2: तर सबै प्रभावित परिवारले नियमित र पर्याप्त सुविधा सहज रूपमा अझै पाउन सकेका छैनन्। प्रभावित व्यक्तिमा सरसफाई व्यवहार नै परिवर्तन भएकाले त्यो सुधार्न आवश्यक रहेको नेपाल रेडक्रसका अमर मणि पौडेलले बताए।
5: कुनै स्रोतबाट घरमा ल्याइसकेपछि कस्तो भाँडामा राख्छौं, पानी हामीले कसरी प्रयोग गर्छौं, गिलासमा कसरी सार्छौं, भाँडो कस्तो छ र अनि त्यो भाँडोलाई हामीले प्रोपर छोपिएको छ कि छैन, भाँडो सफा छ कि छैन, पानी भाँडोबाट निकाल्दाखेरि चाहिँ हाम्रो व्यवहार कस्तो छ, यी सबै कुराहरूले पनि खाने बेलामा पानी चाहिँ दूषित हुन सक्ने सम्भावना भएको हुनाले यो व्यवहारलाई पनि हामीले अलिकति बढी ध्यान दिनुपर्ने हुन्छ।
2: प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम पनि छ, त्यसैले पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने, खाना सुरक्षित राख्ने र साबुन पानीले हात धुने कुरा महत्वपूर्ण छ। अस्थायी व्यवस्थाले तत्कालको समस्या टार्न सक्छ, तर क्षतिग्रस्त 55 खानेपानी आयोजनाको पुननिर्माण, सुरक्षित मुहानको संरक्षण र दिगो खानेपानी प्रणाली बनाउन सके मात्रै प्रभावित समुदाय पुरानै अवस्थामा फर्कन सक्छ। रसुवादेखि धादिङसम्मका 41 विद्यालयमा बाढ़ीले क्षति पुर्याएका कारण 14,000 भन्दा बढ़ी विद्यार्थीहरू प्रभावित भएका छन्। उनीहरूको पठन पाठनलाई तत्कालीन तथा दीर्घकालीन रूपमा कसरी व्यवस्थापन गरिँदैछ भन्नेबारे हामीले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव वीरबहादुर धामीलाई सोधेका छौं।
3: सबभन्दा पहिले तीनै जिल्लाको तर्फबाट हेर्दाखेरि धादिङमा सबै विद्यालयहरू शुरूआत भइसकेका छ। केही विद्यालयहरूमा चाहिँ डिप क्लिनिङको काम सकिँदैछ, 1-2 ठाउँमा चाहिँ टीएलसीहरू निर्माण गरेर पनि अगाडि कामहरू बढाइएको छ, टेन्टहरू राखिएको छ। पालिकामा शिक्षा समूह सक्रिय रूपमा लागिरहेको हुनाले बालबालिकाहरूले चाहिँ सिकाइ निरन्तरता जोड्याएको छ। यसमा पाठ्य पुस्तकको सन्दर्भमा चाहिँ स्थानीय तहले अहिलेलाई खरिद गरी आपूर्ति गर्ने र त्यसपछि चाहिँ विभागबाट त्यसको पछि रकम भुक्तान हुने गरी व्यवस्थापन भएको छ, यसरी चाहिँ सुरुवात भएको छ। नुवाकोटको सन्दर्भमा कुरा गर्दाखेरि त्यो बेत्रावती एरियाका तीनवटा विद्यालयहरू सम्बन्धित स्थानमा सुरु हुन सक्ने अवस्था नभएको हुनाले ती बालबालिकाहरू कुनै नजिक विद्यालयमा, कुनै चाहिँ काठमाडौँतिरका केही विद्यालयहरूमा चलिराखेका छन्। अन्य विद्यालयहरू सबै खुले। रसुवाको कुराकानी गर्दाखेरि रसुवामा नीलकण्ठ माविमा आवासीय विद्यालय सञ्चालन गर्ने कि भनेर स्थानीय तहले त्यसलाई आवासीय रूपमा अगाडि बढाउने र अन्यमा रहेको जुन प्रभावित विद्यालयहरू थिए त्यहाँको विद्यार्थीहरू नजिकैको विद्यालयमा कोही चाहिने सदरमुकाममा र केही चितपुर चाहिँ काठमाडौँतिर पनि प्रवेश गरेको, यतै चाहिँ उपचार भएर यतै जोडिएको अवस्था छ।
7: अनि अब यो प्रकृति त फरक फरक छ, कुनै पुरै स्कूल बगाएको छ, कुनै आंशिक रूपमा होइन। त्यस्ता विद्यार्थीहरूलाई जुन पूर्ण रूपमा क्षति भएका विद्यार्थीहरूलाई अर्को विद्यालयमा सार्दाखेरि चाहिँ के समस्याहरू त्यस्तो केही छ व्यवस्थापनमा?
3: पहिलो कुरा त समुदायको कुरा हुँदो रहेछ, उसको आफन्तहरू भएको हुनाले त्यो ठाउँबाट चाहिँ पूर्ण रूपमा बालबालिकाहरूलाई अर्को विद्यालयमा लैजाँदाखेरि मनोवैज्ञानिक असरहरू पर्दो रहेछ। त्यसरी अर्को ठाउँमा लगेर त्यसलाई व्यवस्थापन गर्न सकिने अवस्था हुँदा हुँदै पनि केही ठाउँमा अस्थायी सिकाइ केन्द्र राखेर सिकाउने प्रक्रियाहरू, सिकाइ प्रक्रिया जोड्ने प्रक्रियाहरू भइरहेछ। नेपाल सरकारले एनडीआर आरआरएमए को एकद्वार प्रणालीद्वारा वा शिक्षा मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको लागि विशेष प्याकेज घोषणा पनि गरिसकेका छ। त्यसमा निर्माणको काम र स्थायी दिगो निर्माणको कामहरू हामी अगाडि बढाउँछौँ।
2: बाढ़ी प्रभावित जिल्लामा पठन पाठनको तत्कालीन तथा दीर्घकालीन व्यवस्थापन बारे शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव बिरबहादुर धामी निरञ्जन राजवंशीसँग कुरा गर्दै, तपाई बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
4: भोटेकोशी त्रिशुलीको विनाशकारी बाढ़ीपछि धेरैले हिमाली क्षेत्रमा हिमनदी र हिमताल फुट्ने जोखिमको निगरानी गर्नुपर्ने आवश्यकतामा जोड़ दिएका छन्। काठमाण्डु स्थित एकीकृत पर्वतीय विकासको अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले विगतदेखि नै यस क्षेत्रका हिमनदीहरूको अध्ययन गरिरहेको छ। हामीले इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधानसँग यस्ता विपदबाट सकेसम्म जोगिन र कम क्षति गराउन कस्ता पूर्व तयारी गर्न सकिन्छ भनेर सोधेका छौं।
8: पूर्व तयारी हुनु जरुरी छ। यसमा एउटा महत्वपूर्ण कुरा भनेको चाहिँ यो अर्ली वार्निङ सिस्टम नै हो, जुन पूर्व सूचना प्रणाली हामीले भन्छौ त्यो नै हो। यो पालिको हामीले रसुवाको घटनामा के देख्यौं भनेदेखि करिब करिब यो घटना घटेको बेलामा अराउण्ड 8:37 जस्तो भएको थियो बिहान, तर 9 भित्रमा चाहिँ डिपार्टमेन्ट अफ हाइड्रोलोजी एन्ड मेट्रोलोजी छ, उहाँहरूले चाहिँ अलरेडी पूर्व सूचना चाहिँ पठाइसक्नु भएको थियो होइन। के देख्यो भनेदेखि अलिकति अवेरनेस जनचेतना नभएको हो कि अथवा चाहिँ हामीले पूर्व तयारी हाम्रो अलिकति कम भएको हो कि यसमा चाहिँ यस्तो खालको फ्लड आयो भनेदेखि चाहिँ कसरी यसमा चाहिँ एक्ट गर्ने, यसमा हामीले के गर्नुपर्छ, रेस्क्यु रुटहरू कुन हुनुपर्छ, सेटल सेल्टर जोनहरू कस्तो हुनुपर्छ भन्ने नभएको हो कि भन्ने कुरा पनि कति कतै देखेको छ। त्यसैले हामीले पूर्व सूचना प्रणालीको साथसाथै एक प्रकारको जनचेतना, पानी हाम्रो अगाडि खोलामा पानी नबढे तापनि बाढ़ी आउन सक्ने रहेछ यस्तो बेलामा चाहिँ हामीले कस्तो ठाउँमा गएर हजुर के कस्तो खालको तयारी गर्नुपर्छ भन्ने कुरा चाहिँ हामी अवेर हुनु, स्कूलहरूमादेखि लिएर माथिल्लो लेभलसम्म पनि चाहिँ यो तयारी गर्नुपर्ने।
9: भनेपछि सर्वसाधारणले त्यस्ता जोखिम क्षेत्रमा बस्ने शब्द सर्वसाधारण भनौँ, उहाँले आफ्नो परिवार र समुदाय जोगाउन चाहिँ त्यसमा चनाखो हुनु पर्यो। कसरी चनाखो हुने, उनीहरूले कहाँ बस्ने, के गर्ने त त्यसो भए?
8: यो अहिलेको रसुवाको जस्तो घटना चाहिँ जुन चाहिँ पानी गएर धेरै मिटर माथिसम्म फैलियो नि त, त्यस्तो कन्टेक्स्टमा चाहिँ हामी कसरी पूर्व तयारी गर्ने त भनेर पनि सोच्नुपर्ने हुन्छ। नर्मली हामीले अलिकति माथि ढेस्कोमा गएर बस्ने, यदि एक्सट्रिम कन्डिसनमा यस्तो भयो भनेदेखि चाहिँ कति माथिसम्म जोखिम हुँदो रहेछ भन्ने कुरालाई पनि क्यालकुलेट गरिकन चाहिँ हामीले हाम्रो सेल्टर जोनहरू बनाउनु पर्ने हुन्छ र त्यहाँसम्म अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी लान सक्छौ, होइन, गर्भवती महिलालाई कसरी लान सक्छौ भन्ने कुराहरू पनि सोच्नुपर्ने बाध्यता गरेको देखाइदिएको छ।
9: अब यो जलवायु परिवर्तनले गर्दाखेरि नेपाल एकदम जोखिम क्षेत्रमा भनेर भनिन्छ, होइन, हाम्रा समुदायहरू कतिपय चाहिँ खोला नालाको वरपर सदियौंदेखि बसेर आइराखेका छन्, उनीहरूले अब बदलिदो जलवायुमा आफूलाई अनुकूलन एडाप्ट भन्छ नि, कसरी अनुकूलन गर्दै जाने होला, त्यसमा चाहिँ के गर्न सक्छन् समुदायले अरूले उनीहरूलाई भर्तेक गर्न?
8: अनुकूलन दुई तरिकाले गर्न सक्छ भन्छु म, एउटा चाहिँ स्ट्रक्चरली, होइन, जस्तै हामीले घर बनाउँदाखेरि त्यसलाई चाहिँ अब यो क्लाइमेट रेजिलियन्स जुन भनेर भन्छौँ होइन, अनुकूलन हुने खालको चाहिँ कसरी बनाउन सकिन्छ डिजाइनमा भन्ने कुरा एउटा छ भनेदेखि, अर्को चाहिँ आफैले पनि यस्तो हटस्पटहरू जहाँ चाहिँ क्लाइमेट चेन्जले गर्दाखेरि इम्प्याक्ट गर्न सक्छ, जुन चाहिँ जोखिमपूर्ण ठाउँहरू छ, त्यस्तो ठाउँमा चाहिँ सकेसम्म आफूले बस्ती नगर्ने हो कि भन्ने कुरा आएको छ होइन। यो चाहिँ एउटा गभर्मेन्टको पोलिसीमा पनि ल्यान्ड युज ल्यान्ड प्लानिङमा पनि ल्यान्ड युज प्लानिङमा पनि कसरी हामीले अहिलेको घटनालाई हेर्दाखेरि चाहिँ कसरी हामीले अलिकति रिभाइज गर्नुपर्ने हो कि चेन्ज गर्न ल्याउनु पर्ने हो कि भन्ने कुराहरू पनि हामीले सोच्नलाई बाध्य बनाइदिएको छ।
4: उनी थिइन् इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान।
2: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी विपदपछि आशा फेरि जगाउने विषयबारे कमल परियारबाट सुनौ।
10: यो आशाको कथा हो। हामी सबैभन्दा पहिला यो कथाको अन्त्यबारे भन्न चाहन्छौ, किनकि यदि तपाईँको कथा अध्ययारो र डरलाग्दो छ भने पनि अनि प्रत्येक पृष्ठहरू द्वन्दले भरिएका जस्तो भए पनि, केही गुमाएर वा आकस्मिक रूपमा परिवर्तन भएर भए पनि, तपाईँले सधैँ आशा प्राप्त गर्न सक्नुहुन्छ। मात्र तपाईँले यसलाई खोज्न तथा यसमा अडिग रहन सक्नुपर्छ। जमीन मुनि लुकेका रत्नहरू जसरी आशा निकै गहिरो स्थानमा पुरिएको हुन सक्छ, तर यो सधैँ त्यहाँ रहन्छ। आशा एउटा शक्तिशाली भावना हो। कुराहरू भविष्यमा सुध्रिन सक्छन् भन्ने यो एउटा विश्वास हो। यसले आज हामीलाई अप्ठ्यारो परिस्थितिसँग लड्नका लागि शक्ति प्रदान गर्दछ। संसार धेरै भारी महसुस भएका बेला फेरि कुनै कुरा सकारात्मक हुन सक्छ भनेर सोच्न गाह्रो हुन सक्छ। तपाईलाई आशा मारेर कथाको अन्त्य गर्न मन लाग्न सक्छ, तर धैर्य गर्नुहोस्। तपाईँका वरिपरि असल मानिसहरू पनि छन्, राम्रा कुराहरू पनि छन्, र अगाडि सुनौलो समय पनि छ। डर लाग्नु, चिन्तित रहनु वा भविष्यप्रति अन्यल हुनु सामान्य कुरा हुन्। विगतमा तपाईँले कसरी समस्याहरूसँग जुझ्नुभयो भनेर सोच्नुहोस्। तपाईँ त्यति बेला बलियो हुनुहुन्थ्यो र त्यसको सामना गर्नुभयो, र पुनः तपाईँ त्यसको सामना गर्न सक्नुहुन्छ। अरूमा वा आफ्नो वरपरका वस्तुहरूमा केही राम्रो खोज्नुहोस्। फूल वा आकाश जस्ता केही सुन्दर कुरा खोज्नुहोस्। अप्ठ्यारो समयमा पनि तपाईँले केही सुन्दर कुराहरू फैलाउँदा त्यसले तपाईँलाई आनन्द दिन्छ। आफूलाई बलियो महसुस गराउने जुनसुकै कुरा गरेर समय बिताउनुहोस्। त्यो आफ्ना प्रियजनलाई भेट्ने, पढ्ने, चित्र बनाउने वा प्रार्थना गर्ने जे पनि हुन सक्छ। आफैलाई भन्नुहोस्, तपाईँ खुशी रहन पाउनुहुन्छ, तपाईँ महत्वपूर्ण हुनुहुन्छ, र तपाईँ भविष्यबारे घोत्लिन पनि पाउनुहुन्छ। खराब समय अस्थायी मात्र हुन्छ र त्यसपछि राम्रा कुराहरूको पुनरागमन हुन्छ, र कहिलेकाहीँ गहिराईमा र धेरै टाढा लुकेको त्यो आशाको ज्योति तथा चम्किला रत्नहरूलाई जब तपाईँ फेला पार्नुहुन्छ, तिनीहरूलाई बलियोसँग समात्नुहोस् र जतन साथ राख्नुहोस्। तपाईँले त्यो आशा अरूलाई हस्तान्तरण गर्न र अरूसँग बाँड्न पनि सक्नुहुन्छ। दया, साझेदारी र उदारता देखाउन सक्नुहुन्छ। अरूमा खुशी देख्दा त्यो खुशी तपाईँमा पनि फैलन सक्छ। तपाईँका आशा र सपनाहरूबारे कुरा गर्नुहोस्। अरूले आफ्नो आशाको उज्यालो कहाँ फेला पार्छन् भनेर उनीहरूलाई सोध्नुहोस्। तपाईँ अहिले कस्तो महसुस गर्दै हुनुहुन्छ भन्ने कुराले तपाईँ को हुनुहुन्छ भनेर परिभाषित गर्दैन। जब तपाईँको संसार शान्त तथा सौम्य हुन्छ, भविष्यमा तपाईँ के गर्नुहुन्छ, तपाईँ आफ्नो कथाको पुनर्लेखन कसरी गर्नुहुन्छ?
4: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalimा सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी सोमबार फेरि उपस्थित हुनेछौ। नमस्कार।

0: सयों रेडियो, हजारों रेडियो कर्मी, हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos. Ra harek din 8 jana lai Redmi Watch 6 play, harek hafta 10 jana lai Redmi Watch 6 active, ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
2: Xiaomi kinda upahar everyday.
3: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेंट
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कटोरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिस्मिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू,
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 43 255, 048 541 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: चौकिनी हाल खबर।
1: ओहो सर्टिज्यू सन्चैछु नि, कति झिके भएको त लाहोरबाट आएपछि त।
0: तिमी पनि हरलक्कै परेर नचिन्ने भएछौ।
1: ओहो तिम्रो झन् दाह्री पनि पलाएछ सर्टिज्यू।

0: हजुरको रेडियो 102.1 मेगा
1: बुहारी साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एण्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेसाप नगरपालिका 8, तल्लो बजार, रामेसाप।
7: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
3: सम्पर्क नम्बर 0475-94-66, 9-96-62-65-99-8।
12: टन्ने पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
13: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
12: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
14: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485430 98 0485430 98
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
9: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
9: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
9: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
9: हिंसा सहनु हुँदैन आवाज उठाउनुपर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97652033 84 वा 98444410 40 इमेल dhramechap@gmail.com
9: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863023422।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधन सहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। आजको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। निर्वाचन प्रहरीका लागि कपड़ा खरिद सम्बन्धी प्रकरणमा अध्ययन गर्न संसदको सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गरेको छ। शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय अध्ययन समिति गठन गरेको। समितिमा सांसद एन मोहर, योगेश गौचन, थकाली, आरएन राई, खगेन्द्र सुनार, खुशबु अली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य रहेका छन्। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सभामुख आर्यले शुक्रबार राष्ट्रपति भवनसित निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको। भेटका क्रममा सभामुख आर्यले अन्तर्व्यवस्थापिका संघको महासभामा सहभागी हुन लागेको विषयमा जानकारी गराउनु भएको थियो। बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्षमा डाक्टर देवराज रोका नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष डाक्टर रोका सहित 2 सदस्यलाई शुक्रबार मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका रोकाले यसअघि युवा तथा साना व्यवसाय स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत महाप्रबन्धक भएर काम गरिसक्नु भएको छ। प्रहरीले दशैं तिहार लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले दशैं र तिहारको सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षामा कडाई गरिने जनाएको छ। शुक्रबार सार्वजनिक सुरक्षा योजना अनुसार काठमाडौँ जिल्लामा मात्रै 3,506 जना सुरक्षाकर्मी परिचालन गरिनेछ। पत्रकारले स्थित परिसरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी परीक्षक दान बहादुर थापाले सादा पोसाक र वर्दीमा सुरक्षाकर्मी परिचालन गर्ने गरी योजना लागू गरिएको बताउनु भएको छ। कंग्रेसको पर्सि आइतबारदेखि हुने 15 महाधिवेशनको तयारी तीव्र भएको छ। कंग्रेस काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाको संयोजकत्वमा रहेको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुला मञ्चमा मञ्च व्यवस्थापनका कामलाई तीव्रता दिएको छ। आइतबार दिउँसो 2 बजे खुला मञ्चमा उद्घाटन तथा त्यसको भोलिदेखि बन्द सत्र हुनेछ। सरकारले करदाता प्रोत्साहन उपहार अन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच असोज महिनाको पहिलो पाक्षिक पुरस्कार अन्तर्गत 15 जना र 1 जना बम्पर गरी 16 जना विजेता घोषणा गरेको। हरेक दिनका दरले 15 जनाले एकजनै 1 लाख र 1 जनाले बम्पर उपहार अन्तर्गत 10 लाख रूपियाँ पाएका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको, अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चाडपर्वको समयमा बजारमा हुन सक्ने कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको जनाएको छ। शुक्रबार सिंह दरबारमा आयोजित नियमित प्रेस ब्रिफिङमा हालसम्म गरेका कार्य प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज आर्यले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको बताउनु भएको छ।
नेपाल सरकारमा तहत छात्रवृत्ति करार तथा जालादारी सेवामा कार्यरत चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ। संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि स्वास्थ्य सेवामा खटिँदै आएका करार तथा जालादारी चिकित्सकहरूलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरिएको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ। सरकारले लोक कल्याणकारी विज्ञापन प्रकाशन गरे बापत पत्र पत्रिकालाई 2083 असोज महिनासम्म साविकै दर रेट भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले त्यसप्रति आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा विज्ञापन बोर्डले यस सम्बन्धमा जारी गरेको सूचना आंशिक रूपमा स्वागत योग्य भए पनि आफ्ना माग पूर्ण रूपमा सम्बोधन नभएको जनाएको हो। अन्तर्व्यवस्थापिका संघ आईपीयूको 153 महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार तान्जानिया प्रस्थान गर्नुहुने भएको छ। 183 देशका सभामुख उपस्थित रहने आईपीयू सम्मेलन तान्जानियाको अरुसामा असोज 19 गतेदेखि 23 सञ्चालन हुँदैछ। संघीय संसद राष्ट्रिय सभाको 21 अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। गत वैशाख 28 गतेदेखि शुरू भई असोज 16 गतेसम्म गरी 145 दिन चलेको यस अधिवेशनमा 52 बैठक बसेका छन्। यस अवधिमा सभाले 98 घण्टा 10 मिनट समय विभिन्न संसदीय प्रक्रिया सम्पन्न गरेको अध्यक्ष नारायण प्रसाद दाहालले जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा समापन भएको छ। गत वैशाख 28 गतेदेखि शुरू भई 145 दिनसम्म चलेको यो अधिवेशनमा 68 बैठक बसेका छन्। अधिवेशनको समापन गर्दै सभामुख डोल प्रसाद अर्यालले संसदले यस अवधिमा 12 विधेयक पारित गरेको र विपद व्यवस्थापन सहितका जनसरोकारका विषयमा गम्भीर भूमिका खेलेको जानकारी गराउनुभयो। प्रहरीले दशैं तिहार लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले दशैं र तिहारको सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षामा कडाई गरिने जनाएको हो। न्याय सेवा आयोगले नेपाल न्याय सेवाका 52 कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। आयोगको असोज 14 गतेको बैठकको निर्णय अनुसार विभिन्न श्रेणीका अधिकृत कर्मचारीहरूको सरुवा नियुक्ति तथा पदस्थापन सिफारिश गरिएको हो। बुद्धको जन्मभूमि लुम्बिनी र उहाँले बुद्धत्व प्राप्त गरेको ठाउँ सम्बन्धित बौद्ध सर्किटको अवधारणा त्यसको कार्यान्वयन र लाभ लगायत विषयमा अध्ययन अनुसन्धान तथा विश्लेषण सहित प्रतिवेदन तयारी प्रक्रिया अघि बढ़ेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय छाया नेपाल र इन्टिग्रेटेड सोशल डेभलपमेन्ट सेन्टर बीच त्रिपक्षीय रणनीतिक साझदारी सम्झौता भई विस्तृत प्रतिवेदन तयारी प्रक्रिया अघि बढ़ेको हो।

दोलखाको भीमेश्वर नगरपालिका दुईमा बोलेरो दुर्घटना हुँदा आठजना घाइते भएका छन्। आज बिहान नागदहबाट सदरमुकाम चरीकोट बजार तर्फ आउँदै गरेको बोलेरो फलापको कैरा गाउँमा दुर्घटना भएको, दुर्घटनामा आठजना घाइते भएको दोलखा प्रहरीले जनाएको छ। ओखलढुङ्गाको माने भन्ज्याङ गाउँपालिकामा व्यवहारिष्य अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको छ। जिल्लाको माने भन्ज्याङ गाउँपालिका नौ माधवपुर स्थित जोगी डाँडा सामुदायिक वनको खोल्सामा बिहिबार साँझ व्यवहारिष्य अवस्थामा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। चाडपर्वका समयमा यात्रुलाई पर्न सक्ने समस्या तत्काल सम्बोधन गर्न ओखलढुङ्गाका दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सिद्धिचरण नगरपालिका एघार रमाइलो डाँडा र माने भन्ज्याङ गाउँपालिका सात अर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो। सल्यानमा डेढ महिनाको अवधिमा स्क्रब टाइफसबाट नौजनाको मृत्यु भएको छ। स्क्रब टाइफसबाट धर्म गाउँपालिकामा आठ र छत्रेश्वरी गाउँपालिकामा एक गरी नौजनाको मृत्यु भएको, मृत्युमा छ पुरूष, दुई महिला र एक बालक छन्। उनीहरूको उपचारक्रममा दाङ र नेपालगंजका विभिन्न अस्पतालमा मृत्यु भएको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Oh,

0: मनिषा तिमी कहाँ छौ मेरी माया, आज म तिम्रै यादमा धड्केको छु। पल पलमा तिमी बिना आज यो मुटुले ठुक ठुक गर्न छाड्यो, ठुक ठुक गर्न छाड्यो।
1: दिल मलाई माफ गरिदेऊ, म तिम्रो हुन सकिन, म पनि त तिम्रै यादमा बाँचेकी छु। दिल मलाई भुलिदेऊ।

0: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्ष पेंट।
4: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: सूचना
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको
4: रामेछाप बनाऊ।
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ।

0: लिना आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
2: किचलो बीच कांग्रेस महाधिवेशन शुरू हुँदै संघीय संसद अधिवेशन अन्त्य। 3700 कैदी अझै सम्पर्कविहीन। एक महिनासम्म पनि टुङ्गो लागेन बाढ़ी पीड़ितको पुनर्वास र स्क्रब टाइफस जोखिम बढ़्दो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बाँझो जमीनमा तेजपातको आकर्षण शीर्षकको शुभ समाचार।
3: पाल्पाका किसान तेजपात खेतीलाई प्रमुख आमदानीको माध्यम बनाउन सफल भएका छन्। पछिल्लो समय ग्रामीण भेगका किसानहरूले व्यावसायिक तेजपात खेती गर्न थालेपछि उनीहरूको आमदानी बढ़दै गइरहेको छ। जिल्लाको निजदी माथागढ़ी पूर्व खोला रिब्दीकोट तिनाउ रैनादेवी छहरामा व्यावसायिक तेजपात खेती गर्ने किसान बढ़ेका छन्। तेजपातबाट उनीहरूले वार्षिक 1 लाख रूपियाँदेखि 10 लाख रूपियाँसम्म आमदानी गरेका छन्। तेजपात खेतीमा अहिले पाल्पाका 700 भन्दा बढ़ी किसान सक्रिय रहेको पाइएको छ। पछिल्लो समय बाँझो जग्गामा तेजपात खेती गर्न थालेपछि आमदानी बढ़ेको यहाँका किसानहरूको भनाई छ। तेजपातबाट राम्रो आमदानी भएपछि बाँझो जग्गामा पनि बिरूवा लगाइएको माथागढ़ी पाँच घगियादाका किसान लीलबहादुर मस्याङ्गेले बताउनुभयो। उहाँले भन्नुभयो तेजपात बिक्री गरेर अहिले 2 लाख आमदानी पहिले 2 लाख आमदानी हुन्थ्यो बाँझो जग्गामा लगाएपछि वार्षिक 5 लाख रूपियाँ बराबरको आमदानी गर्दै आइरहेको छु। तेजपातको व्यावसायिक खेती गर्ने किसान बढ़दै जाँदा जिल्लामा भित्रिने रकम समेत बढ़ेको छ। किसानले उत्पादन गरेको तेजपात र बोक्रा बिक्री खरिदका लागि व्यापारी घरमै आउने गरेका छन्। सड़क सञ्जालले किसानलाई तेजपात र बोक्रा ढुवानीका लागि कुनै झन्झट बेहोर्नु नपरेको निश्चित छ। अर्चलेका वडा अध्यक्ष मेघबहादुर सुनारीले बताउनुभयो। किसानलाई बजार ढुवानीको समस्या नभएपछि तेजपात लगाउने किसान पनि बढ्दै गएको उहाँको भनाई छ।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्यो बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि?

0: हेल्थ सँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट
2: ए भतिस यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइदा माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: वॉशिंग टैबलेट निःशुल्क। आइडिया दसैंको खुशी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। किचलुबीच कांग्रेस महाधिवेशन गठन देखिने श्रृंखलाबद्ध विवाद शीर्षकमा खबर छ। हाम्रो विरोध कटुताहीन र सैद्धान्तिक हुनुपर्छ तर व्यक्तिगत हुनुहुँदैन। नेपाली कांग्रेसका नेता विश्वेश्वर प्रसाद बीपी कोइरालाको भनाई हो यो, तर उनै कोइराला सहितका नेताहरू स्थापना गरेको नेपाली कांग्रेसमा विगतदेखि अहिलेसम्म सैद्धान्तिक भन्दा व्यक्तिगत विवाद पेचिलो भन्दा विवाद र विभाजन हुँदै आएको छ। व्यक्तिगत लाभहीनले स्थापनाको आठ दशकमा कांग्रेस विभाजन र विग्रहको भूमरीमा फस्दै आएको छ। आइतबार काठमाडौँमा पन्ध्रौं महाधिवेशन शुरू गर्ने तयारीमा रहेको कांग्रेस अहिले त्यही अवस्थामा पुगेको छ। पार्टीको नीति सिद्धान्त र निर्णय भन्दा आफू र आफ्नाका लागि नेताहरू केन्द्रित हुँदा फेरि एकपटक कांग्रेस चिरो परेको छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वले आइतबार 2 बजे पार्टीको 15 महाधिवेशन उद्घाटनको तयारी गरेको छ, तर निवर्तमान सभापति शेरबहादुर देउवा सहितका नेताहरू उक्त महाधिवेशनमा सहभागी हुने छैनन्। अलग्गै महाधिवेशन गर्ने तयारी अनुसार उनीहरूले वडा अधिवेशन शुरू गरेका छन्। राणा शासन अन्त्यका लागि 8 दशक अघि स्थापना भएको कांग्रेसले मुलुकको राजनीतिक मात्र होइन सामाजिक सांस्कृतिक र आर्थिक विकासको अगुवाई गर्दै आएको थियो, तर गत वर्षको भदौमा भएको जेएनजी आन्दोलनसँगै आन्तरिक किचलोमा फँसेको कांग्रेस एक वर्षमा पनि सम्हालिन सकेन। बरू व्यक्तिगत आग्रह पूर्वाग्रह र कुण्ठाले अलग र फरक बाटो हिँड्न नेताहरू तयार भएका हुन् त 2006 सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेसको स्थापना भएको, त्यससँगै कांग्रेसका नेताहरूको व्यक्तिगत र गुटगत स्वार्थले विगतमा कांग्रेस मात्र होइन सिंगो मुलुक नै अप्ठ्यारोमा परेको थियो। नेपाली कांग्रेस स्थापनाको 8 दशकमा 14 वटा महाधिवेशन भएका छन्। त्यसक्रममा सभापति संयोजक अध्यक्ष गरी अहिलेसम्म 10 जना नेता नेतृत्वमा आएका छन्। महामन्त्रीको जिम्मेवारीमा 28 जना पुगेका छन्। पार्टी स्थापनाको 80 वर्षमा कांग्रेसको नेतृत्व अहिलेसम्म 52 क्षेत्री भन्दा बाहिर जान सकेको छैन। अझै केही वर्ष कांग्रेसको नेतृत्व यसकै सेरोफेरोमा घुम्ने देखिन्छ। 2003 माघ 12 र 13 गते कोलकाताको भवानीपुरमा नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलन भएको थियो। त्यसै सम्मेलनलाई कांग्रेसको पहिलो महाधिवेशनका रूपमा लिने गरिन्छ। उक्त सम्मेलनले सार्वभौम सत्ता नै टंक प्रसाद आचार्यलाई नेपाली राष्ट्र कांग्रेसको पहिलो सभापति घोषणा गरेको थियो। आचार्य नेपाल प्रजा परिषदको सभापति हुँदाहुँदै नेपाली राष्ट्र कांग्रेसको पनि सभापति बनेका थिए। त्यस्तै विश्वेश्वर प्रसाद कोइराला उक्त कार्य समितिको कार्यवाहक सभापति बने। त्यस्तै 2003 फागुन 21 विराटनगर स्थित जुद्ध जुट मिलमा मजदूर हड़ताल भएको थियो। हड़तालको नेतृत्व गिरिजा प्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका थिए। उक्त मजदूर आन्दोलनको नेतृत्व गर्न बीपी कोइराला विराटनगर पुगेका थिए। फागुन 26 उनी पक्राउ परे। बीपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गर्न 2003 चैत 27 र 28 जोगबनीमा पार्टी प्रतिनिधिहरूको सम्मेलन समेत बोलाइएको थियो। त्यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत असोज 19 गते सोमबार केन्द्रीय कार्य समितिका लागि उम्मेद्वारहरूको मनोनयन दर्ता गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार दिनको 2 बजेदेखि साँझ 6 बजेसम्म राष्ट्रिय सभागृहमा मनोनयन पत्र दर्ता गरिने जानकारी दिएका छन्। विज्ञप्ति मार्फत योग्य उम्मेद्वारहरूले तोकिएको समय अवधिभित्र मनोनयन पत्र दर्ता गराउन अनुरोध गरिएको छ।
3: कांग्रेसकै समाचारलाई कान्तिपुर दैनिकले कांग्रेस केन्द्रीय कार्यसमितिमा जेएनजी आकांक्षी शीर्षकमा समाचार लेखेको छ। कांग्रेसले अहिले विधानमा जेएनजीका लागि छुट्टै कोटा व्यवस्था गरेको छ। केन्द्रीय कार्यसमितिमा 35 वर्ष मुनिका 21 सदस्य निर्वाचित हुने गरी आरक्षणको व्यवस्था गरेको छ। त्यसमा प्रतिस्पर्धा गर्ने घोषणा जेएनजीहरूले समेत गरिरहेका छन्। 21 वर्षीय उमंग लोहनी चितवन 3 कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन्। उनी वडाबाट क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। अब केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित प्रतिस्पर्धा गर्ने उनको तयारी छ। नेतृत्व तहमा युवाको प्रवेशले कांग्रेस आधुनिक र गतिशील दलमा रूपान्तरण हुने लोहनीको विश्वास छ। यसपटक केन्द्रीय नेतृत्व तहमा युवाको प्रवेश हुँदैछ, यो हाम्रा लागि खुशीको कुरा हो। उनी भन्छन् महाधिवेशनले युवाको मर्म र क्षमता तथा भावनालाई आत्मसात गरेर संगठन विचार र कार्यक्रममा प्रष्ट नीति बनाउनुपर्छ। प्रवेशसँगै बहिर्गमनको व्यवस्था पनि गरिनुपर्छ, यसले पार्टीलाई गतिशील बनाउँछ। लोहनीले भनेझै आसन महाधिवेशनबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा उल्लेख्य संख्यामा युवाहरूको प्रवेश हुँदैछ। केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 जनाका लागि सदस्य पदमा आरक्षण राखिएको छ। 7 प्रदेशबाट 2 जनाका दरले 14 जना र अन्य 7 जना सबै प्रदेशका मतदाता बीचको प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य चयन हुने व्यवस्था विधानमा राखिएको छ। प्रदेशबाट निर्वाचित हुने 14 जनामा 7 महिला अनिवार्य हुनुपर्नेछ। खुल्ला र अन्य क्लस्टरमा प्रतिस्पर्धा गरेर पनि युवा केन्द्रीय समितिमा आउन सक्छन् भनेर कांग्रेसको बारेमा समाचार कान्तिपुर दैनिकमा छापिएको छ। त्यसै गरी अर्को समाचार छ, पदाधिकारीको संख्या बढ़ाउन लागिएको सन्दर्भमा कांग्रेस महाधिवेशन, पदाधिकारीको संख्या बढ़ाउँदै कांग्रेस शीर्षकको समाचार पनि कान्तिपुरमै छापिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिमा पदाधिकारीको संख्या अझै बढ़ाउने भएको छ। 15 महाधिवेशनको पूर्व सन्ध्यामा कांग्रेसले पदाधिकारी संख्या थप्ने तयारी गरेको हो। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकामा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। अहिले फेरि पदाधिकारी थप्ने तयारीमा कांग्रेस लागेको हो। कुन पदमा कति थप्ने भन्ने टुंगो अहिले भइ नसकेको कांग्रेसले जनाएको छ। नेतृत्वमा आकांक्षीको दबाव बढ़ेकाले पदाधिकारीको संख्या बढ़ाउने तयारी भइरहेको कांग्रेसका एक पदाधिकारीले पुष्टि गरेका छन्। यो पटक 35 वर्ष मुनिका युवाको ठूलो संख्या प्रवेश भएको छ, उनीहरूलाई समेत पदाधिकारीमा ल्याउनु पर्ने दबाव छ। ती पदाधिकारीले कान्तिपुरलाई भने अर्कातर्फ महिलालाई समेत माथि लानुपर्ने दबाव छ, खुल्ला सहमहामन्त्री हुनुपर्ने माग पनि बढ़ी छ। यस विषयमा शनिबार पार्टीले निर्णय गर्ने ती पदाधिकारीले बताएका छन्। कान्तिपुरमा खबर छापिएको छ।
2: गत वर्षको भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा सिंहदरबार अदालत, संसद भवन, प्रहरी कार्यालयदेखि निजी घर, व्यापारिक प्रतिष्ठानसम्म चलाइए, सार्वजनिक सम्पत्तिदेखि निजी सम्पत्ति र ऐतिहासिक दस्तावेजमा आगो लगाउनेहरू कहिले जेल पुग्छन् ठेगान छैन। तर त्यसै दिन विभिन्न जेलबाट भागेका कैदीबन्दी सम्पर्कमा नआएपछि राज्यका लागि थप सुरक्षा चुनौती बनेका छन्। देशैभरका जेलबाट भदौ 24 गते 14,555 कैदीबन्दी भागेका थिए। तीमध्ये धेरै जसो आफै फर्केर जेलमा आए, तर हत्या, बलात्कार, लागू औषध कारोबार, सुन तस्करी जस्ता गम्भीर अपराधमा सजाय भोगिरहेका 3742 जना कैदीबन्दी अहिले पनि फरार छन्। उनीहरूको खोजीका लागि प्रहरीले विशेष कार्यवाही चलाइरहेको छ। जबरजस्ती करडीको अभियोगमा दोषी ठहर भएका सिन्धुपाल्चोकका 26 वर्षीय आर्यन पुरीलाई अदालतले 18 वर्ष कैद सजाय तोकेको थियो। सजाय भुक्तानका लागि ललितपुर स्थित नक्खु कारागारमा चलान गरिएको 5 महिना नपुग्दै उनी भदौ 24 गते जेलबाट भागे। 17 वर्षभन्दा बढ़ी सजाय भुक्तान गर्न बाँकी रहेको पुरीको खोजीका लागि प्रहरीले उनका आफन्त र चिन्जानमाथि पनि निगरानी बढ़ाइरहेको छ। उनी फरार भएको 13 महिनापछि काभ्रेको मण्डन देवपुरमा बसेको सूचना नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पुग्यो। त्यही सूचनाका आधारमा असोज 6 गते प्रहरीले उनलाई पक्राउ गर्यो। जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएकाहरू अर्को अपराधमा संलग्न भएको पनि पाइएको छ। हत्या अभियोगमा अदालतले 25 वर्ष कैद सजाय तोकेपछि जिल्ला कारागार डाङमा सजाय भोगिरहेका कि बहादुर विक्क पनि भदौ 24 गते फरार भए। कारागारबाट भागेको 1 महिना पनि नपुग्दै अर्थात असोज 11 गते उनले तुलसीपुरकै एकजनामाथि धारिलो हतियार प्रहार गरे। लागू औषध कारोबार मुद्दामा नक्खु कारागारमा सजाय भुक्तान गरिरहेका आकाश मगर पनि भदौ 24 भागेपछि उनले पहिलाको भन्दा ठूलो अपराध गरे। जेएनजी आन्दोलनको मौका छोपेर विभिन्न जेलबाट भागेका कैदीबन्दी सम्पर्कमा नआएपछि राज्यका लागि थप सुरक्षा चुनौती बनेका छन्। कहाँ छन् 3700 भगौड़ा कैदी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: आजको कान्तिपुर दैनिकमा प्रधानमन्त्री शाहलाई खोज्दै सकियो संसद अधिवेशन शीर्षकमा समाचार छापिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्दामेले संसद अधिवेशन अन्त्य हुनु अघिल्लो दिन बिहिबार पनि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोजिरहेका थिए। संसदीय परम्परा स्मरण गराउँदै उनी भनिरहेका थिए, प्रमुख प्रतिपक्षी दलको नेता बोलिरहँदा प्रधानमन्त्रीज्यू सदनमा उपस्थित हुनुहुन्छ कि हुनुहुन्न भन्ने पनि यकिन नहुने अवस्था आउनु कुनै पनि संसदका लागि सुखद विषय हुँदै होइन। यता संसद चलिरहँदा प्रधानमन्त्री ज्यू कहाँ के काममा व्यस्त हुनुहुन्छ संसदलाई थाहा हुनु पर्दैन, उहाँको प्रश्न थियो। प्रमुख प्रतिपक्षी दलका नेताले प्रधानमन्त्री खोजिरहँदा संसदमा प्रधानमन्त्री र मन्त्री बस्ने अधिकांश सीट रिक्त थिए। सत्तारूढ़ रासोपाका सभापति रवि लामिछाने भने प्रमुख प्रतिपक्षी दलका नेताको भनाई ध्यानपूर्वक सुनिरहेका थिए। संसदप्रति सरकार जवाफदेही हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै प्रतिपक्ष मात्रै होइन सत्तापक्षकै कतिपय सांसदले समेत खोज्दा पनि प्रधानमन्त्री शाहले संसदमा जान जरूरी ठानेनन्। प्रधानमन्त्री शाह प्रतिनिधि सभाको रोस्टमबाट दुई पटक मात्रै बोलेका थिए। 17 जेठ र 17 भदौमा उनले 17 जेठमा दलीय आधारमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिएका थिए भने 17 भदौमा भोटेपछि बाढ़ीले पारेको प्रभाव र सरकारले गरिरहेको काम कार्यवाहीका बारेमा जानकारी गराएका थिए। प्रधानमन्त्री प्रतिनिधि सभाको बैठकमा हाजिर पनि त्यति धेरै भएका छैनन्। उनी संसद

लाखको अवसर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2